0: रूपमा तेस्रो स्थानमा हुनुहुन्छ। शीर्ष स्थानमा रहेका मिरोस्लाभ क्लोजको नाममा 16 गोल छ भने एम्बाप्पे अब त्यो कीर्तिमान भन्दा केवल 2 गोलले मात्रै पछाडि हुनुहुन्छ। सन् 2018 विश्वकपमा 4 र सन् 2022 8 गोल गरेका एम्बाप्पेले सन् 2026 पहिलो खेलमै 2 गोल थप्दै आफ्नो कुल संख्या 14 पुर्याउनु भएको हो। अझै करियरको उत्कर्षमा रहेका एम्बाप्पे विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने बलिया दावेदारका रूपमा देखिनु भएको हो। सेनेगल विरुद्धको प्रदर्शनले एम्बाप्पे फ्रान्सका कप्तान मात्र नभई विश्व फुटबलको नयाँ कीर्तिमानी यात्रातर्फ अघि बढिरहेको संकेत दिएको छ। विश्वकप फुटबल प्रतियोगिता सुरु भएको दिनदेखि अनलाइन ठगीका घटनामा उल्लेख्य वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ। साइबर ब्युरोका अनुसार प्रतियोगिता सुरु भएको पहिलो दिन 77 उजुरी दर्ता हुँदा ठगी रकम करिब 1,68,00,000 रुपियाँ थियो। पाँच दिनभित्रै उजुरी संख्या 115 पुगेको र ठगी रकम 2,29,00,000 रुपियाँ नाघेको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार यी तथ्याङ्क केवल उजुरीमा आधारित भएकाले वास्तविक क्षति अझ बढी हुन सक्ने अनुमान छ। प्रहरीले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म मार्फत निशुल्क विश्वकप हेर्ने लिंक भन्दै पठाइने सन्देश मार्फत प्रयोगकर्तालाई फसाउने क्रम बढेको बताएको छ। त्यो लिंक मार्फत एन्ड्रोइड एप डाउनलोड गराई मोबाइल ब्याङ्किङमा पहुँच लिएर रकम चोरी हुने गरेको पाइएको छ। साइबर ब्युरोले अनधिकृत एप इन्स्टल नगर्न, आधिकारिक सूचना मात्रै पालना गर्न र अनलाइन प्रमोशन प्रति सतर्क रहन आग्रह गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले पनि ह्याक वा शंकास्पद गतिविधिको सूचना आएमा खाता 48 घण्टासम्म रोक्का गर्ने व्यवस्था रहेको जनाएको छ। विशेषज्ञहरूले यस्ता ठगी मौसमी रूपमा बढ्ने प्रवृत्ति रहेको भन्दै प्रयोगकर्ता सचेत र समन्वित सरकारी संयन्त्रको अभावले समस्या जटिल बनेको टिप्पणी गरेका छन्। अब खबर फटाफट।
1: कैलालीका 9 स्थानीय तहमा भैँसी पालन कार्यक्रम 16 भैँसी पालक समूहलाई 17,41,000 दरले 2,25,00,000 अनुदान सँगै घाँस काट्ने च्यापकटर र दाना पिन्ने मेसिन पनि वितरण। उदयपुरको बेलुकादेखि कटारीसम्मको मदन भण्डारी सड़क खण्डमा दुर्घटना कम हुँदै फागुनमा 56 दुर्घटना भएकोमा चैतमा 36 र वैशाख महिनामा 34 झर्यो। बागलुङको काठेखोला 2 चुडामणि गौतम दम्पतिको बकैया गाउँपालिका 7 हात्ती खोलामा पौरख जग्गा भाडामा लिएर खेती गर्दा 29 टन खरबुजा उत्पादन 11,50,000 कमाई 12,000 ड्रागन फ्रुट पनि हुर्कदै। पृथ्वी राजमार्गको मुगलिन मलेखु सडकमा थप कालोपत्रेको तयारी 39 किलोमिटर मध्ये 13 किलोमिटर कालोपत्रे सकियो। आउँदो 5 बाँकी काम थालिँदै। रूपन्देही सिद्धार्थ नगरका 4 सामुदायिक विद्यालयमा किशोरी लक्षित आत्मरक्षा तालिम वैशाख 17 जेठ 30 चलेको तालिमबाट 190 किशोरी प्रशिक्षित। कैलालीको टिकापुरमा मगर जातिको भूमि पर्व कृषि उत्पादन बढोस् भनेर मनाइने भूमि पर्वका लागि दाङदेखि कैलालीसम्मका मगर अगुवा टिकापुरमा भेला। र मनाङमा यार्सा गुम्बा संकलन र बिक्री 5 यताकै कम। 5 अघि 107 यार्सा बिक्री भएकोमा यो आर्थिक वर्षको फागुनसम्ममा 48 सीमित यार्सा गुम्बाबाट संकलन हुने राजस्व पनि 32,62,000 14,82,000 झर्यो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, फेरि पनि स्वागत छ यहाँलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय बिहानको 8:08 गएको छ अहिले र हामी भर्खरै कार्यक्रमको दोस्रो घन्टामा प्रवेश गऱ्यौँ। अल्मोडा राणा उप्रेतीको गीत ताराहरू बर्सदछन्बाट। कार्यक्रमको यो दोस्रो घन्टा हो। दोस्रो घन्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घन्टामा आजको डेली सप्लिमेन्ट युके विशेष बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब ढिला नगरिकन म लागिहाल्छु आजको राशिफलतर्फ। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मेहनतले नाम दाम र इनाम आर्जन गर्न सकिएला। वृष राशि, परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विभिन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिएला अनि दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। मिथुन राशि, इच्छा शक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ अनि पारिवारिक जमघट हुनेछ आज मिथुन राशि हुनेहरूको। कर्कट राशि, सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला अनि अरूको विश्वास पर्दा धोका हुन सक्छ। सिंह राशि, आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ अनि स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। कन्या राशि, कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिएला अनि आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ कन्या राशि हुनेहरूको। तुला राशि, अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् अनि बाध्यात्मक परिस्थितिले अल्म ल्याउन सक्छ। वृश्चिक राशि, स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न केही समय लाग्ने देखिन्छ अनि जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति आउन सक्छ। धनुराशि, रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार प्राप्त होला अनि प्रेम र मित्रताको बन्धन कसिलो

बोल्ने बानीले दुःख पाइएला, सचेत रहनुहोला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनाऊ भक्त ब्यान्डको अझै अली।

भक्ता बैंड को आजै अली हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रममा छौँ. कार्यक्रमको यो दोस्रो घण्टा हो र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. ब्रिटिस फोर्सेस बनाइबासीका लागि मुभी सेसन अहिले निकै चलिरहेको छ. अर्को मुभी सेसन 19 तारिक हुँदैछ, शुक्रबारको दिन. सुपर मारियो ग्यालक्सी चलचित्र देखाइने भएको छ चिटच्याट कम्युनिटी सेन्टरमा दिनको 3 बजे. याद गर्नुहोला, आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमको आयोजनामा यो कार्यक्रम हुने गर्दछ, मुभी सेसन. र 19 तारिक चिटच्याटमा सुपर मारियो ग्यालक्सी. बिएफपिएस च्यारिटी गोर्खा क्विज नाइट आउँदो बुधबार 24 जुनका दिन यो कार्यक्रम नाफीको चौतारीमा हुनेछ, बेलुकी 7 बजे. स्मरण रहोस्, यसपल्टको यो क्विज नाइट नेपाली भाषीका लागि हो, किनभने सबै प्रश्नहरू नेपालीमा राखिएका छन्. र यसभन्दा अगाडिका क्विज बिएफएसले धेरै गर्ने गरेको छ र नाफीको क्विजमा पनि यहाँहरूले सहभागिता जनाउँदै आउनुभएको छ, तर ती सबै अङ्ग्रेजीमा थिए.

यसपल्टको यो क्विज नाइट भने नितान्त नेपालीमा हुनेछ र गोर्खा रेडियोको यो प्रथम प्रयास पनि हो। यसमा तपाईँ पक्कै पनि हातेमालो गर्नुहुनेछ र यो च्यारिटीका लागि हो। बिएफएस बिग सल्युटका लागि केही अर्थ सङ्कलन गर्ने हेतुले कार्यक्रम राखिएको छ। नाफीको चौतारीमा आकर्षक पुरस्कारहरू हामीलाई प्राप्त भएका छन् र ती पुरस्कारहरू जित्नको लागि क्विज नाइटमा भाग लिनै पर्ने भयो र एउटा टिममा छजनासम्म राख्न सकिन्छ। $5 प्रति व्यक्ति हो। आउनुहोस् यो क्विजमा भाग लियौँ अनि बिएफएस बिग सल्युटलाई केही दान पनि गरौँ, किनभने बिएफएस बिग सल्युटले जहिले पनि मिलिट्री च्यारिटिजका लागि वर्षेनी अर्थ सङ्कलन गर्दै आएको छ। त्यसैको यो निरन्तरता हो। अब सुनौ सुमन केसी र अनु चौधरीलाई अन्तिम सास।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सुशान्त केसी र इन्द्र कला राईको यो निकै चर्चित गीत बारदली हो। हजुर, मिठो गीत सुनेर मनोरञ्जन पक्कै पनि लिनुभयो होला। समय बिहानको 8:27 गएको छ ब्रुनाईमा र हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ। अब कार्यक्रममा युके विशेष। युके गभर्मेन्टले अस्ति 15 तारिकको मात्रै कुरा हो, 15 तारिक एउटा नयाँ कुरो अगाडि ल्याएको छ। त्यो के भन्दाखेरि सोसल मिडिया ब्यान, 16 वर्षभन्दा मुनिका नानीहरूको लागि सोसल मिडिया ब्यान गर्ने, हुन त गरिसकेको अवस्था होइन, गर्ने भन्ने कुरा सरकारले निधो गरेको छ। र अन्डर 16 नानीहरूलाई मिडिया सोसल मिडिया प्लेटफर्महरूमा अब स्प्रिङ 2027 अहिले होइन स्प्रिङ 2027 ब्यान गर्ने भनिएको छ। र यस सम्बन्धी धेरै डिबेट भए। प्यारेन्ट्स पक्कै पनि खुसी छन् किनभने प्यारेन्टल कन्ट्रोल अहिले एकदमै हराएको छ, नानीहरू आफू खुसी गर्न थालेका छन्, त्यसले गर्दाखेरि भविष्यमा त्यसको जुन नकारात्मक असर पर्न सक्छ त्यसबारे चिन्तित छन् प्यारेन्ट्स। र 2026 अन्ततिर युके पार्लियामेन्टमा नेसेसरी रेगुलेसनहरू सबै सुरु हुनेछन्, इन्ट्रोड्युस गरिनेछ, त्यसपछि स्प्रिङ 2027 लागू हुनेछ यो नियम। हुन त अस्ट्रेलियाले यसभन्दा अगाडि नै गरिसकेको छ। र यो प्रपोज ब्यानले मुख्यतया सोसल मिडिया प्लेटफर्महरू टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट, फेसबुक, युट्युब र एक्स प्रभावित हुनेछन्। अर्थात् यी सोसल मिडिया प्लेटफर्महरू 16 वर्षभन्दा मुनिका नानीहरूले प्रयोग गर्न पाउने छैनन् युकेमा स्प्रिङ 2027। र यसमा युके सरकारले वाट्सएप र सिग्नल च्याट ग्रुप पनि निषेध गर्ने कुरो बुझिएको छ। वाट्सएप र सिग्नल च्याट ग्रुप पनि, र यसबाट नानीहरूले विशेष गरी 16 वर्षभन्दा मुनिका नानीहरूले उनीहरूले आफ्नो लाइफ स्टार्ट गर्नको लागि एकदमै राम्रो हुनेछ किनभने यो सोसल मिडियामा बढी समय खेर फालेर उनीहरूले आफ्नो लाइफ बर्बाद गरिरहेका छन् भन्ने सरकारको बुझाइ हो। अनि नानीहरूलाई पछि फ्रिडम पनि दिइनेछ, अनि प्यारेन्ट्सलाई उनीहरूको आफ्नो अलिकति भए पनि पावर, आफ्नो नानीहरूलाई कन्ट्रोल गर्न सक्ने जुन पावर थियो त्यो प्यारेन्ट्सले फेरि पाउने भएका छन् यो गभर्मेन्ट ब्यान पछि भन्ने कुरा छ। किनभने अहिले देशभरि नै सोसल मिडियाले गर्दाखेरि प्यारेन्ट्स एकदमै दुःख पाइरहेका छन्, उनीहरूले अनेक किसिमका कम्प्लेक्स इस्युहरू झेलिरहेका छन् आफ्नो छोराछोरीका लागि। अनि आफ्नो छोराछोरीले के हेर्दैछन् सोसल मिडियामा, उनीहरूको इन्गेजमेन्ट कस्तो छ, उनीहरूले स्क्रिन टाइम कति प्रयोग गरिरहेका छन्, पढाइमा उनीहरूको ध्यान गएको छ कि छैन, अनि कोसँग कम्युनिकेट गरिरहेको छ, आदि इत्यादि कुराहरूको भिजिबिलिटी अहिले छैन। अनि आफ्नो छोराछोरी सुरक्षित छन् वा छैनन् भन्ने कुराको पनि ज्ञान छैन अहिले प्यारेन्ट्सलाई, किनभने त्यो सम्भव नै भएन। 24 घन्टा उनीहरूको पछि लागेर हिँड्न मिल्दैन, त्यही माथि जबरजस्ती दबाब दिन पनि नमिल्ने बडो गाह्रो छ अवस्था। हो, धेरै नानीहरूले सोसल मिडियामा कनेक्ट हुन चाहन्छन्, इन्टरएक्ट गर्न चाहन्छन्, तर कतिले मेन्टल हेल्थ
को समस्या पनि झेलिरहेका छन् र उनीहरूको आफ्नो कन्सन्ट्रेसन पढाइबाट र अन्य क्रियाकलापबाट हटिरहेको छ अनि त्यसले आफ्नो सेल्फ एस्टिम पनि घटाइरहेको छ र नानीहरू आइसोलेटेड हुन थालेका छन् र एकदमै आफ्नो कोठामा एक्लै बस्ने सोसलाइज गर्न नचाहने र परिवारसँग यसो गफसफ पनि गर्न नचाहने आदि इत्यादि समस्या दिनानुदिन बढिरहेको छ र यी सबै कुरालाई मध्यनजर गरेर युके सरकारले यो नियम अब लागू गर्ने भएको हो युकेमा अब अनपेक्षित घटनाहरू धेरै भएका छन् हत्या हिंसा पनि निम्त्याएको छ सोसल मिडियामा बढी नानी केटाकेटीहरू झुम्मिनाले र हामीले दिनानुदिन यस्ता नकारात्मक कुराहरूको अर्थात् यस्ता नकारात्मक कुराहरू छापातिर पनि हामी देखिरहेका छौँ समाचारतिर पनि सुनिरहेका छौँ र यी सबै कुराले प्यारेन्ट्सको आफ्नो दैनिकी एकदमै कठिन बनाएको छ र नेपालमा पनि झन्डै झन्डै अहिले बिस्तारै बिस्तारै त्यस्तै हुन थालेको छ हुन त विश्वभरि नै त्यही हो समस्या तर ठुला देशहरूले यसरी लेजिस्लेसन नै ल्याएर केही ठोस कदम चालिरहेका छन् तर यो कदम चाल्नको लागि कम चुनौती झेल्न पर्दैन सरकारलाई हामी सबैले बुझेकै कुरा हो कुनै कुरा सुरुवात गर्दाखेरि इन्ट्रोड्युस गर्दाखेरि त्यसका त्यस सम्बन्धी धेरै विरोधहरू झेल्नुपर्ने हुन्छ र युके सरकारले पनि नझेलेको होइन लामो समय झन्डै एक वर्ष जति नै डिबेट चलिरहेको थियो यो विषयमा र अहिले भने सरकारले एउटा ठोस कदम चालेको छ सन् 2027 सालको स्प्रिङ भनेपछि अब मार्च अप्रिलदेखि सायद नयाँ वर्ष फाइनेन्सियल इयरमा बेस गरेर सुरु गर्ने होला तर 2026 सालको अन्तसम्ममा पार्लियामेन्टले रेगुलेसनहरू सबै ठिकठाक गरिसक्छ अनि 2027 स्प्रिङदेखि यो लागू हुन्छ र एवमृतले अन्य देशहरूले पनि फलो सुट गरेमा धेरै राम्रो हुने थियो किनभने तपाईँले प्यारेन्ट्सको नजरले हेर्ने हो भने यो एकदमै सही कदम हो सरकारको भन्ने लाग्छ तर कतिलाई कति अधिकारवादी संस्था सङ्घ संस्थाहरूलाई सायद त्यो नपच्न सक्छ अनि विशेष गरी नानी केटाकेटीहरूलाई नै यो मन त परेको छैन तर के गर्ने कतिको राय अथवा कतिको भनाइ बेग्लै छ उनीहरूले हामीलाई हाम्रो स्वतन्त्रता खोसियो हामीले जान्ने बुझ्ने अधिकार सरकारले खोस्यो अथवा खोस्न लाग्यो भन्ने उनीहरूको जिकिर छ तर त्योभन्दा ब्यालेन्स गरेर हेर्ने हो भने फाइदाभन्दा बढी नै बेफाइदा भएका कारण सरकारले यो कदम चाल्न बाध्य भएको हो आजको लागि युके विशेष यति नै अब गीत सुनौ रोहित जोन छेत्री र सितुसित बस्नेतको हेर्दै जाऊ

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
4: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: BFBS गोर्खा रेडियो।

सधैँ सधैँलाई B8 को गीत सुन्दै हुनुहुन्थ्यो. आज विश्व खडेरी रोकथाम दिवस. जमिनको स्वास्थ्य, हाम्रो खाद्य प्रणाली, जलवायु, जैविक विविधता, जलस्रोत र समाजको स्वास्थ्यसँग गहिरो रूपमा जोडिएको हुन्छ र हामी प्राय जमिनसँगको यो सम्बन्ध बिर्सन्छौँ जबसम्म हाम्रो मुनिको माटो सुक्खा अनि फुटेको र बाँझो हुँदैन. हुन त नपरेसम्म त हामीले त्यति वास्ता पनि गर्दैनौँ. तर अहिले विश्वभरि नै वातावरणमा ठुलो असर परिरहेको छ. कार्बन एमिसन बढेको छ र हरित ग्यास उत्सर्जन बढी छ, जसले गर्दा एक त वातावरण नै प्रदूषित भएको छ, अर्को चाहिँ वातावरण प्रदूषित भइसकेपछि हुन सक्ने असर, त्यसबाट मौसममा उतार चढाव, कतै पानी पर्या परे, कतै खडेरी लागेको लागेकै, कतै फुल्न जस्तै वनस्पतिहरू फुल्ने समयभन्दा अगावै फुलिदिने, अनेक बाधा व्यवधानहरू वातावरण प्रदूषित भएपछि उब्जिएका छन् र त्यसैको एउटा यो पाटो पनि हो खडेरी. र खडेरीको रोकथाम दिवस हरेक वर्ष 17 जुनमा मनाइने गरिएको छ विश्वभरि नै. र संयुक्त राष्ट्रसङ्घको महासभाले 1994 सालमा जमिन क्षयबारे जनचेतना फैलाउन स्थापना गरेको रहेछ यो विश्व खडेरी रोकथाम दिवस. र यो पहिलोपटक 1995 सालमा मनाइएको थियो, त्यसपछि वर्षेनी मनाइँदै आएको छ र आज विश्व खडेरी रोकथाम दिवस.

चरण परियार इन्दिरा जोशीको सपनीमा ब्युटिफुल सङ. ब्रिटिस फोर्सेस प्रणयवासीका लागि ग्यारिसन ओपन डे पनागा क्लबमा आउँदो शनिबार 20 तारिक हुँदैछ, बिहान 9 बजेदेखि रातको 10 बजेसम्म. र यसका लागि फ्री सटल बस सर्भिसको आयोजना गरिएको छ. ग्यारिसन स्विमिङ पुल, चेचार्ट कम्युनिटी सेन्टर अनि J16 कार पार्कदेखि हुनेछ. र उक्त कार्यक्रममा डान्स पर्फर्मेन्स, फ्री गल्फ लेसन्स, फ्री टेनिस लेसन्स, फ्री स्विम ट्रायल लेसन, स्प्ल्यास ब्यास फ्यामिली इभेन्ट र डाइनर अनि क्याराओके अनि ओपन ज्याम सेसन पनि राखिएको छ. रमाइलो कार्यक्रम छ, सपरिवार पाल्नुभई भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ. ग्यारिसन ओपन डे शनिबार 20 तारिक बिहान 9 बजे सुरु हुनेछ. हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुगेका छौँ र दोस्रो घण्टालाई अब भने समापन गर्दैछु. चर्चित यो लोक दोहोरी गीत अर्जुन सापकोटा र मेलिना राईको स्वरमा रहेको झलीको. इन्जोय.

0: सेनेगल विरुद्ध दुई गोल गरेका केलेने बापेले फ्रान्सलाई फिफा विश्वकप 2026 विजय सुरुवात दिलाउनु भएको छ। उहाँ फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता समेत हुनुभएको छ भने विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता हुने होडमा आफ्नो नाम दर्ज गराउनु भएको छ।
1: किलियन एम्बाप्पेले सेनेगल विरुद्ध दुई गोल गर्दै फ्रान्सलाई जित मात्रै नभई विश्व फुटबलमा आफ्नो प्रभावशाली उपस्थिति जनाउनु भएको हो। फिफा विश्वकप 2026 पहिलो खेलमा दुई गोल गरेसँगै एम्बाप्पे फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नु भएको छ। उहाँले 58 गोल पूरा गर्दै ओलिभिए जिरूको 57 गोलको कीर्तिमान तोड्नु भएको हो। सेनेगल विरुद्धको दुई गोलसँगै एम्बाप्पेको विश्वकप गोल संख्या 14 पुगेको छ। यो सँगै उहाँले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका महान खेलाडी जस्ट फोन्टेनलाई पछि पार्नु भएको छ। मेसी र फोन्टेन दुवैको विश्वकपमा 13-13 गोल छ। विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा एम्बाप्पे अहिले गर्ड मुलरसँग संयुक्त रूपमा तेस्रो स्थानमा हुनुहुन्छ। शीर्ष स्थानमा रहेका मिरोस्लाभ क्लोजको नाममा 16 गोल छ भने एम्बाप्पे अब त्यो कीर्तिमान भन्दा केवल दुई गोलले मात्रै पछाडि हुनुहुन्छ। सन् 2018 विश्वकपमा 4 र सन् 2022 8 गोल गरेका एम्बाप्पेले सन् 2026 पहिलो खेलमै दुई गोल थप्दै आफ्नो कुल संख्या 14 पुर्याउनु भएको हो। अझै करियरको उत्कर्षमा रहेका एम्बाप्पे विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने बलिया दावेदारका रूपमा देखिनु भएको हो। सेनेगल विरुद्धको प्रदर्शनले एम्बाप्पे फ्रान्सका कप्तान मात्र नभई विश्व फुटबलको नयाँ कीर्तिमानी यात्रातर्फ अघि बढिरहेको संकेत दिएको छ।
0: प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ। हिजोको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालय र निकायका विभिन्न शीर्षकमाथिको छलफल भएको थियो। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा गर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थान र मध्य प्रदेशका एक दुई स्थानमा पनि वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी गण्डकी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशको तराईका एक दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कालीकोटका तीनवटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेड पाण्डा भेटिएको छ। जिल्लाको तिला गुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा रेड पाण्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संस्थाहरूले जनाएका छन्। तिला गुफा नगरपालिका 10 रुरु बन्चु पाटन, शुभकालिका गाउँपालिका 6 हाउडी लेकमा र महावै गाउँपालिका 2 महावै पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको यिनीहरूले बताएका छन्। रेड पाण्डा विशेष गरी बाँस र निगालो पाइने चिसो वन क्षेत्रमा बसोबास गर्ने गर्छ। जंगलमा घाँस दाउरा गर्दा हुने मानवीय चाप, डडेलो र कुकुरको आक्रमणका कारण रेड पाण्डाको वासस्थान संकटमा पर्दै गएको संरक्षण कर्मीहरूले बताएका छन्। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने काम शुरू गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने यो हालसम्मकै सबैभन्दा ठूलो साइजको पाइप हो। भक्तपुर, कृतिपुर, मध्यपुर, थिमे, कपन, जोरपाटी तथा पेप्सिकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार मिलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै सिफ्टमा काम भइरहेको जनाएको छ। विभिन्न स्थानमा रिजर्भ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरिने जनाइएको छ। सिस्टम हस्तान्तरणपछि काठमाडौँवासीका घर घरमा नियमित रूपमा हेलम्चीको पानी वितरण गरिने अपेक्षा गरिएको प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताउनु भएको छ। हवस् त अहिले समाचार खबर यति नै। नमस्कार, म कृष्ण।

0: SBS Gorkha Radio. Gorkha Radio.
1: नमस्ते, स्वागत गरेँ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ बियोन्ड एन्ड प्रविशा अधिकारीको गीत आइदेऊनबाट। कार्यक्रमको तेस्रो घण्टा सुरु भयो र तेस्रो घण्टामा अबको केही क्षणमा म अन्तर्वार्तातर्फ लाग्दैछु। गत हप्ता लेडिज स्पोर्ट्स डे भएको थियो ब्रिटिस फोर्सेस ब्रुनाईमा र स्पोर्ट्स डेको सिलसिलामा हाम्रा सहकर्मी बिना गुरुङले सहभागीहरू अनि आयोजक मण्डलीका सदस्यहरूसँग कुराकानी गर्नुभएको थियो र तिनै कुराकानीहरूको क्रमलाई म निरन्तरता दिँदैछु। हुन त यो क्रम किन भने यसभन्दा अगाडि तपाईँले सुनिसक्नु भएको छ, आज जुन यो प्रसारित हुँदैछ त्यो पुनः प्रसारण हो र उहाँले अर्थात् बिना गुरुङले कुराकानी गर्नुभएको छ सहभागी मध्येका एक परीक्षा गुरुङसँग। परीक्षा गुरुङ जो पूर्व नेसनल टिमका खेलाडी हुनुहुन्छ नेपालमा, र उहाँसँग गरिएको कुराकानी म अब सुनाइहाल्छु।
2: नमस्ते दिदी, स्वागत छ हजुरलाई बीएफबीएस गोर्खा रेडियोमा।
3: थ्याङ्क यू बहिनी।
2: सर्वप्रथम हजुर परिचय।
3: मेरो नाम चाहिँ परीक्षा गुरुङ, मेरो हस्बेन्डको नाम चाहिँ भीमबहादुर गुरुङ, ऊ चाहिँ सिएसएस कम्पनीको एलईडी डिपार्टमेन्टमा काम गर्नुहुन्छ, हामी चाहिँ इन्टेक 08 को।
2: दिदी, सबैभन्दा पहिले हजुर र हजुरको टोलीलाई चाहिँ एकदम बधाई छ भलिबल कम्पिटिसनमा चाहिँ फर्स्ट आउनु भएकोमा।
3: हजुर, धेरै धेरै धन्यवाद बहिनी।
2: यो जित हासिल गरेपछि चाहिँ कस्तो महसुस भइरहेको छ?
3: रमाइलो फिल हुन्छ होइन, अभियसली जुन गेम जितेपछि चाहिँ अब यत्रो मन्थ्सको आई थिङ्क हामीले 3-4 months नै ट्रेनिङ गरेको थियो होला, सबैको हार्डवर्क पेज अफ भयो अनि त्यसमै खुसी छु हामीहरू सबैजना।
2: सिएसएस टिमले चाहिँ कस्तो तयारी गर्नुभएको थियो यस्तो बिएफबी लेडिज भलिबलमा चाहिँ फर्स्ट आउनुभयो?
3: अब ट्रेनिङ चाहिँ जस्ट राम्रो गरेको थियो, एज आई सेड हामी चाहिँ 3-4 months भइसकेको थियो ट्रेनिङ गरेको, तर अब यहाँ चाहिँ युके भन्दा चाहिँ अलिकति सजिलो भयो भन्छु है म चाहिँ, किनभने मोस्ट अफ द दिदीबहिनीहरू चाहिँ हामी चाहिँ यहाँ काम गरेको हुँदैन नि त, त्यही भएर चाहिँ कमिटमेन्ट दिन चाहिँ अलिक सजिलो थियो वरेभर। तर अब त्यस्तो भन्दा भन्दै पनि तर अब सबैको फ्यामिली कमिटमेन्टहरू हुन्छ, अरू के कमिटमेन्ट हुन्छ होइन, अब सबैजनाको कोहीको बच्चाहरू हुन्छ, कोहीको के को कमिटमेन्ट हुन्छ, तर त्यस्तो गर्दा गर्दा पनि सबैजनाले चाहिँ आफ्नो टाइम निकालेर ट्रेनिङ गर्यो, सबैले राम्रो गर्यो, सबैको प्रोग्रेस भयो, त्यही भने त्यस्तै गरेर चाहिँ ट्रेनिङ राम्रो हुँदै गयो। हाम्रो हिमाल भाइ र हाम्रो रकी दाईले चाहिँ निकै सपोर्ट गर्नुभयो हामीलाई चाहिँ ट्रेनिङमा चाहिँ हाम्रो दिदीबहिनीहरूलाई चाहिँ।
2: हजुर, यो टिमको सफलतामा चाहिँ ठुलो योगदान नै मेन गरी विशेष गरी चाहिँ ब्रुनाईमा हुने समय अनि दाजुभाइहरूको सपोर्ट नै मान्नुहुन्छ?
3: हजुर, प्लस हाम्रो दिदीबहिनीको कमिटमेन्ट पनि भन त्यो दिदीबहिनी नै नआउनु भयो भने त अब अभियसली खेल्न मिल्थेन नि त, त्यही भएर सबैजनाको कमिटमेन्ट अनि सबैको कमिटमेन्ट नै भन्छु
2: निहाल्नु भयो। युके हेरिकन चाहिँ यहाँ चाहिँ निकै सजिलो भयो, तै पनि यस्तो केही च्यालेन्जेसहरू थियो तयारीको दौरानमा?
3: यसैको चाहिँ नानीहरू हुन्छ होइन, अब नानीहरूसँग त्यो हुँदा चाहिँ अलिकति च्यालेन्जेसहरू थियो होला। थ्याङ्कफुल्ली हाम्रो चाहिँ ट्रेनिङको दौरानमा चाहिँ हाम्रो प्लेयर्सहरू चाहिँ इन्जोर्ड भएन, विच इज गुड होइन।
2: हजुर, विशेष गरी आजको मेन फाइनल म्याचमा चाहिँ त्यस्तो केही चुनौतीहरू आए दिदी?
3: चुनौती भन्दा नै अब ठिकै भयो भनौँ न, अब सबैले ट्रेनिङ राम्रो गरेको थियो त्यही भएर गेम राम्रो भयो, टिम कोअर्डिनेसन राम्रो थियो, एकअर्काको कुराहरू सुन्नु एकदम इम्पोर्टेन्ट छ अनि टिम वर्क हुनु एकदम इम्पोर्टेन्ट छ हाम्रो अब जुनै पनि स्पोर्ट्समा होइन। अनि एकजनाले अब यस्तो गरौँ भन्दा अर्को प्लेयरले चाहिँ होइन हुँदैन भन्ने भन्ने बित्तिकै त्यहाँ चाहिँ अब अलिकति चाहिँ गाह्रो हुन्छ होइन, त्यो

0: हजुरको प्रस्तुति हेर्दाखेरि त अलिकति चान्चुरे खेलाडी जस्तो चाहिँ लागेन के हजुरको प्रोफेसनल ब्याकग्राउन्ड छ हो?
1: हजुर, म चाहिँ नेपालमै नेसनल गेम खेलेर आएको थियो पहिल्यै, अनि अहिले चाहिँ म 2015 युके आइदिएँ चाहिँ अलिक खेले होइन, अब एक्सै भन्नु पऱ्यो नि, अब त होइन बुबु खेलाडी भन्नु पऱ्यो, त्यही भएर त्यतिखेरसम्म चाहिँ हामी अब भनौँ यो म इयर थ्री हुँदाखेरि नै क्लास इयर थ्री हुँदाखेरि नै खेलेको हामी चाहिँ पछाडिदेखि ज्ञानबाबा स्कुलबाट, त्यही हो त्यो जस ज्ञानबाबा स्कुलबाट खेल्यो, पश्चिमाञ्चलबाट खेल्यो, अब नेपालबाट खेल्यो, त्यही भएर चाहिँ अब जस ब्याकग्राउन्ड राम्रै छ, हाम्रो बेसिक राम्रो भएर आई थिङ्क म चाहिँ अहिलेसम्म यतिकै खेल्न सक्छु जस्तो लाग्यो।
0: हजुर दिदी, खेलमा चाहिँ अब त्यो प्रष्ट नै देखिन्छ कि हजुरको त्यो पर्फर्मेन्सहरू देखेर चाहिँ अलि मजाले प्रोफेसनली ट्रेन्ड अथवा हुन्छ नि सानैदेखि खेल्नु भएको जस्तै देखिनुहुन्छ। आई थिङ्क त्यो चाहिँ हाम्रो बिएफबी कम्युनिटीको लागि चाहिँ एउटा ट्रेजर जस्तै हो, किनभने हजुरको पर्फर्मेन्सले पनि धेरै भलिबल प्रेमीहरूलाई चाहिँ इन्सपिरेसन मिल्छ नि त, वान अफ देम म पनि हो। ओके दिदी, लास्टमा चाहिँ भलिबल खेलको चाहिँ महत्त्वको बारेमा चाहिँ थोरै केही बताइदिनुहोस् न।
1: अब भलिबल भनेको चाहिँ त्यही अब स्पोर्ट्स स्पिरिट हुनु पऱ्यो होइन, टिम वर्क हुनु पऱ्यो। म चाहिँ अब के भन्छ भने अब एज लङ एज मान्छेहरू चाहिँ स्पोर्ट्समा छ भने इट्स अल गुड के होइन, एक्टिभ हुनु पऱ्यो। अब भलिबलै खेल्नुपर्छ भन्ने छैन, तर अब मेरो चाहिँ मेन स्पोर्ट्स भलिबल भएको भएर चाहिँ त्यो मैले चाहिँ इन्करेज गर्छु दिदीबहिनीहरूलाई होइन। हामी अब यहाँ बुढै हुँदैन जेलसम्म अब भन्छु कि अब दिदीबहिनीहरूलाई अब कसैलाई खेल्न मन छ भने यु क्यान अलवेज कन्ट्याक्ट गर्छ होइन, अनि हामी चाहिँ अलवेज बेसिकबाट ट्रेनिङ गर्न सक्छ। अब एभ्री इयर हुन्छ नि त गेम त, अब नेक्स्ट इयरको लागि प्रिपेयर गर्नु छ भने आउनुहोस् खेल्नुहोस् हामीसँग होइन, हामीलाई कन्ट्याक्ट गर्नुहोस्। अनि अरू चाहिँ त्यही भन्छु जस फिट हुनको लागि, एउटा टिम वर्क हुनको लागि, अनि एकदम आई थिङ्क एकदम पेसेन्ट भन्ने पनि सिकाउँछ जस्तो लाग्छ कि मलाई चाहिँ स्पोर्ट्सहरूले चाहिँ, अब भलिबलले मात्रै नभएको होइन, अनि अब टिम वर्क भइहाल्यो, त्यही हो त्यही भन्न चाहन्छु सबैजना दिदीबहिनीहरूलाई चाहिँ खेल्न भन्न चाहन्छु। बेसिकै भए पनि अब कसैले चाहिँ अब छोकै हुन्न नि त, अब कसैले चाहिँ भलिबल खेलेको हुँदैन, एनी स्पोर्ट्स चाहिँ नखेलेकोहरू पनि आएर इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ गर्दा हुन्छ खेल्दा हुन्छ, देयर इज नो एज लिमिट के। अब
0: हजुर धेरै धेरै धन्यवाद दिदी यो छोटो समय निकालेर, अनि फेरि पनि बधाई भन्न चाहन्छु हजुरको टिम अनि हजुरलाई पनि बाँकी दिनहरूको लागि पनि धेरै धेरै शुभकामना। थ्याङ्क यू सो मच।
1: थ्याङ्क यू सो मच बहिनी, थ्याङ्क यू।
2: हजुर, परीक्षा गुरुङसँग हाम्रा सहकर्मी बिना गुरुङले गर्नुभएको कुराकानी सुन्दै हुनुहुन्थ्यो लेडिज स्पोर्ट्स डे सम्बन्धी, र यो कुराकानीलाई हामी निरन्तरता दिनेछौँ एकैछिनपछि, तर अहिलेको लागि यो गीत स्वीकार्नुहोस् समीर श्रेष्ठ एन्ड बियोन्ड द क्लाउडको अनावश्यक।

0: हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: सम्निमाको झरी निकै मिठो गीत थियो, जोसिलो गीत. अब हामी ब्याक टु लेडिज स्पोर्ट्स डे तर्फ नै लाग्छौँ. हाम्रा सहकर्मी बिना गुरुङले यसपल्ट भावना राईसँग कुराकानी गर्नुभएको छ, अब त्यो कुराकानी म सुनाइहाल्छु.
1: आज यहाँ बिएफई लेडिज स्पोर्ट्स डेको अवसरमा पौडी प्रतियोगितामा सहभागी हुनुभएकी एक प्रतियोगीसँग छोटो कुराकानी गर्दैछु. तपाईँलाई स्वागत छ. उहाँ मेरो नम्बरनी पनि हुनुहुन्छ, तर उहाँकै मुखबाट परिचय सुनौ. सबैभन्दा पहिले आफ्नो परिचय दिनुहोस् नम्बरनी.
2: नमस्ते, मेरो नाम भावना राई हो.
1: तपाईँ आज कुन कम्पनीबाट स्विमिङ कम्पिटिसनमा भाग लिँदै हुनुहुन्छ?
2: डी कम्पनी. हामी कम्पनीबाट जानु चाहिँ गएको, तर हामी त्यता गएर चाहिँ इन्डिभिजुअल स्विमिङ गऱ्यौँ. त्यसपछिबाट चाहिँ हामीलाई दुईवटा ग्रुपमा डिभाइड गरिदिनु भयो.
1: हजुर, स्विमिङ गर्दाखेरि चाहिँ कस्तो कस्तो किसिमको स्विमिङहरू गर्नु पर्यो आजको कम्पिटिसनमा?
2: हामीले चाहिँ सुरुमा इन्डिभिजुअल फ्री स्टाइल गऱ्यौँ, त्यसपछिबाट इन्डिभिजुअल ब्रेस्ट स्ट्रोक गऱ्यौँ, त्यसपछिबाट दुइटा ग्रुप भएर दुइटा ग्रुपमा चाहिँ एकजनालाई फेरि फ्री स्टाइल गर्नुभयो, रिमेनिङ अरूले चाहिँ त्यो रेस्क्यु खालके गर्नुभयो रेड कलरको कुटमा. अनि लास्टमा चाहिँ हामीले ठुलो एउटा बोट जस्तो खालके एउटा फ्लोटिङमा चाहिँ एकजना मान्छे बसेर चारजनालाई पुस ब्याक र फरवर्ड गऱ्यौँ.
1: हजुर, भनेपछि इन्डिभिजुअलको साथसाथै टिममा पनि स्विमिङ गर्नुभएको आज?
2: हजुर.
1: हजुर, कस्तो अनुभव भयो ओभरअल तपाईँको आज?
2: धेरै ट्रेनिङ चाहिँदो रहेछ भन्ने.
1: हजुर, तपाईँ पक्कै पनि पौडीमा चाहिँ एकदमै इच्छुक व्यक्ति हुनुहुन्थ्यो होला होइन? सानैदेखि कति उमेरदेखि चाहिँ पौडी खेल्न थाल्नुभएको?
2: मैले 6-7 सुरु गरेको. सुरुमा चाहिँ हामीलाई स्कुलबाट लानुहुन्थ्यो, त्यसपछिबाट चाहिँ हामीलाई मलाई बाबाले सिकाउनु भयो. अनि म त्यतिकै इन्ट्रेस्टेड भएर होला मैले आफै नै राम्रो गर्नु थालेँ.
1: हजुर, आजको यो विशेष प्रतियोगितामा चाहिँ तपाईँ कतिको नर्भस हुनुहुन्थ्यो कि एक्साइटेड हुनुहुन्थ्यो कि?
2: धेरै नर्भस.
1: धेरै नर्भस के कारणले चाहिँ?
2: यसरी कति वर्षपछि यसरी कम्पिटिसन गरेको, फेरि त्यसमा आफूले ट्रेनिङ नगर्दाखेरि आफूलाई धेरै त्यो पछाडि भएको फिल भएको.
1: अन्य प्रतियोगीहरू चाहिँ कस्तो हुनुहुन्थ्यो?
2: उहाँहरू त नेसनल लेभल हुनुहुन्छ. उहाँहरूले यति छिटो खेल्नुभयो हामी यस्तो हेरेको झिमिक झिमिक भइसक्नु भएको थियो.
1: हजुर, अनि तपाईँलाई आफ्नो कम्पनी अनि दिदी बहिनीहरूको कतिको सपोर्ट मिलेको थियो?
2: साह्रै धेरै.
1: हजुर, स्विमिङ गर्न चाहिँ केले प्रेरणा दियो?
2: मलाई सानैदेखि नै स्विमिङ साह्रै मन पर्थ्यो, अनि मेरो फेभरेट स्पोर्ट्स नै स्विमिङ नै हो. जब जब ओलम्पिक्सहरू आउँदाखेरि पनि म स्विमिङको पार्ट्स मात्र हेर्थेँ, त्यसैले मलाई चाहिँ स्विमिङ चाहिँ धेरै इन्ट्रेस्टेड थिएँ, त्यसैमा इन्सपायर पनि भएको.
1: अनि तपाईँ आज अन्य प्रतियोगिताहरूमा पनि भाग जनाउँदै हुनुहुन्छ कि केवल सपोर्ट गर्दै हुनुहुन्छ?
2: मैले स्विमिङमा चाहिँ भाग लिएको छु, अनि अरू स्पोर्ट्समा चाहिँ म चाहिँ सपोर्टर हो.
1: तपाईँको विचारमा स्विमिङ किन आवश्यक छ जस्तो लाग्छ? दिदी बहिनीहरूलाई चाहिँ के सल्लाह दिनुहुन्छ?
2: स्विमिङ चाहिँ एउटा राम्रो स्पोर्ट्स हो जसले उमेर हेर्दैन हामीलाई, बच्चादेखि बुढासम्मले एउटा वर्कआउटको नाममा गर्न सकिन्छ. यसले हाम्रो मसल्सहरूलाई भेरी एक्टिभ राखिदिन्छ, साथै साथमा हाम्रो फिजिकल वेलबिङको पनि हेल्प गर्छ जस्तो लाग्छ मलाई चाहिँ. पुणे धेरै गर्मी ठाउँ हो, यहाँ अहिले हामीले धेरै फ्यामिली टाइम दिनु सकिरहेको छौँ, त्यसैले एउटा नै एउटा कुनै न कुनै स्पोर्ट्समा भाग लिनुहोस्। त्यसमा पनि अझ स्विमिङ चाहिँ म तपाईँहरूलाई बेस्ट रिकमेन्ड गर्छु, बिकज त्यसमा खासै केही पनि चाहिँदैन, तपाईँ अनि पानी.
1: हजुर, धेरै धेरै धन्यवाद तपाईँको सल्लाह अनि थोरै अनुभव सुनाइदिनु भयो मेरो नम्बर नि. थ्याङ्क यू सो मच.
2: थ्याङ्क यू तपाईँले मलाई यहाँ मेरो दुई शब्द बोल्न दिनुभएकोमा.

0: छत्तीसगढ़ हम स्नेहा को गीत हामी अन्तर्वार्ताको क्रमलाई निरन्तरता दिँदैछौँ र हाम्रा सहकर्मी बिना गुरुङले यसपल्ट युनिट वेलफेयर अफिसर क्याप्टन मदन जिमी साहेबसँग कुराकानी गर्नुभएको छ। अब त्यो कुराकानी म प्रस्तुत गर्दैछु।
1: दाई सर्वप्रथम बीएफबीएस गोर्खा रेडियोमा हजुरलाई स्वागत छ।
2: बहिनी थ्याङ्क यू, धन्यवाद तपाईँलाई।
1: हजुरको शुभ नाम अनि जब रोलको बारेमा थोरै बताइदिनुहोस् न।
2: म क्याप्टन मदन जिमी, म UW2RGR बहिनी।
1: निकै महिना अगाडिदेखि नै बिएफबी लेडिज स्पोर्ट्स डे भनेर चाहिँ अनाउन्स गरिएको थियो। आज सबै आयोजना गर्ने, पूर्व तयारी गर्ने सबै जिम्मेवारी हजुरको थियो?
2: हजुर बहिनी, यो 2026 जनवरीमा हाम्रो इनिसियल प्लानिङ मिटिङ बसेको थियो। त्यहाँदेखि नै हामीले लेडिजहरूलाई चाहिँ फोरकास्ट गरेको थियौँ एफओईमा। सो अलमोस्ट लाइक यु नो 6 मन्थ सेलिब्रिटीहरूले चाहिँ पर्खेर बस्नु भएको थियो यो इभेन्ट, आजको इभेन्टको लागि।
1: हुन त यो वर्षेनी कार्यक्रम विशेष गरी हाम्रो बिएफबी लेडिजहरूको लागि यो वर्ष केही खास छ?
2: यो अरू बेला नभएको त होइन, हुन्थे वान डे इभेन्ट तर अलिक डिफ्रेन्ट भेरिएसनको हुन्थ्यो। अनि यसपालि चाहिँ हामी लेडिजहरूको इन्ट्रेस्ट पनि के छ, कमिटमेन्ट के छ, फ्याक्टर्सहरू थुप्रै हुनसक्छ, त्यो भएर सबैलाई हामी चाहिँ रिप्रेजेन्टेटिभहरूलाई बोलाएर चाहिँ छलफल गरेको थियौँ। 2-3 अप्सनहरू हामीले दिएको थियो। 3 डेजको इभेन्ट, तपाईँको 2 डेजको, 1 डेको थियो। 2 डेजको चाहिँ पास भएको थियो तर लास्टमा फेरि विभिन्न कमिटमेन्टहरूले गर्दाखेरि चाहिँ नै 1 डे भयो। आई थिङ्क वाट एभर ह्यापन विल ह्यापन फर गुड रिजन भने जस्तो आज एक दिनको चाहिँ एकदमै अझै इन्ट्रेस्टिङ भइरहेको छ। अलिक कम्प्रेस छ, टाइम प्रेसर चाहिँ छ, तर अफिसियलहरूले म्यानेज गर्नुहुन्छ होला। गर्दा यो चाहिँ रनिङ सिलहरूको, रनिङ कपहरूको इभेन्ट हो। गर्दा फर्स्ट इयर हो यो चाहिँ हाम्रो, यही सालदेखि सुरु भएको। गर्दा अरू सालहरू पनि यही समयमा, एक्ज्याक्ट डेट चाहिँ हुँदैन, तर यो तपाईँको जुन जुलाई महिनामा नै हामीले अर्गनाइज गर्छौँ र फोरकास्ट हुन्छ। बहिनी
1: दाइ, के कस्ता पूर्व तयारीहरू गर्नु पर्यो?
2: कन्सेप्ट तयार गरेपछि त्यसको सपोर्टिङ एलिमेन्टहरू चाहियो, टेक्निकल असिस्टेन्टहरू चाहियो। सबैभन्दा ठुलो त फन हो, के अरे, कुनै अब पैसा बिना त कुनै पनि इभेन्टहरू हुने कुरा पनि भएन। गर्दा हामीले इभेन्टको लागि चाहिँ सबैभन्दा ठुलो सहयोग बटालियनबाट नै मागेको थियौँ, जुन चाहिँ हाम्रो फोरकास्ट चाहिँ इयरली फोरकास्ट फाइनेन्सियल इयरमै हुन्छ। त्यहाँबाट चाहिँ जिएसओ साहबले अनि त्यहाँबाट साफाले पनि हामीलाई सहयोग गर्नुभएको छ। गर्दा मेनली चाहिँ 3 बटालियनको फन्ड अनि जिएसओ साहबको वेलफेयर फन्ड, त्यहाँबाट चाहिँ साफाले पनि कन्ट्रिब्युट गर्नुभएको छ। उहाँहरू 3 रिजोर्स भएको इभेन्ट हो। अनि अरू त जिम क्योमसाईको टिमहरूले मलाई एकदमै सहयोग गरिरहनु भएको छ, एडभाइस गरिरहनु भएको छ टेक्निकल असिस्टेन्टको लागि। अनि अभियसली मेरो आफ्नै वेलफेयर स्टाफहरू, G4 लजिस्टिक अनि अरू अन्य टेक्निकल, त्यो जुन अब खेलमा नदेखिने तर अरू कोअर्डिनेसनहरूमा सहभागी भइरहनु भएको छ सबै टिम। अनि त्यति मात्रै नभएर अब लेडिजहरू पार्टिसिपेट नै भइदिएन भने त फेरि गेम त के भएर, होइन? गर्दा वाइफ कमिटी अनि लेडिजहरू जो रिप्रेजेन्टेटिभ हुनुहुन्छ आफ्नो आफ्नो डिपार्टमेन्ट टिमको, उहाँहरू क्याप्टेन अफ टिमहरू हुनुहुन्छ, उहाँहरूले विभिन्न मिटिङहरूमा एकदमै अब सहभागिता जनाएर उहाँले जुन मोटिभेसन देखाउनु भएको छ त्यसले गर्दाखेरि पनि एकदम सजिलो भएको छ। तर धेरै व्यक्तित्वहरूको, टिमहरूको चाहिँ नै अब यसमा कन्ट्रिब्युसन छ। कन्सेप्ट नयाँ नभएर पनि यसलाई हामीले विशेष किन प्रायोरिटी दियौँ यो साल भने, गएको साल जस्तै कम्पेयर टु 10-15 अगाडि भन्दा अहिलेको दिदीबहिनीहरूको च्यालेन्जहरू, अहिलेको समाजको च्यालेन्जहरू फरक छ। त्यसले गर्दाखेरि चाहिँ मेन्टल हेल्थ र वेलबिङको कुराहरू जहिले जुनै कर्नरमा जुनै सेकेन्डमा पनि आइरहेको हुन्छ, यसलाई नै मध्यनजर राखेर कसरी हाम्रो चेलीबेटीहरूलाई म्याक्सिमम् इन्टरेक्ट गराउन सकिन्छ, उहाँहरू बिचको चाहिँ स्पेयर टाइमहरूलाई चाहिँ बेस्ट युटिलाइज गराउन सकिन्छ, उहाँहरूलाई एक्टिभ बनाउन सकिन्छ भनेर विभिन्न इनिसिएटिभहरू निकाल्ने क्रममा यो स्पोर्ट आएको हो। त्यसमा पनि र दिदीबहिनीहरू आफ्नै एउटा जिम फिटनेस सेसनहरू हप्तामा 3 आउनुहुन्छ, योगा सेसन वेलफेयरमा छ, त्यहाँ जानुहुन्छ, भेरी कन्सियस हुनुहुन्छ। अब यसमा चाहिँ हाम्रो च्यालेन्ज चाहिँ के भने म्याक्सिमम् नम्बर्सहरू, पार्टिसिपेसनको नम्बर्स बढाउने हाम्रो च्यालेन्ज हो। त्यसले गर्दा यो इनिसिएटिभहरू थुप्रै आइरहेको छन्। अब आउनेवालामा जस्तै अब अहिले वन्स अ मन्थ योगा भएको छ भने अब 6 महिनामा चाहिँ एउटा 3 डेजको सेसन, त्यस पछाडि चाहिँ फलोड बाई वन्स अ मन्थ गर्ने योगा सेसन, त्यो पनि हेल्थ र वेलबिङलाई नै मध्यनजर राखेर हामीले गरिरहेछौँ। त्यस्तै यो चाहिँ अब यो त स्पोर्ट भनेको त झन् होइन, एकदमै इम्पोर्टेन्ट हो. अब यसले तपाईँलाई फिजिकली मेन्टली दुइटै तन्दुरुस्त राख्छ, त्यसैले यसलाई यसपालि हामीले हाइलाइट गरेको छौँ. होपफुली दिदीबहिनी चेलीबेटीहरू विदाउट एनी इन्जुरिज आज रमाइलो गर्नुहुन्छ, संसार बिर्सेर आजको दिनमा चाहिँ उहाँहरू बिएफबीमा सबै एक अर्कामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ. अहिले तपाईँ हामी बोल्दै गर्दाखेरि ब्याडमिन्टनको फाइनल भएको छ, त्यसपछि अरू जम्मा पाँचवटा इभेन्टहरू छ आजको, र फाइनल चाहिँ हाम्रो चाहिँ भलिबल छ. आशा छ भलिबलमा चाहिँ अहिले जुन सर्भिस पर्सनलहरू अहिले अलिक कम हुनुहुन्छ हुन त, तर भलिबलमा चाहिँ आज स्पोर्ट डे पनि भयो, सबै आउनुहुन्छ, आउँछौँ भनेर प्रतिज्ञा जनाएर जानु भएको छ. विशेष गरी अहिले बिहानको माहौल हेर्ने जो दाजुभाइ साहबहरू आउनुभएको थियो उहाँहरूले नि ओहो आज चाहिँ यहाँ हुनुपर्ने रहेछ, बहुत रमाइलो भइरहेछ भन्दै हुनुहुन्छ. आशा छ आफ्टरनुन झन् अझै मोर भाइस आउँछ होला बहिनी.
0: हजुर, सुन्दै हुनुहुन्थ्यो हाम्रा सहकर्मी बिना गुरुङले युनिट वेलफेयर अफिसर 2RGR क्याप्टन मदन जिमी साहेबसँग गर्नुभएको कुराकानी. र यो कुराकानीको बाँकी भाग म एकैछिनपछि सुनाउनेछु, र अहिलेको लागि स्वीकार्नुहोस् यो मिठो गीत सन्जु मोक्तानको स्वरमा लै लै लै.

0: Gorkha Radio. त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: गोर्खा रेडियो हो।

0: सुन्दै हुनुहुन्थ्यो मायाको घर B8 ब्यान्डको गीत. हामी यतिखेर लेडिज स्पोर्ट्स डेको सिलसिलामा हाम्रा सहकर्मी बिना गुरुङले त्यहाँ सहभागीहरू र युनिट वेलफेयर अफिसर साहेबसँग गर्नुभएको कुराकानी प्रस्तुत गरिरहेका थियौँ. र बिना गुरुङले क्याप्टेन मदन जिमी साहेबसँग गरिएको कुराकानीको अब अन्तिम अंश म प्रस्तुत गर्दैछु. र यो अन्तिम अंश आजको अन्तर्वार्ताको श्रृङ्खलाको अन्तिम भाग नै हो. स्वीकार्नुहोस् हाम्रो युनिट वेलफेयर अफिसर साहेबसँग गरिएको कुराकानी.
1: अर्को क्वेसन चाहिँ हाम्रो दिदी बहिनीहरू जित्नु भएपछि के कस्ता प्राइजहरू चाहिँ पाउनुहुन्छ उहाँहरूले?
2: मोस्टलीको चाहिँ गोल्ड र सिल्भर मेडलहरू छ. अनि त्यहाँबाट जस्तै हामीले आज फन स्पोर्टहरू भन्नाले जुन फन टाइपको स्पोर्टहरू जुन मेन स्ट्रिममा पर्दैन त्यो फन गर्ने त्यहाँनिर रमाइलो गर्ने जो जो एक्टिभ स्पोर्टमा पार्टिसिपेट हुनुहुन्न उहाँहरूलाई 2 बजेदेखि उता 4 बजेसम्म यो जुन बास्केटबल पिचमा त्यहाँनिर विभिन्न फन स्पोर्टहरू पनि हामी अर्गनाइज गर्छौँ. त्यसको पनि मेडल के अरे ट्रफीहरू छ. अनि अघि त्यो राम्रो राम्रो ट्रफीहरू देख्दाखेरि त यो के को हो भनेर भन्दै हुन्थ्यो सेलिब्रिटीहरू. यो चाहिँ फन स्पोर्ट अथवा यो मिसिलेनियस तपाईँहरूको एक्टिभिटिजको लागि हो भन्दा ओहो यो पो राम्रो छ भन्दै हुनुहुन्छ. जो जो एक्टिभ स्पोर्टमा पार्टिसिपेट हुनुभएको छैन अब आउने दिनहरूमा उहाँहरूलाई इन्करेज गर्नको लागि भए पनि हामी एडिसनल मिसिलेनियस स्पोर्टहरू पोर्टेड स्पोर्टहरू राखेर चाहिँ उहाँहरूलाई इन्करेज गर्ने कोसिस गरेका छौँ. नट ओन्ली द्याट हामीले चाहिँ एउटा फ्यान अफ द इयर फ्यान जोन कम्पिटिसन पनि राखेका छौँ. कुन चाहिँ टिमको कुन चाहिँ अब कम्पनीको चाहिँ फ्यानहरू बढी चाहिँ इन्टरेक्ट गर्नुहुन्छ अथवा जुन नौलो तरिकाले उहाँहरूले आफ्नो सपोर्टलाई प्रस्तुत गर्नुहुन्छ उहाँहरूलाई पनि हाम्रो प्राइज छ. भनेपछि प्राइज चाहिँ नट ओन्ली मेन स्ट्रिमको प्लेयर्सलाई मात्रै नभएर हामी ऱ्यान्डमले सबैले इन्करेज गर्ने इन्क्लुड गर्ने हिसाबले हामीले राख्ने कोसिस गरेका छौँ. आशा छ त्यही भएर आफ्टरनुनमा अझै धेरै यो क्राउड चाहिँ हुन्छ होला जिम हलमा नटला भन्ने सम्भावना पो भयो बहिनी. यहाँ त
1: हजुर दाई के खेलहरूमा चाहिँ कम्पिटिसन हुँदैछ?
2: मेनली आज हामी सुरुवात चाहिँ हामी ब्याडमिन्टनबाट गरेका छौँ बहिनी. त्यस पछाडि चाहिँ वरियर फिटनेस अथवा हामीले चाहिँ नाम चाहिँ फन फिटनेस राखेका छौँ सेलिब्रिटीहरूको लागि, जहाँ चाहिँ विभिन्न सर्कुट टाइपकोहरू एरोबिक टाइपकोहरू चाहिँ टिम कम्पिटिसन हुन्छ. अघिको ब्याडमिन्टन अहिले हुँदै गरेको ब्याडमिन्टन चाहिँ पेयर्स हो, त्यो चाहिँ अब अहिले फाइनल भइरहेछ. त्यहाँबाट हाम्रो टिम 6 हुनुहुन्छ, एउटा कम्पनीको टिम 6 चाहिँ विभिन्न एक्टिभिटिज गरेर कम्पिटिसन टिम कम्पिटिसन गर्नुहुन्छ. त्यस पछाडि चाहिँ हाम्रो स्विमिङ कम्पिटिसन छ. स्विमिङ चाहिँ अनफर्चुनेटली कुनै कम्पनीको चाहिँ अब स्ट्रेन्थ नपुगेकोले गर्दा हामी इन्डिभिजुअलमा गएका छौँ. इन्डिभिजुअलमा सबै खालको स्ट्रोकहरूमा अनि टिम रिले इभेन्टहरू पनि गर्छौँ हामी स्विमिङमा. अनि आफ्टरनुनको सेसन चाहिँ हामी काइन्ड अफ लाइक अलिकति फन पनि, तर कुनै डिपार्टमेन्टले चाहिँ होइन यो पनि गर्नुपर्छ भनेर हामी लेडिज टग अफ वार राखेका छौँ. त्यो अब अभियसली ग्रुपको भएको क्यार. अनि त्यहाँबाट फाइनल इभेन्ट चाहिँ हाम्रो लगभग 2:45 चाहिँ भलिबल इन्टर कम्पनी कम्पिटिसन हुन्छ. अनि त्यसमा जम्मा 4 म्याचहरू हुन्छ. लगभग हामी चाहिँ 4:30 फिनिस गरेर अनि 5 बजेभित्रमा चाहिँ प्राइज गिभिङ पुरस्कार समारोहलाई वितरण समारोहलाई पनि सकेर चाहिँ अनि प्लस स्पोर्ट्स तपाईँको पार्टिसिपेन्ट अनि सबै अफिसियलहरूलाई चाहिँ हामी कुक हाउसमा हाम्रो रेजिमेन्टल कुक हाउसमा चाहिँ गएर डिनर उहाँहरूले सर्भ गर्नुहुन्छ. एन्ड देन त्यो चाहिँ आजको अन्त्य पनि हुन्छ बहिनी.
1: धन्यवाद दाई. युनिट वेलफेयर डिपार्टमेन्ट अनिहरूको सक्रिय लिडमा चाहिँ आज लेडी स्पोर्ट्स डे सक्सेसफुली आयोजना भएको जस्तै अनुभव भइरहेको छ. एकदमै उत्साहजनक पार्टिसिपेसन. यसको लागि धेरै धेरै धन्यवाद हजुरहरूको एफर्टको लागि. अनि एफबिएस गोर्खा रेडियोलाई पनि इन्भाइट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद.
2: हजुर आइदिनु भयो, कभरेज गरिदिनु भयो पनि, यसको लागि तपाईँलाई म्यासिभ थ्याङ्क यू. अनि आजको दिन अभियसली रमाइलो हुन्छ. 110 इन्डिभिजुअलले पार्टिसिपेट गर्नुभएको छ आजको विभिन्न स्पोर्टमा विथ स्पेयर्स गर्दा. यो दिन फेरि अब अर्कोचोटि कहिले आउँछ भनेर पर्खिने लायकको हुनुपर्ने आजको दिन चाहिँ. थ्याङ्क यू बहिनी.

थामना हात मिठो गीत थियो समीर श्रेष्ठको। तपाईँलाई थाहा छ बबल ऱ्याप जो अहिले हामीले विशेष गरी सामानहरू पोस्ट गर्दा नफुटोस् नकुच्चियोस् केही डकुमेन्टहरू छ भने अथवा सामानहरू केही छ भने नफुटोस् भनेर बबल ऱ्याप गरेर त्यसलाई पोस्ट गर्ने गर्दछौँ। तर बबल ऱ्याप सुरुमा त 1997 सालमा जब आविष्कार गरियो त्यति बेला त वालपेपरको रूपमा पो आविष्कार भएको रहेछ। त्यसको फरक प्रयोग अहिले हामी पाउँछौँ, एकदमै नितान्त फरक। स्वीकार्नुहोस् गौरव आङ्बोलाई, तिम्रो सहरबाट जाँदैछु।

0: औषधि व्यवस्था विभागले एक पटक 5,000 भन्दा बढी औषधि पसलको दर्ता खारेज गरेको छ। विभागले तोकिएको समयभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको सञ्चालन पत्र प्रमाणपत्र रद्द गरेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिस पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यसैले अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ। जेठ 28 नवीकरण म्याद समाप्त भएर स्वत रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम छ। हिजोको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालय र निकायका विभिन्न शीर्षकमाथिको छलफल भएको थियो। सेनेगल विरूद्ध 2 गोल गरेका खेलेन बापेले फ्रान्सलाई फिफा विश्वकप 2026 विजयी शुरूआत दिलाउनु भएको छ। उहाँ फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुनुभएको छ भने विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता हुने होडमा आफ्नो नाम दर्ज गराउनु भएको छ।
1: किलियन एम्बाप्पेले सेनेगल विरुद्ध 2 गोल गर्दै फ्रान्सलाई जित मात्रै नभई विश्व फुटबलमा आफ्नो प्रभावशाली उपस्थिति जनाउनु भएको हो। फिफा विश्वकप 2026 को पहिलो खेलमा 2 गोल गरेसँगै एम्बाप्पे फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नु भएको छ। उहाँले 58 गोल पूरा गर्दै ओलिभिए जिरूको 57 गोलको कीर्तिमान तोड्नु भएको हो। सेनेगल विरुद्धको 2 गोलसँगै एम्बाप्पेको विश्वकप गोल संख्या 14 पुगेको छ। यो सँगै उहाँले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका महान खेलाडी जस्ट फोन्टेनलाई पछि पार्नु भएको छ। मेसी र फोन्टेन दुवैको विश्वकपमा 13-13 गोल छ। विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा एम्बाप्पे अहिले गर्ड मुलरसँग संयुक्त रूपमा 3रो स्थानमा हुनुहुन्छ। शीर्ष स्थानमा रहेका मिरोस्लाभ क्लोजको नाममा 16 गोल छ भने एम्बाप्पे अब त्यो कीर्तिमान भन्दा केवल 2 गोलले मात्रै पछाडि हुनुहुन्छ। सन् 2018 विश्वकपमा 4 र सन् 2022 8 गोल गरेका एम्बाप्पेले सन् 2026 पहिलो खेलमै 2 गोल थप्दै आफ्नो कुल संख्या 14 पुर्याउनु भएको हो। अझै करियरको उत्कर्षमा रहेका एम्बाप्पे विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने बलिया दावेदारका रूपमा देखिनु भएको हो। सेनेगल विरुद्धको प्रदर्शनले एम्बाप्पे फ्रान्सका कप्तान मात्र नभई विश्व फुटबलको नयाँ कीर्तिमानी यात्रातर्फ अघि बढिरहेको संकेत दिएको छ।
0: सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9,600 पुगेको छ।
2: आयोग गठन गरेको महिना दिनमा 9,600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो। हाल 1 महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश, पूर्व प्रशासक, सार्वजनिक संस्थानका पदाधिकारी, पूर्व सचिव, पूर्व मन्त्री लगायतको अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी, पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व सांसद लगायतलाई छानबिनको दायरामा ल्याउन लागेको छ।
0: जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थान र मध्य प्रदेशका 1-2 स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

चाइना कुरेल होइन श्रोता, यो बिएफएस गोर्खा रेडियोको मझेरी कार्यक्रम हो। गीत चाहिँ हो चाइना कुरेल। सन्तोष लामाले गाउनु भएको यो चड्के गीतसँग कार्यक्रम मझेरी सुरु भयो। बिएफएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति हो। म धनराज राईले यो कार्यक्रमलाई लिएर आउने गरेको छु र आज पनि सजा जस्तै साविक समय बिहानको 10 बजेदेखि ब्रुनाईको स्थानीय समय 10 बजेदेखि सुरु भयो कार्यक्रम मझेरीमा। तपाईँहरूलाई सम्पूर्ण श्रोतालाई हार्दिक नमस्कार अनि हार्दिक स्वागत गर्न चाहे। हजुर, हामी यस्तो मिठो गीतबाट सुरु गर्यौँ श्रोता। अहिले के गर्दै हुनुहुन्छ? आज के बार पर्यो? यसो बार तिथि मिति पनि हेरौँ। बुधबार रहेछ आज, 17 जुन 2026 साल। तदनुसार असार 3 गते विक्रम सम्बत 2083 साल। हिजो मङ्गलबार म विशेष कारणले अनुपस्थित भएको थिएँ र मलाई चाहिँ नूतन बहिनीले सघाउनु भएको थियो मेरो यो मझेरी कार्यक्रम सघाउनुलाई। उहाँलाई पनि तपाईँले साथ र सहयोग दिनुभयो। मैले त्यो चाहिँ यसो सुनिराखेको थिएँ कार्यक्रम, गाडीमै भए पनि एप मार्फत सुन्ने गर्दछु र गाडीको यात्राको साथी हो बिएबिएस गोर्खा रेडियो मेरो। र म यसो सम्झिन्छु, तपाईँहरू पनि म जस्तै बिएबिएसको एप सुनेर गाडीमा घरमा हामीलाई साथ दिइ नै राख्नुहुन्छ, सहयोग गरि नै राख्नुहुन्छ, प्रतिक्रिया जनाउनुहुन्छ, अनुरोध गर्नुहुन्छ विभिन्न खालका गीत सङ्गीतहरू अथवा केही नयाँ नौला जानकारीहरू थाहा पाइहाल्नुभयो भने तपाईँले त्यो दिइ नै हाल्नुहुन्छ हामीलाई, ताकि हामी अन्य श्रोतालाई भन्न सकौँ। वर्ल्ड कप चलिरहेको अवस्था छ श्रोता। अहिले अर्जेन्टिना र अल्जेरिया बीच खेल भइरहेको रहेछ। सेकेन्ड हाफको 47औं मिनट सुरु भयो, भर्खरै सुरु भयो श्रोता, 1 मिनट 2 मिनट अगाडि भयो र गोल गरेका रहेछन्। एक गोल अर्जेन्टिना टोलीले, मेस्सीले 17 मिनटमा गोल गर्न सफल भएछन्। अहिले अर्जेन्टिना 1-ले अग्रता लिइरहेको अवस्था छ। भर्खर हाफ टाइम हुँदैछ, अल्जेरियाको पनि यसो हेर्दाखेरि साह्रै नराम्रो चाहिँ प्रदर्शन छैन, राम्रै गरिराखेको छ। 59-41% चाहिँ बलको पोसेसन भइरहेको अवस्था रहेछ। अब टिभीमा लाइभ त हेर्न मैले अलि यहाँ सकिरहेको छुइनँ, तपाईँहरूले कसरी कहाँबाट हेर्दै हुनुहुन्छ र तपाईँहरूको के छ यसपालिको टिम, त्यो पनि यसो जानकारी गराउनुहोस् है। हजुर, आज क्यालेन्डरमा के छ यसो हेरौँ। वर्ल्ड क्रक डे रहेछ, गोही दिवस मान्ने रहेछौँ आज हामीले कतिपय ठाउँहरूमा। र त्यस्तै आज मरुभूमिकरण र खडेरी विरुद्धको विश्व दिवस पनि मनाइँदै रहेछ। युनाइटेड नेसन्सले मनाउने दिवस हो यो। र सोही सन्दर्भ आजका लागि तपाईँहरूलाई मैले एउटा प्रश्न लिएर आएको छु। आजको 3 घन्टा हामी यही प्रश्नको वरिपरि बसेर चाहिँ तपाईँहरूलाई मनोरञ्जन दिलाउने कोसिस रहनेछ। तपाईँहरूले उत्तर सक्नुहुन्छ भने यसो खोजेर पठाउने चेष्टा गर्दै गर्नुहोस्। मिल्यो मिलेन हामी अन्तिममा छिनोफानो गर्नेछौँ। आजका लागि प्रश्न तेर्सिहाल्छु म। सन् 2025-26 सालको ग्लोबल फरेस्ट वाच प्रतिवेदन अनुसार क्षेत्रफलका हिसाबले विश्वमा सबैभन्दा बढी प्राइमेरी

हजुर, यो मेरो नजरले तिमीलाई नै देख्यो राम्रो। मिठो गीत सुन्ने श्रोता प्रमोद खरेल अनि मेलिना राईको आवाजमा ब्रुनाईमा बिहानको 10:11 गयो श्रोता। 23 डिग्री सेल्सियस तापक्रम रहेको छ सेरिया ब्रुनाईमा, जहाँ चाहिँ हाम्रो स्टुडियो पनि रहेको छ। 31 डिग्री सेल्सियस आजको लागि अधिकतम तापक्रम आकलन गरिएको छ र आज दिनभरि नै घमाइला अन्तरालहरूको साथमा मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। साँझ पख भने बदली भई केही ठाउँमा सेरिया वरिपरि केही ठाउँमा वर्षा हुने सम्भावना चाहिँ देखाइएको छ मौसमी पूर्वानुमान अनुसार। नेपालमा बिहानको 8:03 गयो, 19 डिग्री सेल्सियस तापक्रम रहेको छ काठमाडौँ उपत्यकामा भने 30 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ आज काठमाडौँ उपत्यकामा। आज काठमाडौँमा घमाइला अन्तरालहरूका साथमा मन्द गतिमा हावा चल्ने प्रक्षेपण

दिएको छ भने कतै कतैका भने केही छिटफुट वर्षा हुने बदली भई छिटफुट वर्षा हुने सम्भावना देखाएको छ। काठमाडौँको श्रोता तपाईँहरूलाई पनि स्वागत छ, गुड मर्निङ। अब तपाईँहरू आफ्नो अफिस जाने तयारी गर्दै हुनुहुन्छ, हतार हतार खाजा खानुभयो होला, वकिङ गएर बिहान रनिङ गएर एक्सर्साइज गरेर अब आजको तपाईँको दिन शुभ रहोस् काठमाडौँवासी र नेपालका श्रोता। बेलायतमा बिहानको 3:19 गयो, 17 डिग्री सेल्सियस तापक्रम लन्डनको छ अहिले र छिटफुट वर्षा भइरहेको भन्ने देखाएको छ। तपाईँहरू उठिराख्नु भएको छ, ड्युटीमा हुनुहुन्छ भने के छ कसो छ यसो ताजा जानकारी दिनुहोस् है। अनि दिउँसो पख भने 14 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 24 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ। केही दिउँसो भने बदली भई पानी रोकिने अनि बादलले लन्डनलाई छेक्नेछ र मन्द गतिमा अघि अहिले चाहिँ के अरे मन्द गतिमा हावा चलिरहेको थियो भने दिउँसो पख भने मध्यम गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ लन्डनमा। हजुर, फिनल्यान्डबाट हामीलाई नारायण सापकोटा भाइले सम्पर्क गर्नुभएको थियो र उहाँले चाहिँ स्क्रिनसट पठाउनु भएको थियो उहाँको बिहानको 5 बजे र अहिले फिनल्यान्ड हेलसिन्कीतिर हुनुहुन्छ भने 5:20 गयो र उहाँले चाहिँ त्यहाँको अहिलेको हालैको मौसमी विवरण पनि पठाउनु भएको छ। 14 डिग्री सेल्सियसको वरिपरि रहेको छ तापक्रम, एयर क्वालिटी गुड भन्नुभएको भन्ने स्क्रिनसट छ उहाँको। एक्युए होला यो सायद 30 ग्रिन छ र एयर पल्युसन पोजेस लिटल अल अर नो रिस्क भन्ने राम्रो चाहिँ यो एयर क्वालिटीको तस्विर पठाउनु भएको छ। 12 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 17 अधिकतम तापक्रम पुग्ने अनुमान भएको स्क्रिनसट पठाउनु भएको छ, सुनिराख्नु भएको रहेछ। तपाईँलाई पनि गुड मर्निङ र तपाईँको दिन पनि शुभ रहोस् भन्दै अब हामी गीत सुन्नतर्फ लागौँ। वाङदेन शेर्पाको आवाजमा रहेको छ रोड ट्रिप।

0: BFBS Gorkha Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

मुटु छोरी लग्यो अब खै के गर्ने, हेराई बसाई उठाई हिँडाई सबै मनपर्ने भनेर गायक यवेश थापाले भन्दै हुनुहुन्थ्यो। माया मनपर्ने, माया गर्ने मान्छे मनपर्ने मान्छेको सबै थोक मनपर्छ भनेको यही हो श्रोता। यवेश थापाले यथार्थपरक गीत गाउनुभयो। गोही, तपाईँले कतिको रुचि मनपर्ने जनावर मध्येमा पर्छ श्रोता? यो जनावर चाहिँ पृथ्वीको सबैभन्दा पुरानो जीव मध्येको एक हो र आज वर्ल्ड क्रक डे, क्रोकोडाइल डे भनौँ। वैज्ञानिकहरूको कहाँ अनुसार गोहीका पुर्खाहरू करिब 24 करोड वर्षदेखि पृथ्वीमा अस्तित्वमा रहेछन्। आज विश्वमा पाइने गोहीका विभिन्न प्रजातिहरू नदी, ताल, दलदल, समुद्री किनारका पारिस्थितिक प्रणालीका चाहिँ महत्त्वपूर्ण सदस्य हुन्, इकोसिस्टमका महत्त्वपूर्ण मेम्बर हुन् श्रोता। तर बासस्थान नष्ट हुनु, प्रदूषण, अवैध शिकार र मानिस र वन्यजन्तु द्वन्द्वका कारण धेरै गोही प्रजाति जोखिममा परेका छन्। गोही र गोहीका प्रजातिहरूको संरक्षण, तिनको महत्त्व र तिनीहरूले सामना गरिरहेका चुनौतीबारे चाहिँ जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुन 17 आजका दिन वर्ल्ड क्रोकोडाइल डे, छोटकरीमा क्रक डे पनि भनिँदो रहेछ, मनाउने गरिन्छ। यस दिवसले हामी मानिसलाई गोही केवल खतरनाक जनावर होइन, प्रकृतिको सन्तुलन कायम राख्ने महत्त्वपूर्ण जीव हो भन्ने बुझाउन मद्दत गर्छ। सन् 2017 सालमा मनाएको थिएछ श्रोता पहिलो पटक यो गोही दिवस। हुन त यो दिवस कुनै पनि एक देशको मात्र दिवस होइन, यो विश्वभरका वन्यजन्तु संरक्षण संस्था, चिडियाखाना अनुसन्धान केन्द्र र वातावरण प्रेमी समूहहरूले मनाउने गर्दछन्। अब गोहीको सन्दर्भ निस्किहाल्यो, नेपालमा पनि गोही पाइन्छ नारायणी नदीमा भनेर हामीले सुन्दै आएका छौँ। कति चाहिँ त्यहाँ चाहिँ ल्याबमा नै गोही उत्पादन गरेर खोलामा छोडेको, त्यो नारायणी खोलामा छोडेको समाचारहरू हामीले यदा कदा सुन्ने गर्दछौँ र गोहीको सङ्ख्या बढ्दै गरेको पनि हामीले समाचारहरूमा सुन्ने गरेका छौँ। यसरी नै नेपालमा पनि सायद आज यो गोही दिवस केही न केही कार्यक्रम गरेर मनाइन्छ होला, समाचारहरू सुन्दै गर्नुहोला बिएपिएस गोर्खा रेडियो मार्फत आउने। हजुर, आज अर्को पनि दिवस, अघि हामीले छोटकरीमा कुरा गरिहाल्यौँ, मरुभूमिकरण तथा खडेरी विरुद्धको विश्व दिवस। यो चाहिँ संयुक्त राष्ट्रसङ्घले सन् 1994 मरुभूमिकरण विरुद्धको महासन्धि पारित गरेको सम्झनामा चाहिँ मनाउने गरिन्छ। आजकै दिन 17 जुनमा नै मनाइन्छ यो दिवस पनि। वन विनाश, अव्यवस्थित खेतीपाती, जलवायु परिवर्तन तथा प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण विश्वका धेरै क्षेत्र मरुभूमिकरण र खडेरीको जोखिममा परिरहेका छन्। यी सम्बन्धी पनि हामीले समाचारहरू नसुनेका होइनौँ, लेखहरू नपढेका होइनौँ, तर पनि भइरहेको छ। हामी अब सर्वसाधारण मान्छेले कतिसम्म गर्न सकिन्छ त्यो आफ्नै ठाउँमा छ। विशेषज्ञहरूका अनुसार स्वास्थ्य, भूमि र वन संरक्षणले खाद्य सुरक्षा, स्वच्छ पानीको उपलब्धता तथा जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँछन्। त्यसैले वृक्षारोपण, माटो संरक्षण, पानीको सदुपयोग तथा वातावरण मैत्री अभ्यास अपनाउनु चाहिँ आजको आवश्यकता हो भनेर औँल्याउँछन् पनि। हजुर, यही सन्दर्भमा मैले तपाईँहरूलाई एउटा प्रश्न तेर्स्याउने जमर्को गरेको थिएँ। आज 2025-26 सालको, यो सन् 2025-26 सालको ग्लोबल फरेस्ट वाच को प्रतिवेदन अनुसार क्षेत्रफलका हिसाबले विश्वमा सबैभन्दा बढी प्राथमिक वन विनाश भएको देश कुन हो? सजिलो प्रश्न छ, तपाईँहरूले एउटा देशको नाम भन्नुपर्नेछ, उत्तरहरू पठाउँदै गर्नुहोला। उत्तर सही अथवा गलत के भयो, हामी तेस्रो घन्टाको अन्तिम अन्तिम चरणमा चाहिँ छिनोफानो गर्नेछौँ श्रोता। गीत सुन्न जाउँ अब, यो पछाडि नखेल भन्दै हुनुहुन्छ प्रजिना श्रेष्ठले, माफ गर्नुहोस् गुरुङले।

नखेल प्रजिना गुरुङले गाउँदै हुनुहुन्थ्यो, नखेल मिठो गीत त सुन्यो। यता वर्ल्ड कपको खेल हुँदैछ, यता नखेल भन्नै भएन श्रोता। भर्खरै अर्जेन्टिना र अल्जेरियाको खेलमा मेस्सीले गोल गरेका छन् 60 मिनेटमा, फेरि 2 गोल उनको नाममा चाहिँ दर्ता भयो श्रोता। 70 मिनेटमा खेल भइरहेको छ र 60 मिनेटमा चाहिँ मेस्सीले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्न सफल भए। हामीलाई तानबहादुर जीले पनि कोरियाको अहिले उहाँ बस्नुभएको ठाउँ सङसान अप भन्ने ठाउँको चाहिँ वेदरको सानो स्क्रिनसट खिचेर पठाउनु भएको छ। पानी परिरहेको, सिमसिम पानी परिरहेको र 23 डिग्री सेल्सियस तापक्रम रहेको स्क्रिनसट पठाउनु भएको छ। 25 डिग्री सेल्सियस अधिकतम तापक्रम, 21 डिग्री सेल्सियस न्यूनतम तापक्रम सम्मको महसुस हुने रहेछ आज उहाँ बस्नुभएको एरिया सङसान अप भन्ने। यो ठाउँको नाम मैले सही उच्चारण गरेँ कि गरिनँ, अप्ठ्यारो नामहरू छन् कोरियाका पनि। अघि के अरे नारायण सापकोटाजीले पठाउनु भएकोमा पनि उहाँको यो ठाउँको नाम मलाई उच्चारण गर्नु निकै हम्मे हम्मे पर्छ जहिले पनि। राया कायला भन्छ कि राजा कायला भन्छ, सापकोटाजी यो पनि यसो करेक्सन गरेर पठाउनु होला। र उहाँले चाहिँ नारायण सापकोटाजीले अघि त्यो वेदरको रिप पठाउनु हुँदाखेरि यो भुन भुन माहुरी मिज्यू नेपाली चलचित्रको गीत सुनाइदिनुहोस् भन्ने अनुरोध गर्नुभएको थियो र सोही अनुरूप अब भुन भुन माहुरी म चाहिँ नारायण सापकोटाजीको अनुरोधमा श्रीकृष्ण बम मल्ल अनि लक्ष्मी मल्लले गाउनु भएको यो गीत तपाईँको अनुरोधमा इन्जोय गर्नुहोला।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

हिमाल छुचुरी सिरीमा सिरी मिठो गीत सुन्यौँ सञ्जीव प्रधानको आवाजमा। बिएफबिएस गोर्खा रेडियो ब्रुनाईले ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूका लागि विशेष गरी गोर्खाली समुदायका श्रोताहरू जो नेपाली भाषी हुनुहुन्छ, नेपाली बुझ्नुहुन्छ, नेपाली बोल्नुहुन्छ, उहाँहरूका लागि भनेर चाहिँ एउटा बिएफबिएस गोर्खा क्विज लिएको छ र यो चाहिँ एउटा च्यारिटी क्विज हो। द बिएफबिएस बिग सल्युट च्यारिटीका लागि चाहिँ केही रकम जम्मा गर्न सकिन्छ कि भन्ने हेतुले यो कार्यक्रम आयोजना गर्न लागेका छौँ हामी बिएफबिएस ब्रुनाईका टिमले। र तपाईँहरूले चाहिँ 24 जुन अब अर्को हप्ता आजको हप्ता साता भनौँ न बुधबारका दिन चौतारी रेस्टुरेन्टमा चाहिँ साँझको 7 बजे ठ्याक्कै हाजिरी जनाउनु भयो भने हामी कार्यक्रम सञ्चालन गर्ने मनासाय राखेका छौँ। श्रोता $5 प्रति व्यक्ति चाहिँ इन्ट्री फी हुनेछ। तपाईँले टिम बनाएर पनि आउन सक्नुहुन्छ। टिममा 6 जना भन्दा बढी नहाल्नुहोला। 6 जनाको चाहिँ एउटा टिम बनाउन सक्नुहुन्छ र त्यही अनुसारले तपाईँहरूको 6×30 एउटा टिमबाट हामीलाई च्यारिटी स्वरूप पैसा आइहाल्यो र तपाईँहरू चाहिँ अलिकति अगाडि 7 बजेभन्दा अलिकति अगावै त्यहाँ आइपुग्नुहोला। 7 बजे चाहिँ ठ्याङ्गै सुरु भइहाल्छ। कहुटमा हो यो तपाईँको आफ्नै फोनबाट नै उत्तरहरू दिन सक्नुहुन्छ। टाइप गर्ने उत्तरहरू छन्, गेस गर्ने उत्तरहरू छन्, ट्रु अर फल्स प्रश्नहरू छन् र के अरे यो सिक्वेन्स मिलाउने प्रश्नहरू पनि राखेका छौँ। हामीले राख्ने कोसिस गरेका छौँ। हाम्रो पनि पहिलो प्रयास हो। हेर्दै जाउँ कतिको सफल हुनुहुन्छ। तपाईँहरू जति धेरै उपस्थित हुनुहुन्छ र तपाईँहरूले त्यहाँ त्यस पछाडि फिडब्याक दिनुहुन्छ क्विज सकेपछि यो प्रश्न गलत थियो, हामीले गलत प्रश्न त राखेका छैनौँ जहाँसम्म हामीले लाग्छ। हामीले 2-3 पल्ट क्रस चेक रेफरेन्सहरू गरेर नै प्रश्नहरू खोजेका छौँ र भेटेका रेफरेन्सहरू मार्फत नै प्रश्नहरू बनाएर उत्तरहरू तयार पारेका छौँ। सारा प्रश्नहरू छैनन्, सजिला सजिला हाम्रै वरिपरि भएका, हाम्रै देश नेपालका बारेमा हामीले सुनेका, जानेका, पढेका कुराहरू नै चाहिँ समावेश गरेका छौँ। श्रोता सजिलो छ, आउनुहोस्, सपरिवार आउनुहोस्, साथीभाइसँग आउनुहोस्, नम्बरीको ग्याङ बनाएर आउनुहोस्। टिमको नाम पनि गतिलो गतिलो राख्नुहोस्, छान्नुहोस् मजाले, टिमको नाम बनाउनुहोस्। इन्टेक अब के हो भन्ने होला, गोल्ड इन्टेक होइन, जिस फलाना इन्टेक भन्ने अथवा लेडिज ग्याङ के होला, त्यस्तो टिमको नाम बनाएर आउनु भए पनि हामी त्यसलाई स्वागत गर्ने नै छौँ। तपाईँहरूले एउटा टिमको नाम पाउनुहुनेछ कोडमा र विजेता हुनुहुने टिम अथवा इन्डिभिजुअल प्लेयरलाई राम्रा राम्रा उपहारहरू हामीले कलेक्सन गरिसकेका छौँ। ती कलेक्सन भएका उपहारहरू तपाईँहरूकै लागि हो र सहभागी अन्य श्रोतालाई भने हामी बिएबिएस को चिन्हाङ्कित भएका केही गुडी ब्याग चाहिँ प्रदान गर्नेछौँ। अब कतिजना आउनुहुन्छ, कतिवटा टिम आउनुहुन्छ, सो यो अनुसारले यसो हामी अन्दाज गरेर यहाँबाट गुडी ब्याग बनाएर चाहिँ लान्छौँ। सबै अब थुप्रो आउनुभयो भने हामीले 10 वटा मात्रै लिएका छौँ भने सबैले नपाउनु होला। यसो हेरेर प्रायोरिटी दिएर साना साना केटाकेटी भएका छन् भने उहाँहरूलाई चाहिँ यसो हामी दिनेछौँ सान्त्वना स्वरूप। अब सके सुन्छौँ ओएसिस थापाको लेटेस्ट क्रिएसन।

हजुर, ओएसिस थापाले गाउँदै हुनुहुन्थ्यो सके त म भन्ने, सके त के गर्थे भन्ने कुराहरू उहाँले गर्नुभयो। तीन गोल भयो श्रोता, मेस्सीले तेस्रो गोल पनि हान्न सफल हुनुभएको छ अर्जेन्टिनाका लागि। र यो हाम्रो फेसबुक मेसेन्जरमा पनि विष्णु गुरुङ दाजुले फुटबल सुन्दै तपाईँलाई पनि सुन्दैछु, इन्जोय गरिरहेको छु, अर्जेन्टिना इज द बेस्ट टिम हजुर भन्नुभएको छ। त्यो अब तपाईँलाई शुभकामना छ, अर्जेन्टिना तपाईँको फेभरेट टिममा पर्दो रहेछ र वर्ल्ड कप जितोस् भन्ने मैले पनि शुभकामना दिएँ। नारायण सापकोटामा भाइले पनि तेस्रो गोल हानेको, मेसीले तेस्रो गोल हानेको छोटो भिडियो क्लिप पठाउनु भएको छ, निकै हल्ला कल्ला थियो त्यो भिडियो क्लिपमा भनेपछि मैले शङ्का गरिहालेँ, उहाँले पनि अर्जेन्टिनालाई नै सपोर्ट गर्नुहुँदो रहेछ भन्ने मेरो भान भयो। म गलत भए मलाई त्यसमा करेक्सन गर्नुहोला। र तानबहादुर जीसी जीले पनि अघि पठाउनु भएको थियो, त्यस पछाडि उहाँ फेरि हराउनु भएको छ र सुन्दै हुनुहुन्छ भने तपाईँहरूले पनि हेर्दै हुनुहुन्छ होला मौका मिलेको खण्डमा, र चाहिँ इन्जोय गर्नुहोला। हजुर, अब हामी कार्यक्रमको पहिलो घन्टाको अन्तिममा आइपुगेका छौँ श्रोता। अब हामी रिमै भन्ने गीत सुन्छौँ, रिता केसी र आश बहादुर गुरुङ, जसलाई आंशु लामा भनेर पनि चिनिन्छ हो कि के हो, यहाँ हाम्रो मेरो प्लेलिस्टमा त आश बहादुर गुरुङ ब्राकेटमा आंशु लामा, आंशु लामा, आंशु लामा के हो, उहाँ एउटै मान्छे हो अथवा एकजना चाहिँ लिरिसिस्ट हुनुहुन्छ के हो, मैले यो पत्ता लगाउन सकिनँ श्रोता, मलाई माफ गर्नुहोस्। कसैले सुनिराख्नु भएको छ भने र चिन्नुहुन्छ, थाहा छ भने करेक्सन गर्नुहोला कृपया। अब हामी दोस्रो घन्टामा भेटौँ, यो गीत पछाडि समाचार सुन्नुहुनेछ, बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले विश्वकपमा पहिलो ह्याट्रिक गर्नुभएको छ। सन् 2006 विश्वकप खेल्नुभएका मेस्सीले यसअघिका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सक्नुभएको थिएन। अल्जेरियासँगको खेलमा उहाँले ह्याट्रिक गर्नुभएको हो। मेस्सीले पहिलो हाफको 16 मिनट र दोस्रो हाफको 58 मिनट र 76 मिनटमा गोल गर्नुभएको हो। यो ह्याट्रिकसँगै विश्वकपमा मेस्सीको गोल सङ्ख्या 16 पुगेको छ। उहाँले जर्मनीका मिरस्लाभ क्लोजको रेकर्डसँग बराबरी गर्नुभएको छ। विश्वकप फुटबल प्रतियोगिता सुरु भए त अनलाइन ठगीका घटनामा उल्लेखनीय वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ।
1: साइबर ब्युरोका अनुसार प्रतियोगिता सुरु भएको पहिलो दिन 77 उजुरी दर्ता हुँदा ठगी रकम करिब 1,68,00,000 रुपियाँ थियो। पाँच दिनभित्रै उजुरी सङ्ख्या 115 पुगेको र ठगी रकम 2,29,00,000 रुपियाँ नागेको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार यी तथ्याङ्क केवल उजुरीमा आधारित भएकाले वास्तविक क्षति अझ बढी हुन सक्ने अनुमान छ। प्रहरीले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म मार्फत निशुल्क विश्वकप हेर्ने लिङ्क भन्दै पठाइने सन्देश मार्फत प्रयोगकर्तालाई फसाउने क्रम बढेको बताएको छ। ती लिङ्क मार्फत एन्ड्रोइड एप डाउनलोड गराई मोबाइल ब्याङ्किङमा पहुँच लिएर रकम चोरी हुने गरेको पाइएको छ। साइबर ब्युरोले अनधिकृत एप इन्स्टल नगर्न, आधिकारिक सूचना मात्रै पालना गर्न र अनलाइन प्रमोशन प्रति सतर्क रहन आग्रह गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले पनि ह्याक वा शङ्कास्पद गतिविधिको सूचना आएमा खाता 48 घण्टासम्म रोक्का गर्ने व्यवस्था रहेको जनाएको छ। विशेषज्ञहरूले यस्ता ठगी मौसमी रूपमा बढ्ने प्रवृत्ति रहेको भन्दै प्रयोगकर्ता सचेत र समन्वित सरकारी संयन्त्रको अभावले समस्या जटिल बनेको टिप्पणी गरेका छन्।
0: चितवनमा बालक अपहरण गरी काठमाडौँ छिरेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरणमा परेका बालकको उद्धार गरेको छ। अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरद थापाका अनुसार पक्राउ गिरोहलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन चलान गरिएको छ। पक्राउ पर्ने 5 जना भारतीय नागरिक हुन्। 5 जना बेतिया बिहारका हुन्। 18 वर्षका सुजित कुमार, गोलु कुमार, विकी कुमार, मोहम्मद शाहिद र गोलु कुमार पक्राउ परेका हुन्। सोमबार बेलुकी नारायणगढबाट सो समूहले 16 वर्षीय ऋषभ गुप्तालाई अपहरण गरेको थियो। उनीहरूले बालक ऋषभलाई जबरजस्ती भारतीय नम्बर प्लेट भएको गाडीमा राखेर काठमाडौँ ल्याएका थिए। उनीहरू अपहरित बालक सहित गोङ्गो बुनावास पार्कको होटल फ्यामिलीमा रहेको सूचनाका आधारमा प्रहरीले खोज तलास गरेको थियो। त्यहाँ बसेर अपहरणकारीले ऋषभका बुबासँग 22,00,000 रुपियाँ फिरौती मागिरहेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जालमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागु औषध सहित पक्राउ परेका छन्। दाङ तुलसीपुर उपमहानगरपालिका 2 भङ्के निवासी 24 वर्षीय रमेश ठाडा मगरले युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराई धम्काई कुटपिट गरेको आपत्तिजनक शब्द बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता डाक्टर हेम केसीले जानकारी दिनुभएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई घरबाटै विभिन्न प्रकारका लागु औषधका ट्याब्लेट सहित पक्राउ गरेको हो। घटनामा संलग्न रहेको आरोपमा 21 वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। पीड़ित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताउनु भएको छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएलगतै चौतर्फी आलोचना भएको थियो। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउन थालिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने यो हालसम्मकै सबैभन्दा ठूलो साइजको पाइप हो। भक्तपुर, कृतिपुर, मध्यपुर, थिमी, कपन, जोरपाटी तथा पेप्सिकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर राम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै सिफ्टमा काम हाल विभिन्न स्थानमा रिजर्भ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरिने जनाइएको छ। सिस्टम हस्तान्तरणपछि काठमाडौँवासीका घर घरमा नियमित रूपमा हेलम्चीको पानी वितरण गरिने अपेक्षा गरिएको प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताउनु भएको छ। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

BFBS Gorkha Radio ho. नमस्ते, दोस्रो घण्टाको मझेरी कार्यक्रम सुरु भयो. आदरणीय श्रोता, तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि हार्दिक स्वागत गर्न चाहेँ आजको हाम्रो दोस्रो घन्टे बसाइमा. पहिलो घन्टामा हामीले विभिन्न कुराकानी गऱ्यौँ, विभिन्न किसिमका कुराकानी गऱ्यौँ, केही रमाइला जानकारीहरू सेयर गऱ्यौँ, गीतहरू सुन्यौँ, सुनायौँ, अनुरोधका गीतहरू पनि आएका थिए, ती पनि सुन्यौँ. रमाइला गीतहरू सुन्दै हामी कार्यक्रमको दोस्रो घन्टाको यो चरणमा आइपुगेका छौँ. सम्पूर्णलाई फेरि पनि एकपल्ट हार्दिक नमस्कार. बिहानको 11:10 गयो ब्रुनाईमा. सेरियामा 23 डिग्री सेल्सियस तापक्रम रहेको छ. 31 डिग्री सेल्सियस, खासै परिवर्तन भएको छैन. मौसमी पूर्वानुमानमा पानी पर्ने देखाइएको छ, तर अहिले भने घमाइला अन्तरालहरूले सेरियाको आकाश रमाइलो बनाएको देखिरहेको छु. मैले केही समय अगाडि एकैछिन निस्किने मौका पाएको थिएँ. मन्द गतिमा हावा चलिरहेको छ. सेरिया ब्रुनाईको कुरा भयो श्रोता. अन्य स्थानमा के कसो छ? बेलायतमा 4:11 गयो. नेपालमा अब 9 बज्नको लागि 4 मिनट नै बाँकी रहेको छ. अन्य स्थानमा तपाईँहरूको आफ्नो आफ्नो समयमा हामीलाई सुनिराख्नु भएको छ. आफ्नो आफ्नो स्थानबाट तपाईँहरू कोही अमेरिकामा हुनुहुन्छ, कोही अस्ट्रेलिया, जापान, कोरिया, मिडल इस्टमा हुनुहुन्छ. थुप्रो हाम्रो श्रोता इजरायलतिर हुनुहुन्छ. अहिले एकैछिनमा अब उहाँहरूको उठ्ने समय भएको छ कि छैन, अहिले केही क्षणमा उहाँहरू आइपुग्नुहुन्छ. र विशेष गरी नूतन भुजालजी हौ आउनुहुन्छ, मैले याद गरेको. उहाँ चाहिँ तेस्रो घन्टाको झन्डै झन्डै अन्तिम अन्तिममा आइपुग्नुहुन्छ. बिचरा समय नमिलेर हुनसक्छ, त्यसका लागि म क्षमा चाहेँ. अब के गर्नु, त्यस्तै छ, हाम्रो सेड्युल अनुसार चल्नु नै पर्छ. तर तपाईँहरूले जुन सुकै ठाउँमा भए पनि, जस्तो परिस्थितिमा पनि हामीलाई सुनेर साथ दिनुहुन्छ. यसो तपाईँहरूमा को मनमा लागेका कुराहरू भन्नलाई आइपुग्नुहुन्छ. कतिपय कुराहरू चाहिँ अन्य श्रोतालाई सेयर गरिदिनुहोस् है भनेर पनि आउनुहुन्छ. हामी आभारी छौँ. एसडी योगी अनि गीताञ्जली थापा मगरले गाउनुभएको हुम्लाको लिमी मिठो गीत सुनेर कार्यक्रमको दोस्रो घन्टालाई सुरुवात गरेका थियौँ. अब परी भन्दै हुनुहुन्छ यात्रा ब्यान्ड, यो गीत सुनेर फेरि अगाडि बढौँ.

सफरी यात्रा ब्यान्डको मिठो आवाजमा हामीले गीत सुन्यौँ। मजेरी कार्यक्रमको दोस्रो घण्टामा हुनुहुन्छ श्रोता, बिएएफबीका श्रोता, ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता। तपाईँहरूको लागि एउटा अत्यन्तै जरुरी सूचना, यो ग्यारिजनको चिल्ड्रेन्स लाइब्रेरी चाहिँ आज बन्द हुने भएको छ, किनभने आज चाहिँ यहाँको सार्वजनिक बिदा, ब्रुनेको सार्वजनिक बिदा परेकाले गर्दाखेरि यहाँको लाइब्रेरी पनि त्यसको असर पर्ने हुन्छ, र चिटच्याट कम्युनिटी सेन्टरका धेरै अफिसहरू चाहिँ आज बन्द रहेका स्थिति छन्, र ग्यारिजनमा रहेका अन्य लोकल चाहिँ इम्प्लोइहरू हुनुहुन्छ, उहाँहरू चाहिँ आज छुट्टीमा हुनुहुन्छ। तपाईँहरूको कति काम अड्किएको होला त्यो उक्त कारणले गर्दाखेरि यो पर्न गएको असुविधाप्रति चाहिँ बिएफबी लाइब्रेरीले क्षमा याचना गरेको छ। हजुर, अब फेरि हामी गीत नै सुनिहालौँ। सुन्तली भन्दै हुनुहुन्छ पल्टनेले।

0: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: यो BFPS गोर्खा रेडियो हो।

मानसिंह थुलुङ अनि उषा किरण अधिकारीले गाउनुभएको मिठो गीत सुने श्रोता, हाँसी राखन माया बोली राखन, पुरानो गीत रेडियो नेपालमा निकै गुन्जने गीतहरू मध्येमा एक थियो यो गीत पनि। र यो गीत सुनेर तपाईँहरू पक्कै आफ्नो विशेष गरी अहिले अलि उमेरले अलिकति पछाडि पुगिसक्नुभएको श्रोता चाहिँ अधवैसे हुनुहुन्थ्यो, भर्खरको 12-13 वर्षको हुनुहुन्थ्यो, 10-11 वर्षको हुनुहुन्थ्यो म जस्तो हरूलाई चाहिँ यो गीतले पक्कै, यो अङ्ग्रेजी शब्द छ नि नोस्टाल्जिया, नोस्टाल्जिक बनायो होला तपाईँहरूलाई पनि। हजुर, आज मैले एउटा प्रश्न तिरिसकेको थिएँ कार्यक्रमको पहिलो घन्टाको सुरुवाती चरणमा, र आजको प्रश्न रहेको छ सन् 2025 सालको ग्लोबल फरेस्ट वाचको प्रतिवेदन अनुसार क्षेत्रफलका हिसाबले विश्वमा सबैभन्दा बढी यो प्राइमेरी जङ्गल विनाश भएको देश कुन हो भनेर मैले प्रश्न गरेको थिएँ। आज चाहिँ यो के अरे विश्व मरुभूमिकरण तथा खरेडी विरुद्धको दिवस युनाइटेड नेसन्स संयुक्त राष्ट्रसङ्घले मनाउने कार्यक्रम हो यो, यसका सन्दर्भमा पारेर एउटा प्रश्न खोजेको थिएँ र तपाईँहरूले प्रश्नको उत्तर दिँदै हुनुहुन्छ, कतिले दिनुभएको छैन, गीतहरू अनुरोध र अन्य कुराहरू गऱ्यौँ, उत्तर पनि यसो पठाउँदै गर्नुहोस् है। परदेशी घिमिरे माइलीज्यूले उत्तर पठाउनु भएको छ, पहिलोपल्ट पठाउनु भएको उत्तर मिलेको छैन, मैले तपाईँलाई त्यो चाहिँ भनिदिएँ, त्यस पछाडि फेरि प्रयास गर्नुभएको थियो, त्यो चाहिँ मिलेको छ उत्तर, म तेस्रो घन्टाको अन्तिम अन्तिमतिर यसो छिनोफानो गर्नेछु र सहभागिता जनाउँदै गर्नुहोला श्रोता। हजुर, अब हामी केही बेर माइक्रोप्लास्टिकका कुरा गर्नेछौँ। अहिलेका लागि भने माइक्रोप्लास्टिक होइन, खानाको कथा कुरा गर्नेछौँ आजको हाम्रो सेगमेन्ट फुड एन्ड कल्चर अन्तर्गत रहेर। हजुर, हामीले खाने धेरै परिकार केवल स्वादका लागि मात्र होइन श्रोता, तिनको पछाडि इतिहास, बसाइसराई, संस्कृति र समाज परिवर्तनको कथा लुकेको हुन्छ त्यो खानाको पछाडि, के कहाँबाट आयो भन्ने कुराहरू। आज म चाहिँ एउटा रेसिपी स्टोरिज को कुरा गर्दैछु यो फुड एन्ड कल्चर सेगमेन्टमा। तपाईँहरूले अब कतिपयले यसलाई मोमो भन्नुहुन्छ अथवा कतिले मोमो, अहिले त मोमो अपभ्रंशित भएर आएको छ, म ज सुनेको र पढेको चाहिँ मैले नेपालमा चाहिँ त्यो हो, अब त मोमो भइसक्यो। मोमो आज नेपालमा यति लोकप्रिय छ कि यो धेरैका लागि नेपाली खानाको पहिचान जस्तै बनेको छ, तर यसको यात्रा हिमाली क्षेत्र हुँदै आएको सांस्कृतिक आदान प्रदानको कथा रहेछ श्रोता। हजुर, खाना मात्र होइन संस्कृति र समाजको कथा यो मोमोको यात्राको कथा अबको बसाइमा। यो इतिहासकारहरूका अनुसार मोमोको जरा तिब्बती र मध्य एसियाली खानासँग जोडिने रहेछ। तिब्बती भाषामा मोमोको अर्थ डम्प्लिङ अर्थात् पिठोको खोलभित्र मासु वा सब्जी भनेर बनाइने परिकारलाई जनाउँदो रहेछ। यो परिकार व्यापारिक मार्ग, तीर्थयात्रा र मानिसहरूको आवाजावतसँगै हिमालय क्षेत्रका विभिन्न समाजमा फैलियो। नेपालमा विशेष गरी काठमाडौँ उपत्यकामा तिब्बती समुदाय र व्यापारीहरूको प्रभावसँगै मोमो लोकप्रिय हुन थालेको हामीले मान्दछौँ। समयसँगै नेपाली समाजले यसलाई आफ्नो स्वाद अनुसार परिवर्तन गर्यो। अहिले मोमोका विभिन्न इन्ग्रेडियन्टहरूमा बन्ने गरेका पाउँछौँ हामी, सुँगुर, कुखुरा, खसी, भैँसी, सब्जी, पनिरदेखि नयाँ नयाँ स्वादका मोमो चाहिँ, मोमो फेरि मोमो नै आयो चाहिँ हामीले बजारमा पाउने गर्दछौँ। तर मोमोको कथा स्वाद भन्दा ठुलो रहेछ श्रोता, यसले समाजमा एउटा सांस्कृतिक पुलको काम गरेको छ। पहिले कुनै विशेष समुदाय वा क्षेत्रसँग जोडिएको परिकार आज सबै जाति, भाषा र उमेर समूहका मानिसले मन पराउने साझा खानामा परिवर्तन भएको छ। खानाका अनुसन्धानकर्ताहरूका अनुसार कुनै पनि परिकार समाजमा फैलिनका पछाडि तीन मुख्य कारण हुने रहेछन्, उपलब्ध सामग्री,
मानिसहरूको बसाइ सराई र सामाजिक स्वीकार्यता। मममा यी तिनवटै कुरा देखिन रहेछ। सजिलै बाँडेर खान मिल्ने, धेरै मानिसका लागि तयार गर्न सजिलो हुने र स्थानीय स्वाद अनुसार बदल्न सकिने, यो रेसिपी पनि चेन्ज हुँदै लोकलाइजेसन भनौँ न हुने भएकाले यसको लोकप्रियता वात्तै बढेको हामीले पाउँछौँ। यसमा यो विशेषज्ञहरूको अनुसन्धानकर्ताहरूको राय हामीलाई जरुरी नै भएन यो किन यस्तो चाहिँ लोकप्रिय बन्यो भनेर। समाजशास्त्रीहरू खाना केवल पोषणको माध्यम होइन, यो पहिचान र सम्बन्ध निर्माण गर्ने माध्यम पनि हो भन्छन्। परिवार, साथीभाइ वा समुदायसँग बसेर मम खानु एउटा सामाजिक अनुभव बनेको छ। धेरै साना व्यवसाय र रेस्टुरेन्टहरूको आय स्रोत पनि यही परिकार बनेको छ आज नेपालमा। विशेष गरी अब यहाँ पनि हामी पाउँछौँ ब्रुनाईको सन्दर्भमा पनि, अब सुँगुर खान नमिल्ने देश हो तर पनि ब्रिटिस फोर्सेस ब्रुनाई ग्यारिजन चाहिँ एक्सेम्प्ट भएका कारणले हामी त्यसको स्वाद मजाले लिन पाइराखेका छौँ। आज मम नेपालबाट बाहिर पनि पुगेको छ, हामीले चर्चा गरिहाल्यौँ, ब्रुनाईमा हामी सहजै भेट्न सक्छौँ। धेरै देशहरूमा मम रेस्टुरेन्टहरू, स्पेसिफिक मम रेस्टुरेन्टहरू नै भेटिन्छन्। अब अन्य नेपाली खाना पनि पाइन्छन् तर मम मात्रै पाउने रेस्टुरेन्टहरू पनि भेटिँदा रहेछन् श्रोता। यसले एउटा सानो भान्साको परिकार कसरी देशको सांस्कृतिक दूध बन्न सक्छ भन्ने एउटा स्पष्ट प्रमाण चाहिँ प्रस्तुत गर्दोरहेछ। पोषण विज्ञहरू भने स्वादसँगै सन्तुलन पनि आवश्यक छ भन्ने कुरा चाहिँ सम्झाउन पछि हट्दैनन् श्रोता। अब मोमोमा धेरै तेल, नुन र यो प्रशोधित सामग्री, यो विशेष गरी यो नुन जस्तो के भन्छ त्यो चाहिँ कतिले हाल्ने गर्नुहुँदो रहेछ। विशेष यो मोमोको रेस्टुरेन्ट दोकानतिर त्यस्तो चाहिँ हालेको छ भने त्यसले चाहिँ स्वास्थ्यमा प्रतिकूल असर पार्छ भन्ने कुराहरू हामीले सुनेका पनि छौँ र यी सामग्री प्रयोग गर्दा असर पर्न सक्छन् लङ टर्म युजमा चाहिँ भन्ने कुराहरू। तर तरकारी, कम तेल र तरकारी भन्नाले अब सब्जी भेजिटेबल भनौँ, कम तेल र सन्तुलित सामग्री प्रयोग गरेर बनाइएको मोमो पौष्टिक विकल्प भने बन्न सक्छ भनेर पनि उनीहरूले फेरि यो पोषण विशेषज्ञहरूले होमा हो चाहिँ थपेका छन्। श्रोता, एउटा रेसिपी केवल सामग्रीको सूची होइन पक्कै पनि, त्यसमा मानिसहरूको यात्रा, सङ्घर्ष, सिर्जना र सम्झना जोडिएका हुन्छन्। ममको कथा हामीलाई चाहिँ यही सिकाउँछ, खानाले पेट मात्र भर्दैन, यसले समाजको इतिहास पनि बोकेको हुन्छ र त्यसले हामीलाई चाहिँ जतिपल्ट हामीले त्यो भोग गर्छौँ हामीलाई घचघचाइ राख्छ भन्ने एउटा निष्कर्ष भनौँ न आजको हाम्रो बसाइको। हजुर, अघि यो प्रशोधित सामग्रीको नाम मलाई नआएको, नुन जस्तो हुन्छ भनेको थिएँ, यसलाई चाहिँ हामी के भन्दो रहेछौँ भनेर फेरि अर्को प्रश्न मैले अहिले बोल्दै गर्दा सम्झेँ, त्यो चाहिँ के हो त्यो पनि यसो सुनिराख्नु भएको छ भने भनिदिनुहोस् है, मलाई सघाउनु पर्यो तपाईँहरूले श्रोता। अब नजिक आऊ नमा भन्ने गीत सुनौ, रामकृष्ण ढकालले गाउनु भएको छ यो गीतलाई।

नजिक आउनुमा रामकृष्ण ढकालले गाउनुभएको गीत सुनेर श्रोता परदेशी घिमिरे माइलोज्यूले केही समय अगाडि हामीलाई सम्पर्क गर्नुभएको थियो। उहाँले उत्तर पनि दिनुभएको छ आजको हाम्रो प्रश्नको, र उहाँले चाहिँ नमस्ते डियर राई सर, सेम एज युजल आज पनि हजुरको लभली प्रोग्राम सुरुदेखि नै सुन्दै 5.7 किलोमिटर जगिङ सकेर अब साउको मेलामा जाने तयारीमा छु है हजुर भन्नुभएको छ। नमस्ते परदेशी घिमिरे माइलोज्यू, तपाईँलाई पनि र तपाईँलाई स्वागत छ आजको हाम्रो बसाइमा। उत्तर लेखेर पठाउनु भएको छ, दुईपल्ट एटेम्प्ट गरेर चाहिँ दोस्रो पटकमा तपाईँले आजको प्रश्नको उत्तर मिलाउनु भएको छ, बधाई छ तपाईँलाई। अन्य श्रोताहरू तपाईँले पनि कोसिस जारी राख्नुहोला, तेस्रो घन्टामा हामी छिनोफानी गर्नेछौँ उत्तर के हो भनेर। अब हजुरको समय मिलेमा एउटा गीत रुकुमैको एउटा सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा। ह्याभ अ गुड डे अहेड, सबैको जय होस् भनेर घिमिरेज्यू बिदा लिइसक्नुभएको छ। उहाँले एसडी योगी र शान्ति श्री परियारले गाउनुभएको रुकुमैको एउटा सुन्ने अनि सुनाउने इच्छा व्यक्त गर्नुभएको अनुरूप अब यो गीत हामी सुन्दै कार्यक्रममा अगाडि बढाउँ। सङ्गम अस्लामी भाइले पनि हामीलाई पठाउनु भएको छ। अघि मैले यो चाहिँ उहाँलाई मैले यो नुन जस्तो चिज भनेको थिएँ ममको कुरा गर्दाखेरि, मैले सुरुमा बिर्सेँ, पछि बोल्दै गर्दाखेरि दिमागमा चट्टाएर ल यो पनि प्रश्न बनाउनु त भन्ने हेतुले एउटा प्रश्न तेर्सिएको थिएँ, त्यसको उत्तर पठाउनु भएको छ। त्यो तपाईँले पठाउनु भएको उत्तर मिलेको छ, तपाईँले पठाउनु भएको र मैले सोचेको उत्तर मिलेको छ, तपाईँलाई बधाई छ सङ्गम अस्लामी भाइ। र यो गीत तपाईँको लागि पनि भयो रुकुम माइकोटा एसडी योगी र शान्तिश्री परियारको आवाजमा।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

बोल माया नवाज अन्सारीले गाउनु भएको गीत सुन्दै थियौँ श्रोता। हामीले तपाईँ हुनुहुन्छ कार्यक्रम मझेरीको दोस्रो घन्टामा र हामी यस्तै यस्तै रमाइला रमाइला मिठा मिठा गीतहरू सुन्ने अनि सुनाउने क्रममा अगाडि बढिरहेका छौँ श्रोता। बेलायतको ऋणको पहाड चाहिँ झन् उच्च उच्च हुँदैछ भनेर चाहिँ केही दिन अगाडि हो, दुई तिन दिन अगाडि जस्तो लाग्छ श्रोता, यो चाहिँ रिपोर्ट आएको थियो। अलि इन्ट्रेस्टिङ लागेर यो तपाईँहरूलाई सुनाउने चेष्टा गरिरहेको छु। बोत्सवाना पछि सबैभन्दा तीव्र ऋण वृद्धि चाहिँ बेलायतको भइरहेको खबर हो यो डेट माउन्टेन। हालै सार्वजनिक भएको अन्तर्राष्ट्रिय मुद्रा कोष यो आइएमएफ इन्टरनेसनल मोनिटरी फन्डको तथ्याङ्कले बेलायतको सरकारी ऋण चिन्ताजनक गतिमा बढिरहेको देखाएको छ। प्रतिवेदन अनुसार पछिल्ला वर्षहरूमा बेलायतको शुद्ध सरकारी ऋण यो नेट गभर्मेन्ट डेट भन्दोरहेछ वृद्धि दर विश्वमै दोस्रो स्थानमा पुगेको छ, जहाँ चाहिँ बोत्सवाना मात्रै अगाडि रहेको छ बेलायत भन्दा। विशेषज्ञहरूका अनुसार बेलायतले आर्थिक मन्दी, कोभिड महामारी पछिको खर्च, ऊर्जा सङ्कट तथा सुस्त आर्थिक वृद्धिका कारण ठुलो मात्रामा ऋण लिइराख्नु परेको छ। उत्पादनशीलता वृद्धि कमजोर रहनु, कर आमदानी अपेक्षा अनुसार नबढ्नु र सार्वजनिक सेवामा खर्च बढिरहनुले पनि ऋणको भार थप चर्काएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। ऋण मात्र बढेको छैन श्रोता, त्यसको ब्याज तिर्नुपर्ने लागत पनि तीव्र रूपमा नै बढिरहेको रहेछ। बेलायतको सरकारी तथ्याङ्क अनुसार सन् 2026 फेब्रुअरीमा मात्रै ऋण सम्बन्धी ब्याज खर्च अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको थियो। आइएमएफ र ओइसिडी दुवैले बेलायत सरकारलाई वित्तीय अनुशासन कायम राख्न, अनावश्यक ऋण घटाउन र दीर्घकालीन आर्थिक वृद्धि बढाउने नीतिमा जोड दिनका लागि सुझाव दिएका छन्। यदि आर्थिक वृद्धि सुस्त रह्यो भने भविष्यमा ऋण व्यवस्थापन अझ कठिन बन्ने चेतावनी चाहिँ दिइएको छ। विश्लेषकहरूका अनुसार अहिलेको अवस्थामा तत्काल आर्थिक सङ्कट भने यो पक्कै होइन, तर ऋणको यही प्रवृत्ति जारी रहेमा सार्वजनिक सेवा, कर नीति र सरकारी लगानीमा दबाव बढ्न सक्छ भनेर एउटा सजेसन पनि दिइएको रहेछ। अब बेकाबु सुनौ वेग यवेश थापा अनि बिजेनको आवाजमा।

छु बेका बु तिम्रो आँखाको जादुमा वेक यवेश थापा अनि बिजेनले गाउनु भएको गीत सुन्यो। हामी कार्यक्रमको दोस्रो घण्टाको अन्त अन्ततिर पनि आइपुगेका छौँ श्रोता। अब म तपाईँहरूलाई जाँदा जाँदै देवी घरतिर पशुपति शर्माले गाउनु भएको एउटा चड्के गीत सुनाउँदै दोस्रो घण्टालाई बिदा गर्ने तर्खरमा छु श्रोता। लाउरेनीलाई कोसेली बोकेर भन्दै हुनुहुन्छ उहाँहरू। यो गीत सुनेर तपाईँहरूले इन्जोय गर्दै गर्नुहोला। त्यस पछाडि समाचार सुन्नुहुन्छ अनि हामी त्यस पछाडि तेस्रो घन्टामा भेट्नेछौँ। प्रश्नको उत्तर दिँदै गर्नुहोला, जवाब दिँदै गर्नुहोला। आजको प्रश्न सजिलो नै छ भन्नुपर्छ श्रोता। एउटा देशको नाम भन्नुपर्नेछ जहाँ चाहिँ वन विनाश चाहिँ विश्वमै सबैभन्दा धेरै भएको छ। यो विशेष गरी प्राइमेरी जङ्गलको कुरा गरेको छु मैले। र अब हामी गीततर्फ लागौँ, त्यस पछाडि समाचार।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: मेस्सीको ह्याट्रिक गोलमा विश्वकपमा अर्जेन्टिनाले अल्जेरियालाई हराएको छ. अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले 3 गोल गर्नुभयो. उहाँले खेलको 17, 60 र 76 मिनटमा गोल गर्नुभएको हो. विश्वकप फुटबलमा मेस्सीको यो 16 गोल हो. यो सँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गर्नुभएको छ. मेस्सी र क्लोजपछि फ्रान्सका एम्बापेले 14 गोल गर्दै पछ्याइरहनु भएको छ. साविक विजेता अर्जेन्टिनाले यो विश्वकपमा विजयी सुरुवात गरेको हो. 6 पटक विश्वकप खेल्ने मेस्सी पहिलो खेलाडी पनि बन्नुभएको छ. औषधि व्यवस्था विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ. यसै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्. विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिस पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो. देशभर 26,300 फार्मेसी छन्. दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ. विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ. जेठ 28 नवीकरण म्याद समाप्त भएर स्वत रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ. नेपाल राष्ट्र बैंकले आजदेखि 500 दरका नयाँ नोट चलन चल्तीमा लाएको छ. बैंकले आज सूचना जारी गर्दै नयाँ नोट आजदेखि प्रचलनमा आएको जनाएको हो. गभर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलको दस्तखत भएको नयाँ नोट साविकै आकार र रंगमा छन्. राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार 500 रुपियाँका जम्मा 30 लाख थान नयाँ नोटहरू चलन चल्तीमा ल्याइएको हो. विश्वकप फुटबल प्रतियोगिता सुरु भएता अनलाइन ठगीका घटनामा उल्लेखनीय वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ.
4: साइबर ब्युरोका अनुसार प्रतियोगिता सुरु भएको पहिलो दिन 77 उजुरी दर्ता हुँदा ठगी रकम करिब 1,68,00,000 रुपियाँ थियो. 5 दिनभित्रै उजुरी संख्या 115 पुगेको र ठगी रकम 2,29,00,000 रुपियाँ नागेको प्रहरीले जनाएको छ. अधिकारीहरूका अनुसार यी तथ्याङ्क केवल उजुरीमा आधारित भएकाले वास्तविक क्षति अझ बढी हुन सक्ने अनुमान छ. प्रहरीले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म मार्फत निशुल्क विश्वकप हेर्ने लिङ्क भन्दै पठाइने सन्देश मार्फत प्रयोगकर्तालाई फसाउने क्रम बढेको बताएको छ. ती लिङ्क मार्फत एन्ड्रोइड एप डाउनलोड गराई मोबाइल ब्याङ्किङमा पहुँच लिएर रकम चोरी हुने गरेको पाइएको छ. साइबर ब्युरोले अनधिकृत एप इन्स्टल नगर्न, आधिकारिक सूचना मात्रै पालना गर्न र अनलाइन प्रमोशन प्रति सतर्क रहन आग्रह गरेको छ. नेपाल राष्ट्र ब्याङ्कले पनि ह्याक वा शंकास्पद गतिविधिको सूचना आएमा खाता 48 घण्टासम्म रोक्का गर्ने व्यवस्था रहेको जनाएको छ. विशेषज्ञहरूले यस्ता ठगी मौसमी रूपमा बढ्ने प्रवृत्ति रहेको भन्दै प्रयोगकर्ता सचेत र समन्वय सरकारी संयन्त्रको अभावले समस्या जटिल बनेको टिप्पणी गरेका छन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको छ. हिजोको संसद बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले आफूले नियुक्ति प्रक्रियामा नभई पार्टीको आन्तरिक टिकट वितरणका लागि नम्बर थपिने कुरा गरेको स्पष्ट पार्नुभएको छ.
5: त्यो एक नम्बरको विषयमा थोरै स्पष्ट पार्न चाहन्छु. एक नम्बर चाहिँ टिकट वितरणको क्रममा पार्टीमा योगदान दिएको व्यक्तिलाई थप्छ. मैले चाहिँ त्यो पार्टीको अधिवेशनमा बोलेको थिएँ र त्यहाँ चाहिँ साथीहरूले के प्रश्न गर्नुभएको थियो मलाई बोल्ने भन्दा पहिला भने हामी पार्टीमा लागेर योगदान गरेका साथीहरूको पनि उही अनि ल्याटरल इन्ट्री आएर पनि उही टिकट पाउने हो भने स्थानीय तहको टिकट चाहिँ उही हुनु भएन. हामी पार्टीमा योगदान गरेको चाहिँ कम्तीमा केही त हुनु पर्यो, त्यस्तो विधि बनाउनु पर्यो भन्नुभएको थियो र त्यही विषयमा मैले त्यो अधिवेशनको क्रममा प्रस्ट्याउँदाखेरि मैले भनेको म प्रस्ट्याउन चाहन्छु. पार्टी राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रति झुकाव राखेर भोट हाल्ने या यस्तो केही गर्नु भएको छ भने पार्टीले टिकट वितरणको क्रममा एक नम्बर चाहिँ त्यस्तो व्यक्तिहरूलाई थप्छ है. अरू बाँकी नम्बर चाहिँ आफ्नै क्षमता योग्यता अनुशासनले कमाउनु पर्छ भन्ने मैले भनेको थिएँ. म यसलाई यहाँहरू मार्फत पुनः प्रस्ट्याउन चाहन्छु.
3: विश्वविद्यालयको उपकुलपति छनौट गर्न सरकारले बनाएको योग्यता प्रणालीभन्दा फरक हुने गरी रासोपा महामन्त्री बुर्लाकोटीले अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
0: BFBS Gorkha Radio.

नमस्ते, बीएफबीएस गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ कार्यक्रम मझेरीमा बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति हो श्रोता, र तपाईँ हुनुहुन्छ म धनराज राईको साथमा। हामी घस्रिँदै घिस्रिँदै नाच्दै गाउँदै रमाइलो कुराकानी गर्दै तेस्रो घन्टामा आइपुगेका छौँ मझेरी कार्यक्रमको, र तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि फेरि पनि स्वागत गर्न चाहेँ। मध्याह्नको 12:11 गएको छ ब्रुनाईमा श्रोता, र अहिले मौसममा खासै परिवर्तन भएको छैन भन्दा पनि 1 डिग्री सेल्सियस चाहिँ घटेछ सेरिया ब्रुनाईमा श्रोता। 31 डिग्री सेल्सियस पहिलो र दोस्रो घन्टामा थियो आजका लागि अधिकतम तापक्रम, न्यूनतम तापक्रम परिवर्तन भएको छैन, 23 डिग्री सेल्सियस नै छ। खासै मौसममा बदलाव आएको छैन, र साँझमा र भोलि बिहान पख भने भारी वर्षा हुने सङ्केतहरू देखाइएको छ श्रोता। आज साँझसम्ममा चाहिँ पानी पर्ने सम्भावना निकै उच्च देखाइएको छ मौसमी पूर्वानुमानमा। तपाईँहरू अन्य स्थानमा के कस्तो हुनुहुन्छ? बेलायततिर बिहानको 5:11 गयो, तपाईँहरू अब उठेर मर्निङ वक जाने तर्खर गर्दै हुनुहुन्छ, कति कति अब कामको तयारीका लागि खाजा खाइसक्नुभयो, चिया कफी पिइसक्नुभयो, अब चाहिँ यसो आफ्नो दैनिक कामका लागि तयारी गर्दै हुनुहुन्छ। तपाईँहरूको दिन आजको शुभ रहोस्। नेपालमा बिहानको 10 बज्नका लागि 3 मिनट बाँकी रहेको छ श्रोता। तपाईँहरू नेपालमा अलिकति हामी फरक किसिमले चल्छौँ, खाना खाने बेला भयो होला बिहानको अथवा दिउँसोको खाना भनौँ, र दिउँसो 2-3 बजेपछि चाहिँ एकपल्ट फेरि हामी नास्ता खाने गर्दछौँ, र त्यस पछाडि एकैचोटि हामी बेलुकाको खाना खाने गर्दछौँ प्रायः जसो घरमा। अब अहिलेको समयमा अलिकति प्रपर यो वेस्टर्न टाइपको ब्रेकफास्ट, लन्च, स्न्याक, टी टाइम, डिनर भन्ने अनि सपर भन्ने साह्रै चलेको छ जस्तो लाग्दैन। बा अहिलेको नयाँ पुस्ताको सुरुवातसँगै केही परिवर्तन भयो कि यस्तो हाम्रो के अरे यो टेबल म्यानरमा पनि, अब केही त्यस्तो छ भने हामीलाई यसो जानकारी गराउनुहोस् मौका मिलेको खण्डमा। अन्यतिर के कस्तो भयो? मध्यपूर्वतिर बिहानको 8 बजेको छ, कति ठाउँमा 7:15 हुन आँटेको छ भने अन्य ठाउँमा चाहिँ अमेरिकातिर चाहिँ रातको कति ठाउँमा 9 बज्दैछ, कति ठाउँमा मध्यरात भएको छ, कति ठाउँमा 10:15 हुँदै गरेको अवस्था छ। भारतमा कति बज्यो अहिले? भारततिर पनि हामीले यसो हेऱ्यौँ भने बिहानको चाहिँ तपाईँको 9:15 गएको अवस्था छ। हामी यसरी विभिन्न स्थानमा चाहिँ जोडिएर बसेका छौँ, विभिन्न परिस्थितिमा, विभिन्न समयमा, र तपाईँहरूले विभिन्न माध्यमबाट हामीलाई सुन्ने गर्नुहुन्छ। कतिले इन्टरनेटबाट सुन्नुहुन्छ, कतिले एप मार्फत, अब ब्रुनाईका श्रोताहरूले चाहिँ कतिले 89.5 MHz एफएम रेडियोमा नि सुन्ने गर्नुहुन्छ, कतिले चाहिँ फेरि एप मार्फत, अनि घरमा तपाईँहरूको स्मार्ट स्पिकर मार्फत पनि सुन्ने गर्नुहुन्छ। हामीले गीत सुरु गर्यौँ रविन महर्जनले गाउनुभएको मिठो गीत जुनदेखिबाट। अब अर्को गीत सुनेर कार्यक्रममा अगाडि

0: कमल किरणको यो मन सुन्यो सुमधुर आवाजमा श्रोता. अब हामी भियो मालाई सुन्न गइहालौँ. गुलाबी साडी भन्दै हुनुहुन्छ उहाँ.
1: गुलाबी साडी भियोमा

0: रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFPS, BFPS, BFPS, Gorkha Radio. Gorkha Radio.

हितेको मायालाई राखे मनैमा न्याउली बनेमा शान्ति श्री परियार अनि प्रशान्त शिवाकोटीले गाउनु भएको निकै लोकप्रिय गीत सुन्यौँ श्रोता हामीले। तपाईँ आउनुहुन्छ मझेरी कार्यक्रममा बिहान त होइन श्रोता, मध्याह्नको 12:26 गयो, 27 जानलाई अब आधी मिनट जति बाँकी रहेको छ। तपाईँले यो रिनोरिया निकोलिफेरा यो साइन्टिफिक नेम हो यो पक्कै पनि यो भन्ने यो दुर्लभ वनस्पतिको नाम सुन्नुभएको छ, पक्कै पनि सुन्नुभएको छ धेरैभन्दा धेरै श्रोताले। र यो वनस्पति चाहिँ भाले मात्रै फिलिपिन्सका वैज्ञानिकहरूले पत्ता लगाएका रहेछन् श्रोता। यो वनस्पतिले चाहिँ प्रदूषित माटोलाई प्राकृतिक रूपमा सफा गर्न सक्ने असाधारण क्षमता राख्दो रहेछ। यो वनस्पति फिलिपिन्सको यो लुजोन भन्ने टापुमा चाहिँ पाइँदो रहेछ र माटोमा रहेको यो हेभी मेटल भनिन्छ नि यो निकल लाई ठुलो मात्रामा सोसेर आफ्नो पात तथा त्यसका उसका आफ्नो अन्य तन्तुहरूमा चाहिँ सुरक्षित रूपमा भण्डारण अथवा सञ्चय गर्न सक्ने रहेछ। अनुसन्धानहरूका अनुसार यस वनस्पतिले प्रति ग्राम सुक्खा पातमा 18,000 माइक्रोग्राम भन्दा बढी निकेल जम्मा गर्न सक्ने रहेछ, जुन सामान्य वनस्पतिले सहन सक्ने मात्राभन्दा 100 गुणा बढी रहेछ। यही कारणले यसलाई निकल हाइपर अक्युमुलेटर पनि भनिँदो रहेछ, अर्थात् निकल चाहिँ अत्याधिक मात्रामा सञ्चय गर्न सक्ने वनस्पतिका रूपमा पनि लिइएको रहेछ। वैज्ञानिकहरूका अनुसार यस्तो वनस्पति भविष्यमा विशेष गरी यो मेटल माइनिङतिर खानी क्षेत्र वा औद्योगिक गतिविधिबाट प्रदूषित जमिनको पुनर्स्थापना तथा सफाइका लागि उपयोग हुन सक्छ भनेर निर्कुल गरेका रहेछन्। तर यसको प्राकृतिक रूपमा बासस्थान चाहिँ सीमित भएकाले यो वनस्पति हाल सङ्कटग्रस्त प्रजातिको सूचीमा परेको रहेछ श्रोता। अब फलाम अथवा अन्य कुनै पनि तत्त्व मेटल आइटम्सलाई चाहिँ प्लान्टले वनस्पतिले सोच्छ भन्ने कुरा त मैले चाहिँ सोचेको थिइनँ श्रोता, मेरो लागि त बिल्कुल नयाँ जानकारी भयो। तपाईँहरू मध्येमा कतिलाई त यो यस्तो हुन्छ भन्ने थाहा थियो होला। र यो यो के भन्छ रिनोरिया निकोलिफेरा भन्ने वनस्पतिका बारेमा हामीले मलाई चाहिँ इन्ट्रेस्टिङ लाग्यो र छोटो चर्चा गरिहालेँ। इङ्ल्यान्डका सरकारी विद्यालयहरूमा कार्यरत शिक्षकहरूको सङ्ख्या लगातार दोस्रो वर्ष पनि घटेको तथ्य हालै सार्वजनिक भएको रहेछ। यो तथ्यका बारेमा म तपाईँलाई यो गीत पछाडि भन्नेछु, बुलेट बाइकमा टेकबेसी र सिमरन परियारको आवाजमा।

बुलेट बाइकमा सवारी जाउँ न त राइडमा भन्ने गीत सुन्यौँ टेक बिसी अनि सिमरन परियारको आवाजमा। अब एकैछिनमा कुमा सागरले गाउनुभएको मनकी रानी सुनाउँछु। त्योभन्दा अगाडि इङ्ल्यान्डका सरकारी विद्यालयहरूको हालैको स्थितिका बारेमा छोटो चर्चा गऱ्यौँ श्रोता। एउटा तथ्याङ्क भर्खर रिलिज भएको रहेछ। उक्त तथ्याङ्क अनुसार चाहिँ सरकारी विद्यालयमा करिब 466,300 शिक्षक कार्यरत छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब 1,900 कम रहेछ। सरकारले शिक्षक भर्ना बढाउने वाचा गरे पनि नयाँ शिक्षक आकर्षित गर्न चुनौती बढ्दै गएको देखाउँछ उक्त तथ्याङ्कले। यस वर्ष शिक्षण पेसामा प्रवेश गर्ने नयाँ तथा पुनः फर्किएका शिक्षकहरूको सङ्ख्या पछिल्ला 15 वर्षकै न्यून स्तरमा पुगेको पनि उक्त तथ्याङ्कले जनाएको रहेछ। शिक्षा मन्त्रालयले भने विशेष आवश्यकता भएका विद्यार्थीहरूका लागि यो स्पेसल निड्सको कुरा हो श्रोता। विद्यालय यो प्युपिल रिफरल युनिट तथा थप शिक्षा क्षेत्रमा शिक्षक सङ्ख्या बढेको दावी गरेको छ। साथै शिक्षकहरूले पेसा छोड्ने दर पनि घट्दै गएको सरकारको भनाइ छ। तर शिक्षक सङ्घहरूले भने शिक्षक सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको बताएका छन्। उनीहरूका अनुसार घट्दो विद्यार्थी सङ्ख्या अवसरका रूपमा प्रयोग गरेर कक्षा कोठामा विद्यार्थी सङ्ख्या कम गर्न र शिक्षाको गुणस्तर चाहिँ सुधार्न सकिने थियो भनेर सल्लाह सुझाव पनि दिएका रहेछन् यी शिक्षण संस्थाहरूले, शिक्षक सङ्घहरूले यो सरकारलाई। तर सरकारले सायद त्यसको व्यवस्था गरेको हो कि भन्ने उनीहरूको एउटा शङ्का भनौँ न यी सङ्घ संस्थाहरूको। र यो तथ्याङ्कले भनेअनुसार हो भने अब हाम्रा बेलायतमा रहेका नानी केटाकेटीहरू त विकल बन्दमा पर्ने जस्तो देखिन्छ, टिचरै नपाउला जस्तो भएको अवस्था रहेछ श्रोता। खैर, यो अब बेलायत सरकारको कुरा हो, तर यो तथ्याङ्कले चाहिँ अर्कै भन्छ। हजुर, अब कुमा सागरलाई सुन्न जाउँ मनकी रानीमा।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

चमेली एकदेव लिम्बुले गाउनुभएको गीत सुन्यो श्रोता. चमेली एकदेव लिम्बुले लेटेस्ट उहाँको सिर्जना हो र भर्खर कति दुई हप्ता प्लस भयो यो गीत आएको. निकै भ्युज पनि बटुलिरहेको अवस्था छ श्रोता, तपाईँलाई पक्कै मन पर्यो. अब हामीले भनिराख्नै परेन श्रोता, विश्वको अग्लो शिखर कुन हो भनेर. सगरमाथा हो यो, सबैलाई थाहा छ, संसारभरका मान्छेलाई थाहा छन्. अझै किन अग्लिँदैछ भन्ने विषयमा चाहिँ वैज्ञानिकहरूले नयाँ कारण पत्ता लगाएका रहेछन्. हुन त यो त्यसो हुनुमा अब नेपाल, हामी नेपालीको गौरव अझै बढेको हो. सगरमाथा जति अल्गो त अब संसारमै केही छैन भन्ने, अझै बढेको, अझै हाइट हामीले 8848 भन्दा 49 भयो भने अझै हामीलाई त त्यो गर्वान्वित महसुस गर्नेछौँ. तर किन बढ्यो भन्ने कारण चाहिँ गौरवको कुरा आयो होइन, वैज्ञानिकहरूले पत्ता लगाएका रहेछन्. सन् 2024 सालमा प्रतिष्ठित जर्नल, यो तपाईँहरूले कतिले पढ्ने गर्नुहुन्छ, अनलाइन सब्सक्राइब गर्ने गर्नुहुन्छ र त्यहाँ अपडेट हुनुहुन्छ होला, नेचर जियो साइन्समा अध्ययन प्रकाशित गरिएको थियो. र सामान्य तया यो हिमालय क्षेत्र भारतीय र युरेजियन टेक्टोनिक प्लेटहरू ठोकिँदा माथि उठिरहेको मानिन्छ. तर अनुसन्धानले अर्को रोचक कारण पनि देखाएको छ. यो भारतीय र युरेजियन टेक्टोनिक प्लेटहरू ठोकिँदा त्यो घर्षण भएर बिस्तारै जमिन उठेको, त्यो हामीले नर्मल, हामीले डिफल्ट सुनेको हो. तर अनुसन्धान अनुसार सगरमाथाबाट करिब 75 किलोमिटर टाढा रहेको अरुण नदी र कोशी नदी प्रणालीले हजारौँ वर्षदेखि ठुलो मात्रामा माटो, ढुङ्गा र जमिन कटान गर्दै आएको छ. जब नदीले जमिन बगाएर लैजान्छन्, पृथ्वीको सतहमा रहेको भार कम हुन्छ. त्यस पछाडि भित्री तहले माथितिर धकेल्ने प्रक्रिया, यो मेन्टलले जति प्रेसर दिने दिँदाखेरि जमिनमाथि उठ्नुपर्ने हो, प्रक्रिया सुरु हुन्छ, हल्का हुन्छ र त्यसलाई चाहिँ आइसोस्ट्याटिक रिबाउन्ड भनिँदो रहेछ है श्रोता. यो टेक्निकल टर्म हो, गलत भनिन होला. वैज्ञानिकहरूका अनुमानअनुसार करिब 89,000 वर्ष अगाडि नदीहरूको मार्ग परिवर्तन भएपछि कटान अझ तीव्र भएको थियो र त्यसको प्रभावले सगरमाथाको उचाइ अहिलेको भन्दा 15-50 मिटर बढी हुन सहयोग गरेको रहेछ. अहिले पनि शिखर वर्षमा करिब 2 मिलिमिटरका दरले माथि उठिरहेको अनुसन्धानले देखाएको छ. यो प्रभाव केवल सगरमाथामा मात्र सीमित छैन, नजिकका लोत्से र मकालु जस्ता अग्ला हिमालहरूमा पनि यही प्रक्रियाबाट प्रभावित भएको भनेर चाहिँ उक्त के भन्छ अध्ययनले देखाएको रहेछ श्रोता. अब अघि भनिहाल्यो हामीले, सगरमाथा अब लोत्से मकालुको उचाइ बढ्नु भनेको हामी नेपालीहरूको पनि उचाइ बढ्नु, गौरव गर्ने ठाउँ अझै चाहिँ सेकेन्ड टु नन हुनु हो र एक किसिमले राम्रो कुरा पनि हो. तर फेरि यसको डाउनसाइड अघि हामीले भनिहाल्यौँ, अरुण नदीहरूको कुराहरू गऱ्यो, माटो जमिनहरू बगाएर लान्छ यो, त्यसले गर्दाखेरि फेरि पहाडी इलाकाहरू अझै दुर्गम बन्ने जोखिम पनि त्यही अनुरूप चाहिँ छँदैछ. तर त्यो भने 100 वर्ष 200 वर्षको कुरा होइन, हजारौँ वर्षको चाहिँ कुरा हो श्रोता. खर्क गुरुङ मामाले हामीलाई सम्पर्क गर्नुभएको केही समय भएको छ र नमस्कार धनराज भान्जा, रेडियो सुन्दै साथमा छु र समय मिलेमा तपाईँको रोजाइमा एउटा कुनै गीत सुनाइदिनु होला, धन्यवाद भन्नुभएको छ खर्क गुरुङ मामाज्यूले. र मामा तपाईँलाई पनि नमस्कार, स्वागत छ र तपाईँको अनुरोध अनुरूप एउटा गीत म एकैछिनमा बजाउँछु, भन्दा पनि बजाइहाल्छु. मन पर्यो अर्कैको धन पर्यो, मन सुदन थापा र टिकापुनले गाउनुभएको यो गीत मेरो प्लेलिस्टमा छ. यो गीत तपाईँलाई अवश्य मनपर्छ भन्ने मैले अनुमान गरेको छु मामा, प्लिज इन्जोय.

हजुर, मन त पर्यो, अर्कैको धन पर्यो। खर्क गुरुङ मामाको अनुरोधमा एउटा मेरै रोजाइको गीत भन्नुभएको थियो र सोही अनुरूप यो गीत बजाए मामालाई अवश्य मन पर्यो होला। हजुर, आज मैले एउटा प्रश्न राखेको थिएँ श्रोता। सन् 2025-26 ग्लोबल फरेस्ट वाचको प्रतिवेदन अनुसार क्षेत्रफलको हिसाबले विश्वमा सबैभन्दा बढी प्राथमिक वन विनाश, यो प्राइमेरी जङ्गलको कुरा हो, कुन देशमा भएको थियो भनेर प्रश्न सोधेको थिएँ। साह्रै धेरैले त उत्तर पठाउनु भएन। परदेशी घिमिरे माइलोज्यू र सङ्गम अस्लामी भाइले मात्रै उत्तर दिनुभएको थियो। ब्राजिल रहेको छ आजको हाम्रो प्रश्नको उत्तर। त्यस्तै सङ्गम अस्लामी मगर भाइले अब अघि ममको कुरा गर्दाखेरि त्यो नुन जस्तो देखिने को चिजमा बोल्दा बोल्दै नथा बिर्सेर के होला भनेको थिएँ र पछि बोल्दै गर्दाखेरि सब दिमागमा आएको थियो र त्यसको पनि उत्तर दिनुभएको थियो। अजिना मोटो हो है दाजु भनेर भन्नुभएको थियो। तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। र नुतन भुषालजी पनि अलिकति ढिला अबेर गरी नमस्कार भन्दै टुप्लुक्क आइपुग्नु भएको थियो। तपाईँलाई पनि नमस्कार र स्वागत गर्दै अब बिदा पनि हुने बेला भयो नुतनजी। हामी पछि फेरि अर्को बसाइमा भलाकुसारी गरौँला, गीत सुनौला। र आजको लागि भने मेरो जाने समय आए श्रोता, गीता सेन्चुरी र नारायण राईले गाउनु भएको ऐसेलुको पात भन्ने मिठो गीत सुन्दै म बिदा हुने तर्खर गर्दैछु। अब यस पछाडि ब्रुनाईका श्रोताले 89.5 साङ्गीतिक तरङ्ग सुन्नुहुनेछ भने अन्य श्रोता तपाईँहरू भने नेटवर्कको कार्यक्रममा चाहिँ बेलायततर्फ जोडिनु हुनेछ। तपाईँहरूको सबैको दिन शुभ रहोस्, समय शुभ रहोस्, स्वास्थ्य रहनुहोस्, खुसी रहनुहोस्। भोलि भेट्नेछौँ हामी। नमस्ते, बाई बाई।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: औषधि व्यवस्था विभागले तोकिएको समयभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ। यसै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिस पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ। जेठ 28 नवीकरण म्याद समाप्त भएर स्वत रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। सेनेगल विरुद्ध 2 गोल गरेका केलेन एम्बापेले फ्रान्सलाई फिफा विश्वकप 2026 विजय सुरुवात दिलाउनु भएको छ। उहाँ फ्रान्सको लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुनुभएको छ भने विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता हुने होडमा आफ्नो नाम दर्ज गराउनु भएको छ।
4: केलेन एम्बापेले सेनेगल विरुद्ध 2 गोल गर्दै फ्रान्सलाई जित मात्रै नभई विश्व फुटबलमा आफ्नो प्रभावशाली उपस्थिति जनाउनु भएको हो। फिफा विश्वकप 2026 पहिलो खेलमा 2 गोल गरेसँगै एम्बापे फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नु भएको छ। उहाँले 58 गोल पूरा गर्दै ओलिभिए जिरूको 57 गोलको कीर्तिमान तोड्नु भएको हो। सेनेगल विरुद्धको 2 गोलसँगै एम्बापेको विश्वकप गोल संख्या 14 पुगेको छ। यो सँगै उहाँले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका महान खेलाडी जस्ट फोन्टेनलाई पछि पार्नु भएको छ। मेसी र फोन्टेन दुवैको विश्वकपमा 13-13 गोल छ। विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा एम्बापे अहिले गर्ड मुलरसँग संयुक्त रूपमा 3 स्थानमा हुनुहुन्छ। शीर्ष स्थानमा रहेका मिरोस्लाभ क्लोजको नाममा 16 गोल छ भने एम्बापे अब त्यो कीर्तिमान भन्दा केवल 2 गोलले मात्रै पछाडि हुनुहुन्छ। सन् 2018 विश्वकपमा 4 र सन् 2022 8 गोल गरेका एम्बापेले सन् 2026 पहिलो खेलमै 2 गोल थप्दै आफ्नो कुल संख्या 14 पुर्याउनु भएको हो। अझै करियरको उत्कर्षमा रहेका एम्बापे विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने बलिया दावेदारका रूपमा देखिनु भएको हो। सेनेगल विरुद्धको प्रदर्शनले एम्बापे फ्रान्सका कप्तान मात्र नभई विश्व फुटबलको नयाँ कीर्तिमानी यात्रातर्फ अघि बढिरहेको संकेत दिएको छ।
3: यता मेसीको ह्याट्रिक गोलमा विश्वकपमा अर्जेन्टिनाले अल्जेरियालाई हराएको छ। अमेरिकाको कान्सस सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले 3 गोल गर्नुभयो। उहाँले खेलको 17, 60 र 76 मिनटमा गोल गर्नुभएको। विश्वकपको फुटबलमा मेसीको यो 16 गोल हो। योसँगै मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरी गर्नुभएको छ। मेसी र क्लोजपछि फ्रान्सका एम्बापे 14 गोल गर्दै पछाइ रहनु भएको छ। सर्वाधिक विजेता अर्जेन्टिनाले यो विश्वकपमा विजय सुरुवात गरेको हो। 6 पटक विश्वकप खेल्ने मेसी पहिलो खेलाडी पनि बन्नु भएको छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9,600 पुगेको छ।
5: आयोग गठन गरेको महिना दिनमा 9,600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो। हाल एक महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश, पूर्व प्रशासक, सार्वजनिक संस्थानका पदाधिकारी, पूर्व सचिव, पूर्व मन्त्री लगायतको अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी, पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व सांसद लगायतलाई छानबिनको दायरामा ल्याउन लागेको छ।
3: नेपाल राष्ट्र बैंकले आजदेखि 500 दरका नयाँ नोट चलन चल्तीमा ल्याएको छ। बैंकले आज सूचना जारी गर्दै नयाँ नोट आजदेखि प्रचलनमा प्रचलनमा आएको जनाएको हो। गभर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलको दस्तखत भएको नयाँ नोट साविकै आकार र रङमा छन्। राष्ट्र ब्याङ्कले जारी गरेको सूचना अनुसार 500 रुपियाँ जम्मा

बिहा बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिहा बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहा बिहास गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता। बुधबार हामी भगवान विष्णुका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ। हामी भगवान विष्णुका पालनकर्ता देवताका रूपमा बताइएका उपासनाहरूका विधिहरूलाई पालन गर्ने चेष्टा गर्छौँ र बुधबारका दिन विशेष रूपमा उहाँको उपासना गर्ने गर्दछौँ। लक्ष्मीपति भगवान विष्णुले हामीलाई पालन गर्नुहुन्छ र अन्तिममा मुक्ति दान गर्नुहुन्छ। तर मुक्ति जसले चाहन्छ, जसले मुक्ति प्राप्त गर्ने कार्यहरू गर्छ त्यस्तालाई मुक्ति प्रदान गर्नुहुन्छ। सबैलाई मुक्ति दिनुहुन्न, किनभने इच्छा नभएकालाई जबरजस्ती उहाँले कसैलाई पनि केही कुरा दिनुहुन्न। त्यसैले इच्छा हुनु पर्यो र त्यही अन्तर्गत उहाँसँग केही पुकार गर्नु पर्यो। यसैले त्यस्ता हामीद्वारा उपासित भगवान विष्णुले हामीलाई मुक्ति दिने तहसम्म पुर्याउनुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र हामी यस कार्यक्रममा केही विषयबिन्दुलाई आधार बनाएर चर्चा गर्ने गर्दछौँ र त्यसै चर्चाका माध्यमबाट हामी आफूभित्र उज्यालो खोज्ने चेष्टा गर्दछौँ, किनभने यसै गरी उपदेशहरू भएका छन् र यसै सन्दर्भमा आज हामी हिजो उपदेशका केही चिन्तनहरू गर्नेछौँ जुन बाइबलमा उल्लेख गरिएको छ र दाउदका छोरा सुलेमानले गर्नुभएका उपदेशहरूलाई यहाँ चर्चा गर्ने जमर्को गरेको छु, जुन इजरायलका राजा थिए सुलेमान। र यो उपदेश मानिसहरूलाई किन गरिएको हो भन्ने कुराको उल्लेख गर्दै, मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनेर नै यी उपदेशहरू गरिएको हो र यी उपदेशहरूले मानिसहरूलाई असल असल शिक्षाहरू ग्रहण गर्न सिकाउँछन् र यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, इमान्दार हुने सही मार्गदर्शन गर्छन् भनेर बताइएको छ। त्यसैले त्यस्ता कुराहरूतर्फ अगाडि बढ, हे मेरा छोराहरू हो, हे म जे भन्छु त्यही ग्रहण गर, मेरो आदेशहरूलाई स्मरण गर, ज्ञानका कुराहरूमा ध्यान देऊ, तिम्रो समझ शिक्षाहरूतिर लगाऊ। वास्तवमा उपदेशहरूले भनेकै यही हुन्छन्, तर हामी त्यसलाई बुझ्ने चेष्टा गर्दैनौँ। त्यसैले यो बाइबलको हितोपदेशको दोस्रो अध्यायमा भनिएको छ, ज्ञानका कुराहरूतर्फ ध्यान देऊ जो म बताइरहेको छु। वास्तवमा शास्त्रले जो बताइरहेको छ त्यो केवल ज्ञान मात्रै हुने गर्दछ, त्यहाँ अज्ञान रहन सक्दैन। त्यसैले तिमीले ध्यान नदिएको हुनाले तिमीभित्र रहेको अज्ञानकै लैलैमा लागेर मैले बताएको ज्ञानलाई पनि तिमी व्यवस्था गर्ने गर्दछौ। त्यसो नगर, ज्ञानका कुराहरूमा ध्यान देऊ र तिम्रो समझ शिक्षाहरूतिर लगाऊ, मैले भनेको कुरालाई बुझ्ने चेष्टा गर भनेर यहाँ भनिएको छ। अनि ज्ञानका निम्ति बोलाऊ अनि समझ शक्ति पाउनलाई कराऊ, परमेश्वरसँग हार गुहार गर, शरणमा पर र पुकार गर, रौ कराऊ, याचना गर, अनि तिमीले प्राप्त गर्नेछौ ज्ञान। ज्ञान यत्तिकै प्राप्त हुँदैन, ज्ञान प्राप्तिको लागि चाँदी खोजे झैँ ज्ञान खोज।

त्यसैले चाँदे खोजे चाहिँ भनियो र गार्दन खोजे चाहिँ गार्दनको त हामी स्पष्टसँग बुझ्न सक्छौँ। गार्दन आफ्नो पुर्खाहरूले आफ्नो पहिलेका बितेका आफ्ना पूर्वजहरूले सम्पत्तिहरूलाई पहिले पहिले मोहर हुन्थे, विभिन्न प्रकारका हुन्थे, बोकेर हिँड्न अथवा ब्याङ्कहरूको व्यवस्था थिएन, त्यसैले काहीँ न काहीँ घरका घरभित्र बारीका पाटामा खेतका कुनामा घरका जगमा ढोकाका भित्तामा अनेक ठाउँमा धनहरूलाई गाडेर सुरक्षित राख्ने प्रचलन थियो र अहिले पनि कति ठाउँहरूमा गाउँघरहरूमा यो प्रचलन पुराना बुढापाकाहरूका बिचमा होला। भलै अब त ब्याङ्कहरूमा नै राखिन्छन् र त्यस्ता भारी कसेर बोक्नुपर्ने पैसा पनि अब हुँदैनन्, नोटहरू छन् हल्कै छन्, त्यसैले त्यस्तो नहोला। तैपनि कति सुनचाँदीहरू गाडेर राख्ने परम्परा अहिले पनि भेटिँदो हो, त्यसैले गार्दनको कुरो हामी सबैले बुझेकै छौँ। त्यसैले गार्दन खोजे चाहिँ ज्ञानका कुराहरूलाई खोज अरे, ज्ञान पाउनका लागि पुकार गर अरे, खोज अरे, यसरी उपदेश गरिएको छ। वास्तवमा ज्ञान हामीले जे जानेका छौँ त्यो नै ज्ञान हो भन्ने कुरा होइन, हामीले जानेको कुरा अज्ञान हो र त्यो अज्ञानलाई छोडेर शास्त्रले बताएको मार्गमा हिँड्ने चेष्टा गर्नु त्यो ज्ञान प्राप्तिको लागि हिँड्ने मार्ग हो, त्यही ज्ञान पनि होइन भनेर नि यो बाइबलको यो सुलेमानको उपदेशले यही बताइरहेको छ। पुनः अर्को एउटा वचन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी इजरायलका राजा सुलेमानले उपदेश गरेको हितका उपदेशहरू अर्थात् हितोपदेशहरूको चर्चा बाइबलको यो हितोपदेश अन्तर्गत अध्याय दुईमा रहेको केही उपदेशहरूको मर्मको चर्चा गरिरहेका छौँ र त्यहाँ भनिएको छ, यदि तिमीले यसो गर्यौ भने अर्थात् चाँदी खोजे झैँ अर्थात् गार्दन खोजे झैँ ज्ञान पाउन समझ पाउन आफ्नो बुद्धिलाई विवेकी बनाउन खोज्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो भने तिमीले जान्न सक्नेछौ। परम प्रभुसँग डरायौ भने तिमीले केही न केही प्राप्त गर्नेछौ, तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्नेछौ। परमप्रभुले ज्ञान दिनुहुन्छ, बुद्धि अनि समझ शक्तिहरू उहाँको मुखबाट बगिरहन्छन्, त्यसलाई तिमी ग्रहण गर्न सक्ने भन्दछौ। उहाँले असल र इमान्दार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ। उहाँसँग के छैन सबै कुरा उहाँसँग छ, उहाँले दिनुहुन्छ तर लिन तयार हुनेलाई मात्रै दिनुहुन्छ, सबैलाई दिनुहुन्न। उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरूप्रति स्वच्छ हुन्छन्। उहाँले पवित्र मानिसहरूलाई सुरक्षा दिनुहुन्छ, उनीहरूलाई असल सही र न्यायपूर्वक कुराहरू बुझ्ने बुद्धि दिनुहुनेछ। बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ। हुने सुखी तिमीहरू नै हो, किन परमात्मा परमेश्वर त सुखी हुनु नै हुनुभएको छ, उहाँलाई कुनै कमी छैन। तिम्रै दुःख देखेर नै उहाँ कारुणिक हुनुभएको छ र उहाँ तिम्रो दुःख हटाउन चाहनुहुन्छ भनेर यो किसिमले उपदेश गरिएको छ। यदि यसलाई मन लगाएर हामीले निहाल्ने हो भने बाहिर दौडिरहनु पर्ने काहीँ कतै भनिएको छैन, किन परमेश्वर तिमी भित्रै हुनुहुन्छ भनेर पनि त उपदेश त भएकै छ। त्यसैले ज्ञान चाहियो त्यो परमेश्वरलाई देख्ने, आफूभित्र भएको परमेश्वरलाई देख्ने ज्ञान नभइकन कसरी देखिन्छ? अज्ञानले अहिले संसार देखिरहेको छ, अज्ञानले पैसामा नै सुख देखिरहेको छ। ठुला ठुला माटाका थोप्रा, इँटाका थोप्राहरू, सिमेन्टीले घेरेर चिल्ला चाप्ला बनाएका घरहरूमै सुख देखिरहेको छ, गाडी घोडाहरूमै सुख देखिरहेको छ। एक देशबाट अर्को देशमा घुमफिर गरेर जहाँ पाए त्यहीँ खाएर, जहाँ पाए त्यहीँ सुतेर, जे पाए त्यहीँ गरेर मस्त राम भएर हिँड्नुलाई नै सुख मानिएको छ। अनि वास्तवमा यसलाई कसरी ज्ञान भन्न सकिन्छ? यो त सबै अज्ञान हो भनेर शास्त्र भन्छ। अब हामीलाई त यो कुरा थाहा छैन, तर शास्त्रले भनेको कुरालाई हामी पनि भनिरहेका छौँ र भन्दा भन्दै कुनै दिन हाम्रो पनि प्रवृत्ति यही अज्ञानबाट ज्ञानतर्फ जान्छ भन्ने हामीलाई पनि एउटा आशा छँदैछ। त्यसैले हामी यी चर्चाहरू निरन्तर रूपमा ढुक्क भएर गरिरहेका छौँ भनेर हामीले पनि यहाँ एक दुई वाक्य जोड्न सक्छौँ। त्यसैले यस्ता ज्ञानका चिजहरू, यस्ता धर्मग्रन्थका चर्चाहरू यिनीहरूको सँग वास्तवमा सत्सङ्ग हो। सत्सङ्गले नराम्रो कसैलाई पनि गर्दैन। साधु साधु त होइन कार जहानी हनुमानजी विभीषणलाई भेट्नुभयो लङ्का जाँदाखेरि माताको खोजीमा, अनि रावणको भाइ विभीषण भेट्दा त हनुमानजीले यसो विचार गर्नुभयो, अरे बाफरे अब कहाँ यो दुश्मनको घेरामा भाइएछ भनेर सोच्नुभयो। अनि फेरि एकछिनपछि राम राम राम भनेको सुनेपछि ओहो यो त साधु पो रहेछ, भक्त पो रहेछ। अब साधु त होइन कार जहानी, साधुबाट कहिले काममा हानि हुँदैन, शास्त्रले भनेको मान्दा कहिले दुःख हुँदैन। त्यसैले त्यही बुद्धिद्वारा नै वास्तवमा अगाडि बढ्नु पर्दछ र ज्ञान र बुद्धिले दुष्ट मानिस चाहिँ भूल मार्ग रहनबाट रोक्छ र त्यस्तो ज्ञान प्राप्त गरेको मनुष्यले भुलिएको, बिर्सिएको, अज्ञानमा हिँडिएको बाटोमा हिँडिरहन सक्दैन। त्यसैले दुष्टतापूर्व बोल्नेहरूबाट बचाउँछ, अनेक किसिमबाट ज्ञानले रक्षा गर्ने हुनाले तिमी ज्ञानको आकाङ्क्षी बन भनेर यहाँ सुलेमानले जो इजरायलका राजा थिए यसमा उपदेश गरेका छन्। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा बाइबलमा उपदेश गरिएको, हितको उपदेश गरिएको जो सुलेमान इजरायलका राजा थिए उनले गरेको उपदेशका केही चर्चाहरू गरिरहेका छौँ र यसमा बुद्धि र ज्ञान, ज्ञान बुद्धिमा आउँछ, बुद्धिमा नै ज्ञान आउने भएको हुनाले बुद्धि, यदि बुद्धिमा ज्ञान आएको छ भने त्यसलाई विवेकी भनिन्छ र बुद्धिमा यदि अज्ञानता छ भने त्यसलाई मूर्खता भनिन्छ। आखिर कुरो यही हो, मूर्खहरूकै जमात देखिन्छ संसारमा भनेर शास्त्रले भन्छ। त्यसैले तिनीहरू जो भगवानको चरणमा गएर ज्ञान प्राप्ति गर्ने इच्छा राख्छन् तिनीहरू नराम्रो कर्म गर्न रुचाउँदैनन् र त्यसमा आनन्द लिँदैनन्, संसारमा सुखी हुँदैनन्, तिनीहरूको मार्गमा भरोसा गर्न सकिँदैन। जो मूर्खहरू छन् मूर्खहरूको मार्गलाई भरोसा गर्न सकिँदैन, मूर्खहरूका मार्गहरू कपटपूर्ण हुन्छन्, तिनीहरू झुटो बोल्छन् अनि ठग्छन्। तर ज्ञानी मानिसहरू, ज्ञान र बुद्धिले तिमीलाई ती चिजहरूबाट अलग राख्छ र ती चिजहरूबाट प्राप्त हुने दुःखबाट रक्षा गर्छ र सुखलाई प्रदान पनि गर्छ। त्यसैले यतातिर लाग, इमान्दार मानिसहरूसँग सम्बन्ध बढाऊ र ज्ञानको खोजीमा परमेश्वरसँग पुकार लगाऊ, चिल्लाऊ, कराऊ, यही उपदेश गरिएको छ। र यतातर्फ पनि हामी दृष्टि दिन सकौँ र वास्तवमा हामी परमेश्वरको शरणमा जाने वातावरण बनोस्, परमेश्वरले हामीलाई कृपा गर्नुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। नमस्कार।

सगरमाथ नेपालको गौरव नेपाली शान हो. बडो मिठो गीतमा शम्भु राई र साथीहरूको आवाज सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोतावृन्द यतिखेर तपाईँ सबैले. र यो मिठो राष्ट्रप्रेमले ओतप्रोत गीतको साथमा कार्यक्रम हाम्रो आजको यो प्रस्ति मर्निङ सो नमस्ते युके शुभारम्भ भइसकेको छ. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत ज्ञान अभिवादन गराउन चाहन्छु. म सुरेश सनवार आजको यो प्रस्ति लिएर यो बिहानको समयमा यहाँहरूलाई भेट्नको लागि आइसकेकी छु. अ भेरी गुड मर्निङ यहाँहरू सबैलाई टक्राउँदै शुभ प्रभात भन्दै कार्यक्रमलाई अब अगाडि बढाउने तयारीमा छु. बिहानको अहिले 7:38 जाने आँटेको छ. 6:38 जाने आँटेको छ आदरणीय श्रोतावृन्द. र ठिक 9 बजीसम्म म तपाईँको सेवामा रहनेछु. आज पनि यो कार्यक्रम सधैँ चाहिँ बिहानको 9 बजीसम्म नै रहनेछ. र आजको कुरा गर्नुपर्दा सबैभन्दा पहिला त तिथिविधिको कुरा गर्न चाहन्छु. आज चाहिँ विक्रम सम्बत 2083 साल असार महिनाको 3 गते तदनुसार 17 जुन 2026 आज बुधबारको दिन ज्येष्ठ शुक्ल तृतीया तिथि र आज विश्व खडेरी रोकथाम दिवस पनि परेको छ. त आजको यो प्रस्तुतिमा तपाईँलाई चाहिँ अब भने यहाँ विभिन्न सरसामग्रीहरू लिएर म हाजिर भइसकेकी छु. सधैँको हाम्रो बिहानको कार्यक्रममा चाहिँ यसको नियमित जे जति सरसामग्री छन् त्यो त रहने कुरा भइ नै हाल्यो. मिठा मिठा गीत सङ्गीतहरू त्यसको चाहिँ साथ हामीलाई मिल्ने नै छ. त अब कार्यक्रममा अगाडि बढ्नु पर्दाखेरि तपाईँको लागि एउटा मिठो गीत फेरि पनि राख्छु. अनि त्यस पश्चात भने कार्यक्रम अन्तर्गतका सरसामग्रीहरूको विषयमा कुरा गर्नपट्टि म लाग्नेछु. है त अहिलेको लागि विष्णु चेमजोङले गाउनुभएको गीत बिल्कुलै तयार छ. एउटा छोटो विश्राम लिनै पर्ने बेला भएको हुनाले यो एउटा गीत सुनाइहाल्छु म तपाईँलाई.

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

विश्व नेपाली र अस्मिता अधिकारीले गाउनु भएको गीत सुनाउँदै थिए र यही गीतको साथमा कार्यक्रम नमस्ते युकी अगाडि बढिसकेको छ। प्रिय श्रोता ब्रेन समय बिहानको अहिले 7 बज्नको लागि 11 मिनट मात्र बाँकी रहेको छ। 6 बजेर अहिले 49 मिनट गइसक्यो। सुन्दै हुनुहुन्छ कार्यक्रम नमस्ते युकी, हाम्रो मर्निङ सो, र यतिखेर म शिरी सुनवार तपाईँको सेवामा छु र तपाईँको साथमा छु। तपाईँ सबैले पनि साथ दिइरहनु भएको छ भन्ने आशा गर्दछु। यतिखेर थुप्रै श्रोताहरूले हामी सुन्दैछौँ है भनेर जानकारी पनि गराइसक्नु भएको छ। हाम्रो खर्का मामा झुमबहादुर गुरुङ मामा हुनुहुन्छ, ताराप्रसाद चेम्लुङ दाजु हुनुहुन्छ, बमबहादुर गुरुङ मामा, दिपेन्द्र प्रजापतिज्यू, अनि अहिले भर्खरै मात्र पनि हामीलाई पदमसिंह गुरुङज्यूले सम्पर्क गर्नुभएको छ। र स्पेसली यो चाहिँ बेलामा उहाँ सबैले म सुन्दैछु, हामीले पनि तपाईँलाई साथ दिँदैछौँ भनेर हामीलाई जानकारी गराउनु भएको छ। अर्ली इन द मर्निङ होइन, उठेर चाहिँ आफ्नो आफ्नो दिनचर्या उहाँहरूले सुरु गरिसक्नु भएको रहेछ। अर्ली बर्ड भनेर भनौँ उहाँहरूलाई होइन, र बिहानै चाहिँ सबैले उठ्नु राम्रो पनि हो भनिन्छ। स्वास्थ्यको लागि पनि धेरै काम पनि भ्याउँछौँ हामी, समय पनि पर्याप्त मिल्छ, तर त्यही हो आजभोलि हाम्रो बानी चाहिँ अलिकति बेलुका ढिलो सुत्ने भएको छ भन्नै परेन। अब सोसियल मिडियाको कारणले गर्दाखेरि हामी चाहिँ राति अबेलासम्म बस्छौँ, भुल्छौँ होइन, जुन चाहिँ स्वास्थ्यको लागि पनि राम्रो त होइन नै, तर के गर्ने, हामी सबैजना यसको चङ्गलमा फसिसकेका छौँ जस्तो लाग्छ मलाई। एक प्रकारको यो चाहिँ एडिक्सन नै भइसकेको छ हामी सबैलाई है, लत बसेको छ भन्दा फरक नपर्ला। तर यस लतलाई चाहिँ हटाउनु एकदमै जरुरी पनि छ, कोसिस गर्नु एकदमै जरुरी पनि छ प्रिय श्रोताबहिनी। र यतिखेर चाहिँ अब यो सोसियल मिडियाको कुरा गरिरहँदाखेरि सोसियल मिडिया ब्यानको पनि ठ्याक्क मलाई सम्झना झलक्क आइहाल्यो। यो सोसियल मिडिया चाहिँ अन्डर 16 लागि चाहिँ ब्यान गर्ने गभर्मेन्टको जुन एउटा घोषणा भएको छ होइन, यसबाट चाहिँ बच्चाहरूको आफ्नो आफ्नो नै उनीहरूको चाहिँ नि भनौँ धारणा भएको छ, मत भएको छ। कतिले यसलाई राम्रो तरिकाले पोजिटिभली लिएका छन्, कतिले यसलाई नेगेटिभली लिएका छन्, कतिलाई रिस उठिरहेको छ, कतिले यसको विरुद्धमा चाहिँ आवाजहरू उठाइरहेका छन् होइन। तर जे भए पनि सरकारले चाहिँ अब आउने स्प्रिङभित्रमा चाहिँ युकेलाई बच्चाहरू जो जति चाहिँ 16 वर्षभन्दा मुनिका छन् उनीहरूलाई चाहिँ नि सोसियल मिडिया एक्सेस नहुने भन्ने कुरालाई चाहिँ नि पारित गरेको छ। र यो चाहिँ बच्चाहरूलाई सुरक्षा दिने अर्को एउटा उपाय हो। हुन त बच्चाहरू स्वयंलाई चाहिँ त्यस्तो नलाग्ला अन्डर 16, तर एडल्टको एउटा चाहिँ पोजिसनमा बसेर हेर्ने, एउटा पेरेन्टको पोजिसनमा बसेर हेर्ने हो भने चाहिँ एकदमै सही डिसिजन हो जस्तो लाग्छ मलाई चाहिँ, मेरो व्यक्तिगत यो एउटा चाहिँ नि भनौँ धारणा हो होइन। र सरकारको जुन यो एक्सन छ होइन, यसले चाहिँ क्लियरली देखाएको छ सरकार चाहिँ फ्यामिलीजहरूसँग छ रादर देन टेक कम्पनीजहरूसँग होइन। टेक कम्पनीजहरूले यसको विरुद्धमा स्याप एउटा चाहिँ कमेन्ट्सहरू पनि गरिरहेका छन्, र किनभने अन्डर 16 वान अफ द लार्जेस्ट चाहिँ उनीहरूको एउटा कन्ज्युमर ग्रुप पनि हो। त्यो कारणले गर्दाखेरि अन्डर 16 चाहिँ अब यो सोसियल मिडिया ब्यान भइसकेपछि उनीहरूको लार्ज चङ्क अफ एउटा कन्ज्युमर जो छ उनीहरूमा चाहिँ कटौती हुने भएको कारणले गर्दाखेरि पनि टेक फ्याम टेक कम्पनीजहरूले चाहिँ अभियसली यो डिसिजनलाई चाहिँ नि स्वागत गरेका त छैनन्। तर पेरेन्ट्सहरूको कुरा गर्नुपर्दा प्रत्येक 10 मध्ये 9 पेरेन्ट्सहरूले चाहिँ नि यसलाई समर्थन गरेका छन् प्रियश्रोताबहिनी है। र यो चाहिँ अब प्रपोजल भइरहेको छ, हेरौँ के हुन्छ होइन। यो चाहिँ क्रिसमस भन्दा अगाडि नै पार्लियामेन्ट समक्ष प्रस्तुत गर्ने कुरा आइरहेको छ, र 2027 स्प्रिङभित्रबाट चाहिँ यो प्रोटेक्सन्सहरू चाहिँ प्र्याक्टिसमा आउने कुरा पनि हामीले सुनिरहेका छौँ यो सोसियल मिडियाको कुरा गर्नुहुँदाखेरि। र अब सोसियल मिडियाको जुन ब्यान्ड छ यो चाहिँ बच्चाहरूलाई मात्र नभएकन आडरहरूलाई पनि एउटा समयमा गराउनु पर्ने हो कि जस्तो लागिरहेको छ। कति मान्छेलाई चाहिँ लत लागिसकेको छ होइन, तपाईँ हामीलाई नै भनौँ न होइन, एक प्रकारले चाहिँ एकदमै यसको डिपली यसको चाहिँ गहिराइमा पुगेर चाहिँ हामी यसको लतमा चङ्गुलमा नफसेको भए तापनि मोरललेस केही हदसम्म यसले हामीलाई हाम्रो जीवनलाई प्रभावित गरेको छ, हाम्रो जुन एउटा डे टु डे रुटिनलाई प्रभावित गरेको छ होइन। त्यो कारणले गर्दाखेरि पनि कुनै पनि कुरा जब लत पर्न पुग्छ त्यो राम्रो होइन भन्ने कुरा त मैले भनिरहनु परेन तपाईँहरूलाई है। यसर्थमा पनि अब अर्ली बर्ड बिहानै उठेर आफ्नो आफ्नो काममा लाग्ने, व्यायाम गर्ने आदि इत्यादि कामहरूमा चाहिँ जुन हाम्रो दैनिकी रहन्थ्यो पहिला पहिला त्यो अलिकति कम भएको छ। राति ढिलो सुतेपछि बिहान पनि ढिलो नै उठिन्छ, र ढिलो उठिसकेपछि हरेक कुराहरू ढिलो ढिलो नै हुन्छ, फेरि काममा जानु पऱ्यो। त्यो कारणले गर्दाखेरि हाम्रो जुन त्यो उठेर
हाम्रो काममा जाने बिचको जुन समय छ त्यसलाई चाहिँ हामीले एकदमै प्रोडक्टिभ बनाउन सक्छौँ बिहानै पछि, तर त्यो बनाइरहेका छैनौँ बिकज अफ लेट नाइट्स है, र लेट नाइट्स चाहिँ यो सोसियल मिडियाको कारणले गर्दाखेरि नै भइरहेको छ जस्तो लाग्छ। र एटलिस्ट मलाई चाहिँ त्यस्तो फिल हुन्छ होइन, म कहिले काहीँ त्यस्तो गर्छु पनि त्यो कारणले गर्दाखेरि पनि हो, तर भन्दैमा सबैजनाले त्यस्तो गर्नुहुन्छ भन्ने त पक्कै पनि होइन। तर यो सोसियल मिडियाको जुन एउटा चाहिँ लुक्रेटिभ एउटा चाहिँ अफर जुन छ होइन, यो चाहिँ एकदमै हामीमध्ये धेरैले यसलाई चाहिँ भनौँ अभोइड गर्न सक्दैनौँ अथवा यसको यो जुन एट्र्याक्सनबाट बस्न सक्दैनौँ जस्तो लाग्छ मलाई। एनिवे इट्स नेभर टु लेट टु स्टार्ट अ हेल्दी लाइफ स्टाइल होइन, त्यो कारणले गर्दाखेरि अरू बेला दिनभरि जे गरे पनि बेलुका राति सुत्ने बेलामा चाहिँ अलिकति हामीले चाहिँ समयमा नै सुत्ने जुन एउटा काम छ त्यो चाहिँ गर्नुपर्छ होला जस्तो लाग्छ मलाई। तर सोसियल मिडियाको मात्र कुरा नभइकन अब अहिले त विभिन्न प्रकारका चाहिँ नि स्ट्रिमिङ सोर्सेसहरू छन् होइन, त्यसले गर्दाखेरि पनि टेलिभिजनहरूको पनि प्रयोग बढी भइरहेको कारणले गर्दाखेरि पनि सायद यो राति ढिलो सुत्ने छिटो नउठ्ने बिहान होइन यो क्रम भएको हुनसक्छ। एनिवे यो कुरालाई एकदमै सीमित राख्दै म अगाडि बढ्न चाहन्छु प्रिय श्रोता। अब भने कार्यक्रममा अगाडि बढ्नुपर्दा एकैछिन पश्चात तपाईँको लागि चाहिँ अब समाचारको पालो परिसकेको छ, समाचार सुनाउनेछु 7 बजे न्युज डेस्कबाट नेपालबाट समाचार सोधै तपाईँको लागि आउनेछ। त्यस पश्चात भने हामी समाचार पश्चात कार्यक्रमको अर्को चरणमा पुग्नेछौँ जस अन्तर्गत हाम्रो ब्रेकफास्ट ब्रेन टिचरको प्रश्न राख्नेछु अनि साथसाथमा तपाईँको लागि चाहिँ हाम्रो मौसमको जानकारी रहन्छ अनि तपाईँको राशिफल कस्तो रहन्छ आज दिनभरि है विभिन्न राशिहरूको राशिफलको कुरा गर्छु अनि साथसाथमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर, सुन चाँदीको दरभाव आदि इत्यादि पनि तपाईँसँग सेयर गर्नेछु कार्यक्रमको दोस्रो चरणमा। अनि हामी तेस्रो चरणमा लाग्छौँ 8 बजेको समाचार सँगसँगै, र प्रत्येक बुधबार हामी तेस्रो चरण अन्तर्गत हेल्थ पोडकास्ट सुन्छौँ र हेल्थ पोडकास्टमा हामी चाहिँ हेल्थ रिलेटेड एक्सपर्ट्सहरू लिएर आउँछौँ, डक्टर्सहरू लिएर आउँछौँ। नेपालीज डक्टर्स एसोसिएसनसँगको कोलाबोरेसनमा बिएबिएसले यो सञ्चालन गर्दैछ र यस सिलसिलामा चाहिँ डक्टर अनुप प्रधानले बोन यानि कि हड्डी सम्बन्धी जानकारी गराउँदै हुनुहुन्छ गत केही सप्ताहदेखि, र यसैलाई अगाडि बढाउनेछौँ। अहिलेको लागि अब सुभाष सुन्दासले गाउनुभएको एउटा गीत मेरो प्लेलिस्टमा बिल्कुलै तयार छ, यो गीत सुनाउँछु अनि 7 बजेको समाचारतर्फ तपाईँलाई डोर्याउँछु है त।

0: श्रम संस्कृति पार्टीका अध्यक्ष हरकिसान पाङले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको दिगो व्यवस्थापन छिटोभन्दा छिटो गर्न सरकारसँग आग्रह गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
1: सुकुम्बासी अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरूलाई बेघर बनाउनु भयो, बेहाल स्थिति छ, र अहिले होल्डिङ सेन्टर्समा लाइक कृतिपुर लगायतका ठाउँहरूमा राखिएका होल्डिङ सेन्टर्समा खाना पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरू नै हुनुहुन्छ पक्कै पनि। मैले बुझ्दाखेरि उहाँहरूले आन्दोलन गरिरहेको दृश्यहरू हामीले देखिरहेका छौँ। त्यसतर्फ सरकारको तत्काल ध्यान आकर्षण होस् र राहत दिनुपर्ने ठाउँमा राहत दिने र व्यवस्थित गर्नुपर्ने तर्फ चाहिँ नै लाग्नुपर्छ। यसपालिको बजेटमा सहर व्यवस्थापन लगायतका विषयहरूमा बजेट छुटिएको देखिन्छ। त्यहाँबाट हुन्छ या कसरी हुन्छ, पुनर्वासको व्यवस्था होस्। र मेरो माग चाहिँ के छ भन्दाखेरि, उहाँहरू जहाँ हुनुहुन्थ्यो त्यहीँ एउटा राम्रो सिटी प्लानिङ गरेर उहाँहरूलाई फेरि पुनर्वास गराउँदाखेरि सरकारकै वाहवाही पनि हुने थियो।
0: सरकारले नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा खरिद प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न 4 सदस्यीय समिति गठन गरेको छ। सूचना तथा संचार मन्त्रालयका अनुसार 2083 असार 1 गतेको मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा 4 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयको तथ्यपूरक अध्ययन गरेर 21 दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका उपकरण सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यदेश दिइएको छ। यसअघि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको सेटेलाइट खरिद प्रकरणबारे पनि छानबिन समिति गठन गरेको थियो। आज नेपाली बजारमा सुन चाँदीको मूल्य सामान्य घटेको छ। सुन तोलामा 1200 र चाँदी 10 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको 2,97,300 कायम भएको छ भने चाँदी 4,980 कायम भएको छ। हिजो सुन तोलाको 2,98,500 र चाँदी 4,990 कारोबार भएको थियो। विश्वकप 2026 सहभागी इरानको राष्ट्रिय टोलीले खेल सकिने बित्तिकै केही घण्टाभित्रै देश छाड्नुपर्ने भएको छ। संयुक्त राज्य अमेरिकाका अधिकारीहरूका अनुसार यो नियम लस एन्जलस र सियाटलमा हुने समूह चरणका खेलपछि पनि लागू हुने बताइएको छ। राजनैतिक तनावपूर्ण वातावरणका बीच इरानले सोमबार लस एन्जलसमा न्युजिल्यान्डसँग समूहजीको खेलमा बराबरी खेलेको थियो, तर खेलपछि टोलीलाई केही घण्टामै अमेरिका छाड्न आदेश दिएको थियो। इरानका प्रशिक्षक आमिर घालै नोइले खेलपछि टोलीले सामान्य रिकभरीका लागि होटलमा बस्ने गरेको भए पनि केही घण्टामै मेक्सिको फर्कन बाध्य भएको बताउनु भएको छ। इरानी प्रतिनिधि मण्डल खेल सके लगतै करिब राति 8 बजे स्थानीय समय अनुसार अमेरिका छाडेर आफ्नो बेस क्याम्प मेक्सिको फर्किएको थियो। मेसीको ह्याट्रिक गोलमा विश्वकपमा अर्जेन्टिनाले अल्जेरियालाई हराएको छ। अमेरिकाको कान्सस सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले 3 गोल गर्नुभयो। उहाँले खेलको 17, 60 र 76 मिनटमा गोल गर्नुभएको हो। विश्वकप फुटबलको मेसीको यो 16 गोल हो। यो सँगै मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मेर्सलोप क्लोजसँग बराबरी गर्नुभएको छ। मेसी र क्लोजपछि फ्रान्सका एम्बापेले 14 गोल गर्दै पछ्याइ रहनु भएको छ। साविक विजेता अर्जेन्टिनाले यो विश्वकपमा विजय सुरुवात गरेको हो। 6 पटक विश्वकप खेल्ने मेसी पहिलो खेलाडी पनि बन्नुभएको छ। चितवनमा बालक अपहरण गरी काठमाडौँ छिरेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरणमा परेका बालकको उद्धार गरेको छ। अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरद थापाका अनुसार पक्राउ गिरोहलाई आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन चलान गरिएको छ। पक्राउ पर्ने 5 जना भारतीय नागरिक हुन्, 5 जना बेतिया बिहारका हुन्। 18 वर्षका सुजित कुमार, गोलु कुमार, विक्की कुमार, मोहम्मद साद जित र गोलु कुमार पक्राउ परेका हुन्। सोमबार बेलुका नारायणगढबाट सो समूहले 16 वर्षीय ऋषभ गुप्तालाई अपहरण गरेको थियो। उनीहरूले बालक ऋषभलाई जबरजस्ती भारतीय नम्बर प्लेट भएको गाडीमा राखेर काठमाडौँ ल्याएका थिए। उनीहरू अपहरित बालकसहित गोङ्गोपुको नयाँ बस पार्कको होटल फ्यामिलीमा रहेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो। त्यहाँ बसेर अपहरणकारीले ऋषभका बुबासँग 22 लाख रुपियाँ फिरौती मागिरहेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल किमिरे नेतृत्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जालमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागु औषध सहित पक्राउ परेका छन्। नमस्कार, म कृष्ण।
2: BFBS, Gorkha Radio.

Juni Juni Ramkrishna Kal Ramilian Rai Ligano Bhai Kwat Inti Sumadhur Yora Sangitik Prasthiti Ko Saath Ma Priya Shudapin Karikram Aaja Ko Hamro Morning Show Namaste UK Ko Yo Dosro Charan Ko Yatra Shuru Bhai Sakeko Cha Welcome Back Bhanna Chahanchu Yaharu Sabailai Swagatam Nyano Ivadnik Patak Feri Pani Rekaun Chahe Aaja Yo Budhbar Ko Karikram Midweek Ko Karikram Tapai Ko Siyama Liera Ma Hazir Bhayeko Chu Thik 9 Baje Samma Tapai Sangai Rahane Chu Aile Bhane Bihan Ko 7 Baje Ra 12 Minute Janai आटेको छ यार सब जना अब अहिले सम्म त उठेर एकदमै फ्रेश भइसक्नु नै भएको छ होला हैन र तपाईहरुको लागि चाहिँ नि अब यो समयमा मिठा मिठा गीत संगीतहरुको अलावा तपाईको लागि यस चरण अन्तर्गत रहेका विभिन्न सरसामग्रीहरु लिएर हाजिर छु र सबैभन्दा पहिला त अब यो बेलामा अलिकति मौसमको कुरा गर्न मन लाग्यो मलाई मौसमको कुरा गर्न पर्दा आज बिहानको समयमा धेरै ठाउँमा चाहिँ नि बदलीको साथमा दिनको सुरुवात भएको छ हल्का फुल्का वर्षा एक दुई ठाउँमा हुन सक्छ कुहिरो पनि एक दुई ठाउँमा लागेको छ तर बिस्तारै बिस्तारै आकाश खुला हुँदै जानेछ उज्यालो हुँदै जानेछ स्पेसली उत्तरी भूभागमा र केही ठाउँमा चाहिँ आज आफ्टरनुनको समयमा वर्षा हुन सक्ने देखिन्छ स्पेसली दक्षिण पश्चिम भूभागमा चाहिँ अलिकति घुरमैलो खालको दिन नै रहन्छ त आज राति पनि यो जुन वर्षा र लो क्लाउडको कुरा छ वर्षा भन्दा पनि हल्का फुल्का मात्र भनौँ है सिमसिम त्यसको चाहिँ असर दक्षिणी अनि पश्चिम भूभागमा पर्ने देखिन्छ यद्यपि भारी वर्षा चाहिँ उत्तरी आयरल्यान्ड र स्कटल्यान्ड अनि उत्तर इङ्ल्यान्डमा चाहिँ फैलिने देखिन्छ अनि उत्तर पूर्वीय हिली एरियातिर भने आकाश बिचबिचमा खुला पनि देखिन सक्छ त मौसमी विवरण यस प्रकारको रहेको छ आज चाहिँ हिजोसम्म मजाले घाम लागिरहेको थियो आज चाहिँ नि अब यतातिर चाहिँ अब भनौँ अलिकति मौसम घुरमाइलो खालको बदली देखिएको छ दिउँसोको बेलामा चाहिँ अलिकति उज्यालो हुन्छ भनेर पनि मेट अफिसले जानकारी त दिएको नै छ तर हेरौँ के कस्तो हुन्छ किनभने प्रायः अब मौसमको कुरा हो है यो एउटा भनिएको हुन्छ बिस्तारै बिस्तारै एज एन वेन टाइम पासेस बाई यो चेन्ज हुँदै पनि जान्छ यो हामीले देखेका पनि छौँ है अब मेट अफिसले एउटा भनिरहेको हुन्छ एकछिन पछाडि अर्को भइरहेको पनि हुन्छ सो यहाँको वेदर चाहिँ इट्स क्वाइट अनप्रेडिक्टेबल त्यो कारणले गर्दाखेरि यसै हो भनेर भन्न त सकिँदैन बट मोस्ट अफ द टाइम चाहिँ अब ओभियसली यो जुन मेट अफिसको फोरकास्टर हुन्छ त्यो त सही हुन्छ नै हुन्छ होइन तर पनि तलमाथि अलिकति त हुने नै भइहाल्यो लेट्स सी हाउ इट अनफोल्ड्स आजको दिन कस्तो हुँदै जान्छ हेर्दै जाउँ है त मौसमको कुरा मैले गरेँ अब भने तपाईँलाई अगाडि लिएर जान चाहन्छु हाम्रो आजको यो प्रश्नतर्फ आजको प्रश्नभन्दा पनि यो सप्ताहको प्रश्नतर्फ तपाईँलाई म लिएर जान चाहन्छु र यो सप्ताहको प्रश्नको कुरा गर्नुपर्दा अब अहिले वर्ल्ड कप चलिरहेको छ वर्ल्ड कप प्रत्येक चार सालमा हुन्छ होइन वर्ल्ड कप भन्दाखेरि विभिन्न प्रकारको वर्ल्ड कपहरू हुन्छ तर हामी चाहिँ फिफा वर्ल्ड कप यानि कि यो फुटबलको विश्व फुटबल प्रतियोगिता जुन चल्छ विभिन्न नेसन्सहरूको बिचमा त्यसको कुरा गरिरहेका छौँ र यो चाहिँ अहिलेसम्म इङ्ल्यान्डले कतिपटक होस्ट गरेको छ र कहिले गरेको हो भन्ने प्रश्न चाहिँ हामीले राखेका छौँ अब वर्ल्ड कप चलिरहेको बेलामा वर्ल्ड कपको सिजनमा अब यसैसँग सम्बन्धित प्रश्न राख्नु स्वाभाविक पनि हो होइन त एकपटक फेरि म भन्छु इङ्ल्यान्डले अहिलेसम्म कतिपटक वर्ल्ड कप होस्ट गरेको छ र कहिले कहिले यो चाहिँ नि प्रश्न रहेको छ उत्तर लिएर आउनुहोला हाम्रो शुक्रबारको बिहानसम्म भनेर भन्न चाहन्छु है शुक्रबार यसको छिनोफानो पनि हुनेछ धेरै श्रोताहरूले उत्तर त पठाइ नै सक्नु भएको छ र म्याक्सिमम् श्रोताहरूको उत्तर मिलेको नै छ भन्दा फरक नपर्ला एकदम सजिलो प्रश्न हो हामीले हाम्रो श्रोताहरूलाई चाहिँ एकदमै सजिलो प्रश्न नै राख्छौँ हामी तपाईँहरूलाई दुःख दिन चाहन्नौँ होइन यस कारणले गर्दाखेरि सजिलो प्रश्न नै राख्ने गरेका छौँ र यही सिलसिलामा यो प्रश्न हामीले राखेका छौँ इङ्ल्यान्डले अहिलेसम्म कतिपटक वर्ल्ड कप होस्ट गरेको छ र कहिले कहिले भन्ने चाहिँ यो प्रश्न हो र प्रश्नको उत्तर लिएर आउन चाहनुहुन्छ भने तपाईँलाई थाहा छँदैछ के गर्नुपर्छ भनेर है र अहिले हामीलाई पदम सिंह गुरुङज्यू उहाँले पनि उत्तर पठाइसक्नु भएको छ मैले अघि पनि भने सही उत्तर नै पठाउनु भएको रहेछ उहाँले र यसै गरिकन दिनकर मल्ल ज्यूको यो एउटा उत्तर पनि आएको छ दिनकर मल्लज्यूको आइडीबाट अशोक मल्लले पठाउनु

गराउन चाहन्छु। कला राईज्यू पनि आउनु भएको छ, गुड मर्निङ नमस्ते लेख्नुहुन्छ, ब्राक्टलबाट आउनु भएको छ, उहाँ उत्तर पठाउनु भएको छ, थ्याङ्क यू सो मच। उत्तर ठ्याक्कै तिर निशानामा लाग्यो भनेर भन्न चाहेँ मैले, यानि कि तपाईँको उत्तर सही छ। शोभा गुरुङ दिदी आउनु भएको छ, गुड मर्निङ बहिनी अनि सबैलाई ह्याप्पी वेन्सडे भन्नुहुन्छ, थ्याङ्क यू सो मच दिदी। हजुरलाई पनि ह्याप्पी वेन्सडे। तपाईँले उत्तर त पठाउनु भएको छैन अनि पठाउनु भइसक्यो कि पहिला तपाईँलाई चाहिँ उत्तर पठाइसक्नु भएको छ भने ठिकै छ, पठाउनु भएको छैन भने उत्तर पठाउनुहोस् है भनेर पनि भन्न चाहेँ मैले यतिखेर। नारायण सापकोटा अल द वे फ्रम फिनल्यान्ड आउनुभएको छ र उहाँले शिरीष दिदी सुन्दैछु र फिनल्यान्डबाट म नारायण सापकोटा भनेर त्यहाँको उहाँले वेदर रिपोर्ट पठाउनु भएको छ। त्यहाँको वेदर रिपोर्ट हेर्दाखेरि चाहिँ इट्स नट भेरी सनी, आज ग्लुमी छ, त्यहाँ वर्षा भइरहेको छ अनि अहिले चाहिँ 13 डिग्री सेल्सियस उहाँहरूको चाहिँ नि यो टेम्परेचर रहेछ, विच इज क्वाइट कोल्ड होइन। र उहाँले हो दिदी एकदमै पानी परेर चाहिँ चिसो छ दिजु भन्नुभएको छ, गर्दाखेरिमा चिसोमा अलिकति न्यानो रहनु होला भनेर भन्न चाहेँ मैले उहाँलाई है त। अनि यसै गरिकन ललिता मल्ल बहिनी पनि आउनुभएको छ, यो प्रडक्टको उहाँको उत्तर अलिकति मिलेन भनेर भन्न चाहेँ मैले, फेरि ट्राई गर्नुहोला है। अनि निताको यु राई सेस आउनुभएको छ, गुड मर्निङ हजुर सेस भन्नुभएको छ, गुड डे टु यु एन्ड अल अफ देम भनेर भन्नुभएको छ हाम्रो श्रोताहरूको लागि पनि, थ्याङ्क यू सो मच नितु सेस, तपाईँलाई पनि भन्न चाहन्छु है। अनि उहाँले उत्तर पनि दिनुभएको छ तर जस्ट अ पार्ट अफ द आन्सर दिनुभयो है तपाईँले नितु सेस, हामीले चाहिँ कहिले पनि सोधेका छौँ है, तपाईँले उत्तर कतिपटक भन्नुभएको छ, कहिले भन्नुभएको छ नि, त्यो कारण गर्दाखेरि तपाईँको कतिपटकको उत्तर त मिल्यो तर अब तपाईँले चाहिँ अब यो कहिले भन्ने यो टाइम लाइन जुन छ त्यसमा पनि ध्यान दिनुहोला, उत्तर आधा अधुरा मात्र भयो भनेर भन्न चाहे यतिखेर। त अब नैको लागि पनि यति नै गरेँ मैले, हाम्रो फेसबुक पेजमा हामीलाई सम्पर्क गर्नुहुने श्रोताहरूको उत्तरहरूको कुरा गर्नुपर्दा उहाँहरूसँगको जुन यो चाहिँ मेरो इन्ट्रेक्सन थियो अहिलेको लागि यतिमै थाम्दै अगाडि बढ्न चाहन्छु। एउटा छोटो गीत सुनाउँछु, सुनिल सिंह ठकुरीले गाउनुभएको छ, छोटो म्युजिकल ब्रेकमा जान्छौँ, त्यस पश्चात बाँकी रहेको कमेन्ट्सहरू त छँदैछ हामी सेयर गर्ने नै छौँ अनि बाँकी रहेका सर सामग्री पनि राख्दै जान्छौँ।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

बिचारा म कन्दराको प्रस्तीमा यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो प्रिय श्रोताबृन्द। यतिखेर बिहानको 7:29 गएको छ। यो बेलामा तपाईँको लागि कार्यक्रम नमस्ते युके राख्दैछु म शिरेश सनवार, र ठिक 9 बजीसम्म अझै पनि तपाईँसँग नै म रहनेछु। अब अगाडि बढ्नुपर्छ, अगाडि बढ्नुपर्दा थुप्रै हाम्रो श्रोताहरूले फेसबुक पेज मार्फत हामीलाई सम्पर्क गरि पनि रहनु भएको छ। मैले जति पनि हाम्रो श्रोताहरूको सही उत्तरहरू आएको छ उहाँहरूको नाम टिपेर राख्दै पनि छु, होइन हाम्रो चिटा बाक्समा नामलाई हाल्दै पनि छु, र पर्सिसम्म हो तपाईँहरूको उत्तर पठाउनु पर्ने समय, होइन र डेडलाइनबाट भनौँ पर्सि बिहानसम्म, पर्सि बिहान शुक्रबारको दिनमा त्यसको छिनोफानो भइ नै हाल्छ। यस कारणले गर्दाखेरि यो प्रश्न मैले अगाडि बताइसकेको छु तपाईँहरूलाई, एकपटक फेरि पनि सुनाउन चाहन्छु। इङ्ल्यान्डले अहिलेसम्म कतिपटक वर्ल्ड कप फुटबलको चाहिँ होस्ट गरेको छ है, र कतिपटक गर्यो र कहिले कहिले भन्ने कुरा हो। वर्ल्ड कप थुप्रै हुन्छ होइन, विश्व वर्ल्ड कप भन्ने बित्तिकै अब फुटबलको मात्र हुन्छ भन्ने छैन, अब क्रिकेटको पनि वर्ल्ड कप हुन्छ जुन इङ्ल्यान्डले होस्ट गर्छ होइन, अन्य वर्ल्ड कपहरू पनि। यस कारण गर्दाखेरि त्यसमा नझुकिनु होला भनेर भन्न चाहन्छु। कति श्रोताहरूले झुकिएर उहाँहरूले अलिकति उत्तरहरू चाहिँ तलमाथि गर्नुभएको जस्तो मलाई फिल भएर मैले यो कुरा गरेँ। यो चाहिँ प्योरली फुटबलको कुरा गरिरहेका छौँ। फिफा वर्ल्ड कप कतिपटक इङ्ल्यान्डले होस्ट गर्यो कहिले कहिले भन्ने प्रश्न हो है, र यो प्रश्नको उत्तर लिएर आउनुहोला भनेर भन्न चाहे यतिखेर। अब अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि आजको यो नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर अलिकति यसको पनि जानकारी म तपाईँसँग सेयर गरिहाल्न चाहन्छु। र आजको यो वैदेशिक विनिमय दरको कुरा गर्नुपर्दा नेपाल राष्ट्र ब्याङ्कले तोकेको छ। अमेरिकी डलर एकको खरिदर 151 रुपियाँ, बिक्रीदर 151 रुपियाँ 60 पैसा, युरो एकको खरिदर 175 रुपियाँ 30 पैसा, बिक्रीदर 175 रुपियाँ 69 पैसा, पाउन्ड स्टर्लिङको खरिदर 102 रुपियाँ 69 पैसा, बिक्रीदर 103 रुपियाँ 49 पैसा कायम गरेको छ प्रिय श्रोताबृन्द। र सुन चाँदीको दर भएको कुरा गर्नुपर्दाखेरि चाहिँ आज छापावल सुन प्रति तोला चाहिँ 2,97,300 रुपियाँमा कारोबार भइरहेको छ भने चाँदी प्रति तोला 4,980 रुपियाँमा कारोबार भइरहेको छ। त यो सुनचाँदीको दरभाव पनि मैले तपाईँसँग सेयर गरेँ। अब सुनचाँदीको दरभाव त के भन्नु, एकदम फ्लक्चुएट भइरहन्छ, तलमाथि तलमाथि भइ नै रहन्छ। त्यो कारण गर्दाखेरि कहिले एकदमै बढिरहेको देखिन्छ, कहिले तल घटेको देखिन्छ सुनको पनि चाँदीको पनि। हिजोको तुलनामा आज 1200 रुपियाँले कम भएको छ छापावल सुन, र चाँदी पनि हिजोको तुलनामा 10 रुपियाँले घटेको रहेछ। त अब भने अगाडि हामी बढिहाल्छौँ, अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ तपाईँलाई अगाडि लिएर जान चाहन्छु प्रिय श्रोताबृन्द। र अब यो फुटबल चलिरहेको छ, फुटबलको नै हामीले प्रश्न राखिरहेका छौँ, वर्ल्ड कपको चलिरहेको छ यहाँ कुराकानी होइन। वर्ल्ड कपको नै कुरा गर्नु पर्दाखेरिमा चाहिँ नि वर्ल्ड कपमा यो अल्जेरिया भर्सेस अर्जेन्टिनाको खेल तपाईँले पक्कै पनि हेर्ने मौका अब पाउनुभयो होला। जहाँ जहाँ चाहिँ अलिकति सर्वसुलभ समय पर्यो त्यहाँ त्यहाँ चाहिँ तपाईँले हेर्ने मौका पाउनुभयो होला होइन, किनभने अहिले चाहिँ यो फुटबल स्पेसली अब यो टाइम जोनको डिफ्रेन्सको कारणले गर्दाखेरिमा चाहिँ नि भनौँ इङ्ल्यान्डमा अब युकेमा चाहिँ बिहानको 2 बजे पनि फुटबल आइरहेको छ कुनै कुनै होइन, र यो कारणले गर्दाखेरिमा चाहिँ आज बिहान 2 बजे युकेको टाइमको 2 बजे भन्दा चाहिँ प्रिय श्रोताबृन्द फेरि अन्यथा नलिनु होला यसलाई, आज बिहान युकेको 2 बजेको समयमा चाहिँ नि अर्जेन्टिना भर्सेस अल्जेरियाको गेम भएको थियो। तपाईँलाई पनि थाहा भएकै कुरा हो, अब नहेरे पनि अब यति बेला सम्बन्ध यदि तपाईँहरू चाहिँ नि यसको एकदमै फ्यान हुनुहुन्छ, यो फुटबलको फ्यान हुनुहुन्छ, फुटबल फलो गर्नुहुन्छ भनेदेखिलाई चाहिँ पक्कै पनि तपाईँहरू सबैले चाहिँ यसलाई फलो गरि नै राख्नु भयो होला न्युजहरूलाई एटलिस्ट। कतिले त अब एकदमै फुटबलको चाहिँ ठुलो ग्रेट फ्यान हुनुहुन्छ भने त बिहान 2 बजी उठेर भए पनि हेर्नुभयो होला होइन, त्यसमा त कुनै शङ्कै छैन। अब जुनै पनि कुरा एकदमै मनपर्छ भने त्यसलाई त्यसको लागि जे पनि गर्न सकिन्छ, र यो चाहिँ हिजो चाहिँ हिजो भन्दाखेरि पनि अब आज बिहानको कुरा गरौँ, वेन्सडे मर्निङको कुरा हो, जसमा चाहिँ अर्जेन्टिना भर्सेस अल्जेरियामा फुल टाइम खेलिएको थियो। 3 चाहिँ गोल अर्जेन्टिनाको भएको थियो फुल टाइम पश्चात, अल्जेरियाको चाहिँ 0, यानि कि
अर्जेन्टिनाले शून्यको विरुद्ध 3 गोल लगाएर चाहिँ जित हासिल गरेको छ। र यो 3 गोलको कुरा गर्नुपर्दाखेरि यो 3 गोलबाट एकदमै चर्चित फुटबलर मेस्सी, लायोनल मेस्सी, उनले पनि आफ्नो लागि एउटा राम्रो रेकर्ड बनाएका छन् र उनले चाहिँ फर्स्ट वर्ल्ड कप ह्याट्रिक रेजिस्टर गरेका छन् है। र यसले गर्दाखेरि उनले चाहिँ जर्मनीका मिरोस्लाभ क्लोज को जुन एउटा अल टाइम स्कोरिङ चार्ट थियो त्यसलाई चाहिँ लेभलअप गरेका छन्, त्यसलाई म्याच गरेका छन्। र यसबाट उसले चाहिँ उनले चाहिँ नि अर्जेन्टिनालाई एकदमै धुवाधार विजयको साथमा चाहिँ नि आफ्नो धुवाधार जुन एउटा फुटबल वर्ल्ड कपको चाहिँ यात्रा छ त्यसलाई सुरु गर्नमा मद्दत गरेका छन्। त यो चाहिँ तपाईँहरूले हेर्न मौका पाउनु भएको थिएन भने अब हुन त यसको चाहिँ हाइलाइट्सहरू अनि रिपिट यसको म्याच रिपिट टेलिकास्ट हेर्न त पक्कै पनि सकिन्छ होइन, विभिन्न प्लेटफर्म त छँदैछ। तर पनि अब लाइभमा हेर्नु जस्तोको मजा त अब यो रिजल्ट थाहा पाइसकेपछि हेर्नुको त त्यति मजा त आउँदैन होइन, त्यो कारण गर्दाखेरि हो। र फेरि यो वर्ल्ड कप फुटबलको कुरा गरिरहँदाखेरि आजको कुरा गर्न मन लाग्यो मलाई, अब आज चाहिँ नि हाम्रो आफ्नै वर्ल्ड कप होइन, आफ्नै वर्ल्ड कपको लेभलको कप भनेर भनौँ, ब्रिगेड अफ कर्कासको नेपाल कप, यसको चाहिँ सेमी फाइनल हुँदैछ। 2 गेमहरू आज आरएमएस स्यान्डोसमा हुँदैछ। लास्ट विक हामी त्यहाँ थियौँ क्वार्टर फाइनल्सको लागि र यसपटक चाहिँ हाम्रो दिदी रूपा राणा पुग्नुभएको छ। दिउँसोको समयमा तपाईँले त्यहाँबाट प्रत्यक्ष प्रसारण पनि सुन्न सक्नुहुन्छ के भइरहेको छ, यस विषयमा उहाँले चाहिँ अपडेट दिनुहुनेछ। र त्यतातिर लागिसक्नु भएको छ, आज बिहान 9:30 सुरु हुँदैछ, 9:30 फर्स्ट गेम अनि 2 सेकेन्ड गेम हुन गइरहेको छ। यसर्थमा तपाईँहरू सबैजनाले चाहिँ नि यसलाई चाहिँ फलो गर्दै हुनुहुन्छ भने हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला, फेसबुकमा पनि हामी यसको अपडेट त दिइ नै हाल्छौँ भनेर भन्न चाहे यतिखेर। अब यति भन्दै अब एउटा छोटो म्युजिकल ब्रेक फेरि पनि लिन्छौँ र त्यस पश्चात भने अगाडि हामी बढ्नेछौँ फेरि कार्यक्रम अन्तर्गतका सर सामग्रीहरू तर्फ। त अहिले नैको लागि भने म एउटा गीत सुनाउँछु तपाईँको लागि, जुन गीत चाहिँ तपाईँले इन्जोय गर्न सक्नुहुन्छ अब भने यो हाम्रो मिठो गीत जुन रिजालको आवाजमा।

गोरखा रेडियो यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर आदरणीय श्रोता बहिनी, अब भने पालु परेको छ आजको राशिफलको र आज पनि मेषदेखि मीन राशिसम्मको राशिफल के कस्तो छ भन्ने विषयवस्तुमा कुरा गर्नु पर्दाखेरि अगाडि अब लागिहालौँ। सुरु गर्छु म मेष राशिबाट। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ, कर्मयोगले नयाँ मोड लिनेछ भने मेहनतले नामदाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ, गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ अनि तपाईँलाई चाहिँ दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला, फेरि बेसुरमा काम गर्ने बानीले मेहनत खेर जान सक्ला भनेर भनिएको छ। वृष राशिको लागि परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ, विभिन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुने कारणले आमदानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुको साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ, विभिन्न स्रोत साधन प्राप्त हुनेछन् र साँझतिर कर्मको उचित प्रतिफल पनि प्राप्त हुनेछ। मिथुन राशिको लागि इच्छा शक्ति बढ्नुको साथसाथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ भने विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ भने सानो प्रयत्नले पनि दिगो काम प्रारम्भ गर्न सकिनेछ। मिथुन पश्चात हामी लाग्छौँ कर्कट राशितर्फ। सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ, फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला, अरूको विश्वासमा पर्दा धोका हुन सक्छ अनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकाङ्क्षी काम गर्न सफल भइनेछ भने तारिफ योग्य कामले प्रशंसक बढ्नेछन्। हामी सिंह राशितर्फ लाग्छौँ। आमदानीको नयाँ स्रोत फेला पर्नेछ, प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ, स्रोत र साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ भने साँझदेखि साँझतिर बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ, तर खर्च बढ्नाले अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ, सरसापट र भइपरि आउने कामले रकम भाइलिन सक्छ। अब कन्या राशिको कुरा गर्नुपर्दा कृतिमानी कामको यस लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ, आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ, शुभचिन्तकहरूको सहयोग जुट्नाले मनोज्ञ फाइदा हुन्छ अनि कर्मयोगले आमदानी समेत बढाउला, मेहनतले आय आर्जनको नयाँ स्रोत फेला पर्नेछ, तर व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति भने आउन सक्छ है। यो कन्या राशिको लागि थियो भने अब हामी लाग्छौँ तुला राशितर्फ। अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, बाध्यात्मक परिस्थितिले अल्म ल्याउन सक्छ, समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइनेछ, आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ, शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्म निश्चय गर्ने बेला छ, साँझतिर कीर्तिमानी कामको यसले नै सौभाग्य प्राप्त हुनेछ। अब हामी वृश्चिक राशितर्फ लाग्छौँ। स्वास्थ्य कमजोर रहनाले काम पुरा गर्न समय लाग्नेछ, जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति देखिन्छ, स्वास्थ्यको लागि आहार विहारमा विशेष ध्यान पुर्याउनु होला, दिउँसोदेखि स्थितिमा सुधार आउनेछ, तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ, रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुहोला, पछि फाइदा हुने काम गर्न सकिनेछ वृश्चिक राशिको लागि। अब हामी धनु राशितर्फ लाग्छौँ आदरणीय श्रोताबृन्द। र धनु राशिको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ, आतिथ्यपूर्ण सत्कार पाइने समय छ, प्रेम र मित्रताको बन्धन कसिनेछ, विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ, तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनु होला, साँझतिर स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ, प्रतीक्षित नतिजा कमजोर देखिनाले उही काम दोहोऱ्याउनु पर्ला। यो धनुराशिको लागि भयो भने मकर राशिको लागि रोकिएका काम बनाले मनज्ञ लाभ हुनेछ, द्वेष र ईर्ष्या गर्नेहरूले हार खानेछन्, चुनौती पन्छाएर काम बनाउन सकिनेछ, व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ, आँट गर्दा ठुलै काम पनि सम्पादन हुनेछ, साँझतिर भने आशा देखाउनेहरूले धोका दिन सक्छन्। अब हामी लाग्छौँ कुम्भ राशितर्फ। सुखद समाचारले उत्साह जगाउनेछ, अध्ययनमा प्रगति हुनेछ, तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ, बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ, बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ, साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ अनि आमदानीका स्रोत पनि बढ्नेछन्, प्रतिस्पर्धामा विजयी भइने देखिन्छ कुम्भ राशिको लागि। र अन्त्यमा अब हामी मीन राशितर्फ लागिहालौँ। हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ, तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ, बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ अनि
अरूलाई दिएको वचन पुरा गर्न नसकिए पनि शुभचिन्तकले साथ दिनेछ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ अनि बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। मीन राशिका श्रोताहरूको लागि यो चाहिँ राशिफल आजको मैले तपाईँसँग सेयर गरेँ। र अब अगाडि बढ्नुपर्छ, अगाडि बढ्नु पर्दाखेरि समय पनि अगाडि घर्किसकेको छ। अब तपाईँलाई अगाडि 8 बजेको समाचारतर्फ लिएर जाने बेला भइसक्यो, जस पश्चात भने तपाईँलाई म कार्यक्रमको अन्तिम चरणतिर लानेछु र उक्त चरण अन्तर्गत आज हेल्थ पोडकास्ट रहनेछ। हामी नेपाली डक्टर्स एसोसिएसनसँग सहकार्य गर्दै यस पोडकास्टलाई अगाडि बढाइरहेका छौँ। गत सप्ताहदेखि चाहिँ हाम्रो चाहिँ डक्टर अनुप प्रधान हुनुहुन्छ हामीसँग र उहाँले हार्ट स्वास्थ्यसँग सम्बन्धितका कुराहरू भन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले दिवाकोशी अन्तर्गत प्रत्येक शुक्रबार सुन्न सक्नुहुन्छ 3-4 बिचमा दिउँसोको समयमा र बिहान 8-9 बिचमा सुन्न सक्नुहुन्छ प्रत्येक बुधबार। र हामी उहाँसँगको यो बसाइमा हार्ट स्वास्थ्यसँग सम्बन्धित केही जानकारी लिन्छौँ अनि साथसाथमा ओस्टियोपोरोसिसको बारेमा विशेष गरिकन उहाँले हामीलाई जानकारी गराउँदै हुनुहुन्छ। त यति नै गर्छु अहिलेको लागि हाम्रो यो जानकारी र अगाडि हाम्रो केही श्रोताहरू हुनुहुन्छ उहाँहरूको पनि यहाँनिर अलिकति कुरा गर्न चाहे। मैले खर्क गुरुङ मामा आउनुभएको थियो उत्तरको साथमा, उहाँले उत्तर चाहिँ सही पठाउनु भएको छ भनेर भन्न चाहे। रेडियो पनि सुनेर इन्जोय गर्दैछु भनेर भन्नुभएको छ। विष्णु गुरुङ भाइले पनि गुड मर्निङ चाहिँ दिदी रेडियो सुन्दैछु भन्नुभएको थियो, थ्याङ्क यू सो मच भाइ सुन्दै गर्नुहोला यसै गरिकन। अनि ताराप्रसाद चेम्जोङ चाहिँ दाजु आउनुभएको छ, सेवाहरू बहिनी नमस्ते भन्नुहुन्छ र उहाँले उत्तर पनि पठाउनु भएको छ। तपाईँको उत्तर पनि ठिकै मिलेको छ दाजु, मैले तपाईँको उत्तरलाई चाहिँ टिपेर राखिसकेको छु भनेर भन्न चाहे। अनि ज्ञान गुरुङ जी आउनुभएको थियो, नमस्ते गुड मर्निङ सिरिजी यानबाट सुन्दैछु है भन्नुभएको छ, थ्याङ्क यू सो मच सुन्दै गर्नु होला यसै गरिकन भन्न चाहे। अनि हाम्रो दिदी सङ्गी सविता उमनेम यहीँ हाम्रो फोक्सुन निवासी श्रोता हुनुहुन्छ, गुड मर्निङ सेवा र सिरिज बहिनी, म 5 महिनामा हाजिर हुँदैछु है, नेपालको बसाइ लामो भयो भन्नुभएको छ, वेलकम ब्याक भनेर भन्न चाहे। यतिखेर हाम्रो दिदी सवितालाई सुनेर साथ दिनुभएको रहेछ, खुसी लाग्यो। हाम्रो बहिनी धनु गुरुङ पनि आउनुभएको छ, सिरिज दिदी भेरी गुड मर्निङ भन्नुहुन्छ, भेरी गुड मर्निङ टु यु एज वेल बहिनी लेख्नुहुन्छ, वाट अ प्लेजेन्ट सरप्राइज दिस मर्निङ टु हियर यर हस्की भोइस सो अर्ली इन द डे भन्नुहुन्छ। कहिलेकाहीँ यस्तै सरप्राइज कहिलेकाहीँ गर्नुपर्छ नि हाम्रो श्रोताहरूलाई पनि होइन। र उहाँले उत्तर पनि पठाउनु भएको छ, तपाईँको उत्तर चाहिँ एकदमै ठ्याक्कै ठाउँमा परेको छ भनेर भन्न चाहे, मिलेको छ भन्न चाहे, तपाईँको नाम पनि पहिसकेको छ हाम्रो चिटा बाकसमा, एन्ड विसिङ यु अ वन्डरफुल डे है भन्नुहुन्छ, थ्याङ्क यू सो मच बहिनी, सेम गोज टु यु एज वेल, हेभ अ गुड डे है त। अनि नूतन भूषालज्यू उहाँले पनि उत्तर पठाउनु भएको छ, नमस्कार सिरिजी गुड टु हियर यु भन्नुहुन्छ, र उत्तर चाहिँ तपाईँको अलिकति मिलेन, फेरि पनि ट्राई गर्नुहोला भनेर भन्न चाहन्छु मैले हाम्रो नूतनजीलाई, एन्ड यु टु हेभ अ गुड डे है, र तपाईँको दिन राम्रो रहोस् भन्न चाहन्छु। इजरायलबाट आउनुहुने श्रोता आउनुहुन्छ उहाँ, हाम्रो दाजु कृष्ण च्यामलिङ आउनु भएको छ, गुड मर्निङ सिरिज बहिनी लिसनिङ एन्ड इन्जोइङ लभली सो भन्नुहुन्छ, थ्याङ्क यू सो मच दाजु। यो हप्ताको उत्तर पनि उहाँले पठाइदिनु भएको छ र उत्तर मैले लेखेर राखिसकेँ, तपाईँको उत्तर सही छ भनेर भन्न चाहन्छु दाजुलाई। र हाम्रो अर्को दाजु हुनुहुन्छ फोक्सोन निवासी, हाम्रो लोकल दाजु भनेर भन्नु पऱ्यो, छवि थापा, उहाँले लेख्नुहुन्छ, नमस्ते सिरिज बहिनी हजुरको मिठो स्वरमा आज नमस्ते युके कार्यक्रम सुनिरहेको छु र उत्तर पनि पठाउँदैछु है भनेर भन्नुभएको छ। दाजु तपाईँको उत्तर ठिक्क छ, मिलेको एकदमै, अनि उत्तर पनि टिपेर मैले राखिसकेको छु, सो एकदमै बिएस्योर्ड तपाईँको उत्तर चाहिँ भइसकेको छ, सही भइसकेको छ, शुक्रबार तपाईँको नाम निस्किन्छ निस्किँदैन विचार गर्दै गर्नु होला भनेर भन्न चाहन्छु है त। मेरो हाम्रो शोभा गुरुङ दिदीले अघि नै गुड मर्निङ भनेर भन्नुभएको थियो, ह्याप्पी वेन्सडे भन्नुभएको थियो होइन, र फेरि मैले उहाँलाई उत्तर पठाउनु भएको छैन नि भनेको थिएँ, ठ्याक्कै उत्तर लिएर आइहाल्नु भएछ र मेरो उत्तर चाहिँ यो हो है भन्नुभएको छ, थ्याङ्क यू सो मच दिदी, तपाईँको उत्तर पनि ठिक्क मिलेको छ, मैले ठ्याक्कै राखिसकेको छु भनेर भन्न चाहेँ यतिखेर। त अब नैको लागि भने अब एउटा मिठो गीत सुनाउँछु र यो गीतको साथमा अगाडि तपाईँलाई लिएर जान्छु हाम्रो कार्यक्रम अन्तर्गतको अन्तिम चरणमा, तपाईँलाई अब लान्छु है त। र अहिलेको लागि नै यो गीत सुनाउनु पर्दाखेरि तपाईँलाई म एउटा मिठो पुरानो गीत सुनाउने तयारीमा रहेको छु आदरणीय श्रोतावृत्त, र यो गीतले तपाईँलाई पक्कै पनि मनोरञ्जन दिलाउनेछ भन्ने मैले
आशा गरेको छु र चर्के गीत छ रमाइलो गीत छ यो गीत इन्जोय गर्नुहोला र यही गीतको साथसाथमा अगाडि तपाईँलाई अब म हाम्रो समाचारतर्फ लिएर गइहाल्छु र गीतमा तपाईँले आवाज सुन्न सक्नुहुन्छ यतिखेर कुन्ती मोक्तान र बुलुम कारुङको हो।

0: बैठकमा आज पनि विपक्षीदलले प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध आफ्ना धारणा राखेका छन्। नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्ति संसदमा आएर सच्याउन रुलिङको माग दोहोर्याउनु भएको छ।
1: हामी सबै प्रतिपक्षी दलको एउटै अभिव्यक्ति छ, उक्त गलत अभिव्यक्ति संसदमै आएर सच्याइयोस्, सच्याउन उहाँलाई ठिक छ ल गलत छ, उहाँले दिएको भनेको कुरा सही छ भने हाम्रो सामु यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस्, होइन भने त्यो उक्त विवादित गलत खास गरी सिमानाको विषयमा उहाँले दिएको गलत अभिव्यक्ति सच्याइयोस् र त्यो सच्याउनको लागि सभामुखज्यूबाट तत्काल रुलिङ होस् भन्न चाहन्छु। र अर्को कुरा हामीले फेरि पनि भनेका छौँ, संसदमा गलत अभिव्यक्ति दिइसकेपछि सभामुखबाट संसदबाट रेकर्ड संसदको रेकर्डबाट हटाउने कुरा हुन्छ भन्ने हामीले अपेक्षा गरेका थियौँ, त्यो आदेश हुन सकेन सभामुख महोदय। हामीले फेरि पटक पटक एउटै कुरा भन्नुहुन्छ, हामीले त्यही दुईटा कुरा सामान्य कुरा छ, प्रधानमन्त्रीज्यू आएर जवाब दिने, आफ्नो गल्ती सच्याउने र सभामुखजीले संसदको रेकर्डबाट उक्त गलत अभिव्यक्ति सच्याउने कुरा नै रेकर्डबाट हटाउने कुरा नै हामीले माग गरेका छौँ, त्यो कार्यान्वयन भयो भने हाम्रो माग एक हदसम्म पुरा हुन्छ।
0: उहाँले सरकारकै कारणले देशभर अराजकता बढेको आरोप लगाउनु भएको छ।
1: प्रधानमन्त्रीज्यू नै एकदम अराजक र गैर जिम्मेवार अभिव्यक्तिमा लागिराख्दाखेरि अहिले सरकारका प्रतिनिधिहरू मन्त्रीज्यूहरू नै गैर जिम्मेवार बन्ने र विवादित अभिव्यक्ति दिने कुरामा प्रतिस्पर्धा चलिराखेको छ। कहिले अर्थमन्त्रीज्यू रोस्टमबाट धम्की दिनुहुन्छ सांसदहरूलाई, हामी तिमीलाई यो देखाइदिन्छौँ, हामीले तिमीलाई यी नदेखेका हो र भन्ने जस्तो धम्की दिनुहुन्छ। अर्कोतिर पूर्वाधार मन्त्रीज्यूहरू गएर कसैका खुट्टा भाँच्ने अभिव्यक्ति दिनुहुन्छ। संसदप्रति जवाबदेह हुने कुरा मात्रै होइन, कानुनप्रति पनि जवाबदेह हुने कुरा, कानुनलाई परिपालन गर्ने कुरामा सरकार नै यस्तो गैर जिम्मेवार भएपछि देश कसरी चल्छ सभामुख महोदय?
0: नेपाली काङ्ग्रेसले सुकुम्बासी समस्या समाधानमा सरकारले चालेको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको टिप्पणी गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काङ्ग्रेस सांसद अर्जुन नरसिंह केसी,
2: वास्तविक सुकुम्बासीको पहिचान गरेर नदी किनार वन सिमाना अथवा सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारवाही गर्ने सरकारले जो आँट गरेका थियो त्यसलाई चाहिँ मैले साहसी कदमकै रूपमा ल्याएको थिएँ। तर अहिले जुन खालको परिस्थितिहरू विकसित भएको छ सभामुखमा आउँदै, ठाउँ ठाउँमा चाहिँ भोग भोगै सुकुम्बासीहरू बस्नु पर्ने थियो र तिनीहरूले भोग भोगै मात्रै होइन, बाल वृद्ध वृद्ध र बच्चाहरूले स्कुल जान नपाउने थिए र हिजो मात्रै अस्ति मात्रै होल्डिङ सेन्टरमा जुन किसिमको किर्तिपुरमा भयो त्यो अत्यन्त दुःखद मात्रै होइन, यी घटनाक्रमहरूले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको छ र यो वास्तवमै भन्ने हो भने यो घटनापछि काठमाडौँ वरपर मात्रै इन्द्रबहादुर राई बागमतीमा हाम फालेर 17 वर्षीय रविन तमाङ झुन्डिएर अर्को चाहिँ शान्तिनगरमा रवि तमाङको श्रीमती चाहिँ डोजर आतंकले गर्दा हर्ट फेल भएर मरेको हो र भोजरात दर्जी किर्तिपुरमा अस्ति मात्रै मृत्यु भएको कुरा चाहिँ नि हामी सबैलाई थाहा छ। यसरी व्यापक रूपबाट जो आतंकित अवस्था सिर्जना गरिएको छ र एमनेस्टी इन्टरनेसनल ह्युमन राइट्स र नेपालका मानवाधिकारवादीहरूले जो गम्भीर रूपले उठाएका छन् यतात्र सरकारले गम्भीर भएर ध्यान आकर्षण।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई सरकारले भोकै राखेको भन्दै सभामुखको ध्यान आकर्षण गराउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
3: सुकुम्बासी अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरूलाई बेघर बनाउनु भयो, बेहाल स्थिति छ र अहिले होल्डिङ सेन्टर्समा लाइक कृतिपुर लगायतका ठाउँहरूमा राखिएका होल्डिङ सेन्टर्समा खाना पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरू नै हुनुहुन्छ पक्कै पनि, मैले बुझ्दाखेरि उहाँहरूले आन्दोलन गरिरहेको दृश्यहरू हामीले देखिरहेका छौँ। त्यसतर्फ सरकारको तत्काल ध्यान आकर्षण होस् र राहत दिनुपर्ने ठाउँमा राहत दिने र व्यवस्थित गर्नुपर्ने तर्फ चाहिँ नै लाग्नुपर्छ। यसपालिको बजेटमा सहर व्यवस्थापन लगायतका विषयहरूमा बजेट छुटिएको देखिन्छ, त्यहाँबाट हुन्छ या कसरी हुन्छ पुनर्वासको व्यवस्था होस्। र मेरो माग चाहिँ के छ भन्दाखेरि उहाँहरू जहाँ हुनुहुन्थ्यो त्यहीँ एउटा राम्रो सिटी प्लानिङ गरेर उहाँहरूलाई फेरि पुनर्वास गराउँदाखेरि सरकारकै वाहवाही पनि हुने थियो।
0: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले बढ्दो साइबर बुलिङ प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुखसँग महिला सांसदहरू सामान्य रूपमा हाँसेको विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेको प्रचार प्रति उहाँको आपत्ति छ।
4: देशमा भइरहेको अहिले साइबर बुलिङ 90% महिला सांसदहरूलाई अहिले गरिएको जुन सम्माननीय सभामुखज्यूसँग जोडेर एउटा सामान्य हाँसोको कारण यो चाहिँ हामी संसद नै लज्जित भएको छौँ र समाज कहाँ जाँदैछ सम्माननीय सभामुख मार्फत यो
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

हजुर मोहनी बोली सुन्दा निकेश राई र अस्मिता अधिकारीको आवाजमा यस गीतलाई प्रिय श्रोता पनि र यो गीतको साथमा अगाडि बढेका छौँ. कार्यक्रम सुन्दा हुनुहुन्छ तपाईँ यतिखेर हाम्रो बिहानीको प्रस्तुति नमस्ते युके र यस अन्तर्गतको विभिन्न सरसामग्रीहरूको साथमा मिठा मिठा गीत सङ्गीतहरूको साथमा आज पनि तपाईँको सेवामा छु म शिरेश सरवार. समय अगाडि घर्किसकेको छ बिहानको 8 बजेर अहिले 12 मिनट गएको छ कार्यक्रममा. अब भने तपाईँको लागि फेरि पनि एकपटक हाम्रो यो ब्रेकफास्ट ब्रेन टिचरको प्रश्न राख्न चाहन्छु. थुप्रै श्रोताहरूले उत्तर पठाइराख्नु भएको छ. तपाईँहरूमध्ये धेरै श्रोताहरूले सही उत्तर नै पठाउनु भएको छ. एक दुईजना श्रोताहरूको यताउता चुकेको छ बट एनिवेज अझै पनि समय छ. तपाईँहरूलाई मैले मिलेको छैन भने मिलेको छैन भनिहालेको छु गर्दाखेरि यु क्यान ट्राई अगेन. र यो बेलामा अब प्रश्नको कुरा गर्नुपर्दा इङ्ल्यान्डले अहिलेसम्म कतिपटक वर्ल्ड कप होस्ट गरेको छ, फिफा वर्ल्ड कप होस्ट गरेको छ र कहिले कहिले हो गरेको भन्ने चाहिँ नै प्रश्न रहेको छ. प्रश्नको उत्तर लिएर आउनको लागि हामीलाई तपाईँले चाहिँ फेसबुक पेज मार्फत वा फोन मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ, इमेल पनि पठाउन सक्नुहुन्छ भनेर बारम्बार हामीले भनेका छौँ. र जुन जुन श्रोताहरूले चाहिँ नि उत्तरहरू मिलाउनु भएको छ उहाँहरूको नाम चाहिँ हाम्रो चिठा बाक्समा पर्दै पनि गइरहेको छ. र थुप्रै श्रोताहरूले हामीलाई उत्तर पठाइराख्नु भएको छ. आज पनि थुप्रै श्रोताहरूले खबर गर्नुभएको छ कि हामीले सुन्दैछौँ अनि उत्तरहरू पठाएका छौँ भनेर होइन. र यसै सिलसिलामा राम राई चाहिँ आउनुभएको छ. उहाँ मामा हुनुहुन्छ राम राई र उहाँले चाहिँ यो आजको प्रश्नको उत्तर त पठाउनु भएको छैन तर थम्स अप पठाउनु भएको छ, यानि कि सुन्दैछु भन्न खोज्नु भएको होला जस्तो लाग्यो मलाई गर्दाखेरिमा. थ्याङ्क यू सो मच भनेर भन्न चाहन्छु. अनि यसै गरिकन हाम्रो बेजिङ स्टोकबाट दिदी आउनुभएको छ विष्णु कुमारी विश्वकर्मा. लेख्नुहुन्छ गुड मर्निङ हजुर, बेजिङ स्टोकबाट सुनिरहेको छु. नमस्कार बहिनी भन्नुहुन्छ, दिदीलाई पनि नमस्कार. मेरो उत्तर त पठाउनु भएको छैन, उहाँले पठाउने इच्छा छ भने पठाइहाल्नु होला. यसै गरिकन भन्न चाहन्छु इस्ट लन्डनबाट जुम प्रसाद गुरुङ दाजु आउनुभएको छ. लेख्नुहुन्छ नमस्कार बहिनी, यस हप्ताको ब्रेकफास्ट ब्रेन टिजरको उत्तर चाहिँ यस्तो छ है भनेर भन्नुभएको छ. उहाँको उत्तर मैले टिपिसकेका छु र उहाँको उत्तर सही भएको हुनाले पहिसकेको छ हाम्रो चिठा बाकसमा. जुम प्रसाद गुरुङ इस्ट लन्डनबाट. जस कन्दङवा आउनुभएको छ मामा, उहाँ चाहिँ जे आउनुहुन्छ सधैँ नै कार्डिफबाट. उहाँको उत्तर उहाँले पठाउनु भएको छ सही उत्तर छ. सेवारो भान्जी लेख्नु भएको छ, सेवारो मामालाई पनि र तपाईँको उत्तर पनि मैले टिपेर राखिसकेँ भनेर भन्न चाहेँ. अनि यसै गरिकन हाम्रो अर्को श्रोता निता कोही राईले फेरि पनि ट्राई गर्नुभएको छ र यसपटक उहाँको उत्तर चाहिँ ठ्याक्कै निशानामा लागेको छ भनेर भन्न चाहेँ. मैले अघि अलिकति हाफ अफ द आन्सर चाहिँ मिलेको थिएन भनेर मैले भनेको थिएँ, तुरन्तै उहाँले चाहिँ फेरि यसलाई सच्याइहाल्नु भएको छ. र ज्ञान गुरुङ ज्यू एन्डोभरबाट आउनुभएको छ, उत्तर पठाइसक्नु भएको छ उहाँले पनि. अघि नै उहाँले चाहिँ हेलो भनिसक्नु भएको थियो, फेरि उत्तर पनि पठाउनु भएको छ र उहाँको उत्तर पनि ठ्याक्कै मिलेको छ भनेर भन्न चाहेँ मैले यतिखेर. यसै गरिकन हाम्रो अर्को श्रोता दिव्य महर्जन रेडिङबाट लेख्नुहुन्छ, जोजो लोप्पा नमस्कार दिदी भन्नुहुन्छ. भाइलाई जोजो लोप्पा मेरो तर्फबाट पनि उत्तर पठाउनु भएको छ, उहाँले सही उत्तर पठाउनु भएको छ. यस कारण गर्दाखेरि थ्याङ्क यू. अनि अगाडि कुमार गुरुङ आउनुभएको छ, उहाँले पनि उत्तर पठाइसक्नु भएको छ, उहाँको पनि उत्तर ठ्याक्कै मिलेको छ. उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहेँ. अनि यसै गरिकन हाम्रो चाहिँ अर्को श्रोता हुनुहुन्छ दिदी मनु गुरुङ, नमस्कार शिरीष बहिनी, यसपालिको उत्तर चाहिँ यस्तो छ भनेर भन्नुभएको छ. र मिल्यो कि मिलेन, राइस कुकरमा चाहिँ पस्न मान्छ कि मान्दैन होला हजुर भन्नुभएको छ. अल्लोसरबाट ठ्याक्कै मिलेको छ र पसि पनि सकेको छ दिदी भनेर मैले उहाँलाई जानकारी गराउन चाहेँ यतिखेर है. अनि साउथ लन्डनबाट राजकुमार लोमफुङवा लिम्बू आउनुभएको छ, उहाँ दाजु हुनुहुन्छ. लेख्नुहुन्छ गुड मर्निङ सेवाहरू सिरिज बहिनी फ्रम साउथ हल भन्नुभएको छ. तपाईँको प्रोग्राम सुनेर इन्जोय लिँदैछु, रमाइलो लागिरहेको छ र उत्तर पनि पठाएको छु भन्नुभएको छ. उत्तर पनि तपाईँको ठ्याक्कै सही ठाउँमा लागेको छ भन्न चाहे मैले दाजुलाई. र हाम्रो चेम थापा दाजु पनि आउनु, मामा पनि आउनुभएको छ. गुड मर्निङ सिरिज भान्जी, बेबे सुन्दैछु, रमाइलो लागिरहेको छ, धन्यवाद भन्नुभएको छ मामालाई. थ्याङ्क यू सो मच सुनेर साथ दिनुभएकोमा मामा भन्न चाहन्छु है. अनि पिटरबोरोबाट तुलपुन दाजु आउनुभएको छ, गुड मर्निङ बहिनी, म पनि बिहानै हाजिर भइसकेको छु. माथिको उत्तर मिल्यो मिलेन होला भन्नुभएको छ. उत्तर पनि उहाँले पठाउनु भएको रहेछ र उत्तर चाहिँ उहाँले मन्डे नै पठाउनु भएको रहेछ. यसको चाहिँ मिले नमिलेको कुरा त जानकारी त उहाँले पाउनु भएको रहेछ कि क्या जस्तो लाग्यो. सोध्नु भएको छ फेरि पनि ठ्याक्कै निशानामा लागिसकेको छ दाजु. तपाईँको उत्तर मिलिसकेको छ, सम्भवतः तपाईँको नाम पनि हाम्रो राइस कुकरमा पसिसकेको छ होला. अब 15 ट्वाक

कुरा चाहिँ सधैँ एकैजनालाई मात्र नहुने रहेछ, कहिले यसलाई कसले उसलाई, अब हुन पनि बाँडिनु पऱ्यो लक, सबै एकै एकैजना मात्र सधैँ लकी भयो भने त रमाइलो पनि भएन, फेरि मजा पनि आउँदैन नि त अरूलाई पनि, होइन र भन्न चाहेँ मैले यतिखेर। तर धेरै साल अगाडि भन्नुभएको थियो उहाँले, गर्दाखेरिमा घुमिफिरि लक त आउन नै पर्ने हो, ट्राई चाहिँ गरिरहनु होला भनेर भन्न चाहन्छु दाजु लगायत सम्पूर्ण श्रोताहरूलाई। अब यति धेरै श्रोताहरूले भाग लिनुहुन्छ है, खुसी लाग्छ हामीलाई, अत्यन्तै रमाइलो लाग्छ तपाईँहरूको यो सहभागिता देख्दाखेरि। तर अब त्यही हो, एकजनालाई मात्र उत्तर चाहिँ सबैको मिले तापनि हामीले चिठा बाक्सबाट एकजनाको मात्र नाम थुत्न पाउँछौँ, त्यो कारणले गर्दाखेरि अब एकदमै वर्षौँमा एकपटक मात्र पनि नाम आउन सक्ने अवस्था हुनसक्छ। तर फेरि अब लकी छौँ भने त फेरि त्यो एक दुई महिनामा पनि आइरहन सक्छ, के थाहा होइन, भाग्य भन्ने कुरा अब कसलाई थाहा हुन्छ। गर्दाखेरि म दिनेश दाजु एकदमै तपाईँको चाहिँ भनौँ हरेस चाहिँ राख्नु होला है, उत्तर चाहिँ पठाइरहनु होला, हुनुहोस् होइन, नेक्स्ट टाइम तपाईँकै नाम पनि आउन सक्छ। तर अब उत्तरै पठाइएन भने, भागै लिएन भने त लक आउने त कुरै भएन भनेर भन्न चाहे। रमाइलो हाम्रो श्रोताहरू हुन्छ दाजु, एकदमै फोन गरेर हामीलाई सपोर्ट गर्नुहुन्छ, एकदमै हाम्रो हौसला बढाउनुहुन्छ, सुनेर साथ दिएको छु भनेर यति मजाले कुराकानी हुन्छ हाम्रो। गर्दाखेरिमा भेट त हाम्रो भएको छैन होइन, तर भेट भएकै जस्तो मलाई महसुस हुन्छ यसरी हाम्रो श्रोताहरूसँगको इन्टरेक्सनमा, आई रियली लभ इट है। त्यस कारण गर्दाखेरि प्लिज हामीसँग कन्ट्याक्टमा चाहिँ रहिरहनु होला तपाईँहरू सबजना भनेर भन्न चाहन्छु। तपाईँहरू हुनुहुन्न भने हामी पनि छैनौँ है, यो कारणले गर्दाखेरि हामीलाई चाहिँ माया यसरी नै दिँदै गर्नु होला भन्न चाहन्छु। यो बेलामा अब यति भन्दै तपाईँहरूलाई अगाडि आजको हाम्रो प्रश्नतर्फ लिएर जान्छु। डाक्टर अनुप प्रधान हुनुहुन्छ हाम्रो आजको हाम्रो हेल्थ पोडकास्टमा, हार्टसँग सम्बन्धित स्वास्थ्यको बारेमा उहाँले चर्चा गर्दै हुनुहुन्छ। स्पेसली ओस्टियोपोलिसिसमा हामी बढी केन्द्रित रहन्छौँ, किनभने ओस्टियोपोलिसिस नै हड्डी स्वास्थ्यसँग सम्बन्धित एकदम प्रमुख एउटा चाहिँ नि रोग हो, समस्या हो है, र यस विषयवस्तुमा कुराकानी हुँदैछ गत सप्ताहदेखि नै, र आज पनि फेरि उहाँलाई म स्वागत गर्ने तयारीमा छु। र यतिखेर भने त्यसतर्फ तपाईँलाई लिएर जान्छु, तर त्योभन्दा पनि अगाडि चाहिँ एउटा गीत सुनाउँछु, जुन गीत सँगसँगै हामी अगाडि बढिहाल्छौँ अहिले। र यो फेरि एउटा पुरानो गीत रहेछ, जुन गीत अब अहिले तपाईँलाई म सुनाउन गइरहेकी छु, पूर्ण नेपाली र तारा थापाको आवाजमा।

0: BFBS Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: अ हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफपिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफपिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: आदरणीय श्रोता वृन्द बीएफएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर अनि आज फेरि पनि हेल्थ पोडकास्टको पालो परिसकेको छ र हेल्थ पोडकास्टमा यो पटक चाहिँ हाम्रो साथमा हुनुहुन्छ डाक्टर अनुप प्रधानज्यू. गत सप्ताहदेखि नै उहाँसँगको कुराकानी तपाईँहरूसँग सेयर गर्दै आइरहेकी छु म र उहाँले चाहिँ विशेष गरिकन बोन हेल्थको बारेमा हामीलाई जानकारी गराउँदै हुनुहुन्छ. लास्ट विक हामीले यो सरस्वती बोन हेल्थ भनेको के हो, कस्तो कुराहरू चाहिँ यस अन्तर्गत पर्छन् भन्ने विषयवस्तुमा कुरा गऱ्यौँ. बोन हेल्थलाई कसरी हामीले मेन्टेन गर्न सक्छौँ, कसरी स्वास्थ्य राख्नमा हामी चाहिँ हाम्रो आफ्नो काम हामीले कसरी हाम्रो चाहिँ योगदान दिन सक्छौँ भन्ने कुरा पनि गरिसकेका छौँ. र अब भने अगाडि बढ्नु पर्दाखेरि यो बसाइमा मैले सबैभन्दा पहिला अनुपजीलाई फेरि पनि स्वागत गर्न चाहेँ. अनि अनुपजी नमस्कार, स्वागत भन्नु पऱ्यो फेरि पनि तपाईँलाई.
1: नमस्ते श्रीजी. हजुर
0: हजुर. त अब फेरि पनि हाम्रो कुराकानीलाई अगाडि जोड्नु पर्दाखेरिमा लास्ट विक जहाँसम्म कुरा गरेका थियौँ त्यहीँबाट हामी उठान गर्छौँ यसपटक. अब यो बोन हेल्थको कुरा गर्न आउँदाखेरि यसको विशेष इस्युजहरू के हुन्छन्, बोन हेल्थ भन्ने बित्तिकै कस्तो कस्तो समस्याहरू आउन सक्छन्, अब ओस्टियोपोरोसिसको बारेमा त हामी एकैछिनमा कुरा गर्छौँ नै गर्छौँ इन्डियामा, त्योभन्दा बाहेक अन्य नोटेबल बोन हेल्थसँग सम्बन्धित इस्युजहरू के छन् अलिकति बताइदिनुहोस् न.
1: हजुर, अब म के बताउँछु भन्दाखेरि दुईटा चिज इम्पोर्टेन्ट छ, यो ओस्टियोपोरोसिस रिलेटेड र एउटा नन ओस्टियोपोरोसिस रिलेटेड. फर्स्टमा जुन ओस्टियोपोरोसिस रिलेटेड कुरा गरौँ, मेन प्रब्लम के छ भन्दाखेरि फ्र्याक्चरको कुरा गरौँ होइन, अनि हिप फ्र्याक्चर र स्पाइन फ्र्याक्चर दुईटा फ्र्याक्चर छन् जो चाहिँ एकदमै कमन छ. युकेमा चाहिँ हेर्ने हो भने 76,000 पेसेन्टलाई फ्र्याक्चर हुन्छ पर इयर, अनि स्पाइनको फ्र्याक्चर चाहिँ 86,000 जति हुन्छ. हिप फ्र्याक्चर भनेको चाहिँ नि हुने बित्तिकै पेसेन्टहरू मोबिलाइज गर्न सक्दैनन्, अनि यो युकेमा चाहिँ नि के गर्छ, मेजोरिटी अफ पेसेन्टलाई सर्जिकल ट्रिटमेन्ट गर्नुपर्छ, अनि उनीहरूले सकेसम्म एडमिसन भएको यस्तै 2 days नै ट्रिटमेन्ट गरेर पेसेन्टलाई मोबिलाइज गर्न खोजाउँछ. भर्टेब्रल फ्र्याक्चर चाहिँ अलिक फरक छ. यो चाहिँ नि यो फ्र्याक्चर हुँदाखेरि यस्तै 2/3 जति पेसेन्टलाई थाहै हुँदैन उनीहरूको फ्र्याक्चर भएछ भनेर, सधैँ पेन नहुन सक्छ होइन, अनि पेसेन्टहरूको पछि गएर कसो थाहा हुन्छ भन्दाखेरि उनीहरूको चाहिँ नि एक त हाइट अलिक बिस्तारै घट्दै जान्छ, अनि सेकेन्ड चाहिँ नि स्पाइनको सेप नै चेन्ज हुन्छ, उनीहरूको काइफोटिक भन्छ भनेपछि हेड चाहिँ अलिक अगाडि बढ्न थाल्छ. तपाईँले कोही देख्नुहुन्छ होला त्यहाँ वकिङ गर्दाखेरि कोही कोही ओल्ड एजवाला वुमेनहरूको स्पाइन अलिक कुप्रेको जस्तो हो, उहाँलाई चाहिँ त्यो भर्टिब्रल फ्र्याक्चर भएर त्यो स्पाइन अगाडि बढेर गरेको हुन्छ. भनेपछि दुइटै फ्र्याक्चर कमन छ. दुइटै फ्र्याक्चरको अर्को इम्पोर्टेन्स के हो भन्दाखेरि यो फ्र्याक्चर भएपछि पेसेन्टको रिस्क अफ डेथ बढ्न सक्छ. पेपरहरूले के देखाएको छ भन्दाखेरि हिप फ्र्याक्चर भएको एक वर्षमा यस्तै 20% जति चाहिँ नि पेसेन्टहरू बित्न सक्छ. त्यसैले यो दुइटै फ्र्याक्चर चाहिँ नि यदि हामीले प्रिभेन्ट गर्न सक्यौँ भने यो धेरै नै हेल्पफुल हुन्छ पेसेन्टलाई, एक त पेनबाट अर्को चाहिँ लामो जीवन हुनको लागि होइन. त्यो चाहिँ हामीले कुरा गऱ्यौँ. अर्को चाहिँ रेयरली बोनमा पर्ने एउटा एरिया चाहिँ नि बोन क्यान्सर. अब बोन क्यान्सर भन्ने चाहिँ प्राइमरी बोन क्यान्सर भन्छ, बोनमै निस्किने क्यान्सर, यो चाहिँ नि धेरै रेयर छ. अब ओस्टियोपोरोसिस हेर्यो भने ओस्टियोपोरोसिस चाहिँ युकेमा यस्तै 3.5 million मान्छेलाई हुन्छ होइन, तर यो बोन क्यान्सर प्राइमरी चाहिँ जम्मा 600 जति पेसेन्टलाई हुन्छ पर इयर युकेमा. अनि यो केस चाहिँ नि धेरै जस्तो यङ बच्चादेखि यङ एडल्टलाई हुन्छ. धेरै जस्तो कारण के भन्दाखेरि यो जेनेटिक चेन्जेस भएकोले यो बोनको क्यान्सर हुन्छ. अब 3 बोन क्यान्सर छ. एउटा भन्छ ओस्टियोसार्कोमा, यो चाहिँ धेरै जस्तो 10-20 पेसेन्टलाई हुन्छ. अर्को चाहिँ यो कन्डोसार्कोमा भन्छ, यो चाहिँ 30-60 पेसेन्टलाई हुन्छ. र एउटा युविङ सार्कोमा, यो चाहिँ धेरै जसो बच्चा र टिनेजरलाई हुन्छ. अनि यो क्यान्सर धेरै हुने ठाउँ चाहिँ या चाहिँ लामो बोन बडीको, या चाहिँ फिमर भयो, थाई बोन, आर्मको बोन ह्युमरस, या पेल्भिस, या हिप्समा, यो ठाउँमा यो हुन सक्छ. अब यिनीहरू हुँदाखेरि चाहिँ के हेर्नुपर्छ भन्दाखेरि यङ एडल्ट या बच्चामा कसैको पेन भयो भने स्वेलिङ, हिँड्नलाई गाह्रो, टायर्ड, वेट लस होइन, अथवा एकदमै लो एनर्जीबाट पनि फ्र्याक्चर भयो भने यो छ कि छैन भनेर सम्झिनुपर्छ र चाँडै नै डक्टरलाई देखाउनुपर्छ, किनकि यो डायग्नोज गर्न फेरि एक्सरे चाहिन्छ. अनि एक्सरे गरेर यो देखियो भने अनि स्पेसलिस्टलाई चाँडै नै हामीले रिफर गरेर फर्दर इन्भेस्टिगेसन एमआरआई स्क्यानहरू गरेर अनि कन्फर्म गर्नुपर्छ डायग्नोसिस. तर यो धेरै नै रेयर प्रब्लम हो. अस्टियोपोरोसिसको कम्पेरिजनमा.
0: ओके हजुर, अब यो रेयर भएर भए तापनि यो चाहिँ छ है भन्ने जानकारी पनि हाम्रो श्रोताहरूलाई हामीले गराइहाल्यौँ. र यसको सर्भाइभल चान्सेसहरू चाहिँ कति हुन्छ त समयमै यसको पहिचान भयो भने, त्यो पनि बताइदिनुहोस् न.
1: अब यसको चाहिँ नि के हुन्छ भन्दाखेरि, यदि बोन क्यान्सर जस्तो डायग्नोज भयो भने यो चाहिँ नि स्पेसलिस्ट सेन्टरमा ट्रिट हुन्छ. युकेमा फ्यु स्पेसलिस्ट सेन्टरहरू छन् होइन, एउटा लन्डनमा छ, एउटा बर्मिङहममा छ, अस्वेस्टीमा छ, अनि अर्को दुईटा शहरमा छन्. अनि उनीहरूले के गर्छ भन्दाखेरि, अब धेरै जस्तो यो क्यान्सर डायग्नोज भएपछि मल्टिडिसिप्लिनरी मिटिङ हुन्छ, यसमा चाहिँ नि सर्जन बाहेक अङ्कोलोजिस्ट रेडियोलोजिस्ट उनीहरूले सबै यो इन्फर्मेसन बटुलेर डिसाइड गर्छ कुन चाहिँ नि ट्रिटमेन्ट गर्ने भन्ने. सकेसम्म चाहिँ नि सर्जिकल ट्रिटमेन्ट गरेर त्यो क्यान्सरलाई निकाल्न सक्यो भने बेस्ट चान्स हुन्छ सर्भाइभलको. अनि रिस्क अफ फेरि त्यो आउने रिकरेन्स भन्छ त्यसको चान्स पनि कमै हुन्छ. अनि अब त्यो चाहिँ नि सर्भाइभल के छ र त्यो चाहिँ त्यो क्यान्सर अनुसार नै हुन्छ होइन. अहिले चाहिँ स्पेसिफिक डिटेल चाहिँ मसँग एक्ज्याक्टली छैन, तर एक्ज्याक्टली 5 इयर्समा कति पर्सेन्ट सर्भाइभल छ भन्ने चाहिँ, त्यो क्यान्सरको कति हाई ग्रेड छ कि छैन भने चाहिँ एकदमै एग्रेसिभ टाइपको क्यान्सर हो कि होइन त्यो अनुसार पर्छ. अनि साइज, त्यो क्यान्सरको साइज कति ठुलो छ अनि कति स्प्रेड भएछ त्यो अनुसार सर्भाइभल हुन्छ. हजुर
0: हजुर, धेरै धेरै धन्यवाद यो जानकारीको लागि अनुपजी. अब म अगाडि बढौँ, हामी अगाडि बढ्नु पर्दा अब भने हामी प्रोपरली अस्टियोपोरोसिससँग सम्बन्धित रहेर कुराकानीहरू गरौँ, श्रोतालाई जानकारी गराउँ. त्योभन्दा अगाडि एउटा छोटो ब्रेक लिउँ है. हजुर
1: हजुर.

0: PS Gorkha Radio.
1: आज प्रत्येक 3.6 seconds मा कसै न कसैले Veterans ID card को लागि आवेदन दिन्छन्. Veterans ID card यो MOD तथा Office for Veterans ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईलाई NHS, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ.

0: अवकाश प्राप्त हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ। यसको लागि हेर्नुहोस् gov.uk/veteran-card।
1: BFPS गोर्खा रेडियो।

0: BFBS Gorkha Radio。
1: हजुर त प्रिय श्रोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यतिखेर हेल्थ पोडकास्टमा हामी रहेका छौँ। डाक्टर अनुप प्रधानज्यू हामीसँग हुनुहुन्छ। हामी हाडको स्वास्थ्यसँग सम्बन्धित रहेर कुराकानी गर्दै आइरहेका छौँ। र अब भने हामी ओस्टियोपोरोसिसको बारेमा कुरा गर्छौँ, किनभने विशेष गरिकन ओस्टियोपोरोसिसलाई नै हामीले चाहिँ मुख्य मुद्दा बनाएर यो कुराकानी गर्ने योजना गरेका थियौँ। ओस्टियोपोरोसिस धेरैलाई हुने समस्या हो र यस कारणले गर्दाखेरि यसको बारेमा तपाईँ हामी सबैजना जानकार रहनु एकदमै आवश्यक पनि छ। र यति भन्दै अब मैले अनुपजीलाई फेरि पनि स्वागत गर्दै अब अगाडि चाहिँ ओस्टियोपोरोसिसको बारेमा नै कुरा गर्नको लागि मैले आग्रह गरेँ। सबैभन्दा पहिला त अनुपजी, अब यो ओस्टियोपोरोसिस भन्ने शब्द त हामीले धेरै सुनेको, अब यो हड्डीसँग सम्बन्धित समस्या भने त हामीलाई पनि थाहा छ, अलिकति ओभरभ्यू तपाईँले लास्ट विक पनि गराइसक्नु भएको छ हामीलाई। अब चाहिँ इन डिटेलमा हामीलाई ओस्टियोपोरोसिस भनेको समस्या कस्तो हो बताइदिनुहोस् न त सबैभन्दा पहिला।
2: हो, सो ओस्टियोपोरोसिस चाहिँ यो कमन कन्डिसन हो। यो चाहिँ नि बढी महिलालाई हुन्छ मेल भन्दा, होइन? अब यो महिलामा किन हुन्छ भन्दाखेरि यो मेनोपोज, मैले पहिला भने हुन्छ मेनोपोज भएपछि इस्ट्रोजनको कमीले गर्दा बोनको सेलहरू बढी नै लस हुन थाल्छ, अनि त्यसपछि बोन एकदम ब्रिटल भएर ओस्टियोपोरोसिस हुन्छ। अनि ओस्टियोपोरोसिस चाहिँ नि हामीले साइलेन्ट डिजिज भनेर भन्छौँ, किनकि ओस्टियोपोरोसिस हुँदाखेरि पेसेन्टलाई थाहै हुँदैन, उसले केही सिम्टमै गर्दैन, पेन पनि गर्दैन, स्टिफनेस पनि गर्दैन, प्रब्लम दिँदैन। तर जब ओस्टियोपोरोसिस रिलेटेड फ्र्याक्चर हुन्छ अनि बल्ल हामीले थाहा पाउँछ कि यो पेसेन्टलाई ओस्टियोपोरोसिस छ भनेपछि यो पछि मात्रै डायग्नोज हुन्छ। त्यसैले ओस्टियोपोरोसिस चाहिने कसलाई हुन्छ हुने सबैलाई अवेर हुनु एकदम इम्पोर्टेन्ट छ, किनकि हामीले सकेसम्म यो फ्र्याक्चरलाई प्रिभेन्ट गर्न सक्यौँ भने बेस्ट हुन्छ पेसेन्टको।
1: हजुर, अब तपाईँले अघि भन्नुभएको जस्तै पुरुषको तुलनामा महिलालाई ओस्टियोपोरोसिस हुने सम्भावना बढी छ भनेर भन्नुभएको छ, भनेपछि हामी महिलाहरू चाहिँ अलिक बढी नै सजग रहनु पर्यो जस्तो लाग्यो, होइन हजुर?
2: हजुर, एक्ज्याक्टली राइट। हजुर, तर अर्को कुरा के भन्न चाहन्छु भन्दाखेरि, कतिजना मेलले के भन्न ठान्छ भने ओस्टियोपोरोसिस चाहिँ खालि फिमेलको मात्रै डिजिज हो भन्न ठान्छ, अनि हामीले त ओस्टियोपोरोसिस हुँदैन भन्न ठान्छ। यो चाहिँ नि ऊ राइट होइन, किनकि मेनलाई पनि ओस्टियोपोरोसिस हुने चान्स छ, रिस्क कम छ तर चान्स छ, किनकि जब एज बढ्दै जान्छ मेनलाई पनि ओस्टियोपोरोसिस हुन्छ र मेनलाई पनि त्यसको रिलेटेड फ्रेजिलिटी फ्र्याक्चरको रिस्क बढ्दै जान्छ।
1: अवेर त एकदमै हुनु पर्यो, अनि मेनहरू पनि अब ओस्टियोपोरोसिसबाट इन्भिन्सिबल चाहिँ छैनन् भनेर भन्न चाहेँ मैले यतिखेर। तर तपाईँले भन्नुभएको जस्तै अघि नै अब मेनोपोज पश्चात चाहिँ अब महिलाहरूमा ओस्टियोपोरोसिसको समस्या धेरै देखिन्छ, अलिकति ठक्कर खाँदाखेरि पनि अब हड्डी फ्र्याक्चर भएको भन्ने हामीले सुनेका थियौँ, त्यसको कारण चाहिँ यही रहेछ भन्ने कुरा बुझ्यो, होइन हजुर?
2: एक्ज्याक्टली
1: हजुर। र अब तपाईँले भनिहाल्नुभयो अब ओस्टियोपोरोसिसको कुनै लक्षणै देखिँदैन, अब साइलेन्ट बिमार हो भनेर, अब यस्तो बेलामा चाहिँ अब सजगता त आफ्नो ठाउँमा छँदैछ तर लक्षणै देखिएन भने हामीले कसरी त्यसको लागि चाहिँ अब त्यो रिस्क मिटिगेट गर्नको लागि चाहिँ नि हामीले काम गर्न सक्छौँ त भन्ने प्रश्न पनि अर्को ठाउँमा अब टटकारो रूपमा उठेको नै हुन्छ। त्यस कारण गर्दाखेरि सबैभन्दा पहिला त अब आफू चाहिँ ओस्टियोपोरोसिसको रिस्कमा छु कि छुइनँ भन्नको लागि कस्तो कस्तो रिस्क फ्याक्टर्सहरूमा ध्यान दिनुपर्छ त भनेर पनि मैले सोध्न चाहेँ यतिखेर। हुन त तपाईँले बोन हेल्थको बारेमा कुरा गर्नुहुँदाखेरि रिस्क फ्याक्टर अलिकति बताइदिनु भएको थियो, ओस्टियोपोरोसिस फोकस नै केही यस्तो रिस्क फ्याक्टर्सहरू छ कि छैन भनेर मैले सोध्न चाहेँ यतिखेर हजुरलाई।
2: हजुर, ओस्टियोपोरोसिस को रिस्क फ्याक्टरहरू छन्, डिफरेन्ट टाइप्स अफ फ्याक्टर छन्, मेल र फिमेल बाहेक अर्को एज भयो, एज बढेपछि ओस्टियोपोरोसिसको रिस्क बढ्छ, अर्को चाहिने ओस्टियोपोरोसिस हुनुको रिस्क चाहिने मेडिकेसन भयो, एउटा कमन मेडिकेसन युज गर्ने चाहिँ नि स्टेरोइड ट्याब्लेट हो, यो स्टेरोइड ट्याब्लेट चाहिने 3 महिना भन्दा बढी ड्युरेसनको लागि युज गर्यौँ भने त्यसले पनि ओस्टियोपोरोसिसको रिस्क बढाउँछ। यो ट्याब्लेट चाहिँ धेरै जस्तो हामीले इन्फ्लामेटरी कन्डिसन भन्छौँ, यस्तो बाउल रिलेटेड या जोइन्ट रिलेटेड होइन, यो कन्डिसन अथवा रेस्पिरेटरी प्रब्लम भयो भने यो स्टेरोइड प्रयोग गर्न सकिन्छ। अनि यो पेसेन्टलाई यदि यो ट्याब्लेट दिएको छ भने हामीले सकेसम्म क्लिनिसियनले के गर्छ भन्दाखेरि ओस्टियोपोरोसिस हुनुबाट बचाउनको लागि, प्रिभेन्सन गर्नलाई, फ्र्याक्चरको लागि त्यही बेला औषधि पनि दिन सक्छौँ त्यो बेलामा। अरू औषधिहरू जसले ओस्टियोपोरोसिसको रिस्क बढाउने अथवा फ्र्याक्चर बढाउने हो हेर्ने हो भने एउटा एन्टी एपिलेप्टिक मेडिकेसन जो एपिलेप्सीवाला पेसेन्टहरू छन्, र अर्को चाहिँ नि ब्रेस्ट क्यान्सर र प्रोस्टेट क्यान्सरवाला पेसेन्ट, उनीहरूलाई कहिले काहीँ हर्मोन ट्रिटमेन्ट दिइन्छ, अनि यो हर्मोन ट्रिटमेन्टले पनि बोनलाई अझ विक पार्न सक्छ अनि फ्र्याक्चरको रिस्क छ। अनि पहिला भने अनुसार त्यही स्मोकर ड्रिङ्कर पनि रिस्क फ्याक्टर छ, अनि जसको बिएमआई लो छ भनेपछि वेट लो भएको पेसेन्ट होइन, यही मेन रिस्क फ्याक्टरहरू भन्नु पर्यो फर्स्ट प्रोसेसको लागि।
1: ए ओके हजुर, र यो कुराहरूमा अब हामीले अलिकति ध्यान त दिनै पर्यो। र अब यसैमा अब जस्तो कि तपाईँले अघि नै अब विभिन्न प्रकारको मेडिकेसन कुरा गर्नुभयो, स्पेसली स्टेरोइडहरू लिँदाखेरि चाहिँ यसबाट चाहिँ ओस्टियोपोरोसिसको जुन चान्सेसहरू बढ्न सक्छ, अब बोनहरू अलिकति विक हुनसक्छ भन्ने कुरा गर्नुभएको थियो। त्यस्तै गरिकन अब दबाईभन्दा बाहेक अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याहरू पनि हुन्छ नि त मान्छेलाई होइन, स्वास्थ्य अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याहरूले गरेर अन्य हेल्थ इस्युजहरूले गरेर पनि यो ओस्टियोपोरोसिसको सम्भावना बढ्न सक्ने त्यस्तो केही कन्डिसन्सहरू छन्?
2: हजुर छन्, अब बेसिकली ओस्टियोपोरोसिस बढाउने अरू पनि कन्डिसन छन्, यो बेसिकली हर्मोन रिलेटेड छन्। एउटा चाहिने यो थाइरोइड ग्ल्यान्ड छ नि हाम्रो नेकमा, हजुर त्यो एक्टिभ भयो भने पनि ओस्टियोपोरोसिसको रिस्क छ। अर्को एउटा थाइरोइडमै ग्ल्यान्ड पाउने एउटा अर्को सानो ग्ल्यान्ड छ प्याराथाइरोइड ग्ल्यान्ड, त्यो पनि ओभर एक्टिभ भयो भने त्यसको प्रब्लम बढ्न सक्छ अथवा त्यसको केही चेन्जेस भयो भने। अनि बाउल रिलेटेड भने इन्फ्लामेटरी बाउल डिजिज, यो पेसेन्टहरूलाई पनि ओस्टियोपोरोसिसको रिस्क हुनसक्छ किनकि अब्जोर्प्सनहरू कम हुन्छ यो पेसेन्टहरूलाई। यो नै मेन ग्रुप भन्नु पर्यो। अनि त्यो बाहेक जो पेसेन्टलाई रुमोटोइड आर्थराइटिस छ उनीहरूलाई पनि ओस्टियोपोरोसिसको रिस्क हाई छ।
1: हजुर, अब यो रिस्क फ्याक्टरमा रहेका ग्रुपले चाहिँ अब ती महानुभावहरूले चाहिँ के कस्तो प्रकारको चाहिँ भनौँ न लाइफस्टाइल चेन्जेसहरू अथवा के कस्तो प्रकारको चाहिँ कुराहरूलाई अप्नाउन सक्नुहुन्छ त अलिकति भए पनि रिस्कलाई कम गर्नको लागि भनेर पनि मैले सोध्न चाहेँ तपाईँलाई।
2: हजुर, अब सर्टन चिज रिस्क फ्याक्टर त हामीले चेन्ज गर्नै सक्दैनौँ होइन, हाम्रो जुन हाम्रो हेल्थको हिस्ट्री ब्याकग्राउन्डहरू अनि त्यसपछि एज सेक्स भयो होइन, यिनीहरू त चेन्ज गर्न सक्दैनौँ। तर कुनै कुनै रिस्क फ्याक्टर चाहिँ हामीले चेन्ज गर्न सक्छौँ। जस्तो स्मोकर र ड्रिङ्करहरू छन् भने यदि हामीले त्यसलाई रिड्युस गऱ्यौँ या स्टपै गऱ्यो भने डेफिनेटली बोनलाई हेल्प गर्छ। जो अन्डर वेट छ उनीहरूको वेट पनि हामीले बढाउन सक्यौँ भने त्यसलाई हेल्प हुन्छ। जो पेसेन्टलाई स्टेरोइड ट्याब्लेट दिएको छ होइन, उनीहरू अवेर हुनुपर्छ, उनीहरूलाई केही अरू औषधि चाहिन्छ, क्याल्सियम भिटामिन डी जस्तो सप्लिमेन्टहरू खानुपर्छ। होपफुली जिपी या स्पेसलिस्टले नै गर्न सक्छ, एड गर्न सक्छ, तर पेसेन्ट अवेर भयो भने त्यो डेफिनेटली युजफुल हुन्छ। यही नै प्रकारले चाहिँ नि हामीले चाहिँ नि यो गर्यो भन्यौँ, ट्रिटमेन्टहरू गर्यौँ भने चाहिँ नि होपफुली फ्र्याक्चरको रिस्क चाहिँ नि घट्छ।
1: हजुर, अब यो ओस्टियोपोरोसिस भनिसकेपछि यो एउटा कन्डिसन हो जसले गर्दाखेरि चाहिँ अब हाम्रो फ्र्याक्चरहरू हुन सक्छ भनेर भन्नुभएको छ तपाईँले। अब यो लक्षण थाहा नभए पनि अब यदि हामीलाई छ भने हामी लड्यौँ भने त अब त्यसमा हाम्रो हात खुट्टाको चाहिँ अब हार्ड फ्र्याक्चर हुने सम्भावना हुँदो रहेछ। त्यो भइसकेपछि मात्र कतिलाई त थाहा हुन्छ होला है मलाई त ओस्टियोपोरोसिस रहेछ भनेर, होइन हजुर?
2: हजुर एक्ज्याक्टली, धेरै जस्तो पेसेन्टलाई हड्डी भाँचेपछि मात्रै थाहा हुन्छ। अब जस्तो कतिजना अब पेसेन्टहरू यो आइसी वेदरमा लड्नुहुन्छ होइन, अनि लडेर यहाँ रिस्टको हामीले डिस्टल रेडियस भन्छ त्यो ठाउँमा फ्र्याक्चर हुनसक्छ, कसैको आर्म बोनमा फ्र्याक्चर हुनसक्छ। अनि यी पेसेन्टहरू जब हामी फ्र्याक्चर क्लिनिकमा उनीहरूको ट्रिटमेन्ट हुन्छ, असेसमेन्ट हुन्छ, त्यो बेला चाहिँ नि ओस्टियोपोरोसिसको स्पेसलिस्ट नर्सहरू हुन्छ, फ्र्याक्चर लिएजन नर्स भन्छ उनीहरूले, अनि यो पेसेन्टलाई हेर्न थाल्छ कि यिनीहरूको ओस्टियोपोरोसिस छ कि छैन, अनि यो फ्र्याक्चर भएपछि उनीहरूले के गरिदिन्छ भन्दाखेरि धेरै उसोलाई अनि बोन डेन्सिटी स्क्यान बुक गर्नलाई हेल्प गर्छ। अनि बोन डेन्सिटी स्क्यान बुक भएपछि त्यसले नै देखाउँछ ओस्टियोपोरोसिस छ कि छैन, अनि त्यो अनुसारको अनि ट्रिटमेन्ट स्टार्ट हुन्छ।
1: ओके हजुर, अब यो हाम्रो कुराकानीलाई अब अहिलेको लागि फेरि पनि यतिमै सीमित राख्न चाहे, अनि अब यो हाम्रो कुराकानीको अर्को अंशमा चाहिँ हामी यो ट्रिटमेन्ट प्लानको पनि अलिकति कुरा गरौँ, अनि ओस्टियोपोरोसिस भएर फ्र्याक्चरहरू भइसकेको मान्छेको चाहिँ भनौँ न आफ्टरवर्ड्स चाहिँ कस्तो प्रकारले चाहिँ उहाँले आफ्नो ध्यान दिनुपर्ने हो, कस्तो कस्तो कुरामा चाहिँ अलिकति सजग हुनुपर्ने हो भन्ने कुरा पनि, अनि स्पेसली यो ओस्टियोपोरोसिसबाट चाहिँ नि क्षति पुगिसके पश्चात चाहिँ हाम्रो भनौँ न जीवनको गुणवत्ता त्यसमा आउने जुन चेन्जेसहरू छ त्यसबारेमा पनि अलिकति तपाईँबाट हामी अलिकति जानकारी लिनेछौँ। अनुजी थ्याङ्क यू सो मच, र हाम्रो कुराकानीलाई फेरि नेक्स्ट विक हामी अगाडि बाँकी रहेको कुराकानी हाम्रो श्रोताहरू समक्ष राख्नेछु। अहिलेको लागि धन्यवाद है त।

0: आदरणीय वृन्द सुन्दै हुनुहुन्थ्यो डाक्टर अनुप प्रधानसँगको यो भलाकुसारी हेल्थ पोडकास्टमा. आज बोन हेल्थको बारेमा, स्पेसली ओस्टियोपोरोसिसको बारेमा हामीले कुरा गरेका थियौँ. र अब यो कुराकानी अझै पनि नेक्स्ट विक फेरि पनि तपाईँले यो समयमा सुन्न सक्नुहुन्छ. बाँकी रहेको कुराकानी अन्तिम प्रस्तुति चाहिँ नेक्स्ट विक अन्तिम एपिसोड रहनेछ. र यति भन्दै म अगाडि बढ्न चाहन्छु. अब समयतिर पनि ध्यान दिनु पऱ्यो. अब बिहानको 9 बज्ने आँट्यो. 9 बज्नको लागि लगभग 9 मिनट बाद जति मात्र बाँकी रहेको छ कार्यक्रममा अगाडि. अब 9 बजेको समाचार पश्चात हामी सुन्नेछौँ काठमाडौँबाट हाम्रो दाजु विनोद ध्वज खड्काको प्रस्तुतिमा काठमाडौँको सौगात. अहिलेको लागि पनि अब अगाडि बढ्नुपर्दा एउटा मेसेज हामीलाई प्राप्त भएको छ, खड्क गुरुङ मामाको मेसेज. र उहाँले चाहिँ यो मेसेज आफ्नै भोइसमा पठाउनु भएको छ र यो उहाँकै भोइसमा सुनाइदिनु आग्रह पनि गर्नुभएको छ. उहाँको एउटा कार्यक्रमको बारेमा रहेको छ, यो सुनौँ है त एकैछिन.
1: म खड्कबहादुर गुरुङ, XJRU नम्बर 1117 अल्डरसोटबाट सबैलाई गुड मर्निङ भन्न चाहन्छु. जुन चाहिँ हाम्रो XJRUको पार्टी यो आइतबार 21 जुनमा 2026 ओजोन रेस्टुरेन्ट अलसोर्न हुँदैछ. टाइम चाहिँ 11:00 to 8:00 बेलुका. त्यसले गर्दा ज जसलाई इच्छा हुनुहुन्छ उहाँहरू सबैलाई नाम दिन या सम्पर्क गर्न अनुरोध गर्दछु. सम्पर्कमा चाहिँ XJRU नम्बर 1401 1117, जिआरयू नम्बर 1242, जिआरयू नम्बर 532, जिआरयू नम्बर 2038, जिआरयू नम्बर 2321. उहाँहरू जसलाई भए पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ. आउनुहोस्, सँगै बसेर जिआरयूमा खाएको पिएको ड्युटी गरेको दुःख सुख त्यहाँको गफ गर्दै बसेर सँगै रमाइलो गरौँ भन्नेछु. त्यसमा चाहिँ जुन चाहिँ हाम्रो नेपालदेखि आउनुभएको कलाकारहरू शर्मिला गुरुङ र मन्जु बिका पनि आएर रमाइलो गर्ने हुनेछ. त्यस कारणले चाहिँ तपाईँहरू चाहिँ ज जसले सुन्नुभयो साथीहरूलाई पनि यो पास गरिदिनु होला. र समय छैन, त्यसले गर्दा जतिसक्दो हाम्रो सम्पर्क गर्नुहोस्। मेरो टेलिफोन नम्बर चाहिँ 0736548435 र हाम्रो 14101 फोन नम्बर चाहिँ 0738052347. अरू साथीहरू पनि छ तर दुईवटा नम्बर गर्दा छिटै होला मेरो विचारमा. फेरि त्यो दिनमा 21 जुनमा चाहिँ भेटेर रमाइलो गरौँ भन्दै बिदा हुनुहुन्छ. धन्यवाद. हाम्रो आशा भान्जेलाई पनि यो सुनाइदिनु भएको खण्डमा धन्यवाद. थ्याङ्क यू भेरी मच.
0: खड्क मामाको यो मेसेज रहेको थियो जुन चाहिँ नि उहाँले आफ्नै आवाजमा सुनाउन चाहनुभएको थियो. जिआरयू भेला उहाँहरूको रहेछ भने अर्को एकजना हाम्रो श्रोता पार्वती नेपाली दिदी हुनुहुन्छ, उहाँले पनि एउटा चाहिँ पठाउनु भएको छ सन्देश, अथवा भनौँ सन्देश भन्दाखेरि पनि यो एउटा चाहिँ कार्यक्रमको जानकारी पठाउनु भएको छ. र पार्वती गुरुङ दिदी जो चाहिँ नि अहिले हुनुहुन्छ हाम्रो यो फेसबुक पेज मार्फत उहाँले सम्पर्क गर्नुभएको छ है. र उहाँले हुनुहुन्छ, वार्षिक भेटघाट तथा समर बिबिक्यू 2026 हुन गइरहेको हुँदा सम्पूर्ण स्याङ्जावासी बाबा आमा दाजुभाइ दिदीबहिनीहरूलाई हाम्रो कार्यक्रम समितिको तर्फदेखि चुलो निम्तो छ भनेर भन्नुभएको छ. र उहाँको यो प्रोग्राम, उहाँहरूको यो प्रोग्राम भनौँ, स्याङ्जा भेटघाट कुराकानी गर्ने, रमाइलो गर्ने, खाने पिउने, एकअर्कामा दुःख सुख साटासाट गर्ने मौका हो भनेर उहाँले भन्नुभएको छ. हुने स्थान चाहिँ द ग्रेट कम्युनिटी जुनियर स्कुल रेनवे फानबरो हामसा GU 14 8 TA यसको पोस्ट कोड शनिबार 20 जुन अब आउने शनिबारको दिनमा रहेछ. दिउँसोको 12 बजेबाट बेलुकाको 9 बजीसम्म हुँदैछ. साउथ इस्टबाट बसको पनि व्यवस्था छ, जसको लागि 10 pounds per person तपाईँले बसको भाडा तिर्न पर्नेछ. र यो चाहिँ जानकारी विस्तृत चाहनुहुन्छ भने तपाईँहरूले चाहिँ पार्वती गुरुङ या यामबहादुर गुरुङ, उहाँहरू दुईजनामध्ये कसैलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ भनेर उहाँले जानकारी गराउनु भएको छ. र दिदी, तपाईँको यो जानकारी पनि मैले राखिदिएँ, पक्कै पनि सुन्ने मौका पाउनु होला सबैजनाले भन्ने आशा गर्दछु. र अन्य हाम्रो श्रोताहरूको पनि मैले क्विक यहाँनिर चाहिँ चेक गर्दैछु फेसबुक पेजमा, उहाँहरूले पठाउनु भएको छ कि कहीँ उत्तर भनेर. ब्ल्यान्डफोर्डबाट नारायण गुरुङ आउनु भएको छ, उहाँले चाहिँ दाजुले उत्तर पठाउनु भएको रहेछ र उत्तर उहाँको मिलेको छ भनेर मैले जानकारी गराउन चाहेँ. र यसै गरिकन बम गुरुङ मामा आउनुभएको छ, उत्तर उहाँले सही नै पठाउनु भएको छ भनेर भन्न चाहेँ यतिखेर. अनि यसै गरिकन अर्को श्रोता एन्डोभरबाट ओम थापा हाम्रो दाजुले उत्तर पठाउनु भएको छ, जुन चाहिँ ठ्याक्कै मिलेको छ. अनि यसै गरिकन अर्को श्रोता पनि हुनुहुन्छ, वीरबहादुर पुन हुनुहुन्छ हाम्रो श्रोता, फेसबुक पेजमा आउनुभएको छ क्लस्टरबाट, उहाँले पनि आफ्नो उत्तर पठाउनु भएको छ. उहाँको उत्तर मिलेको जानकारी मैले उहाँलाई गराउन चाहे यतिखेर. बन्ट ओकबाट रमेश गुरुङ आउनु भएको छ र उहाँले पनि यसपालिको उत्तर पठाउनु भएको छ. उत्तर उहाँको ठ्याक्कै मिलेको छ भनेर भन्न चाहेँ मैले र यो उत्तरको चाहिँ मैले टिपेर राखिसकेको छु उहाँको उत्तरलाई भनेर भन्न चाहन्छु. अनि एन्डोभरबाट सूर्य गुरुङ आउनु भएको छ र उहाँले पनि उत्तर पठाउनु भएको छ. उहाँको उत्तर ठ्याक्कै मिलेको छ भनेर भन्न चाहेँ मैले यो बेलामा. अनि यसै गरिकन हाम्रो अन्य श्रोताहरूमा चाहिँ मनु राणा दिदी आउनुभएको छ र उहाँले चाहिँ उत्तरको कुरा गर्नुपर्दाखेरि उत्तर चाहिँ होइन, मलाई जस्ट हेलो भन्नको लागि चाहिँ उहाँ आउनुभएको रहेछ. गुड मर्निङ सिरिज सिस्टर, लिसनिङ टु यर भेरी इन्फर्मेटिभ पोडकास्ट वर्किङ टु वर्क, थ्याङ्क यू भन्नुभएको छ. अफकोर्स दिदी, काम लाग्ने कुराहरू भएमा तपाईँहरूलाई पक्कै पनि यसबाट उपयोगी टिप्सहरू मिल्छ, जानकारी मिल्छ भन्ने हिसाब किताबले नै यो पोडकास्ट हामीले सुरु गरेका हौँ र यसको लागि धेरै धेरै धन्यवाद. सुनेर तपाईँले इन्फर्मेसन लिन पाउनु भएछ, आइ एम रियली ह्याप्पी. र यसै गरिकन हामीलाई भर्खरै मात्र हाम्रो दिदी पार्वती गुरुङज्यूले धन्यवाद तपाईँको यो मेसेज पढिदिनु भएकोमा भनेर भन्नुभएको रहेछ. अफकोर्स त्यो त अब हाम्रो कर्तव्य नै, हामी गरि नै हाल्छौँ, त्यसमा त तपाईँले सँगै मान्न परेन होइन. र यसरी चाहिँ नि अब हाम्रो थुप्रै थुप्रै श्रोताहरूले पठाइरहनु भएको जति पनि चाहिँ हाम्रो फेसबुक पेजमा मेसेजहरू मैले तपाईँहरूसँग सेयर गरेँ सकेसम्म, त्यसलाई चाहिँ मैले धेरैभन्दा धेरै श्रोताहरूलाई अटाउने प्रयास गर्छु. तर मैले सम्पूर्ण रूपमा अहिलेसम्म आएको सम्पूर्ण मेसेजहरू चाहिँ पढिसकेँ. अब चाहिँ नि अगाडि बढ्नु पर्दाखेरि 9 बज्नै आँटेको छ. एउटा अन्तिम कोसिले स्वरूप शनि श्रेष्ठ र अप्सरा घिमिरेले गाउनु भएको गीत सुनाउँछु र यही गीतको साथसाथमा म बिदा लिन्छु प्रिय श्रोताबिन. अब अगाडि 9 बजेको समाचार, त्यस पश्चात भने हाम्रो दाजु विनोद दास खड्कालाई हामी सुन्नेछौँ काठमाडौँको सौगातमा. म भने भोलि भेट्न आउने छु तपाईँहरू सबैलाई आफ्टरनुनको सोमा. त्यति बेलासम्मको लागि नमस्ते, टेक केयर अफ युअरसेल्फ्स, बाय बाय.

0: नेपाली काँग्रेसका सचेतक निष्कल राईले चिया पसलमा गएर चिया पिउन भ्याउने प्रधानमन्त्रीले चिया उद्योग र किसानको समस्या समाधानमा भने ध्यान नदिएको टिप्पणी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राई,
1: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब 3 दिन भयो। भारतीय चिया बोर्डले स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर एसओपी नामक नयाँ मापदण्ड लिएको छ। टेस्टिङ रिपोर्ट आउन 2 साता बढी लाग्ने, प्रतिवेदन नआएसम्म चिया बेच्न नपाइने र रिपोर्टमा थोरै समस्या आए उत्पादन भएको चिया नष्ट गर्नुपर्ने बाध्यता छ, जसका कारण सूर्योदय नगरपालिका भित्र मात्र 65 बढी र यो जिल्लाभरि तपाईँको 83 बढी चिया उद्योग बन्द गरिएको छ। तर यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन, मैले योसँग 7 पल्ट भयो यहाँ। हुन त सम्माननीय प्रधानमन्त्रीज्यू अन्य 2 माननीय मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ, सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ। तर वार्षिक 3 करोड बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाएको देखेको छैन।
0: प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलले प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध धारणा राखेका छन्। नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्ति संसदमा आएर सच्याउन रुलिङको माग गर्नुभएको छ।
2: हामी सबै प्रतिपक्षी दलको एउटै अभिव्यक्ति छ, उक्त गलत अभिव्यक्ति संसदमै आएर सच्याइयोस्, सच्याउन उहाँलाई ठिक छ ल गलत छ, उहाँले दिएको भनेको कुरा सही छ भने हाम्रो सामु यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस्, होइन भने त्यो उक्त विवादित गलत खास गरी सिमानाको विषयमा उहाँले दिएको गलत अभिव्यक्ति सच्याइयोस् र त्यो सच्याउनको लागि सभामुखज्यूबाट तत्काल रुलिङ होस् भन्न चाहन्छु। र अर्को कुरा हामीले फेरि पनि भनेका छौँ, संसदमा गलत अभिव्यक्ति दिइसकेपछि सभामुखबाट संसदबाट रेकर्ड संसदको रेकर्डबाट हटाउने कुरा हुन्छ भन्ने हामीले अपेक्षा गरेका थियौँ, त्यो आदेश हुन सकेन सभामुख महोदय। हामीले फेरि पटक पटक एउटै कुरा भन्नुहुन्छ, हामीले त्यही 2 कुरा सामान्य कुरा छ, प्रधानमन्त्रीज्यू आएर जवाब दिने, आफ्नो गल्ती सच्याउने र सभामुखजीले संसदको रेकर्डबाट उक्त गलत अभिव्यक्ति सच्याउने कुरा नै रेकर्डबाट हटाउने कुरा नै हामीले माग गरेका छौँ। त्यो कार्यान्वयन भयो भने हाम्रो माग 1 हदसम्म पुरा हुन्छ।
0: उहाँले सरकारकै कारण देशभर अराजकता बढेको आरोप समेत लगाउनु भएको छ।
2: प्रधानमन्त्रीज्यू नै एकदम अराजक र गैर जिम्मेवार अभिव्यक्तिमा लागिराख्दाखेरि अहिले सरकारका प्रतिनिधिहरू मन्त्रीज्यूहरू नै गैर जिम्मेवार बन्ने र विवादित अभिव्यक्ति दिने कुरामा प्रतिस्पर्धा चलिराखेको छ। कहिले अर्थमन्त्रीज्यू रोस्टमबाट धम्की दिनुहुन्छ सांसदहरूलाई, हामी तिमीलाई यो देखाइदिन्छौँ, हामीले तिम्रा यी नदेखेका हो र भन्ने जस्तो धम्की दिनुहुन्छ। अर्कोतिर पूर्वाधार मन्त्रीज्यूहरू गएर कसैका खुट्टा भाँच्ने अभिव्यक्ति दिनुहुन्छ। संसदप्रति जवाबदेही हुने कुरा मात्रै होइन, कानुनप्रति पनि जवाबदेही हुने कुरा, कानुनलाई परिपालन गर्ने कुरामा सरकार नै यस्तो गैर जिम्मेवार भएपछि देश कसरी चल्छ सभामुख महोदय?
0: नेपाली काङ्ग्रेसले सुकुम्बासी समस्या समाधानमा सरकारले चालेको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको टिप्पणी गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काङ्ग्रेस सांसद अर्जुन नरसिंह केसी,
3: वास्तविक सुकुम्बासीको पहिचान गरेर नदी किनार वन सिमाना अथवा सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारवाही गर्ने सरकारले जो आँट गरेका थियो त्यसलाई चाहिँ मैले साहसिक कदमकै रूपमा ल्याएको, तर अहिले जुन खालको परिस्थितिहरू विकसित भएको छ सभामुखमा, ठाउँ ठाउँमा चाहिँ भोकभोकै सुकुम्बासीहरू बस्नु पर्ने थियो र तिनीहरूले भोक भोकै मात्रै होइन बाल वृद्ध र बच्चाहरूले स्कुल जान नपाउने थिए र हिजो मात्रै अस्ति मात्रै होल्डिङ सेन्टरमा जुन किसिमको कीर्तिपुरमा भयो त्यो अत्यन्त दुःखद मात्रै होइन, यी घटनाक्रमहरूले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको छ र यो वास्तवमै भन्ने हो भने यो घटनापछि काठमाडौँ वरपर मात्रै इन्द्रबहादुर राई बागमतीमा हाम फालेर 17 वर्षीय रविन तामाङ झुन्डिएर अर्को चाहिँ शान्तिनगरमा रवि तामाङको श्रीमती चाहिँ डोजर आतंकले गर्दा हर्ट फेल भएर मरेको र भोजरात दर्जी कीर्तिपुरमा अस्ति मात्रै मृत्यु भएको कुरा चाहिँ हामी सबैलाई थाहा छ।
0: नेकपा एमालेका सांसद यशोदा कुमारी बरालले बढ्दो साइबर बुलिङ प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
4: देशमा भइरहेको अहिले साइबर बुलिङ 90% महिला सांसदहरूलाई अहिले गरिएको जुन सम्माननीय सभामुखज्यूसँग जोडेर एउटा सामान्य हाँसोको कारण यो चाहिँ हामी संसद नै लजित भएको छौँ र समाज कहाँ जाँदैछ सम्माननीय सभामुख मार्फत यो साइबर बुलिङका कुराहरूलाई ध्यान आकर्षण गराउन चाहन्छु।
0: पहिलोपटक विश्वकप खेलेको जोर्डन अस्ट्रियासँग पराजित भएको छ। आज सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अस्ट्रियाले जोर्डनलाई 3-1 हराएको हो। अस्ट्रियाका लागि रोमानो स्मिथ र मार्को आर्नोट्युबले गोल गर्नुभएको हो। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।

हजुर, यो गीतबाट नै आजको कार्यक्रमको थालनी भयो। सञ्चालक विनोदको नमस्कार स्वीकार्नुहोला। र कार्यक्रमको नाम हो काठमाडौँको सौगात। भर्खर गाउने कलाकारहरूको नाम दिइहालौँ, यहाँलाई जानकारी गराउँ। राजन गुरुङ र मेलिन राई हुनुहुन्थ्यो, शब्द सङ्गीत कृष्ण श्रेष्ठको। श्रोताहरू, यो गीत यहाँलाई मन पऱ्यो होला भने आशा गरौँ। अहिले नेपालको समय ठिक दिनको 1:54 जाँदै गर्दा विभिन्न ठाउँमा बसेर सुन्नुहुन्छ, विभिन्न समय छ, टाइम जोन छ, गर्दाखेरि हामी एसियामा छौँ, त्यसले गर्दाखेरि एसियन र युरोपियन र अमेरिकी टाइम जोन फरक छ, त्यसले गर्दाखेरि फुटबल पनि हेर्न नपाइरहेको अवस्था धेरैलाई परेको छ। कोही कोही त राति उठेर पनि हेर्नुहुन्छ, कोही बिहानै हेर्नुहुन्छ। मैले चाहिँ लाइभ अहिलेसम्म हेरेको छैन र नतिजा चाहिँ म हेर्ने गर्दछु। एनिवे, कार्यक्रममा यहाँलाई स्वागत भनौँ। आजको नतिजा के छ त, ग्रुप जे को नतिजामा अस्ट्रियाको चाहिँ 3, जोर्डनको 1 भयो, अर्जेन्टिनाको 3, अनि प्रतिद्वन्दी डिजेडे ओके को चाहिँ 0, इराकको 1 र नर्वेको 4। ह्यालेन्डले गोल गरे कि गरेनन् त्यो चाहिँ मलाई थाहा भएन। जे होस्, आजको गेमको नतिजा यहाँले प्राप्त गर्नुभयो। अब अगाडि बढ्दैछ बिस्तारै बिस्तारै, इङ्ल्यान्डको गेम पनि आउँदैछ होइन त। श्रोताहरू, आजको जुन महिनाको सेड्युल यसो हेर्दैछु र टिम्सहरूले राम्रा प्रस्तुति गर्दै हुन्छ र अब बेलायतको गेम कता कता 17 तारिक भने मतलब आजकै दिन होइन त, त्यसले गर्दाखेरि उहाँ यानि कि टिमले राम्रो गरोस् हाम्रो शुभ कामना छ, धेरैले मन पराउनुहुन्छ। तर 1966 जित्न सकेको छैन। र आजको यो बसाइमा श्रोताहरू, सबभन्दा पहिला यहाँलाई मैले नमस्कार त भनिहालेँ र समाचारहरू के के छन् हेरिहालौँ। सरसर्ती रूपमा भन्नुपर्दाखेरि विश्व प्रसिद्ध एबिसी पदमार्गको कुरा चाहिँ राख्न चाहन्छु। करिब 30 मिनट अगाडिको समाचार हो यो। विश्व प्रसिद्ध अन्नपूर्ण आधार श्रीप यानि कि एबिसी पदमार्गमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको छ। यसले स्थानीय बासिन्दा, होटेल व्यवसायी र पर्यटकलाई भरपर्दो विद्युतीय सेवा प्रदान गर्नेछ। 2,41,00,000 लागतमा हेलिकप्टर प्रयोग गरी दुर्गम हिमाली भूगोलमा आयोजना सम्पन्न गरेको हो। यसले पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरेको छ, यानि कि उज्यालो बन्दैछ विश्व प्रसिद्ध एबिसी पदमार्ग। ओके, राम्रो कुरा हो। भाट भेटेनी सुपर मार्केटको पुनर्निर्माणको रफ्तारको बयान गर्दछ सेतोपाटी.com। यस्तो छ तयारी भनेर भन्दछ। भदौ 24 गतेको आक्रमणमा ध्वस्त भएको भाट भेटेनी सुपर मार्केट द्रुत गतिमा पुनर्निर्माण भइरहेको छ। 28 मध्ये 20 शाखामा आक्रमण भएकोमा 12 पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। कम्पनीले एकपछि अर्को शाखा अहिले खोल्दै गइरहेको छ भने पुनर्निर्माणमा 11 अर्ब रुपियाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ र कुनै कुनै चाहिँ उद्घाटन तयारी भन्ने कुरा पनि हामीले सुनिरहेका छौँ। र फुटबलको कुरा गर्नुभन्दा पहिला अब नेपालतिरको अन्य खबरहरूमा एक खबर छ, रातोपाटी लेख्छ, खुकुरी देखा युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागु औषध सहित पक्राउ परेको खबर। यस्तो छ श्रोताहरू, दाङको तुल्सीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गर्ने 24 वर्षीय रमेश ठाडा मगर लागु औषध सहित पक्राउ परेका छन्। प्रहरीले अर्का एक युवकलाई अहिले नियन्त्रणमा लिएको समाचार छ। यो चाहिँ हिंसा बारेमा खबर थियो। 3 मौसमी वायुको असर छ भनेर आज सातै प्रदेशमा हुनेछ चट्याङ सहित वर्षा। यो पर्खिरहेको कुरा हो किनभने काठमाडौँमा अहिले हिँड्यो अथवा गयो भने धुलो उडिरहेको छ। यो बर्खामा हिलो हुने पर्ने ठाउँमा धुलो उड्दाखेरि अलिक दुःखदायक थियो, तर वर्षा हुने सम्भावना छ। नेपालमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको प्रभावले आज सातै प्रदेशमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली र पहाडी भूभागमा बढी वर्षा हुने सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। श्रोताहरू, अब नर्वेद्वारा इराक 4-1 पराजित हल्यान्डको शानदार प्रदर्शन। श्रोताहरू, फिफा विश्वकप 2026 अन्तर्गत समूह आईको खेलमा नर्वेले इराकलाई 4-1 पराजित गरेको छ। एर्लिङ ह्यालान्डले विश्वकप डेब्यू मा 2 गोल गर्न सफल भए भने इराकका आइमेन हुसेनले गोल गरे पनि आत्मघाती गोलका कारण नर्वे विजय भयो। नर्वे समूहको शीर्ष स्थानमा छ भन्ने खबर। अन्य फुटबल सम्बन्धी खबर के छ त, ओके, अमेरिकाले फुटबलको कुरा गरौँ। सबभन्दा पहिला अल्जेरिया विरुद्ध ह्याट्रिकसँग मेसीले बनाएकै खेलमा
छ ठुला कीर्तिमान भन्ने खबर इन्ट्रेस्टिङ छ, यसलाई राखिहालौँ श्रोताहरू। कुरा यस्तो छ, अल्जेरिया विरुद्धको ह्याट्रिक खेलसँगै मेसीले बनाएकै खेलमा ठुला छ ठुला कीर्तिमान के रहेछ। अर्जेन्टिनाले विश्वकप 2026 पहिलो खेलमा अल्जेरियालाई 3-0 हराउन सफल भयो। क्याप्टेन लियोनल मेसीले ह्याट्रिक गर्दै 6 कीर्तिमान बनाउन सफल भयो, जसमा विश्वमा सर्वाधिक गोल 16 बराबरी गर्न सफल भयो भने 6 विश्वकप खेल्ने पहिलो खेलाडी र पहिलो विश्वकपमा ह्याट्रिक समावेश छन् श्रोताहरू। ओके, यसलाई अलि अगाडि बढाउनु पर्ने मन लाग्यो मलाई, के गरेछन् त, चमत्कार गरेछन्। ओके, खेलको सुरुवात निकै रोमाञ्चक रहन पुग्यो। सुरुमै मेसी र अल्जेरियाका फारेस चौबी दुवै गोललाई चाहिँ अफसाइड भन्दै रद्द गरिएको थियो, तर खेलको 17 मिनटमा रोड्रिगो डे पौलको पासमा मेसीले डी बक्स बाहिरबाट उत्कृष्ट कर्लिङ प्रहार गर्दै गोल पहिलो गरे भने दोस्रो हाफमा मेसी झन आक्रमक देखिए। 60 मिनटमा म्याक अलिस्टरको प्रहार लुका जिदानले बचाउन खोज्दा फर्केको बललाई मेसीले दायाँ खुट्टाले प्रहार गर्दै गोल गरे। श्रोताहरू, चमत्कार कुरा छ, कीर्तिमान के रहेछ एकताली फेरि दोहोऱ्याउन चाहन्छु। र 38 मेसीले आधा दर्जन बढी रेकर्ड आफ्नो नाममा लेखेका छन्। एकमा चाहिँ विश्वकप इतिहासमा पहिलो सर्वाधिक गोल रेकर्ड बराबरी गर्न सफल भएका छन्। यस ह्याट्रिक सँगै मेसीको विश्वकपमा कुल 16 गोल पुगेको छ, जसले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको विश्वकै सर्वाधिक गोलको कीर्तिमान बराबर गरेका छन् र 6 विश्वकप खेल्ने पहिलो खेलाडी बन्न पुगेका छन्। 2006, 10, 14, 18, 22 र अहिले 26 चाहिँ मेसी फुटबल इतिहासमा 6 फरक विश्वकप संस्करण खेल्ने संसारकै पहिलो र एक मात्र खेलाडी बन्न पुगे। अर्को रेकर्ड छ, तेस्रो नम्बरको रेकर्डमा अर्जेन्टिनाका लागि 200 गोल गर्न सफल भए। यो खेल मेसीको अर्जेन्टिनाको जर्सीमा 200 अन्तर्राष्ट्रिय खेल थियो र यो आँकडा छुने उनी पहिलो अर्जेन्टिनी खेलाडी बन्न पुगेका छन् भने 4 नम्बरको रेकर्ड यस्तो छ, विश्वकपमा पहिलो ह्याट्रिक। मेसीले आफ्ना धेरै कीर्तिमानहरू बीच विश्वकपमा भने अहिलेसम्म ह्याट्रिक गरेका थिएनन्। 38 उमेरमा उनले आफ्नो करियरको पहिलो विश्वकप ह्याट्रिक दर्ता गरे भने 5 रेकर्ड यस्तो छ, सर्वाधिक विश्वकप खेल। विश्वकपमा आफ्नो 27 खेल खेल्दै उनले सबैभन्दा धेरै विश्वकप खेल खेल्ने आफ्नो रेकर्डलाई अझै मजबुत बनाएका छन्। अन्तिम रेकर्ड यस्तो छ।

शनि उत्तर पश्चिम हावा छ 9 किलोमिटर प्रति घण्टाको वेगमा हावा बहँदैछ, विन्ड गस्ट चाहिँ 9 किलोमिटर रे. ओके, धरानतर्फ लागौँ. 38 डिग्री सेल्सियस तापक्रम छ अहिलेलाई सरदर रूपमा, तर अधिकतम 43 हुने र न्यूनतम 29. भोलि पनि गर्मी नै छ र 43 हुने देखाएको छ. धरानमा हुनुहुन्छ भने पोखरामा 32 डिग्री सेल्सियस तापक्रम छ. अधिकांश दिन आज घमाइलो, अधिकतम 34 न्यूनतम 25 हुने देखाएको छ. सुधारु विभिन्न खबरहरूको साथमा अब म यहाँलाई लगिहाल एउटा मिठो गीततर्फ. गीतपछि आजको पहिलो पाहुना हुनुहुन्छ. आज सेकेन्ड जिआर एसोसिएसन को बारेमा कुराकानी गर्नुहुन्छ. कमल लिम्बूसँग प्रत्यक्ष कुराकानी, धरानका हाम्रा संवाददाता निलिफा सुब्बाको रिपोर्ट हुनेछ. त्यसपछि अर्को चरणमा रूपा राणासँग कुराकानी गरौँ. नेपाल कपको आजको चरणको खेलको अपडेट उहाँ खेल मैदानबाट दिन चाहनुहुन्छ र मोबाइलमा हाम्रो कुराकानी हुनेछ. नेपाल बेलायतको समय 10 बजेपछि नेपाल कप भनेपछि अहिले विभिन्न युनिट बीच खेल भइरहेको छ, त्यो बारेमा अपडेट उहाँ दिन चाहनुहुन्छ भने अहिलेलाई नकुल कार्कीको आवाजको यो गीत सुनौ है त.

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, यहाँले कौडाकी सुन्नुभयो, नवराज थापा र मिलिना राईको आवाजमा। अब कौडा गीतको छोटो चर्चा गर्न चाहन्छु। कौडा गीत नेपालको पश्चिमी क्षेत्रमा उत्पत्ति भएको एक परम्परागत नृत्य शैली भनेर मानिन्छ, जहाँ गुरुङ, मगर, दुरा, दराई, कुमाल समुदायको बसोबास रहेको पाइन्छ। यस नृत्यमा सामान्यत परम्परागत गीत सङ्गीतको साथमा लयात्मक चाल र हाउभाव प्रस्तुत गर्ने गरिन्छ। यो प्राय चाडपर्व, सांस्कृतिक उत्सव तथा विशेष अवसरहरूमा समुदायको सांस्कृतिक सम्पदा, पहिचान र परम्परालाई प्रदर्शन गर्न प्रस्तुत गरिन्छ भन्ने मान्यता छ। सदाहरू तपाईँलाई अझै कौडा गीतको बारेमा थाहा छ भने मलाई जानकारी गराउनुहोस्। मैले यसो खोजेको यो भए फेरि कौडा चाहिँ रोदी संस्कृतिको प्रणालीबाट विकसित भएको भन्ने अर्को भनाइ पनि छ श्रोताहरू। ओके, एनिवे, तपाईँहरूले कहिले कहिले हाम्रा पल्टनका सदस्यहरूले नेपाल आउँदाखेरि आफ्नो गाउँठाउँको गीत, यो कौडा गीतमा चाहिँ छायाङ्कन गरेको भिडियो प्रस्तुत गरेको मैले पाएको छु। बडो स्टेपिङ गजब हुन्छ, पहिरन आफ्नै विशेषता हुन्छ र राम्रा राम्रा कलाकार प्रयोग गरेर बनाएको मैले पाएको छु। यस्तै गर्दै गर्नुहोला है त। भन्दै अब हामी लागौँ, अब इन्डियन टुरिस्टहरू नेपालमा थुप्रै आइरहेका छन् भनेर हाम्रा मित्रहरूले भन्नुहुन्छ, तर अहिले प्लान अनुसार चाहिँ हाम्रो योजना अनुसार कमल लिम्बूसँग सेकेन्ड जिआरको बारेमा कुराकानी गर्नुपर्ने थियो र उहाँ चाहिँ आउँदै हुनुहुन्छ, हि इज अन द वे भनेर निलिफा सुब्बा बहिनीले चाहिँ हामीलाई जानकारी गराउनु भयो। त्यसले गर्दाखेरि उहाँलाई अलि 10-15 मिनट समय दिउँ। त्यो बिचमा चाहिँ हामी पोखरामा यस वर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटकहरू घुम्न आएको भन्ने खबर हाम्रा मित्र हुनुहुन्छ कृष्ण दवाडी, उहाँले पोखराबाट पठाउनु भएको रिपोर्ट राख्न चाहन्छु। हुन पनि हो, म पनि केही दिन अगाडि स्टेसनरी पुगेको थिएँ यहाँबाट मकवानपुर, त्यहाँदेखि 1-2 घन्टाको बाटो। यति धेरै भारतीय टुरिस्टहरू गाडीमा आएका छन् र साथ दिएछन्। उहाँलाई चाहिँ स्वर्ग, भुङ्रोबाट स्वर्गमा आएको शीतल अनुभव भएको भन्दै हुनुहुन्थ्यो मलाई। एनिवे, अब हाम्रो नेपालको वास्तविकता यो छ, जहाँ गए पनि स्वर्गै हो हाम्रो निम्ति, होइन? हामीले अझै चिन्नु पर्छ हाम्रो नेपाललाई। अहिलेलाई कृष्ण देवाडीजीलाई ल्याइहालौँ।
1: पोखराको पर्यटन क्षेत्र अहिले चलायमान बनेको छ। मध्य पूर्वको तनावका कारण तेस्रो मुलुकबाट पर्यटन आगमन घटे पनि छिमेकी मुलुक भारतीय पर्यटकका कारण पोखरा र यस क्षेत्रमा पर्यटकीय गतिविधि बढेको हो। पोखरामा यस वर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटक घुम्न आएका छन्। पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्मको पर्यटकीय गन्तव्यहरू भरिभराउ हुने गरेको छ। भारतका विभिन्न सहरमा बढ्दो गर्मीबाट राहत खोज्दै नेपाली पहाडी गन्तव्यतर्फ पर्यटकको आकर्षण बढेको छ। त्यसको प्रत्यक्ष प्रभाव पोखराको लेकसाइड क्षेत्रमा देखिएको हो, जहाँ पछिल्ला दिनहरूमा भारतीय पर्यटकको बाक्लो उपस्थितिले पर्यटन बजार फेरि एकपटक चलायमान बनेको छ। होटल रेस्टुरेन्टदेखि पर्यटनसँग सम्बन्धित व्यवसायमा उत्साह थपिएको छ। भारतीय सरकारले समेत छिमेकी देशमा भ्रमणका लागि आफ्ना नागरिकलाई प्रोत्साहित गरेको छ। भारतीय पर्यटकले पोखरा शीतल भएको र यहाँको सुन्दरताले आफूहरू लोभिएको बताउने गरेका छन्। नेपाल र भारत बीच धार्मिक हिसाबले समेत एकरूपता रहेकाले धार्मिक पर्यटक समेत आकर्षित भएको उनीहरूको भनाइ छ।
2: हम गुजरात से आए भावनगर और ये नेपाल के लोग है अच्छे, यहाँ से 5 दिन हो गए, आज निकलने वाले हैं। साथ में हमारा 20 का ग्रुप है, 12 लेडीज है, 6 जेंट्स है।
3: कहाँ घूमे आए?
2: काठमांडू आए, यहाँ पोखरा देखा है, अयोध्या सब देखे है, लेकिन यहाँ का सिटी अच्छा है।
3: यहाँ का खास मौसम हो रहे थे,
2: मौसम बहुत अच्छा है, पानी बहुत शुद्ध है।
4: घूम रहे हैं अभी तो, आ निकले हैं अभी, लेकिन अभी तो बहुत अच्छा लगा। बहुत जब उसमें घुसे हैं, कौन सा जगह है, अरे पोखरा ना, तो उसी में तभी से अच्छा लग रहा है, बहुत अच्छा लग रहा है। पहाड़ वहाड़ देख के और मतलब इतना खूबसूरत लग रहा है कि क्या बताएं। जो इंडिया तो मतलब है, लेकिन इधर का जो खूबसूरती है वो इधर नहीं है, इंडिया में नहीं है। बहुत खूबसूरत जगह है और जब उसमें से धुआं जैसे बादल का वो उठ रहा था, वो सब देख के बहुत अच्छा लग रहा था। बारिश हो रही थी, हर जगह जगह जगह पानी गिर रहा था, वो सब देख के बहुत अच्छा लग रहा था। पहले तो थोड़ा डर भी लग रहा था कि एक तरफ खाई है, एक तरफ पहाड़ है, लेकिन बाद में फिर धीरे धीरे ठीक लगने लगा, बहुत अच्छा लगा। अभी तो घूमना है, अब निकले हैं घूमने के लिए।
5: कितना धूप है?
4: बहुत तेज धूप है, एकदम जैसे लग रहा है सूरज एकदम नीचे आ गया, इस तरह से तप रहा है वहाँ। वहाँ बारिश होने के बावजूद भी कुछ नहीं फर्क पड़ रहा है। और यहाँ यहाँ तो बहुत अच्छा लग रहा है, बहुत मौसम ही बदला हुआ है यहाँ का।
5: से आए हैं और हमें काफी यहाँ अच्छा लग रहा है, यहाँ का मौसम काफी अच्छा है। मेरे वहाँ तो काफी ज्यादा टेम्परेचर, लेकिन हम लोग को यहाँ आके कल शाम को यहाँ पोखरा लेक के पास हम लोग आए तो यहाँ बारिश का आनंद लिए और मौसम काफी सुहावना रहा, बहुत अच्छा लगा। और बाकी लोगों से भी रिक्वेस्ट करेंगे, आप लोग भी आए घूमें, मौसम यहाँ का बहुत अच्छा है, टूरिस्ट प्लेस बहुत अच्छी है, मार्केट भी बहुत अच्छा है, शाम का यहाँ जो मार्केट है नाइट लाइफ काफी अच्छा है, आप लोग भी आ सकते हैं।
1: पर्यटन का लागि जेठदेखि साउन महिनालाई अफ सिजन मानिन्छ, तर यही अफ सिजनमा समेत उल्लेख्य पर्यटक आगमन हुँदा पर्यटन व्यवसायी उत्साहित भएका छन्। पछिल्लो समय पोखराको होटलको अकुपेन्सी 90% पुगेको छ, पर्यटकलाई होटलमा कोठा पाउन समेत मुस्किल हुने गरेको छ। पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेलले पोखराको धेरै प्रवर्धन भएका कारणले पर्यटक आगमन बढेको बताउनुहुन्छ।
6: अहिले पोखरामा भारतीय पर्यटकहरू जुन हामीले कल्पना गरेका छौँ, अपेक्षा गरेका छौँ, त्यो अनुसार भारतीय पर्यटकहरू एकदम धेरै आइदिनु भएको छ। पक्कै पनि यसको लागि चाहिँ हाम्रो पूर्वाधारहरू, बाटोघाटोहरूदेखि लिएर हाम्रो मठ मन्दिरहरू, हाम्रा चाहिँ यो पूर्वाधार साइट सिन स्पोर्ट्सहरूको विषयमा डिजिटल्ली धेरै प्रवर्धन भएर पनि हो जस्तो लाग्छ। र अहिले धेरै भारतीयहरू गर्मी छल्न पनि इन्डियाबाट पोखरा आउनुभएको छ भने भारतीय सरकारले पनि डलर सञ्चित गर्ने हिसाबले चाहिँ डलर खर्च हुने देशमा नजाऊ भन्ने तरिकाले पनि छिमेकी राष्ट्र नेपालमा जहाँ भारतीय पैसा पनि यहाँ चलन चल्तीमा आएको हिसाबले पनि उहाँहरू चाहिँ धेरै नेपालप्रति आकर्षित भएको भन्ने हामीले चाहिँ विश्वास लिएका छौँ। यो हिसाबले नै भोलि भारतीय पर्यटकहरू बढ्दै गयो भने नेपालको पर्यटनको भविष्य चाहिँ हामीले चाहिँ राम्रो देखेका छौँ। र सँगसँगै अहिले भारतीय पर्यटकहरू धेरै आइराख्दा भारतीय पर्यटकका गतिविधिहरूमाथि पनि धेरै टिका टिप्पणीहरू भएका छन्। पक्कै पनि आफ्नो देशको धर्म संस्कृति कल्चर यहाँको सामाजिक सरसफाइदेखि लिएर हरेक कुरामा सजग हुनु हामी नेपालीहरूको दायित्व पनि हो र गराउनु पनि पर्छ। तर भनिराख्दा चाहिँ अलिकति त्यसलाई चाहिँ नेगेटिभ मेसेज जाने तरिकाले पनि धेरै कुराहरू चाहिँ त्यहाँ प्रसारण भएको कि भन्ने पनि मलाई मेरो एउटा व्यक्तिगत धारणा र हामी पर्यटन व्यवसायहरू पनि बस्दा कता कता त्यो फिल पनि हामीलाई भएको छ। यस्ता कुराहरू पनि हामीले चाहिँ अलिकति बेलामा सचेत गरेर त्यसलाई राम्रो तरिकाले पस्किएर प्रेजेन्ट गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ। र अहिले नेपाल सरकारले पनि यो विषयमा एउटा ठोस कदम बनाएर नीति नियमहरू बोर्डरबाट छिर्ने बिना नै रेभिजन अफिसरहरू राखेर हुन्छ कसरी हुन्छ, नेपालभित्र के गर्न पाइने के गर्न नपाइने भन्ने कुराहरू नीति नियमहरू बनाएर भारतीय पर्यटकहरूलाई चाहिँ बोर्डरबाट छिर्ने गाडीहरूलाई चाहिँ सबै सचेत गराएर हिँडायो भने पक्कै पनि यो कुराहरू हामीले निर्मूल पार्न सक्छौँ भन्ने मैले विश्वास लिएको छु।
1: पर्यटक आगमन बढेसँगै यहाँ केही चुनौती समेत थपिएको छ। पर्यटकले बाटोमा नै खाना पकाउने गरेको र फोहोर गरेको गुनासा समेत आएका छन्। लेक साइड क्षेत्रमा पार्किङको समेत समस्या बढेको छ, तर पर्यटन व्यवसायी भने धार्मिक पर्यटनलाई व्यवस्थित गर्नुपर्ने बताउँछन्। यस्ता पर्यटकलाई निश्चित स्थान तोकेर र खाने र बस्ने व्यवस्था मिलाउनु पर्ने होटल संघ पोखराका कोषाध्यक्ष समेत रहनुभएका पर्यटन व्यवसायी रमेश पहारी बताउनुहुन्छ।
7: पर्यटक आउनुको उहाँहरूलाई चाहिँ बाटोमा बाथरुमहरूको व्यवस्था हुनु पर्यो, अनि तपाईँको चाहिँ अब ठाउँ ठाउँमा चाहिँ यसो ठिक छ, धार्मिक पर्यटक आउनुभयो उहाँहरूलाई हामीले ठाउँ दिन सक्नु पर्यो नि त, यो ठाउँमा तपाईँहरू पकाएर खानुहोस् अनि यो चाहिँ फोहोर मैलाहरू नगरिदिनुहोस् भनेर त्यो किसिमको हामीले सचेतना दिने कर्तव्य फेरि हाम्रै होला नि त, हाम्रै राज्य चाहिँ संरचनाको होला अथवा हामी व्यवसायीहरूको पनि त्यसमा केही चाहिँ हामीले त्यो किसिमको अवेरनेस उहाँहरूलाई गराउनु पर्छ जस्तो लाग्छ। अनि अर्को कुरा भनेको अहिले भारतीयहरू आउनुभयो, मैले एउटा फिलिङ गरेको कुरा, तपाईँको मुक्तिनाथ जानुहुन्छ नि उहाँहरू, कतिपय पर्यटकहरू अलिकति अब ज्ञानको अभावले अब उहाँलाई त्यो इन्फर्मेसन नपुगेर हो कि उहाँहरू सिधै चाहिँ मुक्तिनाथ पुग्नु भएको छ, अनि मुक्तिनाथ पुग्दाखेरि उहाँलाई चाहिँ हाई अल्टिच्युड जुन उचाइको कारणले चाहिँ त्यो बिमार हुन्छ, हाई अल्टिच्युड सिकनेस त्यो अलिकति भएको अवस्था छ। अब त्यसलाई चाहिँ हामीले एउटा इन्फर्मेटिभ अब कसरी गर्न सकिन्छ, हामीले महानगर या नेपाल टुरिज्म बोर्ड सहकार्य गरेर या चाहिँ हामीले बोर्डरबाटै इन्फर्मेसन दिने हो कि तपाईँहरू चाहिँ एकचोटि गएर चाहिँ कुनै पोखरा अथवा बेनी कतै गएर बस्नुहोस् अनि त्यसपछि मात्रै मुक्तिनाथ जानुहोस् होइन तपाईँहरूलाई अनि त्यसपछि समस्या आउँदैन भन्ने किसिमको त्यो किसिमको अवेरनेस पनि दिनुपर्ने देखिन्छ। र मैले अर्को देखेको चाहिँ अब यो पर्यटकै सन्दर्भमा हामीले अब पर्यटक त हाम्रो पाहुना हो होइन, अतिथि देवो भव भन्छौँ, अनि मुक्तिनाथमा छ नि तपाईँको चाहिँ त्यहाँ कुनै स्वास्थ्य केन्द्रहरू छैन होइन, मुक्तिनाथमा त्यहाँ हाई अल्टिट्युड सिकनेस भयो भने त्यो पर्यटकले उपचार कहाँ पाउँछ त, एउटा प्रारम्भिक उपचार त पाउनु पऱ्यो नि। त्यो मुक्तिनाथ अथवा तल चाहिँ मुक्तिनाथभन्दा तल चाहिँ बसपाकमा मन्दिरभन्दा तल त्यो ठाउँहरूमा चाहिँ त्यो व्यवस्थापन भएको देखिँदैन। यो चाहिँ एकदम जरुरी देख्छु मैले एउटा व्यक्तिगत तवरले, म पनि अस्ति भर्खर मुक्तिनाथ पुगेर आएको हुनाले यो कुरा मैले देखेको छु होइन। यो कुरा चाहिँ हामीले हाम्रो सरकारलाई घचघचाउनु पर्ने विषय छ। र अर्को एउटा त्यही मुक्तिनाथको सन्दर्भमा, अहिले पर्यटक आएको भनेको धेरै मुक्तिनाथ दर्शनकै लागि आएको देखिन्छ, त्यो सन्दर्भमा चाहिँ एउटा अर्को कुरा के छ भने मुक्तिनाथ मन्दिरको व्यवस्थापन, अब यति धेरै पर्यटकहरू त्यहाँ जानुभएको छ, यति धेरै चाहिँ का त्यहाँ दानहरू जम्मा भएको छ अथवा उहाँहरूले चिट काटेरै त्यहाँ चाहिँ सहयोग गर्नुभएको छ, त्यत्रो रकमहरू जम्मा हुँदा पनि त्यहाँको व्यवस्थापन मन्दिरको त्यो चाहिँ डेकोरेसनहरू छ नि अब केही पनि छैन। त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकार लगायत हाम्रो चाहिँ प्रदेश सरकार र त्यहाँको स्थानीय सरकार त्यसले चाहिँ हेर्नुपर्ने देखिन्छ। यो विषय एकदम गम्भीर छ किनकि त्यहाँ चाहिँ आठ धारा सर घुम्दाखेरि तपाईँको त्यो खाली खुट्टा हिँडेको हुन्छ, खाली खुट्टा हिँडेको मान्छे चाहिँ त्यो बालुवामा लटपट गरेर उसको खुट्टाहरू लटपटिराखेको अवस्था छ, त्यसलाई त हामीले एटलिस्ट ढुङ्गाहरू बिछ्याएर होइन त्यसलाई राम्रो बनाउन सकिन्छ नि।
0: हजुर, रिपोर्ट सुन्नुभयो यहाँले पोखराबाट कृष्ण दवाडीजीले, एउटा राम्रो फिचर रिपोर्ट पठाउनु भयो। सो दारू, यो रिपोर्ट अनुसार नै अहिले पर्यटकहरू धेरै ठाउँमा पुगेको हामीले पाउँछौँ। हिजो हामीले सुदूर पश्चिम मनपर्छ हुम्लाको कुरा गऱ्यौँ, त्यहाँका होटल व्यवसायी विजय लामासँग कुराकानी, यति धेरै आउँछन् तर उहाँहरूलाई चाहिँ राम्रो जानकारी छैन, त्यहाँ घुम्ने यानि हुम्लामा पनि बसेर धेरै घुम्ने ठाउँहरू छ तर उहाँहरू मानसरोवर जानुहुन्छ आउनुहुन्छ, त्यति धेरै बसाइ उहाँको हुँदैन यानि कि स्टे हुँदैन, अन्तखेरि स्थानीय भनौँ न अब व्यवसायीलाई पनि त्यतिको फाइदा भइरहेको छैन भन्ने कुरा हो। र यहाँ पोखरा घुम्ने कुरा अलि चालचलन तौर तरिका के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने चाहिँ इन्ट्री पोइन्टमा नै भन्दै राम्रो भन्ने कुरा पनि एकदमै सही हो, किनभने विभिन्न देशको आफआफ्नो चलन हुन्छ, कहाँ चाहिँ पकाउनु पाइन्छ कहाँ पकाउनु पाइँदैन, बाटोमा भनौँ न टोयलेटको व्यवस्था हुनु पर्यो, धारा पानीको व्यवस्था हुनु पर्यो, किनभने अब अर्थ चलायमानमा चाहिँ हाम्रो टुरिज्म एउटा चाहिँ प्रमुख स्रोत हो भने त्यसलाई चाहिँ हामीले व्यवस्थित गर्नु पर्यो, एजुकेट गर्नु पर्यो र वेलकम पनि गर्नु पर्यो, र उनीहरूलाई उनकै ठाउँमा नेपालमा यो छ है, गर्मी मौसममा नेपाल जाँदाखेरि यो आनन्द लुट्न पाइन्छ लुफ्त उठाउन पाइन्छ भन्ने जानकारी होस्, ताकि उनीहरूले नेपालमा चारैतिर घुमुन् होइन। त्यसले गर्दाखेरि नेपालको बारेमा जानकारी दिनको लागि यो धेरै पर जानु पर्दैन, धार्मिक पर्यटकहरू ल्याउन सकिन्छ, एडभेन्चरर्सहरू ल्याउन सकिन्छ, घुमघामको लागि ल्याउनु छ, ट्रेकिङ गर्नुको लागि ल्याउन सकिन्छ, कोही चाहिँ सिर्फ आरामसँग चाहिँ रिटायर्ड जीवनमा चाहिँ दुई चार महिना नेपालको हिमाली पहाडी भूभागमा बसेर रेस्ट गर्न सकिन्छ, किताब लेख्न सकिन्छ, गीत सङ्गीत लेख्न सकिन्छ, कति ठाउँ त कति चाहिँ यहाँ नेपालमा श्रोतालाई सेयर गरिहालौँ। नेपालमा र बलिउड होइन हलिउडका कथाहरू लेख्ने लेखकहरू पनि आएर विदाउट हामीलाई डिस्टर्ब गर्न पाइन्न, एक महिनासम्म हामी बन्द कोठामा बस्छौँ, हिमाल हेर्छौँ, त्यसपछि रिफ्रेस हुन्छौँ, के भन्छ सिनेमाको हामीले चाहिँ लेख लेख्छौँ अथवा चाहिँ सिनेमाको चाहिँ कन्सेप्ट तयार गर्छौँ, प्लट लेख्छौँ, सिर्फ तिमीहरूले हामीले बोलाएपछि पनि आउने हो, म हामीलाई चाहिने मगाउँछौँ, खानेकुराहरू मगाउँछौँ, पेय पदार्थ मगाउँछौँ, हामीलाई डिस्टर्ब नगर्नु भन्ने हिसाबले पनि राइटर्सहरू नेपालमा आएको हामीले पाएका छौँ, गर्दाखेरि त्यस्तोलाई प्रोत्साहन गर्नको लागि ध्यान जाओस्। के भन्नुहुन्छ तपाईँहरू, फेसबुकमा लेख्नु होला तपाईँको पनि, नेपाललाई कसरी भनौँ न अब यो पर्यटन क्षेत्रलाई चाहिँ अझै प्रभावकारी बनाउन सकिन्छ, एरियाहरूलाई बढाउन सकिन्छ भनेर तपाईँको मनमा छ भने सेयर गर्नुहोस्, म पढेर सुनाउँछु है। त मैले त मनमा लागेको सिर्फ एउटा चाहिँ हलिउडका लेखकहरू आउने ठाउँ छ शिवपुरीमा, एउटा रेसोर्ट छ, त्यहाँ चाहिँ उहाँहरू कसैले पनि डिस्टर्ब गर्नु पाउँदैन, बेला बेलामा आउनुहुन्छ, प्लट लेख्नुहुन्छ, सिनेमाको लानुहुन्छ, प्रड्युस गर्नुहुन्छ, हिट हुन्छ, अरब कमाउनुहुन्छ होइन, तर त्यसको थालनी अथवा सुरुवात चाहिँ नेपालमा भएको भन्ने कुरा कतिलाई थाहा हुँदैन. एनिवे तुलसी गजमेरको गीत तर असारे महिनामा भन्ने गीत छ यो सिनेमामा राखिएको कि जस लाग्छ चुजाङ डुक्पाको पुरानो गीत हुनुपर्ने हो तर यसलाई रिमिक्स वर्सनमा गाएको हो कि मैले सुन्न पाएको छैन गीत सुनौँ है त. ओके पुरानै गीत रहेछ श्रोताहरूलाई जानकार गराउँ असार लाग्यो है.

0: हजुर, पुरानो गीत छुजाङ डुक्पाको आवाजमा पुरानो गीत धेरैले गाउनु भएको छ आफ्नो शैलीमा, यसलाई रिमिक्स गरिएको छ भने अब हामी कुराकानीको लागि यहाँबाट जौँ धरानतर्फ। अलि ढिलो भयो कुराकानी किनभने आजको हाम्रो पाहुना आउन अलि ढिलो भयो भन्दै हुनुहुन्थ्यो। कमल कुमार लिम्बू 21/16/03/93 को भर्ती भनेर भन्दै हुनुहुन्थ्यो, उहाँलाई हामी कार्यक्रममा ल्याउँ। सबभन्दा पहिला निल्फा बहिनी सेवारो वेलकम। तपाईँले मलाई सधैँ सेवारो भन्नुहुन्छ, मैले पनि सेवारो भन्छु, तर वेलकम स्वागत छ भन्दाखेरि के भन्ने त लिम्बू भाषामा ल भन्नुहोस्। तपाईँलाई गाह्रो पऱ्यो क्या? हेलो, ल सहर बजारमा बजेपछि यस्तै हुन्छ, सिकेर नेक्स्ट टाइम चाहिँ सिकेर भन्नुहोस् है बहिनी। ओके, ल आज हाम्रो कमल सरलाई ल्याउनु भएको रहेछ, फर्स्ट सेकेन्ड जिआर भन्दै हुनुहुन्थ्यो। ल तपाईँ पहिला सुरु गर्नुहोस्, मेरो पनि एक दुई एउटा कुराकानी हुन्छ। ल के रहेछ अब पूर्वमा चाहिँ हाम्रो पहिला पहिलाको पल्टन होइन, फर्स्ट सेकेन्ड सेकेन्ड सेकेन्ड सिक्स जिआरका अलिअलि कम हुनुहुन्थ्यो सङ्ख्यामा, तर पनि केही हुनुहुन्थ्यो। आज थोरै भए पनि उहाँहरू सङ्गठित भएर आफ्नो पल्टनको एक्टिभिटिजहरू इभेन्टहरूलाई इन्जोय गर्ने हिसाबले आज कुरा गर्न आउनुभएको रहेछ। तपाईँ नै सुरु गर्नुहोस्, म पनि केही कुरा गर्छु। ल सुरु गर्नुहोस् गुरुजीसँग।
1: विशेष गरी धरानमा चाहिँ यो ब्रिटिसका भूपू सैनिकहरूको विभिन्न रेजिमेन्टलहरू छ र रेजिमेन्टहरूले विभिन्न सामाजिकहरू कामहरू गर्दै आइरहेको अवस्था छ धरानमा। र यति क्रममा चाहिँ विशेष गरी हामीलाई एकदमै कमै मात्रामा न्युजहरू समेटिरहेको पल्टनलाई चाहिँ आज मैले भेट गर्ने अवसर पाएको छु। यसमा चाहिँ आजको यो मेरो अतिथि हुनुहुन्छ एक आदरणीय दाजु कमल कुमार लिम्बूज्यू। उहाँ चाहिँ यो पल्टनको सचिव पनि हुनुहुन्छ, जसले सचिव भएर चाहिँ धेरै काम गर्नुभएको छ धरानमा रहेर पनि। अनि उहाँसँग चाहिँ आज मैले अतिथि बनाएको छु। उहाँको पल्टनले यो सेकेन्ड जिआर पल्टनले चाहिँ के काम गरिरहेको रहेछ भनेर चाहिँ बोलाएको छु। उहाँ अहिलेको उमेर पनि 73 वर्षमा पनि यति राम्रोसँग काम गर्नुहुन्छ, हरेकमा एक्टिभ भएर लाग्नु भएको छ। अनि अध्यक्ष भन्दा पनि सचिवज्यूसँग आज भेट भएको छ, हामी पल्टनको विषयमा कुराकानी गर्न गइरहेको छौँ। विशेष गरी आदरणीय दाजुलाई धेरै धेरै स्वागत छ हाम्रो रेडियोमा।
2: धन्यवाद बहिनी।
1: दाइ, विशेष गरी यो हजुरहरूको यो सेकेन्ड जिआर एसोसिएसन पल्टनले धरानमा चाहिँ विशेष गरी के कस्तो काम गर्दै आइरहेको छ?
2: बहिनी, हाम्रो सेकेन्ड जिआर एसोसिएसन धरान ब्रान्चले चाहिँ हामीले नर्मली यहाँ सबै अब युनिटहरूसँग एसोसिएसनहरूसँग सहकार्य गरेर जुन जुन कामहरू गर्नुपर्ने छ केही कुराहरूमा त्यसमा हामी सहभागी हुन्छौँ विशेष गरी। अनि हामी केन्द्रको निर्देशन अनुसार चाहिँ धरानतिर शाखाले चाहिँ हामी काम गर्छौँ बहिनी।
1: हजुर, के के गर्दै आउनु भएको छ त अहिले?
2: हामीले विशेष गरी नर्मली हामी के जरुरी परेमा हामी बैठकहरू बस्छौँ, भेला भएर बैठक बस्छौँ र उहाँ केन्द्रबाट आयो भने वार्षिक हामीले चाहिँ हाम्रो डेली डे भन्ने हुन्छ, डेली डे हामीले मान्छौँ चौध सेप्टेम्बरमा वार्षिक, त्यो चाहिँ हामी मानिराखेका छौँ। यो साल पनि मान्ने योजना त
1: हजुर। यो धरानमा चाहिँ विशेष गरी टोटल कतिजना मेम्बर हुनुहुन्छ हजुरहरूको पल्टनको?
2: हाम्रो बहिनी, अब मैले चाल पाएको अनुसार पहिला हामी चाहिँ झन्डै लगभग 70-80 नै थियौँ यो पूर्व क्षेत्रको सबै लिएर, र अहिले यो युकेको उसले गर्दाखेरि अब साथीभाइहरू धेरै जस्तो अब युकेतिरै जानुहुन्छ, आउने जाने क्रममा अहिले नियमित हामी धरानभित्र मात्रै काम गर्ने चाहिँ हामीले अहिले चाहिँ 15-20 जनासम्म मात्रै छौँ बहिनी।
1: एकदमै थोरै होइन अरू पल्टनको तुलनामा। अरू अन्य पल्टनहरूसँग सहकारीहरू गरेर कतिको काम गरिरहनु भएको कि छैन यो पल्टनले के छ?
2: हामी प्राय सबै सहकार्य गरेका छौँ, अब जस्तै सैनिक भवन भनौँ, यसमा केही गर्नुपर्नेमा हामी त्यसमा पनि सहकार्य हुन्छौँ। माथि गोर्खा स्मृति पार्कतिर पनि हामी सहकार्य गरेरै गरिराखेका छौँ बहिनी, यसको लागि हामी सबै मिलेरै गरिराखेका छौँ।
1: पहिला त अब धेरै थियो पूर्व अञ्चलमा, अहिले धरानमा मात्र एकदम कम हुनुको कारण चाहिँ के हो?
2: यो खास विशेष गरी पहिला पनि कमी नै हो हामी, किनभने हामी अब सेकेन्ड इयर भन्ने चाहिँ अब तपाईँले सबैले थाहा छ, हामी चाहिँ खास उता यो वेस्ट पश्चिम तिरको अब दाजुभाइहरू धेरै सेकेन्ड इयरमा चाहिँ हुनु हुन्छ अनि पूर्वको चाहिँ कम्ती हुन्छौँ. त्यही अनुसार पछि हामी रिटायर हुँदा पनि आफ्ना आफ्ना ठाउँमा जाँदाखेरि हामी यता पूर्व क्षेत्रमा चाहिँ अलिक कमी नै परेको हो, भर्तीमै कम्ती हो बहिनी.
1: यो अरू पल्टनहरूसँगको सहकार्यमा चाहिँ सामाजिक कामहरू गर्नुभएको छ कि छैन, के छ यो पल्टनले?
2: सामाजिक काम भन्नाले अब यो सैनिक भवनको कुराहरू आए, माथिको कुरा अघि नै भने अब सबै हामी गर्छौँ. जस्तै उहाँहरूको जस्तै अब कार्यक्रमहरू हुँदाखेरि अब हामीलाई अब निमन्त्रण गर्नुहुन्छ अरू पल्टनले होइन, हामी हाम्रो कार्यक्रमहरू हुँदाखेरि हामी पनि उहाँहरू कार्यक्रममा आमन्त्र गरेर बोलाउँछौँ. यस्तै खालको जस्तै अब बाहिरको भिजिटर आयो भने त्यतिखेर पनि अब राम मार्फत हामीले जानकारी पाउँछौँ अनि त्यहाँ अब के गर्ने कता गर्ने भन्ने कुरा सम्पूर्ण हामीले सहकार्य गरेरै गर्छौँ बहिनी.
1: हजुर, यो आगामी योजनाहरू हजुरहरूको नयाँ योजनाहरू केही छ, अब के गर्ने भन्ने खालकोहरू?
2: योजना भन्नाले अब हामीले गर्नै पर्ने सेप्टेम्बर 14 हामीले एउटा डेली डे पार्टी अब गर्छौँ, त्यो चाहिँ अब नजिकै आउँदैछ, त्यो गर्छौँ. र एउटा योजना चाहिँ छ तर अब हाम्रो अलिकति त्यस्तै हो, यो मान्छे कमी र सबै कुरो भएको हुनाले अहिले अब त्यो चाहिँ पक्का अब हुन्छ हुँदैन भन्न सक्दिनँ. यो माथि हामी गोर्खा स्मृति पार्कमा चाहिँ धरान 20 त्यहाँनिर चाहिँ के छ भने अब सबै पल्टनको भन्नाले सबै भन्नाले 10-7 यो गोर्खा सिग्नल इन्जिनियर सबैले आफ्ना आफ्ना स्ट्याचुहरू यस्तो यस्तोहरू बनाइसक्यो. तर हामीले चाहिँ अब त्यहाँनिर अलिकति अब मान्छे कमी भएर होला, त्यस्तै हो अब आर्थिक सबैको कुरोको त्यहाँ समस्याहरू हुन्छ, त्यस कारणले त्यो चाहिँ एउटा योजना चाहिँ छ. यो चाहिँ हामीले मात्रै अलिक सम्भव नहोला जस्तो भएर हामीले माथि केन्द्रमा यो चाहिँ प्रस्ताव हामीले पठाएको छौँ. सायद आशा छ सायद हुनु सक्छ होला भन्ने आशा छ बहिनी.
1: हजुर, तपाईँहरूको यो सेकेन्ड जिआर पल्टन त्यसै गरी 6 पल्टन पनि धरानमा अलिअलि छ भन्ने सुन्दमा छ कि छ, उहाँहरूलाई पनि कमिटी गठन गरेर लैजाने भन्ने योजनाहरू पनि आइरहेको अवस्थामा सेकेन्ड जिआरलाई कतिको जानकारी छ छैन के छ?
2: यो चाहिँ अहिले मैले जानकारी भएको अनुसार चाहिँ अब शिक्षा र धेरै वर्ष नै यहाँ अब थिए छ साथीभाइहरू होइन, मेम्बरहरू थिए छ तर उनीहरूको चाहिँ सङ्गठन नभएर त्यतिकै रहेछ. तर अहिले राम सहित र यहाँ सैनिक भवनहरू सबै लागेर खोज तलास गर्दा सोधपुछ गर्दा अहिले 6-7 जति मेम्बरहरू हुनुहुँदो रहेछ धरानमा. त्यसले चाहिँ यहाँ तुरन्त सङ्गठन बनाएर उनीहरूको पनि एउटा समिति बनाउने सैनिक भवनको योजना छ बहिनी.
1: नयाँ योजनाहरूमा चाहिँ राख्नु भएको छ होइन, भनेपछि 6 पनि समेटेर लैजाने, 2 पनि अलिकति बढाउने पनि योजनाहरू होला
2: एकदम. त्यो चाहिँ अब किनभने उहाँहरूको पनि रहेछ तर अब अहिलेसम्म त्यो पत्ता थाहा नभएको र यो सङ्गठन नभएको हुनाले अब चाहिँ उनीहरूले पनि सबै समेटेर लाने योजना नै छ.
1: यो सबैजनासँग यसरी अन्य रेजिमेन्टहरूसँग पनि सहकार्य गरेर जाँदाखेरि चाहिँ कतिको सहज छ छैन, किनभने हजुरहरूको त मेम्बर कम्ती देखिन्छ होइन, के छ त्यो बारे बताइदिनुहोस् न.
2: त्यो चाहिँ अब यस्तो लाग्छ किनभने ऊ उखानै छ नि, त्यो भैँसीको सिङ भैँसी नै भारी भने जस्तै अब ठुलो मान्छेको ठुलै नै अब योजनाहरू हुन्छ होला, सानो ग्रुपको सानै योजना हुन्छ होला, त्यसमा त्यति ठुलो समस्याहरू परिराखेको छ. आफ्ना आफ्ना तरिकाले सफाई भइराखेको छौँ बहिनी.
1: हजुर दाइ, अन्तमा जाँदा जाँदै हजुरको यो हाम्रो मिडिया मार्फत चाहिँ 6-7 अलिकति कमी छ होइन, अन्य पल्टनको तुलनामा विभिन्न ठाउँमा छरेर रहनुभएको होला, उहाँहरूलाई पनि समेटेर लैजानको लागि चाहिँ त्यस्तो केही सुझाव केही सन्देश हजुर दिन चाहनुहुन्छ?
2: अवश्य बहिनी, यो चाहिँ मैले मात्रै नभएर अहिले चाहिँ रान नै यहाँ धरानको रान नै लागि परेको छ अनि सैनिक भवन लागि परेको छ, उहाँहरूले अवश्य पनि समेटेर अब कमिटी बनाएर हामीसँगै कामहरू गर्ने योजना छ बहिनी. यो हुन्छ अवश्य पनि है, होइन छ जानकारी पनि अब गराउँछु. उहाँहरूले पनि सबै आएर होइन यसरी समावेश हुने भन्ने पनि मैले आग्रह गर्दछु।
1: ल हाम्रो कमल दाईले आफ्नो व्यस्त समय दिनुभएकोमा दाईलाई धेरै धेरै धन्यवाद नो गेन पनि भन्न चाहन्छु। उहाँ एकदम व्यस्त भए पनि धेरै ठाउँमा कुदिनुहुन्छ, उहाँ एउटा सक्रिय रूपमा चाहिँ यो आफ्नो पल्टनको लागि चाहिँ काममा चाहिँ कुद्नुहुन्छ, एकदमै सक्रिय रूपमा हुनुहुन्छ। अध्यक्षहरू पनि व्यस्त हुनुहुन्छ तर पनि उहाँ यो 73 वर्षको उमेरमा पनि यति धेरै सक्रिय विभिन्न ठाउँ ठाउँमा सामाजिक काम गर्न पल्टनको प्रतिनिधित्व गर्दै चाहिँ पुग्नुहुन्छ। दाईले आज समय दिनुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिँदै म पनि बिदा दिन
0: बहिनी थ्याङ्क यू सो मच। आज तपाईँले 2116093 गुरुजीलाई ल्याइदिनु भयो, थ्याङ्क यू सो मच कमल कुमार लिम्बू। अब मेरो धेरै कुरा त छैन, उहाँलाई मेरो नमस्कार भन्न चाहन्छु, एक ताली यसो हेलो भनिहालौँ है त उहाँलाई गुरुजीलाई। ओके गुरुजी मलाई सुन्दैनुहुन्छ? नमस्ते हजुर, सेवारो सेवारो। ल आज चान्सले भरत सिंह साहबसँग पनि भेट भयो, आज बिजनमा आउनु भएको थियो, आज विशेष एउटा छोटो एउटा कार्यक्रम के थियो भने के अरे एलबी लालबहादुर साहबको बुवाको बारेमा एउटा चाहिँ कार्यक्रम त्यहाँ भएको रहेछ। उहाँ चाहिँ क्याप्टन जिसिओ टिका जितपुन बहादुर एमबिई ओबिआई आइडिएसएम 2GR फादर अफ लेफ्टिनेन्ट कर्नल लालबहादुर पुन ओबी एमसी अल्सो 2GR भनेको थियो। खासमा चाहिँ एउटा ब्युगल जहाँ चाहिँ हुगली नदी भारतमा हुँदाखेरि त्यो चाहिँ दुर्घटनाग्रस्त हुन लाग्दाखेरि उहाँले धेरैको ज्यान बचाउनु भएको रहेछ र उहाँको सम्मानमा एउटा चाहिँ ब्युगल त्यो पनि पुरा चाँदीले बनाएको ब्युगल प्रदान गरिएको रहेछ। त्यो बारेमा फोटो खिच्न कुराकानी गर्नको लागि उहाँ आउनु भएको बेलामा मैले भेटेँ र आज भनौँ न अब 2GR अथवा चाहिँ 2GR अथवा चाहिँ लाली पल्टन सिरमौर राइफल्स जे भने पनि होइन को एउटा चाहिँ हिस्टोरिकल इभेन्ट त्यहाँ भएको थियो, त्यो बारेमा धेरैलाई थाहा नहोला, त्यो बारेमा यसो हाइलाइट हामी बिस्तारै गर्छौँ र तपाईँसँग पनि आज कुराकानी गर्ने मौका सन्दर्भ मिल्यो। तपाईँलाई धन्यवाद छ, बहिनीलाई धन्यवाद छ र अरू अरू इभेन्ट र एक्टिभिटिजको बारेमा हामी हाइलाइट गर्छौँ गुरुजी, फेरि भेट्दै गरौँ है।
2: हुन्छ हजुर धन्यवाद, यहाँ अब मिलिफा सुब्बा बहिनीले पनि एक दुई कुरा राख्नु मौका दिनुभएकोमा धन्यवाद, तपाईँलाई पनि धन्यवाद। सेवा
0: ल त थोरै हुनुहुन्छ, रमाइलो गरेर बस्नुहोस्, अब अरूहरू पनि जोडिहाल्नुहुन्छ होइन। थ्याङ्क यू सो मच, मैले दुबईसँग बिदा लिएँ, समयको अभाव पनि रह्यो र जाँदा जाँदै एउटा गीत राखिहालौँ, यानि कि समाचारमा जानुभन्दा पहिला अगाडि एउटा गीत सुनौ एकैछिनको लागि।

0: प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध आफ्ना धारणा राखेका छन्। नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्ति संसदमा आएर सच्याउन रूलिङको माग गर्नुभएको छ।
1: हामी सबै प्रतिपक्षी दलको एउटै अभिव्यक्ति छ, उक्त गलत अभिव्यक्ति संसदमै आएर सच्याइयोस्, सच्याउन उहाँलाई ठिक छ ल गलत छ, उहाँले दिएको भनेको कुरा सही छ भने हाम्रो सामु यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस्। होइन भने प्रधानमन्त्रीज्यू आएर जवाब दिने, आफ्नो गल्ती सच्याउने र सभामुखजीले संसदको रेकर्डबाट हटाउने कुरा नै हामीले माग गरेका छौँ।
0: उहाँले सरकारकै कारणले देशभर अराजकता बढेको आरोप लगाउनु भएको छ।
1: प्रधानमन्त्रीज्यू नै एकदम अराजक र गैर जिम्मेवार अभिव्यक्तिमा लागिराख्दाखेरि अहिले सरकारका प्रतिनिधिहरू मन्त्रीज्यूहरू नै गैर जिम्मेवार बन्ने र विवादित अभिव्यक्ति दिने कुरामा प्रतिस्पर्धा चलिराखेको छ। कहिले अर्थमन्त्रीज्यू रोस्टमबाट धम्की दिनुहुन्छ सांसदहरूलाई, हामी तिमीलाई यो देखाइदिन्छौँ, हामीले तिम्रा यी नदेखेका हो र भन्ने जस्तो धम्की दिनुहुन्छ। अर्कोतिर पूर्वाधार मन्त्रीज्यूहरू गएर कसैका खुट्टा भाँच्ने अभिव्यक्ति दिनुहुन्छ। संसदप्रति जवाबदेह हुने कुरा मात्रै होइन, कानुनप्रति पनि जवाबदेह हुने कुरा, कानुनलाई परिपालन गर्ने कुरामा सरकार नै यस्तो गैर जिम्मेवार भएपछि देश कसरी चल्छ सभामुख महोदय?
0: काङ्ग्रेस प्रमुख सचेतक निष्कल राईले पसल चहार्दै चिया खान भ्याउने प्रधानमन्त्रीले चिया उद्योगी र किसानको समस्यामा भने वास्ता नगरेको आरोप लगाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राई,
2: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब 3 दिन भयो। सूर्योदय नगरपालिका भित्र मात्र 65 बढी र जिल्लाभरि तपाईँको 83 बढी चिया उद्योग बन्द गरिएको छ। तर यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन। मैले योसँग 7 पल्ट भयो यहाँ। हुन त सम्माननीय प्रधानमन्त्रीज्यू अन्य 2 माननीय मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ। तर वार्षिक 3 करोड बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाएको देखेको छैन।
0: भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकारले समस्या समाधानका लागि पहल नगर्दा उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ। इलामका 50 भन्दा धेरै अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि नै बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र 2 दर्जन चिया बगान छन्। झापामा अर्थोडक्स र सिटीसी गरी वार्षिक 12 देखि 14 अर्ब बराबरको चिया उत्पादन हुने गरेको छ। झन्डै 60,000 श्रमिक कर्मचारी र किसान चिया यसमा संलग्न छन्। नेपाली काँग्रेसले सुकुम्बासी समस्या समाधानमा सरकारले चालेको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको टिप्पणी गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सांसद अर्जुन नरसिंह केसी,
3: वास्तविक सुकुम्बासीको पहिचान गरेर नदी किनार वन सिमाना अथवा सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारवाही गर्ने सरकारले जो आँट गरेका थियो त्यसलाई चाहिँ मैले साहसिक कदमकै रूपमा ल्याएको थिएँ। तर अहिले जुन खालको परिस्थितिहरू विकसित भएको छ सभामुख महोदय, ठाउँ ठाउँमा चाहिँ भोक भोकै सुकुम्बासीहरू बस्नु पर्ने थियो र तिनीहरूले भोक भोकै मात्रै होइन, बाल वृद्ध र बच्चाहरूले स्कुल जान नपाउने स्थिति र हिजो मात्रै अस्ति मात्रै होल्डिङ सेन्टरमा जुन किसिमको किर्तिपुरमा भयो त्यो अत्यन्त दुःखद मात्रै होइन, यी घटनाक्रमहरूले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको छ। र यो वास्तवमै भन्ने हो भने यो घटनापछि काठमाडौँ वरपर मात्रै इन्द्रबहादुर राई बागमतीमा हाम फालेर 17 वर्षीय रविन तमाङ झुन्डिएर अर्को चाहिँ शान्तिनगरमा रवि तमाङको श्रीमती चाहिँ डोजर आतंकले गर्दा हर्ट फेल भएर मरेको र भोजरात दर्जी किर्तिपुरमा अस्ति मात्रै मृत्यु भएको कुरा चाहिँ हामी सबैलाई थाहा छ। यसरी व्यापक रूपबाट जो आतंकित अवस्था सिर्जना गरिएको छ र एमनेस्टी इन्टरनेसनल ह्युमन राइट्स र नेपालका मानवाधिकारवादीहरूले जो गम्भीर रूपले उठाएका छन् यतात्र सरकारले गम्भीर भएर ध्यान आकर्षण।
0: कालीकोटका 3 स्थानीय तहमा दुर्लभ वन्यजन्तु रातो हाब्रे रेड पाण्डा भेटिएको छ। तिला गुफा महाबै र शुभकालीका गाउँपालिका रेड पाण्डा भेटिएको हुरनडेक नेपालका कालीकोट संयोजक दिलीप कुमार शाहीले जानकारी दिनुभएको हो। तिला गुफा 10 को रुरुवंशु पाटन, शुभकालीका 6 को हाउडी लेकमा र महाबै 2 को महाबै पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको हो। हुरनडेक नेपालले रेड पाण्डाको संरक्षणका लागि निकालो र बाँसको जंगल नमास्न स्थानीयलाई आग्रह गरेको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि सेवामा नफर्केका प्राध्यापक कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन भनेको छ। खबर यति नै।

0: हजुर, ओएसएस थापाको यो गीत थियो। अघिको चरण पनि अलिकति बजिएको थियो, तर पुरा गीत बजेन। फेरि मैले यो चरणमा राख्ने समाचार पनि सुन्नुभयो थियो बिचमा श्रोताहरू। अब हामी यहाँलाई म लान खोजिरहेको छु लुम्बिनीतिर, जहाँ हुनुहुन्छ छवि पाण्डेजी। त्योभन्दा अगाडि हामी तरानको कुरा सुन्यौँ। तरानमा हुनुहुने 2GR र 6GR केही कुराहरू सुन्नुभयो। थोरै संख्यामा हुनुहुन्छ, किनभने पहिला पहिला पूर्वेली पल्टन, पश्चिमी पल्टन भन्ने गरिन्थ्यो 7-10 पूर्वेलीलाई, र चाहिँ फर्स्ट सेकेन्ड 6GR र अन्य पल्टन चाहिँ मिश्रित हुन्थ्यो। त्यसै कारणले चाहिँ हामी त्यो भन्ने गर्थ्यौँ, तर आजकल सबै मिक्स छ भन्नु पर्यो गर्दाखेरि। तर पनि आफू आफ्नो पल्टनको इतिहास र चाहिँ इभेन्ट्सहरू उहाँले अझै पनि थामिरहनु भएको छ, त्यो कुरा हामीले हाइलाइट गऱ्यौँ। र आज को हाम्रो पाहुना कमल लिम्बू 2116093 भनेपछि धेरैले चिन्नुहुन्छ होला भन्दै अब हामी लुम्बिनीतर्फ जाउँ। बुटवलमा पनि एउटा चाहिँ यो नगरी हो, पल्टने नगरी भन्नुपर्छ। फुटबल खेल्थ्यौँ, फुटबलका स्टारहरू हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि अहिले छवि पाण्डे जीलाई म कार्यक्रममा ल्याउन चाहन्छु। छविजी नमस्ते, स्वागत छ यहाँलाई।
1: हजुर हजुर, नमस्ते नमस्ते। हजुर
0: नमस्कार नमस्कार। आराम हुनुहुन्छ? ओके, ल पहिला गर्मीको बयान गर्नुहोस्, त्यसपछि अरू कुराकानी गरौँला। ल,
1: 40 डिग्री तापक्रम छ र सेलसेरमा 39, 40, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, 41, पानी पनि पानी परेपछि झन चाहिँ गरे गर्नु हुन्छ किन भन्दाखेरि चाहिँ पानी परेपछि पानीको त्यो जमिन मुनि पानी जान्छ पानीको चाहिँ त्यो जमिन मुनिको बास त्यसरी चाहिँ माथि आएर त्यसले चाहिँ झन वातावरणमा एकदम हव फप्ति गराउने गर्मी गराउने समस्या चाहिँ एकदमै छ त्यसले गर्दाखेरि चाहिँ धेरै मानिसहरू चाहिँ रिङ्गटा लाग्ने काम गर्न मन नलाग्ने जाँगर नचल्ने त्यसको चाहिँ समस्या चाहिँ छ अब दिनभरि घामले गर्दाखेरि चाहिँ बाहिर पनि निस्कन नसक्ने अवस्था चाहिँ यो पश्चिम तराईमा खास गरी बुटवल भैरव अब यो तराई यो कपिलवस्तु पश्चिम अल्कासी त्यही गरी नेपालगञ्जसम्मको अवस्था यही हो अब भदौसम्म चाहिँ अब पश्चिम तराईका जनताले चाहिँ अब गर्मीको चर्को चाहिँ के अरे खाने भए तापक्रम चाहिँ यो अवस्था चाहिँ एकदमै चाहिँ के अरे बढी छ पानी परे पनि पानीले पनि समस्या चाहिँ समाधान हुन सक्दैन
0: हो तर मजाले परे भए त हुन्थ्यो होइन अलिकति पर्दाखेरि तातिएर फेरि त्यसको बाफले हिर्काउनै पर्ने होइन ओके अब स्थिति यो छ नेपालभरि नै हो यो नेपालमा मात्रै होइन धेरै ठाउँमा चाहिँ यसपालि खरडी लाग्ने नै कुरा आएको छ त्यस कारणले आजको दिनको कुरा गर्दाखेरि नि छविजी तपाईँलाई जानकारी गराउँ आज चाहिँ पक्का भन्ने पर्ने विश्व खरडी विरुद्धको दिवस हो किनभने बढ्दो मरुभूमि कारण खरडी विरुद्धको विश्वको समुदायलाई जनचेतना बढाउनु पर्ने दिन हो आज त्यसले गर्दाखेरि अब हामीले नै गरेर यो ह्युमन रिजन्स मानवीय कारणले खरडी भइरहेको छ भनेर भनिन्छ वातावरणीय संरक्षण र दीर्घकालीन भूमि व्यवस्थापन यी आदितिर हामीले पैरवी गर्न जरुरत पनि पर्दछ भन्ने एक्सपर्टहरूको भनाइ छ खैर त्यो बाहेक आज तपाईँले बुटवल नारायणगढ सडक खण्डको सबै काम पुरा भएर सौन्दर्यकरणतिर पो लागेका छन् रे होइन के हो यो सुनाइदिनुहोस् प्लिज
1: हजुर हजुर हजुर एकदमै हो 2075 सालदेखि बुटवल नारायणगढ सडक निर्माण काम सुरु भएको थियो त्यसबिचमा 8 वर्ष चाहिँ त्यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरूले ताउनुसम्म छस्ति पाए र अब चाहिँ यो बुटवल नारायणगढ सडक खण्ड 113 किलोमिटर सडक खण्ड मा अब 2 घन्टा बढीमा 2.5 घन्टा मतलब 2 घन्टामा चाहिँ मजाले चाहिँ यात्रुहरूले चाहिँ सहज रूपमा यात्रा गर्न पाउने भए अरू कुरो के भन्दाखेरि चाहिँ यो दाउनेमा जुन चाहिँ जाम हुने समस्या थियो त्यो पनि अब अन्त्य भयो किन भन्दा चाहिँ अब त्यो दाउनेमा पनि दुवै तर्फबाट चाहिँ यो के अरे चाहिँ ढलानको काम सम्पूर्ण भएको छ र अब दाउनेमा चाहिँ लगभग भन्नुपर्छ 20-30 वर्षको लागि चाहिँ यो चाहिँ अब यो पहिरो चाहिँ जाने त्यसरी जाम हुने समस्या हुँदैन किनकि पिच दाउने क्षेत्रमा पिच भन्दा पनि चाहिँ अलकत्रा लगाएर पिचभन्दा पनि त्यहाँ ढलाइने गरिएको छ त्यो पिचभन्दा चाहिँ यो पिचभन्दा चाहिँ ढलाइ गरेमा चाहिँ त्यसको चाहिँ आयु चाहिँ 15-20 वर्ष अझै बढी हुन्छ भन्ने हिसाबले चाहिँ त्यो क्षेत्रमा जोखिम क्षेत्रमा पहिरो क्षेत्रमा त्यहाँ चाहिँ ढलानको काम गरिएको छ त्यसले गर्दा चाहिँ यो बुटवल नानगढ सडक खण्ड अझै त्यही गरी चाहिँ अब भरपर्दो बलियो र एकदम दिगो भएको छ र अब यो हेर्दा पनि चाहिँ अब निर्माण व्यवसायले यद्यपि ढिलो काम गरे तर चाहिँ ढिलो काम गरे पनि चाहिँ अब देर आए दुरुस्त आए भने जस्तै काम चाहिँ ढिलो भए पनि तर राम्रो काम भएको छ एकदम गजब भएको छ त्यो क्षेत्रमा यात्रा गर्ने एकदम राम्रो छ र पछिल्लो समय चाहिँ अब त्यो सडक निर्माण काम सम्पन्न भएपछि त्यो निर्माण व्यवसायले नै त्यसको जिम्मा लिएको छ र अब चाहिँ सडक सुन्दरीकरणको कुरा काम अब सुरु हुँदैछ। त्यसमा चाहिँ बिचमा चाहिँ वरि दायाँ बायाँ सडकको बिचमा चाहिँ फुलहरू लगाउने अब गमलाहरू लगाउने रोप्ने विभिन्न प्राधिकारहरू चाहिँ अथवा यो मौसम अनुसारको फुलहरू लगाउने त्यो काम सुरु भएको छ। त्यससँगै चाहिँ दुर्घटना बढ्ने जोखिम पनि छ त्यो खण्डमा, किन भन्दा चाहिँ सडक एकदम लम्बा लामो छ, चौडाइको छ। त्यसले हिसाबले चाहिँ अब बिच बिचमा चाहिँ बजार पनि पर्छ। त्यो अवस्थामा बजार क्षेत्रमा चाहिँ सडक डिभाइडरको काम पनि सुरु भएको छ, किन दुर्घटना त्यसले जोखिम बढाउँछ। त्यो हिसाबले चाहिँ अब एकसाथ चाहिँ सुन्दरीकरण र सडक डिभाइडरको काम पनि सुरु भएको छ। अब बिचमा चाहिँ फेरि चाहिँ धेरै पनि दुर्घटना भएको त्यो क्षेत्रमा अहिले पनि, त्यसले गर्दाखेरि चाहिँ अब यसलाई चाहिँ सुरक्षित पनि बनाउनु पर्छ। यो सडकलाई बाटो बनाएर मात्र हुँदैन, सडक दुर्घटना कम गराउनु पर्छ भन्ने हिसाबले पनि चाहिँ सडक सुन्दरीकरणसँगै सडक डिभाइडर अब ट्राफिकको चाहिँ लाइटर सङ्केतहरू राख्ने धेरै कामहरू चाहिँ अझै पनि बाँकी छ। तर त्यो त अब अलिक पछि हुँदै गर्छ। तर चाहिँ पछिल्लो समय चाहिँ भन्दाखेरि चाहिँ यो बुटोन नानगढ सडक खण्ड अब मजाले चाहिँ करिब 113 किलोमिटर मजाले फिलिली चाहिँ तरिकाले यात्रा गर्ने
0: अवस्था आएको छ। फिलिली गर्दाखेरि फेरि जिन्दगी जिलिली होला, किनभने स्पिड हो, त्यसको लागि अवेरनेसको कार्यक्रम गर्नुपर्छ, जनचेतना बढाउनु पर्छ र सिम्बल साइनेजहरू चाहिँ बनाउनु पर्छ। बिच बिच बाटोमा चाहिँ स्पिड ब्रेकरहरू पनि राख्नुपर्छ, त्यो चाहिँ अब अथोरिटिजहरूले ध्यान दिउन्। विदेशमा त्यही हो, विशेष गरी काठमाडौँमा अहिले जनचेतना बनाउनको लागि ट्राफिकले बडो राम्रो काम गरिरहेको छ। यो सवारी साधन प्रयोगकर्ता मात्र होइन, पैदल यात्रीहरूलाई पनि जनचेतना बढाउनु पर्छ, किनभने कतिलाई के छ भने नि तपाईँलाई पनि थाहा छ होला, तपाईँको सहर बजारमा यो चाहिँ जेब्रा क्रसिङ भनेर चाहिँ पैदल यात्रीको लागि मात्रै हो भन्ने भनाइ छ। अब झन्डै 3-4 मिनटको पर्खाइपछि बल्ल बल्ल आफ्नो पालोमा आएको सवारी साधनहरूले हिँड्नु पाउने ग्रिन लाइटमा चाहिँ दाहिने बायाँ नहेरिकन यो पैदल यात्रीहरूको लागि मात्रै भनेर आफ्नो ज्यान जोखिममा लाएर चाहिँ के भन्छ जेब्रा क्रसिङमा काट्नेहरू थुप्रै छन् काठमाडौँमा, साथ यहाँ पनि होलान्। गर्दाखेरि यो जेब्रा क्रसिङको बाटो सबैको लागि हो, पैदल यात्रीको लागि पनि हो, आफआफ्नो टाइममा चल्नुपर्छ, हिँड्नुपर्छ, सडक के भन्छ सवारी साधनको लागि पनि हो भन्ने कुरा सबैले बुझ्दियो भने, एउटा मामुली एक्जाम्पल हो, त्योभन्दा अरू अरू पनि छ, कताबाट ओभरटेक गर्ने, कसरी ओभरटेक गर्ने, ओभरटेक गरिसकेपछि अर्को काम के हो, हेभी भेहिकल्सहरू कुन लेनमा हिँड्नुपर्छ भन्ने कुरा जनचेतनाले ल्याउने कुरा हो, अवेरनेस र एजुकेसनको कुरा हो। गर्दाखेरि स्थानीय ट्राफिक प्रहरी प्रशासनले चाहिँ यसमा ध्यान दिउन्, होइन त, तपाईँ के भन्नुहुन्छ?
1: हजुर एकदमै एकदमै निश्चित गरी अब चाहिँ अब यो बुटोल नारायण सडक खण्ड अब एकदम राम्रो भएको हुँदाखेरि चाहिँ त्यसमा चाहिँ बिचमा चाहिँ बाधा कुनै नहुँदा चाहिँ अब यस्तो जस्तो खास गरी चाहिँ साना सवारी साधनहरू कारहरू ठुला बसहरू चाहिँ करिब तपाईँको चाहिँ 80-90 प्रति घन्टा किलोमिटरमा 100 किलोमिटर उसमा चाहिँ हिँड्दाखेरि चाहिँ बिचमा चाहिँ बाइचान्स चाहिँ मान्छेले चाहिँ कुनै यात्रीले चाहिँ त्यो अब असावधानी बस
0: मान्छे होइन कुखुराले बाटो काट्दाखेरि बाख्राले बाटो काट्दा चौपाले बाटो काट्दा पनि ठुलो दुर्घटना हुन सक्छ, होइन, मान्छेको त पुरै कुरै नगरौँ। एनिवे जे होस् मलाई चाहिँ अलिकति जहिले पनि दाउन्ने भन्ने बित्तिकै त्यहाँको माटोको बनावट भू बनावट अलिकति फुस्रो छ, कमजोर छ, त्यहाँको अलिकति बाढी अलिकति ठुलो वर्षा हुने बित्तिकै त्यो पहिरो आइहाल्ने बगिहाल्ने, अहिले नयाँ बनेकोलाई ढलनलाई पनि त्यसले बगाउन सक्ने क्षमता राख्छ त्यसले, कता त्यसतिर पनि राम्रोसँग व्यवस्था गरिएको होला कि के छ?
1: त्यो पहिरो जुन जोखिम क्षेत्र छ करिब करिब 13 किलोमिटर त्यो क्षेत्रमा चाहिँ त्यो सडक त्यो उसमा त्यो भित्तामा चाहिँ त्यो चाहिँ ऊ ढुङ्गा लगाएर पर्खाल लगाएर त्यसलाई चाहिँ ढाकिएको छ र त्यो सँगै चाहिँ के अरे दोस्रो दायाँ बायाँ सडक खण्डमा सडकको क्षेत्रमा चाहिँ त्यो अब कलबटहरू निर्माण गरिएको छ, पानी जाने स्लोपहरू जस्तो चाहिँ जहाँ जोखिम छ, जहाँ पानी पानी बग्छ त्यो क्षेत्रको चाहिँ पहाडको चाहिँ त्यो पानी बग्ने उसलाई पनि त्यसलाई चाहिँ बाटोबाट साइड लगाएर चाहिँ निकासको चाहिँ

0: नेपालको पर्यटकीय राजधानी पोखरामा बहुदै आएको भन्ने कुरा चाहिँ जुन मिडियामा सुन्न पाइन्छ। त्यस्तै अवस्था चाहिँ लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा ऐतिहासिक पर्यटकीय स्थलहरूमा भारतीय पर्यटकहरूको घुइँचो लाग्न थालेको छ। यद्यपि भारतीय पर्यटकहरूको आएपछि त्यसमा चाहिँ अब स्थानीय पर्यटनमा स्थानीय जनताको जीवनमा त्यसले कति असर प्रभाव पार्यो त्यो कुरा चाहिँ फरक हो। तर के भन्दा चाहिँ तर अब पछिल्लो समय चाहिँ अब नहुनुभन्दा चाहिँ राम्रो कुरा के भन्दा चाहिँ अब भारतीय पर्यटकहरू बिस्तारै नेपालका विभिन्न ऐतिहासिक स्थलहरू आउन थालेका छन्। लुम्बिनी प्रदेशी कुरा गर्दाखेरि चाहिँ पाल्काको रानी महल, त्यसै गरी पाल्काको भैरव स्थान, अब गुल्मीको रेसुङ्गा, अराखाँचीको नर पानी, सुपर देउराली यी लगायतका ऐतिहासिक स्थलहरूमा चाहिँ अब भारतीय पर्यटकहरूको अहिले ठुलो चहल पहल छ। भारतीय गाडीहरू साना सवारीका साधनदेखि लिएर ठुला बसहरूमा समेत चाहिँ भारतीय पर्यटकहरू आउने गर्दछन्। अरू कुरो भन्दा चाहिँ भारतीय पर्यटकहरू आउँदाखेरि चाहिँ सानो सवारी साधनमा आउँदाखेरि चाहिँ उनीहरूले बढी खर्च गर्छन्, तर बसमा आउने भारतीय टुरिस्टहरूले चाहिँ उनीहरू चाहिँ सडकमै अब बस्ने, सडकमै खाना पकाउने, सडकमै दिशा पिसाब गर्ने, त्यही एउटा समस्या छ ठुलो बसमा आउने भारतीय पर्यटकहरूको। तर सानो सवारी साधन जस्तो जीप कारहरू आफ्नो लिएर आउनेहरू चाहिँ उनीहरू चाहिँ एकदम मजाले फेरि चाहिँ अब त्यो होटलमा बस्ने, खाने, रमाउने गर्ने त्यो देखिएको छ। त्यसले गर्दा चाहिँ थोरै फरक त सत्र चाहिँ अब यसले चाहिँ बिस्तारै भन्दा चाहिँ भारतीय पर्यटकहरूमा पनि चाहिँ अब खर्च गर्ने बानीको विकास गर्नुपर्छ, घुम्नुपर्छ भन्ने त्यो चाहिँ भावना चाहिँ विकास भएको छ। र चाहिँ लुम्बिनी प्रदेशका विभिन्न स्थलहरूमा चाहिँ एकदमै पर्यटकहरू आउने चाहिँ अब
1: मुख्य गरेर इन्ट्री पोइन्टमा उहाँहरूलाई चाहिँ हाम्रो नेपालको तौर तरिका यो हो, हामी यो चाहन्छौँ तपाईँहरूबाट, हामीले गर्न सक्ने तपाईँहरूलाई हरेक मद्दत दिन्छौँ, भगवान रूपमै हेर्छौँ तपाईँ एउटा टुरिस्टलाई, हाम्रो पाहुनालाई, तर तपाईँले गर्न पाउने यो हो, गर्नुपर्ने यो हो, गर्न नपाउने यो हो, तपाईँले गर्यो भने यो कानुनको बरखिलाफ हुन्छ भन्ने कुरा अवेरनेसको काम चाहिँ इन्ट्री पोइन्टमै गर्दा राम्रो होला, अथवा चाहिँ होटेलमा पनि त्यही कुराहरू होटेलियर्सहरूले पनि गर्दै भने आफ्नो जिम्मेवारी पुरा गर्लान् भन्ने एउटा चाहिँ भनाइ है नि त। ओके,
0: भारतीय पर्यटकहरूसँगै जस्तो नेपाल सरकारले बालन सरकारले दुई दिनको जुन बिदा दिएको छ शनिबार र आइतबार, त्यो दुई दिनको बिदाले गर्दाखेरि चाहिँ नेपालको आन्तरिक पर्यटकहरू समेत चाहिँ अब घुम्ने चाहिँ क्रम चाहिँ बढेको छ। नेपालीहरूमा समेत चाहिँ त्यो चाहिँ देखिएको छ। खास गरी चाहिँ कर्मचारी वर्गहरू चाहिँ अहिले चाहिँ दुई दिनको बिदा मनाउन सिकेर चाहिँ त्यस्तो क्षेत्रहरू चाहिँ अब पर्यटकीय स्थलहरू जाने, घुम्ने, अब परिवार लिएर बस्ने गर्ने, त्यो चाहिँ नेपालीको चाहिँ अब त्यो आर्थिक स्तर चाहिँ सुधार भएको अवस्था पनि त्यो देखिन्छ। किनकि चाहिँ अब बढी चाहिँ बढेको मात्रा छ लुम्बिनी प्रदेशको विभिन्न अब यसमा स्वर्गद्वारी जाने, अब रानीमहल जाने, यीहरू चाहिँ हरेक अब शनिबार आइतबार चाहिँ नेपाली निजामती कर्मचारीदेखि लिएर शिक्षक कर्मचारीहरू, अब व्यवसायीहरू, उद्योगीहरू,
1: मुख्य गरेर आफ्नो परिवारलाई पनि समय दिन पाउनु भएको छ, छोराछोरी समय दिन पाउनु भएको छ, घुम्ने मौका भएको छ। किनभने एक दिनको बिदा जाँदा नै सकिन्छ, आउँदाको कुरै नगरौँ होइन, दुई दिनको बिदाले धेरै गर्छ, अझै लङ विकेन्ड पर्यो, अझ तिन दिन चार दिन भयो भने उहाँहरूले गर्नुहुन्छ। यो चाहिँ संसारमा चलेको एउटा तौर तरिका हो, नेपालले अहिले अवलम्बन गरेको छ, तर कता कता सुन्छु यो छेडीको यो भनौँ न हर्मुजको यो प्रब्लम सकिसकेपछि फेरि ब्याक टु नर्मल हुन्छ भनेर भन्दाखेरि कता कता यो सरकार अब मानिसहरूलाई बानी पनि परिसकेको छ, दुई तिन महिना भइसकेको छ होइन, र यसमै अडिक रह्यो भने राम्रो होला। किनभने बिजनेस पनि धेरै बढेको छ, यति हो कि सरकारी काम चाहिँ मा अलि बाधा पर्यो त भन्ने भनाइ छ, तर पनि मन्डे टु फ्राइडे गर्नुपर्ने काम इन्ट्याक्ट भएर त्यो भनौँ न गर्नुपर्ने सात घन्टा आठ घन्टा कति छ नेपालको नियमअनुसार राम्रोसँग काम गऱ्यो भने त शनिबार र शुक्रबार बिदा दिए पनि के फरक पर्ला भन्ने धेरैको भनाइ छ, तपाईँ के भन्नुहुन्छ?
0: हजुर, निश्चितमा त्यो पनि हो, तर अर्को चाहिँ कुनै पनि कुराको चाहिँ दुईवटा के पोइन्ट हुन्छ, एउटा प्लस पोइन्ट हुन्छ, एउटा नेगेटिभ पोइन्ट हुन्छ। अब नेगेटिभ पोइन्ट के छ भन्दाखेरि चाहिँ दुई दिन बिदा गर्दाखेरि चाहिँ यो के अरे चाहिँ यो बालबालिकाहरू चाहिँ अलिक बिग्रेको हो कि भन्ने चाहिँ आइरहेको छ। बालबालिकाहरू
1: त्यो पनि त्यही हो, संसारमा बिग्रेका छैनन्, यहाँ मात्रै किन बिग्रिने नि होइन। अब त्यो अब मोबाइल मात्रै दुई तिन दिन खेलेर खेलाउन पनि त अब कन्ट्रोल गर्नु पर्यो, परिवारले गर्नु पर्यो, समाजले गर्नु पर्यो। बेलायतमा हिजो अस्तिदेखि कहिले 16 वर्ष भन्नेका मुनिका बालबालिकाहरूलाई चाहिँ भनौँ न अब मोबाइल अथवा चाहिँ त्यो त्यो एक्सेस बन्द गरिएको छ। अस्ट्रेलियामा त्यसै छ, त्यो अब नियम कानुनले पनि त कन्ट्रोल गर्नु पर्यो। अभिभावक काम छ, स्कुलको काम छ, सबैको काम छ, पुलिसिङ त गर्नै पर्यो नि होइन र।
0: अनि अरू सबै कुरामा प्लस पोइन्ट देखिए पनि यो चाहिँ दुई दिन बिताले चाहिँ विद्यार्थीहरूमा थोरै नेगेटिभ असर पर्छ कि उनीहरू पढाइमा प्रभाव
1: त्यसको लागि अरू एक्टिभिटी गर्नु पर्यो तपाईँ अब स्कुलको अरू भनौँ न अरू एक्टिभिटी छ नि क्लासरुम मात्रै पढाइ होइन नि त्योभन्दा अरू घुम्न जाने ट्राभल गर्ने अनि प्लस अरू अरू एक्टिभिटी स्पोर्ट्सको लागि इन्भल्भ गराउने छँदैछ नि होइन त एकदमै

0: ओके संसारमा भइरहेछ नेपालमा त किन हुँदैन भन्ने मात्रै हो, घरमा बस्यो भने बोरिङ लाग्छ उनीहरूले चाहिँ मोबाइल खेल्छन् भन्ने मात्रै भनेर भएन, उनीहरूलाई अप्सन पनि दिनु पर्यो नि त होइन। अरू केही छ
1: अनि अरू कुरा चाहिँ अब जस्तो रूपन्देही जिल्लामा पछिल्लो समय चाहिँ यो चाहिँ अपराधको के अरे श्रृङ्खलाहरू एकदमै बढिरहेको छ, चोरी डकैती लुटपाटदेखि लिएर मात्रै चाहिँ होइन यो घरेली हिंसा अब मानवीय हिंसाहरू चाहिँ अपराधहरू चाहिँ अब एकदमै चाहिँ यो चाहिँ बाक्लो रूपमा चाहिँ एकदम त्यो चाहिँ यो गम्भीर रूपमा चाहिँ बढिरहेको छ। त्यो रिपोर्ट पनि आएको छ जस्तो जिल्ला प्रहरी कार्यालय हिजो रूपन्देहीले हिजो मात्रै एउटा विज्ञप्ति जारी गरेको थियो जस्तो कि चाहिँ यसमा मात्र चाहिँ 182 चाहिँ मुद्दा दर्ता गरेको छ जिल्ला प्रहरी कार्यालय रूपन्देहीले। त्यो भनेको एकदमै बेसरी गरेको एक महिनामा त्यत्रो चाहिँ 30 दिनमा त्यत्रो 182 मुद्दा दर्ता हुनु भनेको चाहिँ अपराधको घटनामा एकदमै धेरै हो। जस्तो कि जसमा चाहिँ अब ज्यान मार्ने जो उसमा चाहिँ उद्योगमा 30 मुद्दा दर्ता भएको छ, यो भन्दा चाहिँ अब मान्छेमा चाहिँ एउटा अपराधको मनोवृत्ति बढिरहेको छ कि मान्छे अपराधी हुँदैछन् कि मान्छेमा चाहिँ त्यो चाहिँ अब मानवीयता भन्ने हराउँदैछ कि भन्ने एक किसिमको चित्र चाहिँ देखिन्छ। अर्को कुरा आत्महत्या घटना 14 भएका छन्, चोरी आर्थिक अपराधको घटनाहरू 59 भएका छन्, सामाजिक अपराधको घटनाहरू 52 भएका छन्, महिलामाथि चाहिँ ठगीका घटनाहरू 13 भएका छन्। अर्को कुरा अर्को गम्भीर कुरा के छ भन्दाखेरि चाहिँ घरेलु हिंसा महिला घरेलु हिंसामा 93 मुद्दा दर्ता भएको छ। यो के भन्नुहुन्छ कि अझै पनि नेपाली महिलाहरू यत्रो संसार चेन्ज भइसक्यो तर अहिले पनि नेपाली महिलाहरू अब यो आफ्नो घर आफ्नो घरैबाट चाहिँ श्रीमानबाट अब चाहिँ सासूबाट ससुराबाट बुहारीबाट जिठानीबाट नन्दबाट अब कोषबाट हुने हो आफ्नै घरबाट चाहिँ उनीहरू असुरक्षित छन् महिलाहरू भन्ने कुरा चाहिँ यो चाहिँ प्रमाणित भएको छ। अपराध पनि बढिरहेको छ त्यसले गर्दाखेरि चाहिँ यो जुन व्यक्तिको छ यो श्रृङ्खला त्यो चाहिँ वास्तवमा चाहिँ एउटा अपराधको मनोवृत्ति चाहिँ अलिक बढेको हो कि नेपालीहरूमा कि अब आर्थिक स्थिति अलिक बढेको हुँदाखेरि चाहिँ अब यो यसले चाहिँ कुनै अपराध जन्माउन सक्छ निश्चित रूपमा चाहिँ त्यो चाहिँ यसको चाहिँ इम्प्याक्टको खोजी हुन जरुरी छ। यो घटनाहरू किन बढिरहेको छ त्यो विषयमा पनि एउटा सचेतनामूलक कार्यक्रमहरू चलाउने हो कि भन्ने कुरा चाहिँ जिल्ला प्रहरी कार्यालय रूपन्देहीले गरेको थियो हिजो।
0: ज्यू ओके आजलाई यति गरौँ, थ्याङ्क यू सो मच। अब अरू त भन्न सकिन्न, तपाईँले असाध्यै गर्मीको कुरा गर्नुभएको छ, अब चिसो खाउँ भन्दाखेरि पनि तपाईँको अब अलि अरू हेल्थ इस्यु होला होइन, त्यसले गर्दाखेरि पुरानो तरिका अनुसार पनि राम्रै हुन्छ। अब तपाईँहरू छतमा सुत्नुहुन्छ क्यारे रातको समयमा अलि विचार पुर्याउनुहोस्, सर्प आदिको सर्पदंशको पनि प्रम छ, लामखुट्टे पनि भिगभिगी छ, गर्दाखेरि झोलको प्रयोग गर्नुहोला। अरू के छ खा पेय पदार्थमा धेरै जस्तो के चल्छ, नरिवल चल्छ कि के चल्छ त्यहाँ?
1: यहाँ चाहिँ पेय पदार्थमा नरिवल त धेरै कम चल्छ, अब रेस्टुरेन्ट अब उसमा होटलहरूमा अब कोका कोला नै र फेन्टा स्प्राइटहरू चिसो भयो। अर्को त्यहाँ कपिलवस्तु जिल्लामा एउटा महीको उत्पादन छ, त्यो चाहिँ यो ब्रान्ड चाहिँ के अरे देशैभरि छ, त्यो महीको ब्रान्ड चाहिँ अहिले यहाँ निकै लोकप्रिय भएको छ।
0: ओके, त्यो हेल्दी पनि भयो, अब लोकल ब्रान्ड पनि भयो, अरू भन्दा पनि त्यो फिजी ड्रिङ्क्स भनिन्छ नि होइन, बोतललाई चाहिँ यो ग्यास भरेकोहरू चाहिँ त ध्यान नदिनु होला, अब यो गर्ने त्यो गर्ने भनेर त म भन्न मिल्दैन, तर पनि भनौँ न अब धेरै सुगरको कन्टेन्टहरू र एडिटिभ्सहरू राखेको मा चाहिँ ध्यान चाहिँ दिनु भएन भन्ने भनाइ छ। सबभन्दा बेस्ट चाहिँ चिसो चिसो पानी खाने गर्नुहोस्। ओके,
1: हजुर, पछिल्लो समय चाहिँ चिकित्सकहरूमा चाहिँ जुन चिकित्सकहरूले डक्टरहरूले चाहिँ जुन अवेरनेसको प्रोग्राम गर्नुभएको छ, जस्तो गरी कोका कोला खानु हुँदैन, यो रातो मासु खानु हुँदैन, अब यो धेरै स्प्राइट नखानु चिसो नखानु भनेर जुन चाहिँ गरी उहाँले चेतनामूलक कार्यक्रमहरू चाहिँ विभिन्न डक्टरहरूले चाहिँ चिकित्सकहरूमा युट्युबहरूमा हाल्नु भएको छ। त्यसले गर्दा वास्तवमा चाहिँ समुदायमा चाहिँ एउटा अवेरनेस चाहिँ के अरे सिर्जना भएको देखिन्छ, किनकि अहिले पछिल्लो समय चाहिँ यो अलिक बढी चाहिँ होटलहरूमा यसमा चाहिँ रेस्टुरेन्टहरूमा चाहिँ चिसो खाने प्रवृत्ति चाहिँ अब घटेको देखिन्छ। यो कोका कोलाहरू स्प्राइटहरू यसले चाहिँ स्वास्थ्यलाई हानि गर्छ है भन्ने कुरा चाहिँ मानिसमा चाहिँ एउटा चेतना चाहिँ सिर्जना भएको छ। यसले चाहिँ के अरे राम्रै काम गरेको छ र चाहिँ मोहीको चाहिँ ब्रान्डहरू चाहिँ अलिक बढिरहेको छ तराईमा, त्यसले गर्दा चाहिँ यो चाहिँ एक किसिमको चाहिँ अब राम्रै देखिएको छ।
0: ल, थ्याङ्क यू सो मच तपाईँलाई भन्दै मैले बिदा लिएँ है त। थ्याङ्क यू बाबा। छवि पाण्डेजीसँग कुराकानी थियो, भुटान नानगढ सनखण्ड कम्प्लिट भयो, गुड न्युज, अब सौन्दर्यीकरणको काम हुँदैछ, भारतीय पर्यटकको आगमन त्यो पनि राम्रै हो, अलिअलि चाहिँ प्लस माइनस छ भन्दै हुनुहुन्थ्यो, दुई दिन बिदाको कुरा गर्नुभयो, धेरै अपराधका श्रृङ्खलाहरू बढ्दैछन् भन्नुभयो आदि आदि। ल त यसलाई मिठो मिठो गीत सुनौँ, त्यसपछि हामी आज नेपाल कप सेमी फाइनल स्टेज छ क्विन्स गोर्खा सिग्नल्स प्लेइङ गोर्खा आर्क सपोर्ट बटालियन आज बेलायतको समय 10 बजेको सुरु भइसकेको छ करिब 10:30 बजेतिर म आउँछु भनेर रूपा राणा बहिनीले जानकारी गराउनु भयो भने त्यहाँ बेलायतको स्थानीय समय 2 बजे 1-0 गेन्स जिएसपिएस खेल खेल्दै हुनुहुन्छ र आरएमएस स्यान्डर्सको चाहिँ खेल मैदानमा भन्ने जानकारी छ यसलाई गीत सुनाऊ

0: सुरज कुमार थापाको मिठो स्वरको यो मजाको गीत सुन्नुभयो, नाम बिना कति नाथा। सुरज कुमार श्रेष्ठ म्युजिसियन, अरेन्जर, धेरै उहाँको राम्रा राम्रा काम छन् र एकदमै सिनियर भेटरन सिङ्गर तीर्थ कुमारी दिदीको चाहिँ सुपुत्र हुनुहुन्छ भन्ने जानकारी गराउँ। ओके, अब हामी यहाँबाट सिधै लागु न टेलिफोन कनेक्सनमा बेलायततर्फ, बेलायतको क्याम्बर्ली एरियामा जहाँ चाहिँ रोयल मिलिट्री एकाडेमी स्यान्डर्स छ, त्यहाँ चाहिँ भव्य ब्रिगेड अफ गोर्खाजको गेम भइरहेको छ, त्यो बारेमा छोटो चर्चा। नेपालको इतिहासको कुरा गर्नुपर्दाखेरि ब्रिगेड अफ गोर्खाजद्वारा वार्षिक रूपमा खेलिने नेपालको फुटबलको छोटो चर्चा गर्न चाहन्छु है त। नेपाल कपको इतिहासको कुरा म गर्दै थिएँ। सन् 1948 गोर्खा ब्रिगेड, ब्रिगेड अफ गोर्खाज भनेर भनौँ, द्वारा हरेक वर्ष आयोजना हुँदै आएको एक प्रतिष्ठित फुटबल यो प्रतियोगिता हो। यो प्रतियोगिता ब्रिगेडको वार्षिक कार्यक्रमको एउटा महत्त्वपूर्ण हिस्सा हो र विभिन्न युनिटहरू बीच सञ्चालन हुने व्यापक फुटबल प्रतिस्पर्धाको अङ्ग मानिन्छ। नेपाल कपको ट्रफीको चाहिँ पहिलो पटक नेपालका प्रधानमन्त्रीद्वारा प्रदान गरिएको थियो। त्यस यता यो गोर्खा युनिटहरू बीच गौरव, सम्मान र स्वस्थ प्रतिस्पर्धाको प्रतीक बनेको छ। नेपालको प्रधानमन्त्री भनियो त कुन प्रधानमन्त्री, राणाकालीन प्रधानमन्त्री मोहन शमशेर जङ्गबहादुर राणाले प्रदान गरेको यो कप हो सुधारु। त्यसले गर्दाखेरि धेरै पुरानो कप आज सेमिफाइनल स्टेजमा छ। त्यो बारेमा चर्चा गर्नको लागि रूपा राणा बहिनीलाई मैले बिएबिएस गोर्खा रेडियो काठमाडौँमा स्वागत गरे। मलाई सुन्नु भएको छ बहिनी, नमस्ते।
1: दाजु नमस्कार, थ्याङ्क यू भेरी मच हजुरको समयको लागि।
0: ल त तपाईँ पनि भर्खरै ट्राभल गरेर ड्राइभ गरेर फोक्सटनबाट आरएमएस स्यान्डर्स पुग्नु भएको छ। बाटो जर्नी राम्रै भयो, समयमा पुग्नु भयो बहिनी?
1: ओहो, बाटो त दाजु यो मर्निङको लागि यो अफिस आवर भएर होला, यस्तो गाह्रो भयो कि बल्ल बल्ल आइपुगे दाजु।
0: ओके, त्यस कारणले अघि 10 बजेको समय दिनुभएको थियो, 10 निकै नागिसकेको छ, 45 हुनु हुन आँट्यो। ल अपडेट दिइहाल्नुहोस्, आज त दुई टिमको, चार टिमको घमासान सेमी फाइनल, वर्ल्ड कप भन्दा ठुलो सेमी फाइनल स्टेज छ होइन त?
1: ज्यू दाजु, एकदमै यहाँ घाम लागिरहेको छ। अघि म आउने बेलामा भने बाटोमा पानी परिरहेको थियो र अहिले हाम्रो टिम यो सेमी फाइनलको लागि, फर्स्ट सेमी फाइनल क्युजिएस भर्सेस गोर्खा आग सपोर्ट बटालियनको म्याचमा अहिले भर्खरै हाफ टाइम पुरा भएर सेकेन्ड यो फेरि अहिले सुरु भइसकेको छ म्याच र अहिलेसम्मको रिजल्ट भने दाजु क्युजिएस क्यु र गोर्खा आग सपोर्ट बटालियन भने नील भइरहेको अवस्था हो र नेपाल कपको यो फर्स्ट सेमी फाइनल म्याच दुवै टिमको बिच एकदमै स्पोर्ट भनौँ यो विनिङ मेन्टालिटी त छँदैछ, गेमको ट्याक्टिस अनि सबै डिसिप्लिनमा रहेर यो स्किल एकदमै बेजोडको साथमा अहिले यस्तो दुवै टिमबाट मारामार भइरहेको अवस्था हो र यति बेला संसारमा फुटबलको महाभूकम्प भइरहँदा भने यो गोर्खा ब्रिगेडको बडो प्रेस्टिजियस, अघि नै दाजुले हिस्ट्री पनि भनिसक्नुभयो, उहाँलाई फुटबलको बारेमा धेरै कुरा थाहा छँदैछ र यो इभेन्टको माहौल भने एकदमै शिखर चुमिरहेको छ यहाँ सेमी फाइनलको र यसै क्रममा क्विन्स गोर्खा सिग्नल्सबाट टिम म्यानेजर हुनुहुन्छ क्याप्टेन भूपाल गुरुङ भाइ। भाइ, तपाईँलाई अहिलेसम्म एकदमै सोफार तपाईँको टिमले राम्रो गरिरहेको अवस्था हो, एकदमै ह्युज कङ्ग्रेचुलेसन र तपाईँको अनुभवमा अहिलेसम्म खेल कस्तो भइरहेको छ सुनाउनुहोस्।
2: दिदी थ्याङ्क यू सो मच, विनोद साहबलाई पनि गुड मर्निङ हाम्रो युकेबाट।
0: गुड मर्निङ इन युके, गुड आफ्टरनून फ्रम काठमाडौँ भूपाल साहब।
2: साहब, हाम्रो अहिले नेपाल कपको कुरा गर्दै गर्दाखेरि आज सेमी फाइनलको डे वान फर्स्ट गेम क्युजी सिग्नल्स भर्सेस आग सपोर्ट बटालियन, सो फार गेम ठिकैको भइरहेको छ, राम्रै खेल्दैछ दुइटै टिमले, तर क्युजी सिग्नल्सले चाहिँ 2-0 अग्रता लिइरहेको छ अहिले।
0: ओके, फेरि अब सेकेन्ड हाफ सुरु भयो भनेर बहिनीले भनिदिनुहुन्थ्यो, तपाईँले सेकेन्ड हाफ अब 2-0 भएको अवस्थामा के मूल मन्त्र दिनुभयो खेलाडीहरूलाई?
2: नेपाल कपको सबै कुरा भन्दाखेरि चाहिँ प्रिपेरेसन नै भन्नु पर्ला दाइ, अब हामीले चाहिँ के अरे फिजिकल त छँदैछ फुटबलमा, त्योभन्दा धेरै चाहिँ अलिकति साइकोलोजिकल साइडतिर धेरै ट्रेनिङ गरेको हुन्छ, त्यसले गर्दा पनि सायद खेलाडीको मनोबल धेरै राम्रो भएर होला, अहिलेको गेम राम्रो भइरहेको छ। अझै इम्पोर्टेन्ट अथवा सिग्निफिकेन्टली विन गरेको चाहिँ हाम्रो क्वार्टर फाइनल अगेन्स्ट टु अजिया, 97th मिनटमा इक्वलाइजर हालेर एक्स्ट्रा टाइममा ड्र भएर पेनाल्टीमा 5-3 ले जित्दाखेरि चाहिँ त्यो चाहिँ अलिकति
0: बफ रे
2: निकै एक प्रकारले भावुक
0: हो नि
2: एक प्रकारले एक्साइटिङ गेम थियो
0: हो नि आई क्यान इमेजिन अब स्वयं म पनि त्यही क्युजी सिङ्गल्सको जर्सी लगाएर खेलेको हुनाले अथवा चाहिँ अरू पल्टनको पनि खेलेको छु म होइन तर नेपाल कप खेल्दाखेरि क्युजी सिङ्गल्सकै जर्सी लगाएर खेल्दाखेरिको त्यो चाहिँ एक्साइटमेन्ट होइन उत्कट इच्छा जित्नको लागि त्यो कमिटमेन्टको मलाई अब म त्यो अवस्थामा पुगेँ एनिवे अब सेकेन्ड हाफमा भाइहरूले कस्तो गर्दैछन् त अहिलेको स्टेजमा
2: सेकेन्ड हाफ चाहिँ भर्खर मात्र सुरु भएको छ त जस्ट किक अफ राम्रै गर्छ होला भन्ने आशामा छु
0: तपाईँको अहिलेको सेकेन्ड हाफको गेम प्लान के हो साहेब
2: हाम्रो गेम प्लान दुईजना भाइहरूलाई सब्स्टिच्युट गरेको छ त डिस्पाइट के अरे स्कोरिङ 2 goals हाम्रो प्लान चाहिँ स्टिल एट्याकिङ नै खेल्ने छ
0: ओके एट्याकिङ अब हुन त अहिले दुश्मनले सुनेको छैन गर्दाखेरि दुश्मन टिमले सुनेको छैन हामीलाई भने हुन्छ होइन अनि तपाईँको नजरमा गोर्खा आर्क सपोर्ट बटालियनको गेम चाहिँ कस्तो छ तपाईँ एउटा खेलाडी एउटा म्यानेजरको रूपमा उहाँको पनि भनिदिइहाल्नुहोस्
2: गोर्खा आर्क सपोर्ट बटालियन सेमी फाइनलसम्म आउँदै गरेको टिम नराम्रो भन्नु मिल्दैन सबै टिमहरू राम्रो नै हुन्छ अन द डेमा म्याच डेमा जुन टिमले अलिकति राम्रो खेल्यो अथवा जुन टिमले थोरै मिस्टेक गर्यो त्यही टिमले जित्ने हो गर्दाखेरि गोल स्कोर 2-0
0: को अग्र फरक देखिए पनि गेम चाहिँ उस्तै उस्तै अब रूपा बहिनीले हाम्रो अर्को टिमको म्यानेजरसँग पनि कुरा गर्दै हुनुहुन्छ कि तपाईँ मात्रै हुनुहुन्छ अहिले
3: हजुर अर्को टिमको म्यानेजरलाई मैले खोजिरहेको छु दाजु र म यतापट्टि जाँदैछु अनि यसै क्रममा हाम्रो अपोनेन्ट टिमको लागि यो अहिले अलिकति डिफेन्सिभ खेलिरहेको जस्तो मैले देखिरहेको छु दाजु हाम्रो क्युजिएसले र यो काउन्टर अट्याकलाई रोक्नको लागि तपाईँको भनौँ न अब टिम म्यानेजरको हिसाबबाट डिफेन्सिभ सेप कसरी एडजस्ट गर्नुभएको छ भोपाल भाइ
2: के अरे हाम्रो अहिले ट्याक्टिक्स खासै चेन्ज भएको छैन दिदी के अरे वी आर एप्रोचिङ द सेम एप्रोच एज वी स्टार्टेड मिडफिल्डमा हाम्रो भाइले निकै राम्रो गरिरहेको छ आर्क सपोर्ट बटालियनले भन्दा यसो हेर्दाखेरि हाम्रो भाइले नै निकै धेरै बल पाइरहेको देख्छु म गर्दाखेरि प्लानमा त्यस्तो केही पनि चेन्ज छैन दिदी अहिलेसम्मको लागि
3: थ्याङ्क यू भाइ तपाईँको विचारको लागि र विनोद दाजु अब हामी फेरि गोर्खा आर्क सपोर्ट बटालियनको टिम म्यानेजरलाई मैले यहाँ खोजिरहेको छु उहाँ कहाँनिर हुनुहुन्छ भनेर म अर्को टेन्टतर्फ जाँदैछु यहाँ 2-3 टेन्टहरू पनि रहेका छन् र विनोद दाजु अरू पनि केही क्वेसन छ कि हजुरको
0: अब खासमा मेरो छैन म त्यहीँ पुगेको जस्तो अनुभव भइरहेको छ तर पनि दर्शक दीर्घामा कतिको उपस्थिति छ दर्शकहरूको
3: दर्शक दीर्घामा एकदमै धेरै हुनुहुन्छ र हाम्रो अहिले धेरै मानिसहरू नै हुनुहुन्छ दाजु हाम्रो गोर्खा आर्कबाट कोही बोल्न चाहनुहुन्छ होइन हजुर जो बोल्नु भए पनि हुन्छ
0: मिलाउनुहोस्
4: नमस्कार मेरो नाम चाहिँ ओमराज गुरुङ हजुर
3: ओमराज भाइ अब हाम्रो गोर्खा आर्क बटालियनले चाहिँ अहिले 2-0 भइरहेको छ होइन र यसमा टिमको भनौँ न के भयो अब विनिङ मेन्टालिटी त तपाईँहरूको छँदैछ र पनि अब बल पास अथवा उहाँहरूको कम्युनिकेसनमा केमा कमजोरी स्टिल अथवा स्ट्रगल भइरहेको अवस्था
4: हजुर दिदी सु फर्स्ट हाफमा चाहिँ हाम्रो तपाईँले भन्नुभयो जस्तै मेन चाहिँ कम्युनिकेसन अलिकति ल्याक भयो केटाहरू चाहिँ बोलेन प्लेयरहरू चाहिँ आफ्नो नबोलेर चाहिँ 2 goals अलिकति पेय भएर हामीले कन्सिड गर्न गयो अहिले सेकेन्ड हाफमा चाहिँ ब्रेकमा चाहिँ म्यानेजरले चाहिँ कहाँ भन्नुभयो त उनीहरूलाई अलिक बोलेर अनि अलिक इम्प्रुभमेन्ट पनि देखिरहेको छौँ यहाँनिर
3: चाहिँ र अब यहाँ सेकेन्ड हाफमा तपाईँहरूले प्लेयरमा केही सब्स्टिट्युट पनि गर्नुभयो कि पहिलेकै यो फर्स्ट हाफकै प्लेयरहरू हुनुहुन्छ
4: हजुर एउटा प्लेयर चाहिँ बिचको मिडफिल्डर चाहिँ सब गरेछौँ दिदी अरू चाहिँ गरेको छैनौँ अझै हामीले उस फेसमै छौँ हेर्दैछौँ के कसो गर्ने भनेर स्ट्राटेजी मेबी अब म्यानेजरले चाहिँ अब नेक्स्ट 10-15 चाहिँ चेन्ज गर्नुहुन्छ कि भन्ने आशा छ हजुर
3: हजुर अहिले म्यानेजर चाहिँ लेफ्ट साइडमा हुनुहुन्छ होइन उहाँ नजिकै पुग्नु भएको छ फिल्डमा हामी जान सकिरहेका छैनौँ विनोद दाजु उहाँ एकदमै टाढा हुनुहुन्छ र गोल पोस्टको एरियामा
0: मेरो खासमा अहिले छैन ओम भाइ. एनिवे अब भर्खर सुरु भएको सेकेन्ड हाफ हो, गर्दाखेरि हात के भन्छ डिसार्ट हुनु भएन. टाइम रहँदासम्म हिजो क्युजिस कि यसले भनेको मुताबिक 97 मिनटमा गोल इक्वलाइज गरेर एक्स्ट्रा टाइम गरेर पेनाल्टी सुट जित्न सकिन्छ भन्ने हो. त्यसले गर्दाखेरि ओम भाइ तपाईँको टिमले चाहिँ अझै कोसिस गर्नु पर्यो, हरेस खानु भएन, बकअप गर्नु पर्यो, खेलाडीलाई सेयर अप गर्नु पर्यो है त.
4: हजुर धन्यवाद तपाईँलाई. हजुर
0: ओके हो नि, अझ पनि 30-35 मिनट बाँकी छ. यसो तपाईँको कुरा सुन्दाखेरि गर्दाखेरि वेदरले साथ दिएको छ, टिम भाइहरूसँग कम्युनिकेसन चाहिँ अझ अघि फर्स्ट हाफभन्दा बढेको रहेछ, गर्दाखेरि अझै जोस गर्नु पर्यो, होस पुऱ्याउँदै खेल्नुहोस् है. हाम्रो शुभकामना छ.
4: हजुर हुन्छ, एकदम धन्यवाद
0: तपाईँलाई. हजुर ओके ल त रूपा बहिनी, तपाईँसँग मैले बिदा लिने बेला भयो. तपाईँ यति त परबाट ट्राभल गरेर आउनुभएको छ, अलिकति मैले एयर टाइम दिने मौका पाएँ. भरे 2 बजेको खेल जुन चाहिँ वनआरसीआर र जिएसपिएस खेल्दैछ, कसले कभर गर्दै हुनुहुन्छ त्यो जानकारी पाउन.
1: हजुर त्यो पनि म आफै कभर गर्दैछु दाजु.
0: ओके त्यसको तपाईँहरू आफै नै लाइभ गर्नुहुन्छ होला, तपाईँको समय मिल्छ गर्दाखेरि हामीलाई रिजल्ट पठाउनु होला भन्दै चारवटै टिमलाई हाम्रो अल द बेस्ट भन्दै मैले बिदा लिउँ. तपाईँ नि तपाईँ पनि अब अरू अरू काम गर्नुपर्छ, म बिदा लिन चाहन्छु है त.
1: हस् थ्याङ्क यू विनोद दाजु तपाईँको समयको लागि र हाम्रो आदरणीय श्रोताहरूलाई पनि. विनोद दाजुले भने जस्तै हामी रिजल्टहरू के हुन्छ स्कोरहरू पक्कै पनि हामी हाम्रो फेसबुक पेजमा राख्नेछौँ. विनोद दाजु हजुरको समयको लागि थ्याङ्क यू भेरी मच.
0: ल बहिनी बिस्तारै ड्राइभ ब्याक होम, आइलाई मैले बिदा लिएँ. थ्याङ्क यू.
1: नमस्ते
0: बाबाई बाबाई. रूपा राणा बहिनी सोनक्लिपबाट 2-3 घन्टाको बाटो, लामो बाटो, त्यो पनि फेरि बिजी अफिस आवरमा बल्ल बल्ल पुग्नु भएको रहेछ. अहिले यसलाई क्विन्स गोर्खा सिग्नल्सको फर्स्ट सेमी फाइनल प्लेइङ अगेन्स्ट गोर्खा आर्क सपोर्ट बटालियन र यस कुरा गुन्जेलसम्मको स्कोर फर्स्ट हाफमा 2-0 र फर्स्ट हाफ सुरु भएको अराउन्ड 10 मिनट्स भयो, अहिलेसम्म 2-0 नै छ. र म्यानेजरसँग कुरा नगरे पनि ओमराज गुरुङजीसँग कुराकानी भयो गोर्खा सपोर्ट बटालियनका. उहाँहरू चाहिँ अझ हौसलामा हुनुहुन्छ, वी क्यान कम ब्याक भनेर भन्दै हुनुहुन्थ्यो भने. क्विन्सका सिग्नल्सका क्याप्टन भोपाल गुरुङ साहब हाम्रो गेम प्लान एज इट इज छ भनेर चाहिँ डिफेन्सिभ गेम परे पनि खेल्छु नभए चाहिँ हामी अफेन्सिभ नै भन्दै हुनुहुन्थ्यो, गर्दाखेरि दुवै टिमलाई हाम्रो बेस्ट अफ लक र चाहिँ स्पोर्टिङ स्पिरिटमा खेल्नु होला. र त्यसपछिको 2 बजेको स्थानीय समय यानि कि बेलायतको स्थानीय समय 2 बजे वान आर जिआर प्लेइङ जिएसपिएस. चारैतिर मेरो त लिङ्क पो छ त, किनभने कता कता जिएसपिएस पनि, कता कता क्विन्स क्रस सिङ्गल्स पनि, कता कता वान आरजिआर पनि, चारैतिर भएको हुनाले चाहिँ मे द बेस्ट टिम वेन होइन त, सधैँ त्यस्तै हुन्छ भन्दै अब एकचोटि फेरि गोर्खा ब्रिगेडको नेपाल कपको इतिहास एकताली म राख्न चाहन्छु. यो कप पहिलोपटक नेपालका तत्कालीन प्रधानमन्त्री मोहन शमशेर जङ्गबहादुर राणाद्वारा प्रदान गरिएको थियो. त्यस यता यो गोर्खा युनिटहरू बिचको गौरव अनि सम्मान र स्वस्थ प्रतिस्पर्धाको प्रतीक बन्न पुगेको छ श्रोताहरू. र नेपाल कपको फाइनल खेल सामान्यत ब्रिगेड भेलाको दिन हुन्छ, जुन चाहिँ यसपालि जुलाई 4 तारिक हुँदैछ ब्रिगेड भेला. यो अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना हुन्छ, भेटघाट हुने, परिवार भेट्ने, साथीभाइ भेट्ने, रिटायर आफ्ना साथीहरू नम्बरहरू भेट्ने त छँदैछ. यो भेलामा फुटबलको अतिरिक्त टग अफ वारदेखि लिएर दिदीबहिनीको भलिबल र ठेलो पनि हुन्छ कि सर्टपुट पनि हुन्छ कि जस्तो लाग्छ, अन्य एक्टिभिटी हुन्छ, सांस्कृतिक कार्यक्रम हुन्छ, रमाइलो खानपान त छँदैछ. त्यसले गर्दाखेरि त्यो दिन गोर्खा समुदायको ठुलो एउटा भेला हो. यो खेलकुदको क्षेत्रमा एउटा समृद्ध इतिहास बन्न पुगेको गोर्खा भेलामा तपाईँहरू पनि जानुहोला. अफकोर्स डेट टाइम लोकेसन छ युकेको हाम्रो रेडियोबाट त तपाईँले सुनिहाल्नुहुन्छ. र त्यो बाहेक नेपाल कप र चाहिँ अरू एक्टिभिटी मैले भनेको बेलामा बाहेक पनि अन्य खेल कौशलहरू आपसी सद्भाव सांस्कृतिक सम्पदाको उत्कृष्ट उदाहरणको रूपमा यो चाहिँ प्रदर्शन हुने दिन हो, त्यसमा सरिक हुनुहोला. र कहिले कहिले चाहिँ हाम्रो ट्रेनी राइफलम्यान भाइहरूबाट ट्राइकन्डो डिस्प्ले, अरू डिस्प्ले हुन्छ, ब्यान अफ द ब्रिगेड गोर्खाजको डिस्प्ले त कुरै नगरौँ, उहाँले सधैँ हामीलाई इन्टरटेन गर्नुहुन्छ र सहभागी बन्नुहुन्छ, गर्दाखेरि इट्स अ बिग इभेन्ट जानुहोला है त भन्दै अब एउटा गीत सुनाउने बेला त हो. तर कता कता गीतको समय म हेर्दैछु, सकेसम्म तपाईँलाई चाहिँ गीतै सुनाउँछु, त्यसपछि म आजको समीक्षालाई राख्ने कुरा गर्छु है त. ओके एउटा गीत मैले पाएँ, यो गीत राख्छु है त. एकैछिनको लागि भए पनि

0: हनुमान ह्युमन आचार्य बसला मलाई हुमान आचार्यको गीत रहेछ हल्ली हल्ली बोलको गीत. यो गीतलाई मैले जहाँको त्यहीँ राखेँ, समयको अलिकति अभाव भयो किनभने हामी लाइभ जान खोजिरहेका थियौँ बेलायत, त्यसले गर्दाखेरि टेलिफोन लागेन. अहिले समीक्षा प्रस्तुत गरिहालौँ.
1: नमस्कार, दैनिक समीक्षामा स्वागत छ. दैनिक समीक्षा लिएर उपस्थित छु म कृष्णा खनाल. आज मिति 2083 साल असारको 3 गते बुधबार. दैनिक समीक्षा सुरु गरौँ आजको अन्नपूर्ण दैनिकमा प्रकाशित यो खबरबाट, जहाँ रहेको छ गाउँका विद्यालय रीतिदै सहरमा भर्नाकै समस्या भन्ने शीर्षकमा यो खबर छापिएको छ. केही डेटाहरू पनि यहाँ दिइएको छ. देशभर अहिले जम्मा सामुदायिक विद्यालयको संख्या 25,623 छ, जसमा चाहिँ 100 कम विद्यार्थी भएका सामुदायिक विद्यालयहरूको संख्या कति छ भन्दाखेरि 13,736 छ. यसै गरी 100 देखि 500 विद्यार्थी भएका सामुदायिक विद्यालय 10,869 छन्। यसै गरी 1501 देखि 2000 विद्यार्थी भएका 140 सामुदायिक विद्यालय सञ्चालनमा छन्। यसै गरी 1001 देखि 1500 विद्यार्थी भएका 467 सामुदायिक विद्यालय सञ्चालनमा छन्। यसै गरी 501 देखि 1000 विद्यार्थी भएका 1670 सामुदायिक विद्यालय अहिले सञ्चालनमा छन्। जहाँ मुलुकका 50% बढी सामुदायिक विद्यालयमा 100 कम विद्यार्थी अध्ययन गर्छन्। यसले स्पष्ट देखाउँछ गाउँका विद्यालयमा विद्यार्थीको चरम अभाव छ. गाउँबाट बढ्दो बसाई सराय र गुणस्तरीय शिक्षाका लागि सहर पस्ने प्रविधिका कारण गाउँका सामुदायिक विद्यालय रित्तिँदै गएका छन्। विद्यार्थीलाई गाउँकै विद्यालय मा आकर्षित गर्ने सरकारको नीति र कार्यक्रम नआए अथवा नआउँदा आगामी दिनमा चाहिँ यो समस्या झनै विकराल बन्न सक्ने शिक्षाविदहरूको यो चिन्ता पनि छ. गाउँका विद्यालय धमाधम बन्दै हुँदै आपसमा गाभिन थालेपछि गाउँको पहिचान समेत मेटिँदै जान थालेको छ भनेर यो अन्नपूर्ण दैनिकले आजको खबर छापेको छ. त्यसै गरी अर्को खबरतर्फ जाउँ. मनसुन भित्रिन आनागानी भन्ने शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ. सामान्यतया केरलाबाट नेपाल आइपुग्न बढीमा 10 दिन लाग्नुपर्ने हो, तर 13 दिन त्यही गर्दा पनि मनसुन नेपाल भित्रन सकेको छैन. भूग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणको आधारमा मनसुन आगमन केही दिन ढिलो हुन सक्ने पाइएको छ भनिएको छ. मनसुनको वर्तमानको अवस्था के छ भनेर कुरा गर्दाखेरि दक्षिण एसियाका विभिन्न मुलुकमा विचरण गरिरहेको मनसुनको प्रणाली आफैमा कमजोर छ. अरब सागरबाट अगाडि बढेको मनसुन कमजोर भए पनि श्रीलङ्का तथा दक्षिण भारतका विभिन्न क्षेत्र हुँदै नेपालको सिमाना पार गरेर नेपाल भित्रिने तर्खरमा रहेको भारतीय मौसम पूर्वानुमान विभागले जनाएको छ. मनसुनका प्रणाली केही अंशले नेपालको सिमाना पार गरिसकेको दावी भारतको छ. तराईको बिहार क्षेत्र छोएका नेपाली विभागमा मनसुनको प्रणालीले पेटीमा बनेका 16 प्रहरी बीट हटाइँदै भन्ने शीर्षकमा खबर छापेको छ नेपाल समाचार पत्र दैनिकमा. महानगरपालिकाले महानगरभित्र सड़क पेटी तथा सड़क बीचमा बनाइएका करिब 16 प्रहरी बीटहरू हटाउनु पर्ने भएको छ. सर्वोच्च अदालतको परमादेशपछि सड़क पेटीमा बनेका प्रहरी बीट हटाइने भएको छ. प्रधानमन्त्री तथा तत्कालीन मेयर वालेन्द्र शाहको कार्यकालमा 19 बीट हटाउने तयारी भएको थियो, तर नेपाल प्रहरीले तत्काल बीट हटाउन नसक्ने अवस्था भएको भन्दै रोकिएको थियो. काठमाडौँ प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले अदालतको परमादेश आए लगत्तै बीट हटाउने प्रक्रिया अघि बढाउने बताउनु भएको छ. उहाँले अहिले यसका लागि गृह मन्त्रालयले सहयोग गर्नुपर्छ पनि भन्नुभएको छ. 3 दिन अघि सर्वोच्च अदालतले सड़क किनारमा बनेका प्रहरी पोस्ट लगायतका सड़क अवरोध हटाउन गृह मन्त्रालय र काठमाडौँ महानगरपालिकाका नाममा परमादेश दिएको थियो. र सड़क पेटीका प्रहरी बीटहरू कहाँ कहाँ छन्, कुन कुन सड़क पेटीका प्रहरी बीटहरू हटाइँदैछ भन्दाखेरि बालुवाटारको प्रधानमन्त्री कार्यालय अगाडिको, त्यसै गरी न्यू रोड पिपल बोट, चिङ्क मोगल, त्यसै गरी धोबीचौर, देउराली क्लब, रातो पुल, बौद्धको प्रहरी वृत्त अगाडिको प्रहरी बीट, त्यसै गरी काहाचलको, पेप्सिकुला चोकको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अगाडिको, त्यसै गरी माछा पोखरी, जडीबुटी चोक, सेनामङ्गल चोक, चुच्चेपाटी, ढल्को, तामसी पाखाको यी प्रहरी बीटहरू हटाइँदैछ भन्ने र खबर. दैनिकमा जहाँ एउटा तस्विर सहितको फोटो छ, जहाँ धेरै नै जडीबुटी खोजका लागि पुगेका सर्वसाधारणको फोटो छ. डोल्पाको पाटनमा यार्सा गुम्बा खोज्न पुगेका सर्वसाधारणहरूको फोटो हो यो. कर्णाली प्रदेश प्रहरी कार्यालय अनुसार यार्सा गुम्बा खोज्ने क्रममा 2079 साल यता डोल्पामा 18 जनाको मृत्यु भएको छ, 52 जना बिरामी परेका छन्। यसै अवधिमा मोगुकको पाटनमा 10 जनाले ज्यान गुमाउँदा 21 जना लेक लागेर बिरामी परेका छन्। जुम्लामा 2 जनाले ज्यान गुमाएका छन् भनेर यो डेटा पनि दिएको छ. त्यसै गरी विश्वविद्यालय बढे बढेन बजेट भन्ने शीर्षकमा नागरिक दैनिकमै खबर छापिएको छ। सरकारले देशमा विश्वविद्यालयको संख्या वर्षेनी बढाउँदै लगे पनि उच्च शिक्षाको बजेट भने बढाउन सकेको छैन। पाँच वर्ष यताको बजेट प्रवृत्ति हेर्दा उच्च शिक्षामा अध्ययन अनुसन्धान तथा शैक्षिक सुधारका लागि जम्मा 1% हारेमा मात्र बजेट विनियोजन हुँदै आएको छ। यसले उच्च शिक्षाको शैक्षिक गुणस्तर सुधार र अनुसन्धानको क्षेत्रमा काम गर्न चुनौती थपेको त्रिभुवन विश्वविद्यालय त्रिविका पूर्व उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले बताउनु भएको छ। देशमा उच्च शिक्षातर्फ 13 विश्वविद्यालय र 4 स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहे पनि उच्च शिक्षामा कुल बजेटको करिब 1% मात्र छ। त्यसमा पनि उच्च शिक्षा बजेटको कुल हिस्सा तलब भत्ता र प्रशासनमा खर्च हुँदा अनुसन्धान प्रयोगशाला विकास र नवप्रवर्धनका कार्यक्रम प्रभावित भएका छन् भनिएको छ। 2079-80 शिक्षा बजेट 1,97 अर्ब थियो, जसमा चाहिँ उच्च शिक्षा बजेट चाहिँ 20 अर्ब थियो। त्यसै गरी 80-81 कुरा गर्दाखेरि शिक्षा बजेट 1,98 अर्ब भएकोमा उच्च शिक्षा बजेट 21 अर्ब, 81-82 शिक्षा बजेट भनेर 2,03 अर्ब छुटाइएको थियो, जसमा उच्च शिक्षा बजेट चाहिँ 22 अर्ब छ। त्यसै गरी 82-83 कुरा गर्दाखेरि शिक्षा बजेट चाहिँ जम्मा 2,11 अर्बको, जसमा उच्च शिक्षा बजेट 23 अर्बको रहेको छ। अबको 83-84 कुरा गर्दाखेरि जम्मा बजेट 21,64 अर्बको आउँदाखेरि शिक्षा बजेट भनेर 2,18 अर्ब छुटाइएको छ, जसमा उच्च शिक्षा बजेट चाहिँ 24 अर्ब छ। त्यसै गरी स्थानीय अवरोधका कारण 3 जलविद्युत आयोजनाको उत्पादन बन्द भन्ने शीर्षकमा खबर छापिएको छ अभियान दैनिकमा, जहाँ चाहिँ 29.4 मेगावटको लिखु ए, 77 मेगावटको लिखु एक र 55 मेगावटको लिखु दुई जलविद्युत आयोजनाको उत्पादन ठप्प, प्रिमियम मूल्यमा शेयर निकाल्न तितो पत्र बोर्डमा कम्पनीको निवेदन, आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई प्रति किता 100 रुपियाँमै शेयर उपलब्ध गराउनु पर्ने स्थानीयको माग भनेर खबर छापिएको छ। विभिन्न 3 बुदा दिएको छ, जसमा चाहिँ स्थानीय अवरोधका कारण 3 जलविद्युत आयोजना जुन 3 लिखु ए, लिखु एक र लिखु दुई जलविद्युत आयोजनाको उत्पादन अहिले ठप्प भएको छ विभिन्न कारणले भनेर खबर छापिएको छ। त्यसै गरी अब ओटिटी प्लेटफर्मलाई नेपालमा दर्ता अनिवार्य भन्ने शीर्षकमा खबर छापिएको छ अभियान राष्ट्रिय दैनिकमै। अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटिटी प्लेटफर्महरूले अनुमति लिनुपर्ने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेसँगै त्यस्ता प्लेटफर्महरूले अनुमति लिनुपर्ने भएको हो। राजपत्रमा प्रकाशित संशोधित नियमावली अनुसार यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका डिजिटल स्ट्रिमिङ सेवा तथा ओटिटी प्लेटफर्महरू पहिलोपटक स्पष्ट कानुनी संरचनाभित्र आउने भएका छन् भनेर यो खबर छापिएको छ। त्यसै गरी पात्र फेरिए प्रविधि उस्तै भन्ने शीर्षकमा हिमालय टाइम्सले खबर छापेको छ। प्रधानमन्त्री र मन्त्रीको बेवास्ताले सदन निरन्तर प्रभावित भनेर शीर्षकमा खबर छापिएको छ। यो हिजोको प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा विरोध जनाउँदै श्रम संस्कृति भयो हिजोको बैठकमा। त्यसै गरी बजेट पुस्तिका ढिलो गरी उपलब्ध गरिएको भन्दै पनि विरोध भयो। प्रधानमन्त्री र मन्त्रीको बेवास्ताले निरन्तर सदन प्रभावित भइरहेको खबरहरू भनेर चाहिँ खबर छापिएको छ आजको हिमालय टाइम्सले। आज पनि प्रतिनिधि सभाको बैठक बसिरहेको छ, जसमा चाहिँ बजेटमाथिका छलफलहरू भइरहेका छन्। त्यसै गरी विश्वकपको चर्चा छ। विश्वकपका खेलहरू भइरहेको अवस्थामा आजैको बिहानको खेलको कुरा गर्दाखेरि आज अर्जेन्टिना भर्सेस अल्जेरियाको गेममा चाहिँ अर्जेन्टिनाका स्टार प्लेयर मेसीले ह्याट्रिक गर्नुभएको छ। मेसीले यो ह्याट्रिक गरेको पहिलो पटक हो। 2006 विश्वकप खेल्नुभएका मेसीले यसअघिका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सक्नु भएको थिएन। आजको अल्जेरियासँगको खेलमा उहाँले ह्याट्रिक गर्नुभएको छ। योसँगै विश्वकपमा मेसीको गोल सङ्ख्या चाहिँ 16 पुगेको छ। उहाँले जर्मनीका मिरोस्लाभ क्लोजसँगको रेकर्ड बराबरी गर्नुभएको छ। विश्वकपको चर्चा पनि यति बेला छ। विभिन्न खेलहरू भइरहेका छन्, ग्रुप स्टेजका गेमहरू भइरहेका छन्। यो खबर थियो अन्तिम खबर आजको लागि। हवस् त आजको लागि दैनिक समीक्षा यति नै भन्न चाहन्छौ। दैनिक समीक्षाबाट म कृष्णा पनि आज्ञा चाहन्छु। नमस्कार।
0: कृष्णजीलाई धेरै धन्यवाद छ। र रेकर्डको कुरा गर्नुभयो, वर्ल्ड कपको कुरा गर्नुभयो, थ्याङ्क यू सो मच यहाँलाई भन्दै अब अघि बाँकी भएको गीत रमाइलो गीत छ ह्युमन आचार्यको, यो गीत राख्दै म कार्यक्रमबाट बिदाको आज्ञा चाहन्छु। सञ्चालक विनोदलाई बिदा दिनुहोस्, फेरि भोलि भेटौँ। बाबाई, नमस्ते, हेभ अ ग्रेट डे, बाबाई।

0: विभिन्न मन्त्रीहरूकै कारण मुलुकमा अराजकता बढेको आरोप लगाएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा सांसद गोपाल शर्मा,
1: प्रधानमन्त्रीज्यू नै एकदम अराजक र गैर जिम्मेवार अभिव्यक्तिमा लागिराख्दाखेरि अहिले सरकारका प्रतिनिधिहरू मन्त्रीज्यूहरू नै गैर जिम्मेवार बन्ने र विवादित अभिव्यक्ति दिने कुरामा प्रतिस्पर्धा चलिराखेको छ। कहिले अर्थमन्त्रीज्यू रोस्टमबाट धम्की दिनुहुन्छ सांसदहरूलाई, हामी तिमीलाई यो देखाइदिन्छौँ, हामीले तिमीलाई यी नदेखेका हो र भन्ने जस्तो धम्की दिनुहुन्छ। अर्कोतिर पूर्वाधार मन्त्रीज्यूहरू गएर कसैका खुट्टा भाँच्ने अभिव्यक्ति दिनुहुन्छ। संसदप्रति जवाबदेही हुने कुरा मात्रै होइन, कानुनप्रति पनि जवाबदेही हुने कुरा, कानुनलाई परिपालन गर्ने कुरामा सरकार नै यस्तो गैर जिम्मेवार भएपछि देश कसरी चल्छ सभामुख महोदय?
0: उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन माग पनि गर्नु भएको छ।
1: हामी सबै प्रतिपक्षी दलको एउटै अभिव्यक्ति छ, उक्त गलत अभिव्यक्ति संसदमै आएर सच्याइयोस्, सच्याउन उहाँलाई ठिक छ ल गलत छ, उहाँले दिएको भनेको कुरा सही छ भने हाम्रो सामु यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस्। होइन भने प्रधानमन्त्रीज्यू आएर जवाब दिने, आफ्नो गल्ती सच्याउने र सभामुखजीले संसदको रेकर्डबाट हटाउने कुरा नै हामीले माग गरेका छौँ।
0: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली श्रम स्वीकृति बिना कुवेतमा घरेलु श्रमिकको रूपमा काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले गैर कानूनी रूपमा बस्दा अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने बताउनु भएको हो। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भएको छ। ऐन संशोधनको मस्यौदा आउँदो आइतबार कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै नयाँ कानूनले पुराना कमजोरीलाई सुधार गर्ने बताउनुभयो। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकारले समस्या समाधानका लागि पहल नगर्दा उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ। इलाममा 50 धेरै अर्थोडक्स चिया उद्योग असार 1 नै बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 धेरै चिया उद्योग र 2 बढी चिया बगान छन्। झापामा अर्थोडक्स र सिटिसी गरी वार्षिक 12-14 बराबरको चिया उत्पादन हुने गरेको छ। झन्डै 60,000 श्रमिक कर्मचारी र किसान चिया व्यवसायमा संलग्न छन्। नेपाली काँग्रेसले सुकुम्बासी समस्या समाधानमा सरकारले चालेको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको टिप्पणी गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सांसद अर्जुन नरसिंह केसी,
2: वास्तविक सुकुम्बासीको पहिचान गरेर नदी किनार वन सिमाना अथवा सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारवाही गर्ने सरकारले जो आँट गरेका थियो त्यसलाई चाहिँ मैले साहसिक कदमकै रूपमा ल्याएको थिएँ। तर अहिले जुन खालको परिस्थितिहरू विकसित भएको छ ठाउँ ठाउँमा चाहिँ भोक भोकै सुकुम्बासीहरू बस्नु पर्ने थियो र तिनीहरूले भोक भोकै मात्रै होइन बाल वृद्ध र बच्चाहरूले स्कुल जान नपाउने थिए र हिजो मात्रै अस्ति मात्रै होल्डिङ सेन्टरमा जुन किसिमको किर्तिपुरमा भयो त्यो अत्यन्त दुःखद मात्रै होइन, यी घटनाक्रमहरूले सरकारको साहसिक कदम दुस्साहसिक रूपमा परिणत भएको छ। र यो वास्तवमै भन्ने हो भने यो घटनापछि काठमाडौँ वरपर मात्रै इन्द्रबहादुर राई बागमतीमा हाम फालेर 17 रविन तामाङ झुन्डिएर अर्को चाहिँ शान्तिनगरमा रवि तामाङको श्रीमती चाहिँ डोजर आतंकले गर्दा हर्ट फेल भएर मरेको र भोजरात दर्जी किर्तिपुरमा अस्ति मात्रै मृत्यु भएको कुरा चाहिँ हामी सबैलाई थाहा छ। यसरी व्यापक रूपबाट जो आतंकित अवस्था सिर्जना गरिएको छ र एमनेस्टी इन्टरनेसनल ह्युमन राइट्स र नेपालका मानवाधिकारवादीहरूले जो गम्भीर रूपले उठाएका छन् यतात्र सरकारले गम्भीर भएर ध्यान आकर्षण।
0: कालीकोटका 3 स्थानीय तहमा दुर्लभ वन्यजन्तु रातो हाब्रे रेड पाण्डा भेटिएको छ। तिला गुफा महाबई र शुभकालीका गाउँपालिका रेड पाण्डा भेटिएको हुरन्डेक नेपालका कालीकोट संयोजक दिलीप कुमार शाहीले जानकारी दिनुभएको हो। तिला गुफा 10 रुरुवंशु पाटन शुभकालिका 6 हाउडी लेकमा र महाबई 2 महाबई पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको हो। हुरन्डेक नेपालले रेड पाण्डाको संरक्षणका लागि निगालो र बाँसको जंगल नमास्न स्थानीयलाई आग्रह गरेको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि सेवामा नफर्केका प्राध्यापक कर्मचारीलाई 15 सम्पर्कमा आउन निर्देशन दिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गमको प्रतीक्षामा बस्नु नै तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छणामीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर बस्नु नै तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम सडिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू कार्यक्रम सडिम सङ्गमको बसाईको उछान मैले सन्तोष लामाको स्वरमा रहेको एउटा सुभद्र गीतबाट गरिसकेको छु। कस्तो हुरी चल्यो जुन गीत लेख्नुभएको थियो गीतकार घनबहादुर थापा मगरले भने सङ्गीत राजकुमार बगरको रहेको थियो।

अब लाइन श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 3 गते तृतीय तिथि बुधबार, नेपाल सम्बत 1146। तदनुसार आज 17 जुन सन् 2026 र मौसममा सामान्य बदलाव देखिएको छ। कतै कतै हल्का वर्षा हुने सम्मान रहेको छ। अनि आज नेपालमा सूर्योदय बिहान 5:08 जाँदा भएको थियो, सूर्यास्त चाहिँ भरे साँझ 7:01 जाँदा हुँदैछ। र श्रोताहरू, आज विश्व खडेरी विरुद्ध सङ्घर्ष दिवस समेत परेको छ। जलवायु परिवर्तनका कारण श्रोताहरू पृथ्वी दिनानुदिन पृथ्वीमा कतै न कतै खडेरीको मार पर्ने सम्भावना बढिरहेको कारण पनि प्रकृति अनुसार मानव जगत चल्नुपर्ने आजको आवश्यकता समेत रहेको छ। किनकि प्रकृति बाँचे मात्रै श्रोताहरू हामी बाँच्ने भएकोले यस्ता दिवसको आवश्यकता बढ्दै गइरहेको छ। र यो दिवसको सन्दर्भमा चाहिँ यति भन्न चाहन्छु, प्रकृतिलाई उसको स्वतन्त्रतामा बाँच्ने अधिकार दिउँ र हामी पनि बाँचौँ भन्न चाहन्छु। यही अर्थात् आज जलवायु परिवर्तनको कारण पृथ्वीमा पर्न गइरहेको यो खडेरीले पनि होला, विश्वभरि आज विश्व खडेरी विरुद्धको सङ्घर्ष दिवस पनि मनाइरहेको छ। र एकातिर प्रकृतिले हामीलाई खडेरीको एउटा सम्भावना बढाइरहेको अवस्थामा, अर्कोतिर कहिलेकाहीँ मानवीय व्यवस्था र गरिबीको कारणले गर्दाखेरि मान्छेका जीवनहरू बालुवाको महल जस्तै भइदिन्छ। एउटा गीत यहाँहरू माझमा राखिहाल्छु, शान्तिश्री परियारको स्वरमा गीतकार लीलाराज कामाङको गीत रचना, अनि यसमा सङ्गीत रहेको छ शङ्कर थापा इस्मालको। र गीत पश्चात भने आजको अतिथिको बारेमा जानकारी दिनेछु। उहाँ आउँदै हुनुहुन्छ जस्तो छ, मलाई बाटोको लोकेसन पनि माग्दै हुनुहुन्थ्यो। अहिलेलाई भने गीतै सुनौँ।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वागत गर्न चाहन्छु। र आदरणीय श्रोता, अब पनि म आजको व्यवसायको अतिथिको बारेमा जानकारी दिइहाल्छु। आज हाम्रो साथमा हुनु, तपाईँले हिजो गीत राखेर पनि यहाँलाई बताइसकेको छु, आज हाम्रो साथमा नेपाली गीत सङ्गीतको क्षेत्रमा करिब 2 दशकभन्दा बढी समय बिताइसकेकी सुमधुर स्वरकी धनी गायिका सरिता साई अतिथिको रूपमा हुनुहुन्छ। काठमाडौँमै जन्मिएर नेपाली गीत सङ्गीतमा निरन्तर कर्म गरिरहेकी गायिका सरिता साईले केही दिन अगाडि अर्थात् गएको वैशाख 25 गते नातिकाजी सङ्गीत पुरस्कार समेत पाइसकेकी छिन् र पछिल्लो समय भनेपछि उहाँ लगायत नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै लामो योगदान दिइसकेकी गायिकाहरूको एउटा समूह पनि उहाँले गठन गर्नुभएको छ। सुर शक्ति समूहमा पनि आबद्ध हुनुहुन्छ गायिका सरिता साई। र आज म सरिता साईसित नेपाली गीत सङ्गीतको क्षेत्रमा उहाँले गर्दै आइरहेको यो कर्मको बारेमा कुराकानी गर्नेछु, केही रमाइला कुराकानी गर्नेछु। र कार्यक्रम स्वर्णिमसँग यो छोडी बेला तपाईँ पनि सुन्दै हुनुहुन्छ नि, जोडिन सक्नुहुन्छ, तपाईँले आफ्नो प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ अनि तपाईँका प्रतिक्रिया जस्ताको तस्तै आजको अतिथि गायिका सरिता साई समक्ष राख्नेछु। बिएबिएस गोर्खा रेडियोको यो प्रश्न

सांस्कृतिक कार्यक्रम षडेम संगम केही अतिथि सरिता साईको आगमन भइसकेछ। अलिअलि पानी परेको हुनाले केही समय ढिलो भए तापनि उहाँ आइपुग्नु भएको छ, उहाँलाई म स्वागत गरिहाल्छु। तर त्यसभन्दा अगाडि उहाँकै स्वरमा रहेको डाक्टर कृष्णहरि बरालको गीत रचना अनि गैरे सुरेशको सङ्गीत रहेको एउटा गीत राखिहाल्छु।

0: हजुर आदरणीय श्रोताहरू, मलाई फुल भन्नु पर्दैन, यो गीत राखे यसो भन्नेले चोखो पाया गर्दै गर्दैन बोलको गीत रहेको थियो। डाक्टर कृष्ण हरि बरालको गीत रचना गैरी सुरेशको सङ्गीत अनि आजको अतिथि गायिका सरिता साईको स्वरमा रहेको यो गीत राखे एउटा प्रेमिल भावको गीत यसो भन्नेले माया गर्दै गर्दैन बोलको गीत पश्चात अब नै म यहाँलाई स्वागत गर्न चाहन्छु। सरिताजी यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धेरै धेरै धन्यवाद सम्पूर्ण श्रोताहरूलाई र फेसबुक हेरिरहनु भएका सम्पूर्ण
0: अब यो प्रेमिल भावको गीत राख्यौँ र यो जुन गीतमा एउटा डाक्टर कृष्ण हरि बरालले यसो भन्नेले माया गर्दै गर्दैन भनेपछि त अलिकति रमाइलो कुराकानीबाटै गरौँ। अब यो प्रेमका गीतहरू गाउनुभयो थुप्रै होइन, जीवनमा गीत जस्तै प्रेमको महसुस पनि गर्नुभएको छ यो गीतले भने जस्तै भन्नु चाहिँ कहिलेकाहीँ तिम्रो लागि आकाशको जुन तारा हाम्रो गाउँघरमा भनाइ छ नि, आकाशको जुन तारा झार्छु भन्नेले भारको दाउरा पनि झार्नु सक्दैन भने जस्तै यसो भन्नेले माया गर्दै गर्दैन भनेर गाउनुभयो होइन, गीत त गाउनुभयो महसुस गर्नु भएको छ कि छैन प्रेमको त्यस्तो?
1: त्यो मलाई लाग्छ फिल्ममा मात्र त्यो हामीले हेर्छौँ नि होइन, त्यही मान्छेको जीवनमा कहिलेकाहीँ अब माया गर्दाखेरि त्यो महसुस हुन्छ, तर अब रिस उठेबेला पनि त हुँदैन होइन। तर यो एउटा काल्पनिक हो, यस्तो हुनुपर्छ, मायामा एउटा प्रगाढ माया हुनुपर्छ भन्ने एउटा सन्देश दिने खालको।
0: अब यस्ता प्रेमका रोमान्टिक गीतहरू गाउँदाखेरि होइन स्टुडियोमा गाउँदै गर्दा भनिन्छ नि त्यो कतिको उसमा डुबेर गाउनुपर्छ भन्छ नि, एक आफूलाई एउटा साँच्चै प्रेमिनी भनेर अथवा प्रेमिकै भनेर गाउनुपर्छ।
1: त्यो अब त्यो त फिलको लागि त चाहिन्छ, किनभने फिल नभइकन त अब गीत सङ्गीतमा त्यो न्याय दिन सक्दैन होइन। त्यही भएर चाहिँ नि एकदमै त्यो फिलमा आफूलाई त्यो एउटा क्यारेक्टर सम्झेर त्यही क्यारेक्टरमा आफूलाई इमेजिन गरेर गाउनुपर्छ। त्यही भएर फिलको लागि पनि त्यो त्यसमा डुब्नुपर्छ कि, एउटा भर्खरको 16-17 वर्षको केटी होइन, म बिहे गरेको छैन भन्दाखेरि त्यो केटालाई सम्झेर
0: एक किसिमले फिल चाहिँ गर्नुपर्छ। जस्तो गीत जस्तो भाव छ त्यो गीतको भावमा डुब्नु पर्यो होइन, एउटा विवाहान्त गीत छ भने एकचोटि आफूलाई पनि त्यो फिल चाहिँ गर्नु पर्यो होइन, चोटको पीडा कस्तो हुन्छ भनेर। भनेपछि एक किसिमले हो भन्ने हो भने गायक गायिका पनि एउटा सफल थिएटर आर्टिस्ट जस्तै पो रहेछ, किनकि त्यो फिल ल्याउनु सक्नु भने
1: एकदम सही कुरा त्यो भने अब हामी स्टुडियोमा जस्तै घरमा जस्तै टेन्सन जस्तै जे भए पनि होइन, जब स्टुडियोमा पुगेपछि त्यो शब्दको भावअनुसार आफूले त्यो श्रोता दर्शकको लागि आफूले दिन सक्नु पर्यो होइन, स्वर मात्र भएर पनि हुँदैन होइन। त्यसले गर्दाखेरि चाहिँ नि सबैभन्दा मेन कुरा भनेको मान्छेको एउटा मनलाई छुन सक्ने, जस्तै हिजो अस्ति हजुरको त्यो गीत मलाई पठाउनु भयो, नयाँ गीत हाम्रो साथी मन्जुले गाउँदैछ, अहिले नै प्रमोसन गरिदिन्छ है त्यो गीत, एकदम मिठो छ त्यो गीत पनि। सुन्न त सुने मलाई फेरि अहिले बिर्सिहाले त्यो शब्द, एकदमै मिठो छ कि, अनि फेरि सङ्गीत पनि हाम्रो राजसागरजीले गर्नुभएको छ होइन, यस्तो राम्रो छ। यस्तो लाग्यो कि अब त्यो गीत भनेको एकदम दिलले मन छोएर गायो भने त्यो गीत त्यतिकै राम्रो हुन्छ कि, त्यही भएर चाहिँ नि फिल एकदमै जरुरत छ जस्तो लाग्छ मलाई।
0: कुनै पनि गीतमा फिल ल्याउनु चाहिँ सक्नु पर्यो है, भनेपछि फिलको ठुलो कुरा गर्दै गर्दाखेरि साधना
1: त्यतिकै अब अग्रज स्रष्टाहरू त्यतिकै उहाँहरूको नाम होइन, त्यत्रो गायक गायिकाहरू छ, तर औँलामा गन्ने गायिकाहरू गायकहरू किन छ भन्दाखेरि उहाँहरूसँग त्यो खुबी भएर पनि हो कि होइन, धेरै छ नि गायक गायिकाहरू त।
0: अब यो प्रेमिल गीतको प्रसङ्ग आउँदै गर्दा सरिता साईले गाएको पहिलो त्यस्तो प्रेमिल भावको गीत चाहिँ कुन, वाओ यो गीत चाहिँ मैले गाएँ भन्ने हुन्छ नि?
1: अब मैले पहिला पनि मैले अब धेरै त्यो यस्तो एफएमहरूमा सुनाएको गीत चाहिँ नि एउटा गीत छ न्यू दाईको छ नि, के अरे जुग बित्यो तर त्यो दिन आज जस्तै लाग्छ,
0: थोरै गुनगुनाइदिन्छ त कस्तो छ,

0: यो गीत
1: यो गीत चाहिँ प्रेमिल,
0: प्रेम होइन, जब धेरै आफ्नो प्रेमीलाई धेरै वर्ष पछि चाहिँ नि उसले एउटा सोचेको हुन्छ, जो बित्यो भने आज जस्तै लाग्छ त्यो दिन मरलाई भनेको जस्तै।
1: भनेपछि त गीत सङ्गीत र प्रेमको तारतम्य चाहिँ मिल्दो रहेछ है, लयात्मक हुँदो रहेछ होइन, हामी यसरी लिउँ
0: त्यो तार चाहिँ नि मिल्नै पर्छ।
1: आज रमाइलो प्रश्न बाजे कुराकानी गरौँ र अब भने चाहिँ म तपाईँलाई बधाई पनि दिन चाहन्छु, अफिसियल रूपमा बधाई चाहिँ आज पहिलोपल्ट किन पनि दिन चाहन्छु भने गएको वैशाख 25 गते नेपाली सङ्गीतको एकजना त्यस्ता शीर्ष व्यक्तित्व जसको अभावमा नेपाली सङ्गीत नि कता कता अपुर हुन्छ, नातिकाजीको सम्मानमा खोलेको नातिकाती सङ्गीत पुरस्कार पनि प्राप्त गर्नुभएको छ, तपाईँलाई बधाई पनि छ।
0: थ्याङ्क यू सो मच। एकदमै त्यो नामबाट आफूले त्यो जुन पुरस्कार पाउँदाखेरि त आफूलाई एकदमै एउटा एउटा भनौँ न मलाई चाहिँ एउटा अब जिम्मेवारी थपेको जस्तो फिल भइरहेछ कि, अझ राम्रो अब केही क्रिएसनहरू नयाँ नयाँ गीतहरू गर्ने होइन, अझ बेटर गर्ने, ए गीत यस्तो पनि पायो, यस्तो मान्छेले पनि पायो भने स्या भन्ने नहोस् भन्ने चाहन्छु। त्यही भएर चाहिँ मलाई यस्तो लागिरहेछ कि अझ राम्रो राम्रो गीतहरू चाहिँ नि श्रोता दर्शकहरूको लागि दिन सकौँ भन्ने मलाई चाहिँ त्यो फिल गराएको छ त्यो पुरस्कारले चाहिँ एकदमै।
1: भनेपछि एउटा पुरस्कारले त्यो खुसी मात्रै दिँदैन, त्यसले एउटा जिम्मेवारी चाहिँ बोध गराउँछ है।
0: हो हो, जिम्मेवारी थपिन्छ एकदमै।
1: कस्तो लाग्छ नातिकाजीसँग जोडिनु पाउनुभयो है, उहाँको भौतिक शरीर नभए तापनि कलाकार कहिले पनि भनौँ भुपु हुँदैनन्, स्वर्गीय हुँदैनन्, अमर शस रहिरहन्छ भने जस्तै एउटा अमर नाम नातिकाजीसँग तपाईँ जोडिनुभयो र त्यो जिम्मेवारी बोध गर्दै गर्दा त्यो पुरस्कार पाउँदै गर्दाको अलिकति खुसी पनि सेयर गरिदिनुहोस् न।
0: अब यस्तो उहाँको गीतहरू पहिला पहिला मैले ब्राइटर तिम्रो स्वर मेरो गीत भन्ने जुन कार्यक्रम थियो नि
1: रियालिटी सो,
0: रियालिटी सो होइन, त्यसमा चाहिँ अब उकाली ओह्रालीदेखि लिएर होइन धेरै गीतहरू उहाँको चर्चित गीतहरू तारादेवीले गाउनुभएको त्यो मेरो उसमा चाहिँ नि प्रोग्राममा चाहिँ नि त्यो चाहिँ जहिले पनि सेलेक्सनमा मेरो पर्थ्यो कि, अनि यस्तो लाग्थ्यो नातिकाजी भनेको त मैले अहिलेसम्म उहाँसँग भेट भएको छैन होइन, तर भेट भएको छैन, उहाँको गीतहरू सिक्दै होइन अब कति धेरै छन् नि, हजारौँ गीत छ उहाँको, तर 81 उहाँको गीतहरू सुन्दा सुन्दा आज आएर चाहिँ त्यो पुरस्कारमा मलाई त्यो पाएको
1: भनेर
0: पाउँदाखेरि त साँच्चीकै मैले पाएको हो र भने जस्तो त्यो फिल गरेँ कि त्यो दिनमा फोन आउँदाखेरि त म त छक्क परेँ, न त हजुर चाहिँ नि सेलेक्ट भयो यसपाला हाम्रो नातिकाजी सम्मानबाट भन्दाखेरि त म त एकदमै सक भएको आमा,
1: सम्माननीय राष्ट्रपतिको हातबाट चाहिँ त्यो पुरस्कार ग्रहण गर्नुभयो
0: पाउँदाखेरि होइन, मैले चाहिँ भाग्यमानी ठानेको छु एकदमै, त्यो चाहिँ नि अब अरू नभए पनि जो श्रोता दर्शकहरूको माया होइन जुन हजुरहरूले जुन आशीर्वाद दिनुभएको ती सबै कुराले आफ्नो मेहनत पनि होला, मैले मेहनत गरेको आज अब हजुरले अघि भन्नुभएको छ अब
1: 2 दशकभन्दा
0: बढी दशक भइसक्यो त्यो मेहनतले पनि होला सायद, अब एकदम खुसी छु म एकदमै, तर आफूले जिम्मेवारी पनि लिएको छु, अझ केही गर्ने भन्ने आशा पनि लिएको छु।
1: मूल्याङ्कन चाहिँ हुँदो रहेछ है, काहीँ न कतै कतै कतैबाट कर्म गरिराख्दाखेरि ए यसले पनि यो क्षेत्रमा काम चाहिँ गरिरहेछ है, निकै लामो समयदेखि काम गरिरहेकी छ अथवा गरिरहेको छ होइन, यस्ता व्यक्तित्वहरूलाई चाहिँ बिर्सन हुँदैन है भनेर काहीँ न काहीँ कतै न कतैबाट त्यो खोजी अथवा मूल्याङ्कन चाहिँ भइरहेको हुँदो रहेछ।
0: तर मलाई चाहिँ सानैदेखि होइन एउटा थियो यस्तो पुरस्कारहरू पाए भए हुन्थ्यो जस्तो लागिरहेको थियो, तर त्यो पाउँदाखेरि त आफूलाई त एकदमै खुसी लागिरहेको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो नातिकाजी पुरस्कार जुन टिमलाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु, र जोस् अब नयाँ गीत सङ्गीतहरू अब गर्दैछु फेरि पनि
1: नयाँ काम गरिरहनु भएको रहेछ। शर्मिला अधिकारीजीले कनेक्टिकट युएसए अमेरिकाबाट लेख्नुहुन्छ, तुलसी सर नमस्कार, आजको अतिथिज्यूलाई पनि नमस्कार, अनि रेडियो सुनेर बस्नुहुने सबै सबैलाई पनि यताको बिहानीबाट नमस्कार छ है भन्नुभएको छ शर्मिला अधिकारी, कवियत्री राम्रो कविताहरू लेख्नुहुन्छ है, उहाँलाई पनि धन्यवाद छ, धेरै श्रोताहरूले सुनिरहनु भएको छ, उहाँहरू सबैजनालाई हामी धन्यवाद आलो पालो दिँदै जानेछौँ। यहाँ देखिरहेछौँ मिनी कालीकोटी राईजी हुनुहुन्छ, यसै गरी खर्ग गुरुङजी हुनुहुन्छ, नुतन भुषालजी इज्यालबाट हुनुहुन्छ, उहाँ त गीतकार पनि चिन्नुहुन्छ,
0: चिन्छु उहाँलाई त, म उहाँको गीत चाहिँ गाउने इच्छा चाहिँ छ, सबैजनाको गीत गाउने इच्छा छ, तर उहाँले उहाँसँग पनि मेरो हाई हेलो चाहिँ नि भइरहन्छ फेसबुकमा, उहाँ दिदीलाई पनि मेरो धेरै धेरै नमस्कार छ, एकदम खुसी लाग्यो हजुरले हेरिराख्नु भएको रहेछ, हजुरको पनि गीत छिटै गाउन पाऊँ।
1: ल है नुतनजी, अब एउटा गीत लेख्नु पर्ने भयो हाम्रो आजको अतिथि गायिका सरिता साईजीको लागि, किनकि मिठो स्वर छ र साँच्चै सुमधुर यो भनौँ सुगम धारका गीतहरू पनि बढी गाउनुहुन्छ।
0: हजुर हजुर, आधुनिक सुमन धारको त्यस्तो खालको गीतहरू गाउँछु, भजनहरू पनि गाइरहेछु,
1: सबै प्रकारको सबै विधा गीत गाउँछु,
0: गीत गाइरहेछु, नेवारी गीतहरूमा पनि गाइरहेछु, नेवारी भएर नेवारी नेपाली भाषा गीत पनि गाइरहेछु, जे होस् गाइरहेछु, अहिलेसम्म इङ्ग्लिस बाहेक अरू सबै गाइरहेछु,
1: सबै गीतहरू गाइरहनु भएको छ। कहिलेकाहीँ माहौल अनुसार हिन्दी गीत गाउनु अफर आयो भने गाइदिनुहुन्छ?
0: हिन्दी गीत पनि गाउँछु हजुर।
1: अब एउटा सुनौ नि त, तपाईँ साह्रै मिठो हिन्दी गीतहरू गाउनुहुन्छ भने मैले सुनेको छु, कुनै गीत मुखडा मात्रै भयो भने थोरै
0: हुन्छ, अलिकति एउटा गीत चिरागको
1: हजुर

0: धेरै धेरै धन्यवाद. अब नि तपाईँकै एउटा गीत श्रोता माझ राख्छु है, तपाईँले गाउनुभएको गीत.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु.
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्. तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
3: BFBS Gorkha Radio.

0: हजुर आदरणीय श्रोताहरू, छुट्नुपर्छ थाहा थियो तर पनि सँगै हिँड्यौँ। यो गीत राखी गीतकार दिपेन्द्र श्रेष्ठको सङ्गीत रहेको शब्द रहेको थियो भने बिबी अनुरागीको सङ्गीत थियो, स्वर भने आजको अतिथि गायिका सरिता साईको रहेको थियो। सरिताजी, यहाँलाई फेरि पनि स्वागत छ।
1: धन्यवाद।
0: यो चाहिँ तपाईँको धेरै अगाडि बजारमा आएको सुफल एल्बम।
1: सुफल एल्बम हजुर, धेरै अगाडि, एघार बाह्र वर्ष
0: भयो है
1: भयो।
0: त्यो एल्बमले तपाईँलाई धेरै हदसम्म चिनायो सुफलले चाहिँ।
1: अनि त्यही अघि मैले गाएँ नि जुग भिडियो, त्यो त इमेज अवार्ड पनि पाएको थिएँ त्यति बेला। त्यो एल्बमले चाहिँ नि मेरो पहिलो एल्बम, मेरो सोलो एल्बम, मैले आफैले इन्भेस्ट गरेर त्यो सबै मेरै हो। अनि त्यसले पनि धेरैले मलाई चिनायो त्यो एल्बमले गर्दाखेरि पनि। अनि यता आउँदाखेरि पनि हजुरसँग चिने मौका पाएँ।
0: चिन्जानको माध्यम चाहिँ सुफल एल्बम भयो होइन
1: हजुर।
0: अब यहाँ श्रोताहरूको प्रतिक्रिया चाहिँ हामी गीत सङ्गीतकै कुरा गरिरहेछौँ होइन। यहाँ हरि राईजी हुनुहुन्छ, उहाँ चाहिँ अहिले फेल्टम लन्डनबाट हुनुहुन्छ है। उहाँ आफै पनि गायक पनि हुनुहुन्छ है, उहाँ लेख्नुहुन्छ। नमस्कार तुल सर, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसारी र मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन पनि लिइरहेछ। अनि आजको अतिथि सरिता साईज्यूलाई हार्दिक स्वागत तथा अभिवादन। सरिता मेमको गीत र आवाज साह्रै राम्रो रहेछ। नातिकाजी पुरस्कार पाउनु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना। यसरी नै तपाईँका गीतहरूले सबैको मनमुटुमा बस्न सफल रहन्, साथै गुन्जिरहन्। तपाईँलाई उत्तरोत्तर प्रगतिको लागि धेरै धेरै शुभकामना अनि सबैलाई शुभ दिन। हरि राई फेल्टम लन्डन भनेर लेख्नु भएको छ। म हरि जीलाई धन्यवाद दिन चाहन्छु, केही भन्न चाहनुहुन्छ उहाँलाई?
1: धेरै धेरै धन्यवाद हजुरले, यति मायाले, यति मलाई त्यो शब्दहरूले मलाई जुन आशीर्वाद दिनुभयो, भाइ नै होला, भाइलाई चाहिँ मेरो एकदमै धेरै धेरै
0: दायो हो, तर समकालीन हुन सक्छ हैन। उहाँले फेरि तारा थापा दिदी र मेरा राणा दिदीसँग पनि डुएट गरिसक्नु भएको धेरै अगाडि हङकङ हुँदा। अहिले भन्नजी होस्, उहाँलाई धन्यवाद।
1: तारा थापा दिदीसँग पनि अस्ति न एकल साँझ हुँदाखेरि जोस गाउने अवसर पाएँ मैले पनि, उहाँको ग्रुपमा मैले पनि गाउने अवसर पाएँ, एकदम खुसी लाग्यो। उहाँसँग आज यसरी उहाँले मलाई जुन सम्झिनु भयो, धेरै धेरै धन्यवाद हरिजीलाई, धेरै धेरै धन्यवाद।
0: र मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु। अनि यहाँ भुवन गुरुङ दाई चाहिँ फानब्रो बेलायतबाट, वा अति सुमधुर आवाज, लुकेको प्रतिभा पो रहेछ सरिता बहिनीको स्वरमा त भनेर लेख्नु भएको छ। अनि नमस्कार बहिनीलाई, तुलसीजीलाई पनि भनेर लेख्नु छ। हजुरको पाहुना मल्टी ट्यालेन्टेड गायिका बहिनी सरिताजीलाई पनि यतैबाट नमस्कार नमन भनेर हाम्रो भुवन गुरुङ दाईले लेख्नु भएको छ।
1: धन्यवाद, एकदमै खुसी लाग्यो भुवन गुरुङ दाईलाई चाहिँ नि, धेरै धेरै धन्यवाद है, यति माया गरेर होइन, यस्तो माया पाउनु भनेको त हाम्रो लागि त ठुलो कुरा हो, त्यही भएर एकदम धेरै धेरै धन्यवाद।
0: यसै गरी बेलायतबाटै हुनुहुन्छ, ननिटन युकेबाट हाम्रो ताराप्रसाद स्यामजुङजी लेख्नुहुन्छ। तुलसीजी साथै आजको पाहुना सरिता बहिनीलाई सेवारो नमस्ते। मिठा मिठा गीतहरूको साथ तपाईँहरूको रोचक भलाकुसारी सुन्दैछु, साथै बहिनीको गीत बहिनीको मुखबाट एउटा लाइभ गीत पनि अनुरोध गर्दछु है। नोगेन भन्नुभएको, लिम्बू भाषामा नोगेन भनेको चाहिँ धन्यवाद हो है। तपाईँहरू नमस्ते भन्दा जज लपा भने जस्तै होइन, उहाँ सेवारो भनेको चाहिँ नमस्ते भन्नुभएको, उहाँले लाइभ गीत भन्नुभयो। ताराप्रसाद च्यामजुङजी हुनु, पहिला चाहिँ उहाँलाई धन्यवाद दिउँ हाम्रो ताराजीलाई।
1: एकदमै धेरै धेरै धन्यवाद है, उहाँहरूले यति माया गरेर होइन, अब स्टुडियम बसिरहेको छ हजुरहरूले, एकदमै चारैतिर जुन देशबाट हामीलाई माया गरेर सुनिराख्नु भएको छ, मलाई त एकदमै खुसी लागिरहेको छ आज एकदमै होइन, उहाँहरूलाई भेट्न पाए पनि यसरी एउटा
0: स्टुडियोबाट
1: भेटेको जस्तो महसुस, अगाडि नै बसेको जस्तो महसुस भइरहेछ,
0: त्यसको लागि धन्यवाद,
1: धेरै धेरै धन्यवाद हजुर।
0: अब लाइभ गीत भन्नुभएको छ, एकैछिनपछि म एउटा प्रतिक्रिया पढिहाल्छु। मिनी कालीकोटी राईजी चाहिँ उहाँ पनि बेलायतबाटै हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्ते तुलसी दाई साथै आजको पाहुना सरिता बहिनीलाई पनि नमस्कार छ, सुरुबाटै सुनिरहेछु, शुभकामना बहिनीलाई, अझै अगाडि बढ्नुहोस् है, अन्तिमसम्म सुनेर साथ दिनेछु भन्नुभएको छ। यसको लागि पनि धन्यवाद छ हाम्रो मिनी कालीकोटी राईजीलाई, उहाँले बहिनी भनेर लेख्नु भएको छ, दिदी नै पर्नुभयो उहाँ
1: है, उहाँ दिदीलाई पनि धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो अब हजुरसँग नयाँ नयाँ गीतहरू यसरी गाइरहनु पाऊँ, सुनाइरहनु पाऊँ है, एकदमै खुसी लाग्यो हजुरलाई, धेरै धेरै धन्यवाद।
0: विष्णु गुरुङज्यू लेख्नुहुन्छ बेलायतबाट हुन्छ, ब्लाइन्ड फोर्ट यु बेलायतबाट हुन्छ, तपाईँहरू दुवैजनालाई छ्याजलो हजुर भन्नुभएको छ, नमस्कार भन्नुभएको छ, उहाँलाई पनि हाम्रो नमस्कार छ होइन,
1: नमस्ते। अनि छ्याजलो भनेको हाम्रो
0: गुरुङ भाषामा चाहिँ नमस्कार,
1: ए नमस्कार, एकदम खुसी लाग्यो हजुर, राम्रोसँग त्यहाँ राम्रै होला होइन, हाम्रो पनि आशीर्वाद छ, हजुरको पनि आशीर्वादले म पनि राम्रै छु, थ्याङ्क यू सो मच।
0: अब एउटा लाइभ गीत सुनाइदिनुहोस् न, तपाईँको भए पनि अथवा अग्रजको भए पनि। अघि तपाईँले भनिहाल्नु भयो तारादेवी को गीतहरू पनि थुप्रै गाएको छु स्टेजहरूमा भनेर, होइन रियालिटी सोमा तारादेवीले नि गाउनुभयो, कुनै पनि एउटा गीत सुनौँ न। हामी तपाईँको गीत त सुनिहाल्छौँ श्रोतामा, होइन?
1: हजुर।

0: धन्यवाद छ। र यो तपाईँ जस्तै सङ्गीतमा लाग्नेहरू कलाकारहरूले धेरैको आइडल पर्सन चाहिँ नारायण गोपाल, तारा देवी, भक्तराज आचार्य, अरुणा लामा नै हुने गर्छ। तपाईँको त्यस्तो पर्टिकुलर आइडियल पर्सन कोही छन्?
1: मलाई अब तारा देवी नै अरुणा लामा जस्तो लाग्छ मलाई चाहिँ, नि मेरो आइडल नै। अरू त अब नयाँ नयाँ अरू को छ भन्ने, अहिले मेरो पुरानोमा चाहिँ नि तारादेवी अर्णा लामा नै हो, उहाँहरू नै हो।
0: उहाँहरूकै गीत सुनेर पनि यो क्षेत्रमा तपाईँ होइन सङ्घर्ष गरिरहनु भएको छ यो लामो समय, 20-22 वर्षको समय हुन्छ, लामो समय नि
1: धेरै भइसक्यो। बिचमा अलिकति ग्याप पनि भयो, बिहा भएपछि त अब आफूले भने जस्तो त कहाँ हुन्छ र, अब यस्तै 5-6 वर्ष जति बिहा भइसकेपछि चाहिँ
0: ग्यापको समय चाहिँ यसो परिवारलाई दिनुभयो होइन,
1: परिवारलाई, तर आफ्नो रियाज चाहिँ नि अरू बेला भन्दा पनि कम हुन्थ्यो होइन, तर रियाज चाहिँ गरिन्थ्यो, अलि घरमा बसिन्थ्यो, तर बाहिर चाहिँ अलिकति निस्किने गाह्रो हुन्थ्यो अब हाम्रो नेवारी कल्चरमा चाहिँ होइन, तर जुस गरे।
0: फेरि नेवारी कल्चरको कुरा गर्दाखेरि तपाईँहरूको कल्चर नै एउटा सङ्गीतमय कल्चर छ त, फेरि त्यही छ, धिमे संस्कृति त्यही छ होइन, अब धेरै सांस्कृतिक पर्वहरू पनि तपाईँहरूकै समुदायमा हुन्छ र वास्तवमा भने सांस्कृतिक यो कल्चरहरूलाई बचाइराख्ने काठमाडौँ उपत्यकाकै नेवारहरू भन्छन् होइन।
1: अहिले भर्खरै पनि अब यहाँ जात्रा सुरु हुँदै थियो, मसिनाथबाट यता जाउलाखेल लगन लागेको थियो, पुरा हाम्रो धिमे हजुरले भन्नुभएको जस्तै बाजा बजाएर गइरहँदाखेरि कस्तो एउटा किसिमको एकदम आनन्द माहौल जस्तो फिल भयो कि,
0: एकछिन भए पनि हेर्नु पाउनु आज शुभ दिन भयो,
1: एकदम शुभ दिन,
0: किनकि अब यो मसिन्द्रनाथको रथयात्रा त यो ललितपुरमा मात्रै हुन्छ,
1: हेरे अलिकति हेरे, त्यहीँबाट हिँड्दै आइरहेको थिएँ, यसो रमाइलो पनि भयो।
0: त्यही भएर पनि बिचको समय चाहिँ परिवारलाई दिएको कारणले पनि यो छुट्यो, तर रियाज गरेकै कारणले फेरि तपाईँको कमब्याक राम्रै भन्थ्यो, किनकि अहिले पनि काम गरिरहनु भएको छ
1: एकदमै। अब जोस पहिला जुन नाचघरमा सिक्दाखेरि जुन कन्टिन्यू रियाजहरू, अनि कलेजमा सिक्दाखेरि त्यो कन्टिन्यू रियाजले गर्दाखेरि आफूलाई अहिले अलिकति सजिलो जस्तो फिल गरेको छु मैले होइन। अब त्यति बेला यता फेरि डोरिम पनि सिकेँ मैले, जस्तो यता बिहा गरिसकेपछि छुटे पनि त्यसलाई त्यो जुन रियाजले गर्दाखेरि आफूलाई अहिलेसम्म त्यो फर्ममा राखिरहेको छ जस्तो लाग्छ, त्यो मेन्टेन चाहिँ गरिरहेको छ जस्तो लाग्छ स्वरलाई।
0: हुन्छ, हामी कुराकानीलाई फेरि कार्यक्रमको दोस्रो खण्डमा राख्नेछौँ होइन, तपाईँहरूको यो सुर शक्तिसम्मको बारेमा पनि कुराकानी गरौँला होइन। अहिलेलाई भने चाहिँ अब तपाईँकै स्वरमा रहेको न्यु बज्राचार्यको सङ्गीत रहेको र दुर्गालाल श्रेष्ठ है उहाँको सङ्गीत रहेको गीत राखेको छ, त्यो दुर्गालाल श्रेष्ठ भन्ने छ, फुलको आँखामा फुलै संसार, न्यु बज्राचार्य अनि छोइङ र दुर्गालाल श्रेष्ठ हामी सम्झिहाल्छौँ र यही गीत राख्छौँ है त श्रोताहरू माझमा, त्यसपछि हामी कार्यक्रमको दोस्रो खण्डमा कुराकानी गर्नेछौँ है।
1: हुन्छ, हस्ते।

0: राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारका लागि शुल्क निर्धारण गरेको छ। महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिले 5,000 रुपियाँ शुल्क दिनुपर्नेछ। यस्तै पार्टी सभापतिको उम्मेद्वारले 51,000 र उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान 41,000 रुपियाँ बुझाउनुपर्नेछ। केन्द्रीय सदस्यका लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। रासोपाको विधान अनुसार उपसभापति दुई महामन्त्री, 4 सहमहामन्त्री हुने व्यवस्था छ। यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनित गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। रासोपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। रासोपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको झन्डै 3,000 नागेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली श्रमिक श्रम स्वीकृति बिना कुवेतमा घरेलु श्रमिकको रूपमा काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटको छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री यादवले गैर कानूनी रूपमा बस्दा अप्ठ्यारोमा पर्दा सहयोग गर्न कठिन हुने बताउनु भएको हो। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भएको छ। ऐन संशोधनको आउँदो आइतबार कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै नयाँ कानूनले पुराना कमजोरीलाई सुधार गर्ने बताउनुभयो। चालू आर्थिक वर्षको 11 महिनामा वैदेशिक रोजगारीमा गएका 1,400 बढी नेपालीको मृत्यु भएको छ। 2082 साउन 1 गतेदेखि 2083 जेठ मसान्तसम्म 1,438 नेपालीको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। बोर्डका अनुसार गत जेठ महिनामा मात्र वैदेशिक रोजगारीको सिलसिलामा 144 नेपालीको मृत्यु भएको छ। चालू आर्थिक वर्ष शुरू भए ता वैदेशिक रोजगारीका क्रममा प्रत्येक महिना औसत 130 जना भन्दा बढी र प्रत्येक दिन 4 जना भन्दा बढी नेपालीको मृत्यु भएको बोर्डको तथ्याङ्कले देखाएको छ। बोर्डका अनुसार पछिल्लो 10 वर्ष 11 महिनामा वैदेशिक रोजगारीका सिलसिलामा 12,132 नेपालीले ज्यान गुमाएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई सरकारले भोकै राखेको भन्दै सभामुखको ध्यान आकर्षण गराउनु भएको छ। आजको संसदमा बोल्दै सांसद साम्पाङ,
1: सुकुम्बासी अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरूलाई बेघर बनाउनु भयो, बेहाल स्थिति छ र अहिले होल्डिङ सेन्टर्समा लाइक कृतिपुर लगायतका ठाउँहरूमा राखिएका होल्डिङ सेन्टर्समा खाना पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरू नै हुनुहुन्छ पक्कै पनि। मैले बुझ्दाखेरि उहाँहरूले आन्दोलन गरिरहेको दृश्यहरू हामीले देखिरहेका छौँ। त्यसतर्फ सरकारको तत्काल ध्यान आकर्षण होस् र राहत दिनुपर्ने ठाउँमा राहत दिने र व्यवस्थित गर्नुपर्ने तर्फ चाहिँ नै लाग्नुपर्छ। यसपालिको बजेटमा सहर व्यवस्थापन लगायतका विषयहरूमा बजेट छुटिएको देखिन्छ। त्यहाँबाट हुन्छ या कसरी हुन्छ, पुनर्वासको व्यवस्था होस् र मेरो माग चाहिँ के छ भन्दाखेरि उहाँहरू जहाँ हुनुहुन्थ्यो त्यहीँ एउटा राम्रो सिटी प्लानिङ गरेर उहाँहरूलाई फेरि पुनर्वास गराउँदाखेरि सरकारकै वाहवाही पनि हुने थियो।
0: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा 1,20,00,000 कर्जा असुली गरी 59,00,000 बचत फिर्ता गरेको छ। समितिले जेठ महिनामा 10,000 भन्दा कम बचत भएका 8 सहकारीका 1,452 जनाको बचत फिर्ता गरेको हो। समितिले 59,04,000 बचत फिर्ता गरेको छ भने 122 जनाको 51,51,000 बचत मिलान तथा 12 सहकारीका ऋणीबाट 1,20,46,000 असुली गरेको छ। समितिले बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि 2083 स्वीकृत गरी काम शुरू गरेको हो। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1,800 मिलिमिटर ब्यासको पाइप बिछ्याउन थालिएको छ।
2: आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने यो हालसम्मकै सबैभन्दा ठूलो साइजको पाइप हो। भक्तपुर, कृतिपुर, मध्यपुर, थिमे, कपन, जोरपाटी तथा पेप्सिकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर राम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै सिफ्टमा काम भइरहेको जनायो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: मनभित्र मायाको यो गीत राखेँ मैले गायिका मन्जु थापाको स्वरमा, सङ्गीत सुनिल मास्केको रहेको थियो र गायिका मन्जु थापाको स्वरमा रहेको यसै गीतको साथ आज मैले कार्यक्रम षडिम सङ्गमको व्यवसायको दोस्रो चरण दोस्रो घन्टाको उठान गरिसकेको छ। सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम पुनः स्वागत गर्न चाहन्छु र आजको अतिथि गायिका सरिता साईको विशेष अनुरोधमा यो गीत राखेको थिएँ। मन्जुजी सायद अस्ट्रेलियातिर हुनुहुन्छ र यसै गीतको साथ सबैलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यहाँलाई पनि सरिताजी यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
1: धन्यवाद धेरै धेरै।
0: मिल्ने साथीहरूको समूहमा मन्जुजी पनि पर्छ तपाईँको, त्यही भएर आज मन्जुजीको एउटा गीत बजाउन, मेरो गीत त बजि नै हाल्छ भन्नुभयो होइन,
1: मिस गरेर भएर
0: उहाँ अस्ट्रेलिया जानुभयो, करिब महिना दिन पुग्नु आँट्यो होला,
1: सायद दुई महिना साढे दुई महिना जति भयो भइसक्यो।
0: त्यही भएर पनि आज सम्झना आयो,
1: त्यही त उहाँको गीत सम्झना आयो, गीत सुन्न मन लाग्यो।
0: अब हुन त अब तपाईँहरूको एउटा समूह छ होइन, सुर शक्ति समूह, तपाईँ लगायत वरिष्ठ गायिका हाम्रा सङ्गीता राणा प्रधान, कुन्ती मोक्तान दिदी, यसै गरी देविका प्रधान, अनि मलाई थाहा भएको छ अन्जा हाम्रो पवित्र सुब्बा, प्रतिमा राज भण्डारी, अनि हाम्रो सबिना कार्की, तपाईँ धेरैजना हुनुहुन्छ, मथुरा श्रेष्ठ, कतिजना हुनुहुन्छ यो समूहमा?
1: सुर भनेकै सोह्रजनाको टिम, सोह्रजनाको टिम सुर शक्ति।
0: हजुर, यो अब यो सुर शक्ति सोह्रजनाको शक्ति एकै ठाउँमा आउनु भएको छ है, अहिले यो अब तपाईँहरूको समूह कसरी चलिरहेछ सुर शक्ति सोह्रजनाको?
1: अब त्यही हो, बेला बेलामा हामी प्रोग्रामहरू गर्छौँ, अस्ति भर्खरै अब अलिक धेरै नै अगाडि चाहिँ नि हामीले तिजको प्रोग्राम गऱ्यौँ, धेरै रमाइलो पनि भयो।
0: हजुर,
1: अब फेरि अब यो दसैँ अगाडि चाहिँ नि हाम्रो फेरि यो गीत सङ्गीतको प्रोग्राम गर्ने विचार छौँ। हाम्रो बेला बेलामा चाहिँ नि हाम्रो
0: भेटघाट
1: बैठक मिटिङहरू हुन्छ होइन, त्यसको लागि हामी तयारी पनि छौँ नयाँ गीतहरू के गर्ने भनेर।
0: नाम चाहिँ साह्रै मिठो राख्नु भएको छ, सुर शक्ति होइन, वास्तवमा सुरमा पनि एक किसिमको शक्ति त छ नि है।
1: हजुर, अब बेसुरा हुनु भएन त्यसभित्र चाहिँ नि, आफूलाई त्यो टाइटल पाउनु पनि हाम्रो लागि ठुलो कुरा हो।
0: तपाईँहरू सोह्रजना मात्रै हुनुभयो, अन्य कलाकारलाई समट्नु भएको छैन, जस्तै यही क्षेत्रमा यही विधामा लाग्नुभयो कि गायिकाहरू थुप्रै हुनुहुन्छ नि?
1: अस्ति अब मिटिङमा पनि यही कुरा पनि उठ्यो, अब अझ अरू आउनु चाहनुहुन्छ भने उहाँहरूलाई राख्ने कि भनेर सोचिरहेको छौँ। धेरै मान्छे भयो भने धेरै कुराहरू हुन्छ, ठिक्क भयो भने ठिक्क हुन्छ भने जस्तै, अब अहिलेसम्म त सोह्रजनाको राम्रो भइरहेको छ, अब धेरैजना राख्यो भने त्यही अनुसारको हामीले अब मिलाउनु पर्यो होइन, टाइम कहिले काहीँ अब मिटिङमा धेरैजनाको लागि टाइम नमिल्न सक्छ,
0: तर पनि एउटा समूह गठन गरेपछि त्यसको एउटा सीमित कार्य समिति भनेर सदस्यता त बनाउन सकिन्छ नि उहाँहरूलाई,
1: त्यो बनाउन सकिन्छ, तर हामीले उ गर्ने व्यवस्था गर्छौँ।
0: अहिले चाहिँ को हुनुहुन्छ यो सुर शक्तिको संयोजक अथवा अध्यक्ष, के भन्छ नि तपाईँहरूको संयोजक? सङ्गीता राणा प्रधान दिदी हुनुहुन्छ, कुन्ती मोक्तान,
1: सङ्गीता राणा दिदी र कुन्ती दिदी,
0: ए समिति,
1: उहाँहरू हजुर समितिको हाम्रो के अरे सचिव हाम्रो कुन्ती दिदी हुनुहुन्छ,
0: ए
1: अनि
0: तपाईँहरू पनि सदस्य?
1: हामी चाहिँ सदस्य मात्र, अनि जो उहाँहरूसँग एकदमै खुसी छौँ, अब हामीले चाहिँ नयाँ अग्रजहरूलाई पनि ल्याउने विचार गरिरहेको छौँ,
0: भन्नाले
1: जुन अब धेरै छन् नि
0: नेपाली गीत सङ्गीतमा
1: लागि पर्नुभएकाहरू, धेरै स्रष्टाहरू छन्, अब उहाँहरूलाई चाहिँ नि हामी सोचिरहेछौँ
0: यो समूहमा आबद्ध गराउने।
1: हजुर,
0: एउटा गीत पनि निकाल्नु भएको छ सुर शक्ति समूहले जननी भनेर होइन, कुन्ती मोक्तान दिदीले सङ्गीत गर्नुभएको, अनि वरिष्ठ भनौँ कवि पनि हुन्छ, मुक्तक सम्राज्ञी भनेर चिन्दछ उषा शेरचन दिदीले लेख्नु भएको रहेछ सङ्गीत कुन्ती मोक्तानको, अनि यो गीतमा स्वर चाहिँ तपाईँहरूको समूहकै रहेछ है, जननी शब्द को गीत युट्युबमा पनि राखिसक्नु भएको छ तपाईँहरूको आफ्नै सुर शक्ति समूहको युट्युब च्यानलबाट होइन?
1: हजुर, युट्युब च्यानलबाट राखेको
0: छ। अलि बढी प्रचार प्रसार चाहिँ कम भएको हो यो सुर शक्तिको तपाईँहरूको?
1: त्यही भइरहेछ भने अलिकति अब हाम्रो यसमा कुरा पनि भयो कि, यो फोटो राख्दाखेरि चाहिँ नि हामीले सबैजना कलाकारहरूको छ नि एउटा सानो सानो फोटो राख्ने भन्ने कुरा त्यो पनि भइरहेछ अब अहिले चाहिँ नि फेरि हाम्रो फोटोहरू राखेर 16 जनाको टिमको जुन फोटोहरू राखेर चाहिँ नि यो चाहिँ भजन हो कि भन्ने मान्छेले धेरै कमेन्ट आयो भन्ने कुरा पनि
0: यो जननी भन्ने शब्दले होला
1: जन त्यो जुन लोगो छ नि जुन अगाडि जुन अगाडिको जुन लोगो छ त्यो चाहिँ नि अलिकति मान्छेले भजन आउन लागेको हो कि किनभने अगाडिको जुन साउन्ड आउँदाखेरि जुन त्यसमा स्टार्टिङमा चाहिँ त्यो शङ्ख बजेको बज्दाखेरि चाहिँ ल भजनै हो कि भन्ने कुरा पनि भएको भनेर
0: ल त त्यसो भने अब सुनौँ त श्रोतामाझ पनि सुनौँ है
1: सुन्दा राम्रो हुन्छ
0: सुर शक्तिको हामी यो गीत श्रोतामाझ राख्नेछौँ उहाँहरूको समूहले गाउनुभयो गीत हो र उहाँले भनिहाल्नु कतिले चाहिँ भजन हो कि भनेर भन्नुभएको छ होइन
1: तर भजन चाहिँ नै होइन यो नारी प्रधान गीत हो

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज हाम्रो साथमा हुन्छ गायिका सरिता साई, र सरिता साईसित म कुराकानी गरिरहेको छु, र तपाईँ पनि यो क्षण बेला बिएबिएस गोर्खा रेडियो सुन्दै नै जोडिन सक्नुहुन्छ सरिता साईसित। तपाईँका मनका जिज्ञासाहरू केही छन् भने राख्न सक्नुहुन्छ। सरिताजी, यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
3: धन्यवाद।
2: र निकै ठुलो समूहमा वरिष्ठ गायिकाहरूको एउटा लड्को नि रहेछ यो गीतमा चाहिँ, अघि भनिहाल्नु भयो भजन जस्तो लाग्यो, त्यो अगाडि शङ्कर उसले पनि होला मान्छेलाई, होइन? अब छुटेको नामहरूमा चाहिँ अब संगीता साक्य, रमना श्रेष्ठहरू, उहाँहरू पनि आबद्ध
3: हुनुहुन्छ
2: यो सुर शक्तिमा।
3: हजुर,
2: राम्रो कामना छ सुर शक्तिको शक्ति साँच्चै प्रभावशाली रहोस् है, हाम्रो पनि शुभकामना छ। र श्रोताहरूको प्रतिक्रिया पढ्छु, हामी कुराकानीलाई पनि जोड्दै जानेछौँ। र यहाँ लेख्नुहुन्छ लीलाराज कामबाङजी, गीतकार हाम्रा, अघि एउटा गीत तपाईँ आउँदै गर्दा बजाएको थिएँ, तपाईँलाई कुर्दै गर्दा बालुवाको महलमा कस्तो हाम्रो, उहाँहरूको यो भिडियो पनि आइसकेछ है, र विमला लिम्बूको युट्युब च्यानलबाट लेख्नुहुन्छ, उहाँ बेलायतबाट हुनुहुन्छ है, अक्सफोर्डबाट हुनुहुन्छ। तुलसी बस्नेत सर नमस्कार, सरिता साई गुरुङ लेख्नु भएको छ है, साईजी हुनुहुन्छ है, जिउलाई पनि छ्याजलो दर्शन नमस्कार, अत्यन्तै माझेको स्वर कर्णाली नदी सुसाउँदै झारेको जस्तो मलाई त अति नै मन पर्यो, मिठो लाग्यो साधना, अनि सो साधना अनि स्वर पनि गाईबस्तु चराउँदा वन जङ्गलमा गएर माझेको स्वर फरक नै पर्छ है, हजुरको कोमल आवाजले मलाई एउटा पुरानो गीत तिम्रो प्रेमले, तिम्रो प्रेमले झुमझुम झुमझुम अथवा कहाँ हो जीवनको किनारा सुन्न पाए आनन्दित आह्लादित हुने थिएँ भने लेख्नु भएको छ सरिता साईजी भनेर। पछाडि गुरुङ थाउनु भएको छ, म कन्फ्युज भएँ
3: कुन चाहिँ,
2: उहाँले सरिता साई गुरुङ लेख्नु भएको छ कि, तपाईँ गुरुङ त होइन नि श्रीमान त है,
3: होइन
2: ल, उहाँले एउटा गीत भन्नुभएको छ है, एकैछिनपछि गुनगुनाइदिनु होला, यो गीत सुन्नु भएको छ कि छैन, उहाँले चाहिँ के भन्नु, तिम्रो प्रेमले झुमझुम झुम भन्ने थाहा छ,
3: याद भएन मलाई,
2: हाम्रो सिन्धु मल्लले गाउनु भएको कहाँ जीवनको किनारा,
3: अलिकति मैले चाहिँ अलिक नसुनेको गीत परेछ, सुन्न त सुनेको तर मैले प्र्याक्टिस अलि नगरेको परेछ।
2: ठिकै छ, उसो भने एउटा कुनै गीत सुनाइदिनु होला होइन, तर त्यसभन्दा अगाडि हाम्रा कैलाश अनिता लिम्बू लेख्नुहुन्छ ननिटन युकेबाट, नमस्ते तुज दाई, आज बुधबारको लभली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएको गेस्ट सिङ्गर सरिता साई दिदीलाई पनि नमस्ते, हजुरहरूको रमाइलो कुराकानी सुनेर बुधबारको कार्यक्रम स्वर्णिमसँगमको इन्जोय लिइरहेको छु, सिङ्गर सरिता साई दिदीबाट कुनै एउटा लाइभ गीत सुन्न मन लाग्यो भने तपाईँलाई अझै धेरै प्रगतिको शुभकामना हुनुभएको छ ननिटन युकेबाट, उहाँहरू दुवैजनाको लागि एउटा गीत सुनाइदिनुहोस् न हाम्रो लीलाराज कामङजी र कैलाश अनि तालिमको लागि, तपाईँलाई मनपर्ने उहाँले दुईवटा गीत भन्नुभयो,

0: ठ्याक्कै त्यो गीतको चाहिँ अब तपाईँलाई याद भएन भने अब त्यस्तै पुरानो एउटा गीत
1: हिन्दी नै सुनौ,
0: नेपाली सुनाइदिनुहोस् उहाँहरूलाई चाहिँ, अनि हिन्दी चाहिँ पछि सुनौ ल बरु।
1: कुन चाहिँ नेपाली कस्तो,
0: अरुणा लामाको भए पनि भयो, तारा देवीको भए पनि भयो, अथवा नारायण गोपालकै भए पनि भयो, जसको भए।
1: अरुणा लामाको चाहिँ नि धेरै गीतहरू छ, त्यसमा पनि
0: तपाईँलाई मन परे गीत
1: अरुणा लामाको पाउनु है, मैले एउटा मैले पहिला ब्राइटरमा त्यो गाएको थिएँ कि त्यो गीत जुन चाहिँ छ एकदमै सायद उहाँले सुन्नुभएको छैन होला होइन, त्यो अलिकति क्लासिकल टाइपको छ, उहाँहरूलाई मनपर्छ कि पर्दैन?
0: अरुणा लामाको
1: हजुर
0: ल सुनौ न, अरुणा लामाको क्लासिकल टाइप गीत मलाई पनि सुन्न मन लाग्यो, कुन गीत रहेछ
1: त्यो गीत चाहिँ नि यस्तो खालको थियो

0: मिठो मैले पनि नसुनेको गीत रहेछ
1: है
0: अलिकति क्लासिकल भएर नि तपाईँले ब्राइटरमा गाउनु
1: हजुर यो गीत गाएको थिएँ कि त्यति बेलाको ठ्याक्कै याद आयो आज मलाई चाहिँ यो गीत किन होला गाउनलाई अलिकति गाउँ कि जस्तो मनमा लाएर गाएँ अब हजुरहरूले कुन गीत सोच्नु भएको थियो है मैले चाहिँ यो गाइदिएँ म एकछिन पछि म सोचेर फेरि म गाउँछु म
0: धन्यवाद दिन चाहन्छु अनि हाम्रा ललित गुरुङ दाई र सती गुरुङ भाउजू साउथ लन्डनबाट लेख्नुहुन्छ है प्रिय तुलसर नमस्कार साथै हजुरको अतिथि सरिता साईजीलाई पनि नमस्कार हामी पनि हजुरको कार्यक्रम सुनिरहेछौँ कार्यक्रम साँच्चै नै रमाइलो लागिरहेछ सरिताजीको बोली अत्यन्तै मिठो शालीन र मनछुने लाग्यो नातिकाजी पुरस्कारबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछौँ हजुरको आत्मीय कुराकानीबाट धेरै मनोरञ्जन र प्रेरणा प्राप्त गरिरहेका छौँ यसका लागि दुवैजनालाई हार्दिक धन्यवाद हवस् त सबैलाई सुखमय रहोस् मङ्गल रहोस् भनेर लेख्नु भएको छ ललित गुरुङज्यू र सती गुरुङ भाउजूले उहाँहरू दुवैजनालाई धन्यवाद छ
1: धन्यवाद उहाँहरूलाई अब उहाँहरूको लागि पनि यो जुन नातिकाजी पुरस्कारमा मैले गाएको छैन अलिकति सुनाउँछु
0: हुन्छ

0: कविता श्रेष्ठ बहिनीलाई पनि वेलकम छ, नमस्ते। अनि यहाँ लेख्नुहुन्छ खेलमती लिम्बू हुनुहुन्छ, उहाँ बेलायतबाट हुनुहुन्छ है। नमस्ते सेवारो तुलसीजी, तपाईँको पाहुना गायिकालाई पनि मेरो नमस्ते सेवारो। अनि आज विश्व खडेरी दिवसको तुलसीजी साथै सबैलाई शुभकामना। आज को मिठो कुराकानी र गीतहरू सुन्दै इन्जोय गर्दैछ है भनेर खेलमती लिम्बू लेख्नुहुन्छ बेलायतबाट, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ सेवारो नगेन होइन। अब पनि एउटा गीत सुनाउँछु है त, तपाईँले गाउनु भएको उर्मिला कोइरालाको शब्द रचना र हाम्रा मनराज नकर्मी दाईको सङ्गीत रहेको यो गीत सुनौ।
1: एकदमै मिठो गीत छ यो पनि।

0: खुसी पैँचो पाइने भाइ यो गीत राखेँ मैले यहाँहरूमाझमा आजको अतिथि गायिका सरिता साईको स्वरमा गीत लेख्नु भएको थियो उर्मिला कोइरालाले सङ्गीत मनराज नकर्मीको रहेको थियो र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्दै सरिताजीलाई पनि स्वागत गर्न चाहन्छु यहाँलाई फेरि पनि स्वागत छ
1: धन्यवाद
0: अब जीवनको खुसी चाहिँ एउटा राम्रो गीत गर्दा हुन्छ होला है यहाँ खुसी पैँचो कुरा उठेको थियो है
1: खुसी पैँचो पाउने भए
0: गीत थियो होइन खुसीको कुरा थियो र तपाईँको जीवनको खुसी चाहिँ राम्रै गीत होला एउटा कुनै राम्रो गीत गाउनु पऱ्यो भने त्यो खुसी होला होइन
1: त्यही हो
0: अब सङ्गीतलाई चाहिँ कसरी लिनुहुन्छ उसो भने
1: अब सङ्गीत भनेको यस्तो मान्छेको जीवनमा चाहिँ नि जब दुःख सुख जुन बेला पनि एउटा साथ दिने र मलाई साधन जस्तो लाग्छ कि सङ्गीत भनेको चिज त्यही भएर सङ्गीत नै जस्तै बेलामा पनि आफूलाई सङ्गीत बिना बाँच्न सक्दैन जस्तो लाग्छ त्यही भएर सङ्गीत भनेको मलाई मेरो लागि एकदम ठुलो कुरा जस्तो लाग्छ
0: तपाईँको जीवनकै सम्झन योग्य कुनै एउटा गीत छ त्यस्तो गीत चाहिँ भुल्नै सक्नुहुन्न तपाईँको गीत तपाईँले गाउनुभएको गीतमध्ये पनि हुन त अब आफ्नो सन्तान जस्तो सबै माया त लागि नै हाल्छ तर पनि हुन्छ नि एउटा खास त्यो सम्झन योग्य गीत चाहिँ यो चाहिँ म कहिल्यै बिर्सिँदैन भन्ने गीत कुनै छ त्यस्तो
1: एउटा नेवारी गीत चाहिँ छ कि स्टुडियोमा गएँ अनि त्यो एउटा फिल्मको लागि रहेछ अनि त्यहाँ पछि त मलाई देखेपछि यो एउटा गाइदिन्न भनेर भने म अलिकति अब कति मान्छेहरूले अब डमी सुनेर प्र्याक्टिस गर्नुपर्ने हुन्छ होइन मैले त्यो अन द स्पट त्यहीँ सुनेँ अलिकति प्र्याक्टिस गरेँ तर त्यो गीत जब भिजुअल देखेपछि नि ओहो मैले त अलिकति त्यो थिम मात्र भनेको थिएँ अलिकति त्यो अलिक पीडामा केटाले छोडेको जुन त्यो इमोसनल चाहिँ नि गाउनु पर्ने भनेको थिएँ तर मैले त्यति बेला यसो सम्झेर गाएको थिएँ तर रियल त्यो जुन त्यो लेडिजले गरेको लिपसिङ मैले गरेको त्यो जुन भावमा गीत गाएको चाहिँ नि ठ्याक्कै म्याच गरेको चाहिँ त्यो चाहिँ मलाई कहिले बिर्सिँदैन कि एउटा नेवारी फिल्ममा छ त्यो यस्तो किसिमको छङ्गु

0: गु भन्ने यो गीत थियो कि हजुरले बुझ्नुहुन्न होइन अलिकति एकदमै त्यो सेन्टी टाइपको गीत थियो तर ठ्याक्कै म्याच गरेको अनि मलाई अचम्म लाग्यो त्यो गीत चाहिँ नि त्यो फिल्ममा त्यो गीत धेरैले मन परायो भने सुने त्यो चाहिँ एकदम अविस्मरणीय छ हजुर
1: यहाँ गीतकार घनबहादुर थापा मगरज्यू बेलायतबाट लेख्नुहुन्छ र भाउजू कृष्ण थापा मगर संयुक्त रूपमा लेख्नुहुन्छ नमस्कार तुल सर हजुरको कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेको छु सुरुमै मेरो रचना गीत बजाइदिनु भएकोमा हार्दिक धन्यवाद र आजको अतिथिज्यूलाई हार्दिक नमन उहाँको साङ्गीतिक यात्राले आकाश चुमोस् उहाँले लेख्नु भएको छ हाम्रा घनबहादुर थापा मगर कृष्ण थापा मगरज्यूले बेलायतबाट उहाँहरू दुवैजनालाई धन्यवाद छ
0: एकदमै धेरै धेरै धन्यवाद दाई
1: आज त तपाईँको यो भनौँ स्वर सुनेर धेरै श्रोताहरूको अनुरोध पनि आएछ है यहाँ एउटा लताको गीतको अनुरोध गर्नुभएको छ प्रेम विश्वकर्मदाले दीप ज्वेलरी अल्सोट युकेबाट कैलाश अनिता लिम्बूले चाहिँ धेरै धेरै धन्यवाद छ भनेर लेख्नु भएको छ गीत गाइदिनु भएकोमा लाइभ गाइदिनु भयो अरुणा लामा गीत भनेर लेख्नु भएको छ उहाँलाई फेरि पनि धन्यवाद छ होइन
0: र
1: प्रेम विश्वकर्मदाई लेख्नुहुन्छ दीप ज्वेलरी अल्सोट युकेबाट हुन्छ प्रेम दाई चाहिँ नमस्कार तुलसी साथै आजको अतिथि सरिता साईजीलाई पनि साङ्गीतिक नमन दुईवटा लाइभ गीत सुन्ने मौका मिल्यो स्वर सम्राज्ञी लताको हिन्दी सिनेमा चिरागको तेरी आँखो के सिवाय दुनिया मे रखा के हाई र स्वर किन्नरी तारादेवीको गीत उकाली ओह्राली झनै बेजोड लाग्यो फेरि एउटा लताको गीत लाइभ सुन्न मन लाग्यो मिठो भला कुसारीको लागि धन्यवाद प्रेम विश्वकर्मा देव ज्वेलरी अल्सोट युके भन्नुभएको छ प्रेम दाईलाई सर्वप्रथम त धन्यवाद छ
0: उहाँले
1: लता मङ्गेशकरको गीत माग्नु भयो कुन सुनाउनुहुन्छ लाइभ
0: अब धेरैले मन पराउने एक प्यारका नगमा

0: धेरै धन्यवाद है,
1: धन्यवाद दिन चाहन्छु प्रेम विश्वकर्मा दाईलाई। अनि यता बोस्टन युएसएबाट हाम्रो रघु भट्टराईजी लेख्नुहुन्छ, निकै मिठो लाइभ गीतको लागि धन्यवाद सरिताजीलाई, यस्तै सरल स्वभाव र गीत सङ्गीतप्रतिको लगावले नै होला नातिगाजी सङ्गीत पुरस्कार ले सुशोभित हुनुभएको, बधाई एवं शुभकामना।
0: अनि
1: स्वर सुधाका सोह्रैजना सदस्य मध्ये सरी उहाँले सुर शक्तिको सोह्र सुधाको सदस्य मध्येको केही सदस्यलाई तुलसीजीले रेडियोमा ल्याउनु पनि भएको थियो, सायद देविका वन्दना होला कि भनेर लेख्नु भएको छ। मैले त्यतिखेर देविका वन्दना अनि हाम्रो सङ्गीत राणा दिदी अनि हाम्रो पहिला बेबेसमै पनि हुनुहुन्थ्यो, अघि नाम लिँदै हुनुहुन्थ्यो
0: सबिना कार्कीजी
1: पनि आउनुभएको छ, एकजना दिदी हुनुहुन्छ हङकङतिर बस्नुहुने, अहिले लन्डनतिर बसेर फेरि नेपाल आउनुभएको छ, ठ्याक्कै बिचमा मैले नाम बेबेस आइरहनुहुन्छ उहाँ लगायत धेरै हुनुहुन्थ्यो आउनु भएको थियो होइन, र मथुरा प्रधान उहाँले त्यही भन्नुभएको होला, उहाँलाई धन्यवाद छ बस्नुबाट हुनुहुन्छ
0: एकदमै धेरै धेरै धन्यवाद है। त्यति बेला चाहिँ नि सुन्नु म आउन पाएन तर सुने प्रोग्राम धेरै खुसी, अब
1: 16 जना त फेरि अठाउने ठाउँ पनि गाह्रो है
0: छैन,
1: प्रतिनिधि आउनु भएको थियो भइगयो
0: त्यही त उहाँ आउनु भनेको हामी आउनु जस्तै हो होइन,
1: ल धन्यवाद छ हाम्रो रघु भट्टराईजीलाई, र एउटा छोटो विश्राम लिइहाल्छ है त,
0: हजुर हुन्छ।
2: CFBS गोर्खा रेडियो, हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: विजय धोज थापाको शब्द सङ्गीत रहेको गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र हाम्रा सङ्गीत चाहिँ हाम्रा न्यू वज्राचार्यको रहेको थियो, विजय धोज थापाको शब्द रचना र केशव पौडेल सङ्गीतकार युएसएबाट हामीले नमस्कार तुलसी सर अनि सरिताजीलाई पनि भन्नुभएको छ है,
1: नमस्ते है, धेरै भयो।
0: केशवजीलाई चिन्नुहुन्छ नि?
1: चिन्छु नि,
0: उहाँ चाहिँ युएसएबाट हुन्छ, उहाँलाई पनि स्वागत छ कार्यक्रममा। अनि सरिताजी, अब धेरै गीत गाइसक्नु भएको छ तर पनि जीवनमा हुन्छ नि कुनै यस्तो गीत चाहिँ गाउनु पाए हुन्थ्यो जस्तो लागेको छ कि छैन, अथवा अग्रजले तपाईँभन्दा अगाडिको अग्रजले गाइसके त्यो गीत चाहिँ मैले गाउनु पाए कस्तो हुन्थ्यो भने त्यस्तो कुनै गीत छ?
1: सबैलाई त्यस्तो त हुन्छ, मलाई पनि त्यस्तो हुन्छ, यस्तो टाइपको गीतहरू मैले पनि गाउनु पाए हुन्थ्यो, अब पाइरहेको छैन त्यस्तो गीतहरू छैन, अब कुन दिन आफ्नो
0: जुड्ला होइन
1: जुड्ला भन्ने सोचिरहेको छु।
0: तर पनि हुन्छ नि कसैले गाइसके गीत सुनिसकेपछि होइन यो गीत मैले गाउनु पाए हुन्थ्यो जस्तो कुनै गीत छ?
1: छ, धेरै छ,
0: त्यो धेरै मध्येको एउटा भन्नुपर्दा
1: अब जस्तै अब मैले अघि नै भने नि यो गीत सुनाउनु पाए हुन्थ्यो हाम्रो भन्ने हुन्छ नि बसन्त, यो गीत अलिकति गुनगुनाएर सुनाइदिन्छु, यस्तो टाइपको गीत गाउनु पाए हुन्थ्यो जस्तो लाग्छ यो माइती घर फिल्मको।

यो प्रकारको गीतहरू गाउनु पर्छ। अब मैले तपाईँले माइतीघर गीत गाउँदै गर्दा मलाई माइतीघरकै एउटा गीतको सम्झना आयो, सायद तपाईँलाई पनि आउँछ होला। दुई लाइन गाइदिनुहोस् न, नमान लाज यसरी प्रेमदोष प्रधान र उषा मङ्गेशकरले गाउनुभयो जस्तो लाग्छ।

0: पुराना गीतहरुमा चाहिँ एक किसिमको मिठो मेलोडी चाहिँ हुन्छ है
1: एकदमै अब है यस्तो गीतहरु सधैं एवरग्रीन हुने कारण पनि त्यही जस्तो लाग्छ कि यस्तो गीतहरुले एक त प्र्याक्टिस गराउने एक त मान्छेहरुलाई एउटा सधैं कहिले नमर्ने गीत
0: यस्ता गीत
1: हजुर
0: र ती गीतहरु सुनेर नै तपाईहरु जस्तो कलाकारहरू यो क्षेत्रमा लाग्नु भएको छ सङ्घर्ष गर्नु चाहिँ कति गाह्रो भयो काठमाडौँमै जन्मिनु काठमाडौँमै हुर्किनु भयो छानो र मानोको चाहिँ तपाईँलाई समस्या भएन होइन तर पनि यो क्षेत्रमा सरिता साई भनेर चिनिनुको लागि कति गाह्रो
1: गाह्रो त भयो नि अब पहिला त सङ्घर्ष सुरु सुरुमा त अब आफूले पनि कति लगानी गर्नु पर्यो फिल्म के अरे यो गीतमा होइन अनि त्यसबाट केही आउटपुट केही पनि छैन तर अहिले पनि अब अहिले त अब अलिअलि भए पनि यस्तो स्टेज प्रोग्रामहरू गरिन्छ आउँछ पहिला पहिला अब
0: धेरै
1: त्यो पनि थिएन त्यही एउटा दुइटा गीत गऱ्यो

0: प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिनुभएको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई लाल पूर्जा दिइन्छ कि दिइँदैन भनेर सोध्नु भएको थियो। जवाफमा मन्त्री रावलले असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने जानकारी दिनुभएको हो। कृषि मन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन सरकारले प्रयास गरिरहेको बताउनु भएको छ। आज संसदमा विनियोजन विधेयकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथि उठेका विषयको उत्तर दिँदै सांसद चौधरी
1: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदानका लागि संघमा 35 करोड र प्रदेशमा सशर्त अनुदान 11 करोड 24 लाख बजेट प्रस्ताव गरेको छ। आगामी आर्थिक वर्षमा रासायनिक मल आपूर्तिका लागि 32 अर्ब 46 करोड रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यजीहरूलाई जानकारी गराउन चाहन्छु। साथै आगामी आर्थिक वर्षको मल आपूर्ति तथा व्यवस्थापनको कार्ययोजना समेत तयार भइसकेको जानकारी गराउन चाहन्छु र मल वितरणमा संघ प्रदेश स्थानीय तहको सबैको बराबर सहभागितामा चाहिँ हामीले मल वितरण गराउँदै गरेको पनि जानकारी गराउन चाहन्छु।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारका लागि शुल्क निर्धारण गरेको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिले 5,000 रुपियाँ शुल्क तिर्नुपर्नेछ। यस्तै पार्टी सभापतिको उम्मेद्वारले 51,000 र उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान 41,000 रुपियाँ बुझाउनुपर्नेछ। केन्द्रीय सदस्यका लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। रासोपाको विधान अनुसार उपसभापति, 2 महामन्त्री, 4 सहमहामन्त्री हुने व्यवस्था छ। यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनित गर्ने व्यवस्था 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। रासोपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। रासोपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झन्नै 3,000 नाघेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा 1,20,00,000 कर्जा असुली गरी 59,00,000 बचत फिर्ता गरेको छ। समितिले जेठ महिनामा 10,000 भन्दा कम बचत भएका 8 सहकारीका 1,452 जनाको बचत फिर्ता गरेको हो। समितिले 59,04,000 बचत फिर्ता गरेको छ भने 122 जनाको 51,51,000 बचत मिलान तथा 12 सहकारीका ऋणीबाट 1,20,46,000 असुली गरेको छ। समितिले बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि 2083 स्वीकृत गरी काम सुरु गरेको हो। एकजना रसियाली युद्ध विज्ञले रसियाको अर्को निशाना बेलायत बन्ने चेतावनी दिएकी छन्। क्षेप्यास्त्र आक्रमणबाट जोगिएका र युक्रेन युद्धको अग्रमोर्चामा 3 वर्ष खटिएकी एलिजाबेथ बुलकले अझै पनि बेलायतले चुनौती बुझ्न नसकेको टिप्पणी गर्नुभएको हो। बीएफपीएस संवाददाता रोजी लेडनसँग कुरा गर्दै युद्ध विज्ञ बुलक
2: जस्ट वीक्स आफ्टर रशियाज फुल स्केल इन्भेजन अफ युक्रेन एलिजाबेथ बुलक ड्रोव इन टु अ कन्ट्री अन्डर अट्याक
3: इन द अर्ली डेज इट वाज जस्ट फियर देयर वाज सो मच फियर आई मीन
0: अहिलेसम्मका खबर यति नै।
4: यो PFBS गोर्खा रेडियो हो।

बीएफपी स्कोरका रेडियो कार्यक्रमले हामी देवाको सिलेमा प्रवेश गरेका छौँ। श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यो आफ्टरनुन शोमा म सिनेको तर्फबाट। र आज 17th of June 2026 रहेको छ, आज वेन्सडे यानि कि बुधबारको दिन रहेको छ। र कार्यक्रममा अवश्य पनि म श्रेणीको साथमा रहनुहोस्। बिरा बिरा गीत सङ्गीत विभिन्न जानकारीहरू तपाईँको माझमा रहने नै छ श्रोता। त्यसै गरी अहिलेको समयमा मिठो गीत थियो छैन र माया प्रकाश दोषराज र मेलिना राईको आवाजमा। हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ। यो पनि 1 बजेदेखि 4 बजेसम्म 3 घन्टाको कार्यक्रम। त्यसरी अहिलेको यो समयमा कार्यक्रमको अवसरभरि म मिठा मिठा गीत सङ्गीतको साथमा तपाईँलाई भरपूर मनोरञ्जन गराउने नै छु। र यसै गरी हेल्थ रिलेटेड मटेरियल 1:28 जाँदाखेरि र नेपाल कप आज सेमी फाइनल पनि हुँदैछ। यो लाइभ तपाईँले केही क्षणमा रूपातिको साथमा पाउनुहुनेछ 2:09 जाँदा। र यसै गरी कार्यक्रममा 2:28 जाँदा हुने बिएफपिएस सम्वाद रहनेछ। र कार्यक्रममा अब भने हामी अगाडि बढ्ने नै छौँ श्रोता। यो समयमा मिठो गीतको साथ देखेर तिमीलाई सृजन चापक गाएर यसै गरी विद्या तिवारी

0: तर के तपाईँले कहिले मानसिक स्वास्थ्य प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
0: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

PFPS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। कार्यक्रमले हामी छौँ श्रोता, यो समय दिवाको सिलीमा र म चर्चा गर्नेछु अहिलेको हेल्थ सेगमेन्टमा तनावले शरीरका कुन कुन अङ्गमा कसरी असर गर्छ भन्ने विषयमा। अब लामो समयसम्म तनावमा रहेका व्यक्तिमा छिटो छिटो सास फेर्ने, हात खुट्टा झमझम गर्ने, चक्कर लाग्ने अवस्था पनि सिर्जना हुन सक्छ। र तनाव केवल मनको अवस्था होइन, यो शरीरभित्र चल्ने रासायनिक उथलपुथल पनि हो। जब तनाव बढ्छ, शरीरमा स्ट्रेस हार्मोन कोर्टिसोलको मात्रा असन्तुलित हुन्छ र त्यसको असर मुटुदेखि मस्तिष्क, फोक्सो, पाचन प्रणाली र हड्डीसम्म पर्न थाल्छ। चिकित्सकहरूका अनुसार दीर्घकालीन तनावले शरीरको रोगसँग लड्ने क्षमता कमजोर बनाउनको साथै हृदयघात, स्मरण शक्ति कमजोर हुने, सास फेर्न गाह्रो हुने र हड्डी खिने जोखिम समेत बढ्दछ। र जब हामी तनावमा हुन्छ भने चाहिँ हाम्रो मस्तिष्कमा हुने यो पिट्युटरी ग्रन्थीले चाहिँ कोर्टिसोल रासायनिक पदार्थको उत्पादनलाई बढाउँछ। यसलाई स्ट्रेस हार्मोन भन्ने गरिन्छ, अर्थात् हाम्रो तनाव बढाउनुमा यसले को भूमिका हुँदछ। अब यसैमा खास गरी तनाव प्रक्रियालाई यसरी हार्मोन जिम्मेवार मानिन्छ। यसरी हामी तनावको स्थितिमा हुँदा शरीरभित्रको रासायनिक प्रतिक्रिया नै खलबलिन पुग्छ। कोर्टिसोलको बढ्दो यो गर्दाखेरि चाहिँ हाम्रो शरीरको रोगसँग लड्ने क्षमता कमजोर हुन सक्छ। र त्यसैले के कस्तोहरू छ भन्दा तनावले चाहिँ गर्ने कुरा मुटुमा तनावको असर पनि हुँदछ भन्ने कुराहरू हेर्नुपर्छ। अर्को फोक्सोमा तनावको असर हुँदछ र तनावले फोक्सोलाई प्रत्यक्ष रूपमा असर गर्दैन। फोक्सोको आफ्नै रोग संक्रमण संरचना समस्या हुँदा तनावमा सास फेर्न गाह्रो हुनेहरूमा चाहिँ लक्षणहरू देखिन सक्दछ। र यसै गरी अप्रत्यक्ष प्रभाव पनि यसले हुन्छ। लामो समयको तनावले रोग प्रतिरोधी प्रणाली कमजोर बनाउँछ, जसले संक्रमणको जोखिम हुन्छ। दम एलर्जी रिएक्सनलाई बढावा दिन्छ र मुटु सम्बन्धी समस्या भएकाहरूलाई फोक्सोलाई थप प्रभाव पार्न सक्छ। तनावले निन्द्रा बिगार्छ, हर्मोन सन्तुलन बिगार्छ र यसले अप्रत्यक्ष रूपमा फोक्सोको स्वास्थ्यलाई नकारात्मक प्रभाव पार्छ। तनावले फोक्सोलाई प्रत्यक्ष क्षति गर्दैन, तर मस्तिष्कको सास नियन्त्रण प्रणाली मार्फत शारीरिक लक्षणहरू उत्पन्न हुँदछ र पाचन प्रणालीमा पनि यसले असर गर्दछ। अर्को स्मरण शक्तिमा तनावको असर हुँदछ र हड्डीमा पनि यसले असरहरू पार्न सक्दछ। र समग्र प्रभावमा तनावले मानसिक मात्र होइन शारीरिक स्वास्थ्य समस्या पनि निम्तिन्छ। तनाव लिँदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा शरीरको हरेक अङ्गमा असर गर्छ। जब हामी तनावमा हुन्छौँ, हाम्रो मस्तिष्कमा परेको पिट्युटरी ग्रन्थीले चाहिँ स्ट्रेस हार्मोन कोर्टिसोल रासायनिक पदार्थको उत्पादन गर्छ। कोर्टिसोलले हाम्रो शरीरको सबै नियमित प्रक्रियामा प्रत्यक्ष भूमिका खेल्छ। यसले मुटुको चाल, खाना पच्ने प्रक्रिया, सुगरको व्यवस्थापन र थायरोइडको व्यवस्थापनमा असर गर्छ। यसबाहेक दीर्घकालीन तनावले उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मोटोपन, डिप्रेसन वा चिन्ता सम्बन्धी विकार, छाला सम्बन्धी समस्या र महिनावारीको समस्या पनि निम्ताउन सक्दछ। र अहिलेको यी समयहरूमा कति तनावको समस्याहरू भइरहेको छ मानिसहरूमा, यस बारेमा अवश्य पनि मैले जानकारी राखेको छु, फाइदाजनक भएको छ भने म आशा गर्दछु। र अब पनि लागौ श्रोता, अहिलेको लागि भने मिठो गीत सुन्ने क्रमतर्फ रहेको छ स्वप्न सुमनको आवाजमा नबोली तिमी बुझिदेऊ।

PFBS गोर्खा रेडियो सुन्नेहरूहुन्छ श्रोता र कार्यक्रममा हामी छौँ यो समय दिवा कोसेलीको पहिलो घन्टामा र दुई बजेको लागि अब पनि 25 मिनट बाँकी रहेको छ र कार्यक्रममा अब पनि केही वेदर बारेमा पनि चर्चा म गर्ने नै छु र वेदर फोरकास्टको कुरा गर्दाखेरि चाहिँ अहिले वेदर 20 डिग्री सेल्सियस छ फोक्सटनमा र टेम्परेचर पनि 20 डिग्री सेल्सियस विन्ड 26 किलोमिटर पर आवर ह्युमिडिटी 81% रहेको छ र यसै अनुसार तपाईँले जानकारी लिइरहनुहोला भन्न चाहन्छु र लन्डनको सन्दर्भमा पनि हामी केही वेदर फोरकास्ट अवश्य पनि राख्ने नै छु तपाईँको माझमा. लन्डनमा पनि अहिले टेम्परेचर रहेको छ 24 डिग्री सेल्सियस, क्लाउडी छ वेदर र यसै गरी ह्युमिडिटी पनि 66%. र कार्यक्रममा रद्द गर्नुहोस् अब भने फेरि पनि हामी अगाडि बढिहालौँ अर्को एउटा मिठो गीतको साथमा. अहिलेलाई भने सुनिल गिरीको आवाजमा कस्तै यो मन

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

पीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समय दिवाकोसिलीको पहिलो घन्टामा र गीत सङ्गीतको साथमा हुनुहुन्छ र यसै गरी श्रोता अब भने आउनुहोस् केही जानकारीहरू अपकमिङ इभेन्ट्सहरू बारेमा तपाईँको समक्ष राखिहालौँ। अपकमिङ इभेन्ट्सहरू अब भने हुन गइरहेको छ, यो चाहिँ एक्सजिआरयू फ्यामिलीजहरूको लागि हुनेछ। एक्सजिआरयू ब्रुनाईको परिवारको भेटघाट चाहिँ हुनेछ। यो चाहिँ सन्डेको दिन 21 जुन बिहानको 11 बजेदेखि लिएर साँझ 8 बजीसम्म हुनेछ। प्लेस चाहिँ ओजन रेस्टुरेन्टमा हुन गइरहेको छ, अल्डरसटमा। र कुनै क्वेरिजहरू छन् भने चाहिँ तपाईँले अवश्य पनि कल गर्न सक्नुहुन्छ। रामकृष्ण गुरुङ उहाँको फोन नम्बर 0738052347। र नेपालबाट आउनुहुने कलाकारहरू जसरी शर्मिला गुरुङ र मन्जु बिक उहाँहरूको साथमा चाहिँ मनोरञ्जन कार्यक्रम हुनेछ। कार्यक्रममा रद्द गर्नुहोस् अब भने आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै चाहिँ छौँ। यो समयमा तपाईँको माझमा फेरि पनि अर्को गीतको साथमा अगाडि बढ्नेछु रहेको छ। अहिले सम्झिने मुटु रहेको छ, दि एज ब्यान्ड।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो सातादेखि सुकुम्बासीहरूलाई लालपूर्जा वितरण कार्य शुरू गरिने बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले राज्य कोषबाट सहकारी पीड़ितको रकम फिर्ता नगरिएको प्रष्ट पार्नु भएको छ।
4: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट एक पैसा पनि खर्च गरिएको छैन। त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्य ज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो तीन महिनामा मात्रै विभिन्न 8 समस्याग्रस्त सहकारीका रुजु भएका 10,000 वा सो भन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको 59,04,600 बचत फिर्ता गरिएको छ। साथै तीन महिनाभित्र 3,54,49,000 रुपियाँ ऋण असुली भइसकेको छ। उक्त रकम सम्बन्धित संस्थाका चालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा निजहरूको एकाघर परिवारका सदस्यहरूको

0: प्रचण्डको दुई पाइलट मोडेलले पार्टी दुर्घटनामा परेको स्मरण गराउँदै खनालले अहिले फेरि त्यस्तै गल्ती दोहोर्याएको बताउनु भएको छ। उहाँले पार्टी अब बल्छीमा परेको माछा जस्तै भएको टिप्पणी गर्दै प्रचण्ड र माधव दुवैलाई मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको हो। कृषि मन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन सरकारले प्रयास गरिरहेको बताउनु भएको छ। आज संसदमा विनियोजन विधेयकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथि उठेका विषयको उत्तर दिँदै मन्त्री चौधरी
1: रासायनिक मल माथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदानका लागि संघमा 35 करोड र प्रदेशमा सशर्त अनुदान 11 करोड 24 लाख बजेट प्रस्ताव गरेको छ। आगामी आर्थिक वर्षमा रासायनिक मल आपूर्तिका लागि 32 अर्ब 46 करोड रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यजीहरूलाई जानकारी गराउन चाहन्छु। साथै आगामी आर्थिक वर्षको मल आपूर्ति तथा व्यवस्थापनको कार्ययोजना समेत तयार भइसकेको जानकारी गराउन चाहन्छु र मल वितरणमा संघ प्रदेश स्थानीय तहको सबैको बराबर सहभागितामा चाहिँ हामीले मल वितरण गराउँदै गरेको पनि जानकारी गराउन चाहन्छु।
0: एकजना रसियाली युद्ध विज्ञले रसियाको अर्को निशाना बेलायत बन्ने चेतावनी दिएकी छन्। क्षेप्यास्त्र आक्रमणबाट जोगिएका र युक्रेन युद्धको अग्रमोर्चामा 3 वर्ष खटिएकी एलिजाबेथ बुलकले अझै पनि बेलायतले चुनौती बुझ्न नसकेको टिप्पणी गर्नुभएको हो। बीएफपीएस संवाददाता रोजी लेडनसँग कुरा गर्दै युद्ध विज्ञ बुलक
2: Just weeks after Russia's full-scale invasion of Ukraine, Elizabeth Bullock drove into a country under attack.
3: In the early days, it was just fear. There was so much fear. I remember crossing the border for the first time and you felt the air change. Kyiv was like a ghost city. Just soldiers, a few civilians, very different.
2: She spent time in the city of Mykolaiv, where she and her team came under direct Russian attack.
3: If we had been asleep at the other end of the building, we would have been dead because we would have been closer to the impact.
4: What do you take away from that?
3: How much Russia weaponizes civilians. Which may sound very obvious, we all know about the strikes on the power grids, but living it is something different.
2: And Elizabeth says Moscow is not afraid to use those tactics against the UK.
3: We are framed as the greatest external threat. I learned from watching Russia Today, their main propaganda channel, the amount they talk about us after Ukraine, I would say it's mostly the UK.
4: Do we take disinformation seriously enough?
3: They only recognize strength. They will test openings. They will test to see what we will respond to. If we have a sufficient deterrent, they will not attack. If we do not, they will.
0: बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्रेको छ। हौस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: FBS Gorkar Reading Sunday and Sansrata, Tabi Sampradale Tere Tere Swagasa, Karikram, Diwako Siliko, Ababani Dosrakantama, Ragari Tabale Jan Karigore on a Sar, Azako Dinma, Jaseri Nepal Cup, Go Semi Final Match, Pairegusa, Yis Avastama, Sirupadi, Ali, Wasi, Tahununsa, Bostate, the Spot Masi, Nisikram Masi, Amididi Sangakuraganiso, Wali will live see, Azako Same Masi, Hamala Jan Karigore on Unisa, Reyu Samisi Murupadi Ladinisu, Hello, Namaste, Didi.
1: Thank you, Sonia Bani. Tapaile dheri dheri dhanyabad. Hamra adarniya srotaharulai pani namaskar bhanna chahanchu. Ma aile RMS Sanders ko football piece bata aile aajako second yo semi final match huna gairheko cha 1RJR versus GSPS ko base ma ani din ko thik 2 baje kick off bhayeko thiyo. Aile khel herda ekdamai rochak bhairheko cha ekdamai dubai team bata shandar उहाँहरुको भन्नु न प्रस्तुति भइरहेको छ अथवा प्लेयरहरुले राम्रो खेलिराख्नु भएको छ र दुबै टिममा विनिङ मेन्टालिटी छँदैछ फुटबल म्याचको समयमा डिसिप्लिनको साथ अब यो फुटबल स्पोर्ट्समेनशिप देखाउनु पनि एकदमै इम्पोर्टेन्ट कुरा हो र यसै क्रममा हाम्रो जिएसपिएसबाट हुनुहुन्छ मेजर अनिल गुरुङ भाइ भाइ यहाँलाई जिएसपिएस गोर्खा रेडियोमा वेलकम छ
2: दिदी थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद
1: हजुर र अहिले जिएसपिएस है जिएसपिएस यो नेपाल कपको सेमी फाइनलसम्म आएको हो र अहिले एकदमै राम्रो खेल प्रदर्शन गरिराखेको छ दुवै टिमबाट अहिलेसम्म कुनै स्कोर हुन सकिरहेको छैन र भर्खरै खेल सुरु भएको हो सुरुको स्टार्टिङ पोइन्टमै छौँ हामी र पनि यहाँले कस्तो अपेक्षा राख्नु भएको छ आफ्नो टिमबाट
2: दिदी फर्स्ट अफ अल आज यो जिएसपिएसमा बोल्ने मौका जुराइदिनु भयो अलिक सरप्राइज परे तर थ्याङ्क यू सो मच हामी जिएसपिएस भनेको एउटा स्मल क्याप ब्याग अनि स्क्याटर्ड अराउन्ड द ग्लोब अनि एज अ टिम ट्रेन गर्न अलिकति गाह्रो पनि छ तर त्यसको बावजुद हाम्रो भाइहरूको स्किल जोस छ अनि उनीहरूको विनिङ मेन्टालिटी छ अब 1RJR भनेर हामी साह्रै उनीहरूले जित्छ भन्ने त्यस्तो पक्ष मात्रै छैन भाइहरूले कोसिस गर्छ गेम देखाएर राम्रो खेलेर जे हुन्छ त्यो रिजल्ट हामी स्वीकार
1: अवश्य एकदमै राम्रो कुरा भन्नुभयो जस्तो कि जिएसपिएसको अब विभिन्न युनिटहरूमा छरिएर बस्नुहुन्छ र पनि यो फुटबल टिमको लागि उहाँहरूलाई कसरी समावेश गरेर यो टिम बनाउन सफल हुनुभयो भाइ
2: दिदी अब हरेक पल्टनमा आफू चाहिँ नोकरी गरेर बसिरहेको भाइहरूको चेन अफ कमान्डलाई मैले अनि फुटबल ओआइसी क्याप्टेन आकाश लिम्बू साहबले चाहिँ उहाँहरूलाई इमेल थ्रु रिक्वेस्ट गरेँ कति ठाउँमा चाहिँ मैले आफैले पर्सनल इन्गेज गरेर रिक्वेस्ट गरेँ अनि उहाँ चेन अफ कमान्डमा हुनुभएका सम्पूर्ण साहबहरू गुरुजी भाइहरूलाई थ्याङ्क यू जिएसपिएसको खेलाडीहरूलाई इन्क्लुडिङ एक दुईजना एसपिएसको भाइहरू पनि छ उहाँहरूको आर्यो त्यो कमान्डरलाई पनि भेटेर मैले रिलिज गरिदिनु भने अनि हाम्रो आई थिङ्क रिक्वेस्ट चाहिँ उहाँले चाहिँ स्वीकारेर रिलिज गरिदिनु भएको छ त्यसको लागि पनि थ्याङ्क यू
1: पक्कै पनि अब तपाईँले भने जस्तै सम्पूर्ण युनिटलाई धन्यवाद दिइसक्नुभयो अब टिम एकदमै राम्रो खेलिरहेको छ र खेल हो हार जित जे पनि हुनसक्छ अब बाँकी रिजल्ट आउनु बाँकी नै छ भाइ अहिलेको लागि तपाईँको समयको लागि एकदमै गुड लक भन्न
2: चाहन्छु
1: थ्याङ्क यू भेरी मच अहिलेसम्म हामीले जिएसपिएसबाट मेजर अनिल गुरुङसँग कुराकानी गरिरहेका थियौँ भने त्यस्तै गरी 1RJR हेडक्वार्टर कम्पनीका मेजर गिरी भाइ हुनुहुन्छ भाइ तपाईँ नेपाल कपको ओआइसी पनि हुनुहुन्छ र तपाईँलाई यो नेपाल कपको बारेमा एकदमै धेरै अनुभव पनि छँदैछ बिएबिएस गोर्खा रेडियोमा वेलकम छ
3: दिदी धेरै धेरै धन्यवाद आज यो बोल्ने मौका पायो फुटबल सम्बन्धी लिएर गर्दाखेरि तपाईँलाई धेरै धेरै धन्यवाद
1: ज्यू अब तपाईँहरू अब 1RJR यस्तो व्यस्त व्यस्त भइरहेको अवसरमा पनि होइन यो टिमले विशेष गरेर यो नेपाल कपको टिमले धेरै ट्रेनिङ गर्न नपाएको कुराहरू पनि हामीले सुनिरहेका छौँ तर अहिले खेल हेर्दा एकदमै प्रेसरमा होइन खेलिरहेको र यसलाई निकै दबाब दिएको पनि मैले देखिरहेको छु अनि अहिलेसम्मको सो फार तपाईँले कस्तो फिल गर्नुभएको छ
3: अहिलेसम्मको खेल राम्रै छ आई थिङ्क हाम्रो 1RJR-को प्रिपरेसन पनि हुन्छ त्यति राम्रोसँग गर्न पाएको त होइन हामी एकदमै बिजी नै छु तर पनि हाम्रो भाइहरूले पुग्न पुग स्लाइटली लेस देन एक महिना भन्छु म एक महिना चाहिँ हामीले ट्रेनिङ गर्न पायौँ हाम्रो त्यसै गरेर हाम्रो सबै कम्पनीको उसी हिसाबहरूले चाहिँ हाम्रो यो नेपाल कप टिमको खेलाडीहरूलाई छोडिदिनु भएर हामीले अलिकता भने पनि जम्मा भएर चाहिँ ट्रेनिङ गर्ने मौका पाएको थियो. सो अनुसारको अहिले हामी सेमी फाइनल खेल्दैछौँ भनेपछि अहिले यो अब हुन त सबैको जित्ने नै हुन्छ इच्छा. यो जित्न पायो भने चाहिँ अब फाइनल पुग्ने थियो, अनि फाइनल पुग्न पायो भने अनि अथवा जित्न पायो भने मेनली वान आर जेयरले चाहिँ आई थिङ्क आफ्टर 2018 होला हामीले लास्ट जितेको, धेरै भयो अहिले नजितेको. यो वर्ष चाहिँ अलिकति सुनौलो मौका पनि छ जस्तो लागेको त्यसले गर्दाखेरि आशा गरौँ दिदी. भरोसा त छैन तर पनि हामीले हाम्रो बेस्ट गर्दै गरे तर हेर्दै जाउँ दिदी. आजको खेलले भन्छ अब फाइनल पुग्ने र नपुग्ने
1: अवश्य, किन भन्दाखेरि खेल हेर्दा पनि निकै राम्रो भइरहेको छ. हामी आशा गर्छौँ तपाईँले भने जस्तै होइन जुन टिमले जिते पनि हामी त अब गर्गरी त न्युट्रलमै बस्छ. तर तपाईँहरूलाई हामी एकदमै धेरै धेरै शुभकामना दिन चाहन्छौँ भाइ, अनि विशेष गरेर यो वर्ष चाहिँ अलिकति तपाईँहरूले होप गरे जस्तै होइन अनि लकले पनि फेभर गर्यो भने के थाहा अब नेपाल कप 2026 जित्न पनि सकिन्छ होला.
3: धेरै आशा छ दिदी, अघि भने जस्तै अब आशा हामीले गर्ने नै हो. अनि हाम्रो टिम हेरे अनुसार अहिलेको यो वर्ष भाइहरू फिट पनि छ, अलिकति ट्रेनिङ गर्ने मौका पायो, त्यसले गर्दाखेरि चाहिँ फाइनलसम्म पुगिएछ. फाइनल पुग्न भयो भने अनि आजको यो वर्षको अपर्च्युनिटी चाहिँ हामी गुमाउन चाहन्छौँ.
1: र मेजर गिरी भाइ हजुर पनि नेपाल कप तपाईँको आर्मी करियरमा कतै खेल्ने मौका पाउनु भएको थियो?
3: हजुर, खेल्ने मौका पाएको तर धेरै समय अगाडि हो. म इन्जुरी भएपछि त्यसपछि मैले चाहिँ नेपाल कप फुटबलतिर मैले पछि कम्प्लिट गरेको छु. तर पनि अब फुटबलप्रति चाहिँ अब माया नै छ भने अब खेल्ने इन्ट्रेस्ट अनि छ, तर खेलेको चाहिँ धेरै भयो.
1: त्यही भएर नै अहिले अब टिम ओवाइसी नै हुनुहुन्छ. र तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्थ्यो?
3: म चाहिँ धेरै जस्तो मेरो पोजिसन यङ हुँदा खेलेको हो, तर सधैँ लेफ्ट नै हो. म लेफ्ट फुटेड हो अनि लेफ्टतिर चाहिँ म खेल्दैछु.
1: फुटबलमा इन्जुरी भएपछि छोड्नु भयो, तर अरू गेमहरू त होइन तपाईँ राम्रोसँगै खेल्नुहुन्छ मलाई त आज गल्फ.
3: हजुर, सबै अलिअलि चाहिँ खेल्छु दिदी, तर हजुर इन्ट्रेस्ट नै फुटबलमा पनि त्यति नै छ सबै अरू गेम जस्तै.
1: यो अहिले यो सेमी फाइनलको म्याच एकदमै दुवै टिमको बिचमा बेजोडसँग भइरहेको समयमा पनि बिएफबिएस गोर्खा रेडियोलाई समय दिनुभयो, एकदमै गुड लक भन्न चाहन्छु अनि अल द बेस्ट.
3: थ्याङ्क यू दिदी, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद. बोल्ने मौका पाइहाल्यो अब बिएफबिएसमा त्यति पाउँदैन, तर आज मौका पाएँ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद.
1: यो हाम्रो एकदमै खुसीको कुरा हो भाइ. अब फाइनलमा पुग्यो भने डेफिनेटली हामी फाइनलमा पनि तपाईँसँग कुराकानी गर्नेछौँ क्विन्स एभिन्यू अल्डरसटबाट.
3: हुन्छ दिदी, त्यो बेला जरुर अब पक्कै पनि आउनेछु अनि बोल्नेछु.
1: बाई,
3: थ्याङ्क यू दिदी,
1: थ्याङ्क यू, बाई. सनिया बहिनी
0: हजुर अवश्य पनि दिदी
1: हजुर थ्याङ्क यू भेरी मच. अहिलेसम्मको कुराकानी हामी यति नै गऱ्यौँ. हाम्रा आदरणीय श्रोताहरूलाई जानकारी गराउँ, अहिले दुवै टिमबाट कुनै पनि स्कोर हुन सकिरहेको छैन, तर खेल भने अहिले यो फुटबल पिचको एकदमै मिडलमा भइरहेको छ. दुवै टिमले एक आपसमा एकदमै जोडसँग खेलिरहेका छन् र विशेष गरेर अहिले भने वान आर्जरले बढी प्रेसर दिइरहेको हो कि जस्तो पनि हामीले देखिरहेका छौँ. र वान आर्जरका एकदमै भनौँ एक्सपिरियन्स भएका प्लेयरहरूले निकै दबाब दिइरहेको अहिले हामीले देखिरहेका छौँ. र बिचमा केही भयो भने म तपाईँलाई कन्ट्याक्ट गर्छु, हामीलाई छोटो समय दिनुहोला है सोनिया बहिनी.
0: अवश्य पनि दिदी, धन्यवाद समयको लागि.
1: हस् थ्याङ्क यू बहिनी,
0: थ्याङ्क यू, बाई. त श्रोता, भर्खरै हामी रूपादीसँग त्यहाँ अपडेट पाएका छौँ, जसरी अहिले उहाँ चाहिँ रोयल मिलिट्री एकाडेमी सान्थसमा हुनुहुन्छ र यो म्याचको अपडेट्सहरू लाइभ तपाईँले रूपा दिदीबाट पाउनु नै छ केही क्षणमा. र कार्यक्रमको अहिले गुजलीमा पनि छ हामीहरूसँग समयहरू, तर पनि एनी टाइम तपाईँले सरप्राइज लाइभ त्यहाँबाट पनि अपडेट पाउन सक्नुहुन्छ. यु नेभर नो, स्टे ट्युन भन्न चाहन्छु. र अहिलेलाई पनि मिठो गीत बादल सरी स्वप्निल शर्मा र जोन राईको आवाजमा इन्जोय गर्नुहोस्.

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: हजुर नमस्ते, कार्यक्रम बिएबेस संवादबाट म योगराज राईको बिएबेस संवादमा कप्रोल लाक्पा इङनाम भाइ हुनुहुन्छ र उहाँ चाहिँ जिएसपेसको हुनुहुन्छ, अहिले गोर्खा आर्क सपोर्ट बटालियनमा चाहिँ कार्यरत हुनुहुँदो रहेछ। उहाँसँग कुराकानी गर्दैछु र भर्खरै उहाँहरूले चाहिँ स्कटल्यान्डमा एक्सर्साइज क्याटरन यम्प मिलेर आउनुभएको रहेछ र यो कस्तो खालको चाहिँ इभेन्ट हो, किन गर्नुभयो, कतिको टफ थियो, यस सम्बन्धी कुराकानी गर्नेछौँ। भाइ चाहिँ कोअर्डिनेटर हुनुहुन्छ यो इभेन्टको। लाक्पा भाइ नमस्ते।
1: नमस्कार भाइ।
0: हजुर आराम हुनुहुन्छ?
1: हजुर दाइ, म सन्चै छु, थ्याङ्क यू दाइ। तपाईँ पनि आरामै हुनुहुन्छ?
0: म पनि ठिकै छु। अनि गोर्खा आँकमा जानुभयो, कति भयो त नि?
1: म लगभग लगभग 1.5 वर्ष भयो दाइ गोर्खा आँकमा आएको।
0: ए कस्तो छ त त्यहाँको लाइफ? अब तपाईँको त अब क्लरिकल जब नै होला होइन?
1: हजुर दाइ, अब हाम्रो काम त्यति छ दाइ, बिजी नै छ दाइ, यता पनि जस्ट राम्रै छ दाइ। यो 3-star हेडक्वार्टर जस्ट हामी सपोर्ट गर्दैछौँ गोर्खाबाट, अनि बिजी नै हुन्छ दाइ।
0: हजुर, जिएसपिएस कतिजना हुनुहुन्छ त त्यहाँ?
1: हामी लगभग 12 जना जस्तो छौँ दाइ अहिले जिएसपिएसको।
0: जिएसपिएसको एसपिएसको पनि हुनुहुन्छ तपाईँहरू?
1: हजुर, हाम्रो डिट्याचमेन्टमा चाहिँ एसपिएसको पनि मिक्स हो।
0: राइट, यो एक्सर्साइज क्याटरन यम्प रहेछ, मैले अलिकति शब्द पनि बिगारिदिएँ होला, यो कस्तो खालको एक्सर्साइज हो?
1: एक्सर्साइज क्याटरन यम्प भनेको यो चाहिँ दाइ मिक्सचर अफ अब स्कटिस र अब हाम्रो ब्रिटिस आर्मीको वर्ड भनौँ न दाइ, अनि क्याटरन भनेको अब तपाईँको चाहिँ स्कटिस वर्ड एक्चुली, अब स्कटिस यो हाइल्यान्ड वरियर्स भन्ने नै पनि चिनिन्छ, लाइक लङ मार्च र अलिकति वेट बोकेर त्यसलाई भनिन्छ दाइ। अनि यम्प चाहिँ हाम्रो ब्रिटिस आर्मीमा प्राय चाहिँ रोयल मरिन्सहरूले युज गरिन्छ, सो तपाईँको लङ डिस्टेन्स मार्च चाहिँ अलिकति तपाईँको किट एन्ड इक्विपमेन्ट बोकेर चाहिँ हिँड्नलाई चाहिँ यम्प भन्दो रहेछ।
0: अनि कति वेट चाहिँ बोक्नु पर्थ्यो? 54 miles रहेछ होइन, 24 hoursमा कम्प्लिट गर्नुपर्ने हो?
1: हजुर दाइ, यसमा चाहिँ तपाईँको क्याटरन यम्पमा चाहिँ यो चाहिँ खासमा चाहिँ हाम्रो च्यारिटी इभेन्ट जस्तै हो दाइ, यो चाहिँ हामीले रन गर्ने चाहिँ आर्मी डेभलपमेन्ट फन्डले रन गर्छ एबिएफहरूले, अनि त्यसमा चाहिँ क्याटेगोरी छ तपाईँको 22 miles विच इज ब्रन्ज, अनि 36 miles सिल्भर, अनि 54 miles गोल्ड छ। सो हाम्रो प्राय मिलिट्री पर्सनलहरू चाहिँ टार्गेट चाहिँ गोल्डको लागि नै गर्छ 54 miles। यसमा चाहिँ हजुरको वेट चाहिँ लगभग लगभग किट एन्ड इक्विपमेन्ट गर्दाखेरि चाहिँ तपाईँको एप्रोक्स अब 9-10 kilosम्म चाहिँ हुन्छ दाइ वेट चाहिँ तपाईँको। यसमा चाहिँ तपाईँको म्यान्डेटरी किटलिसहरू हुन्छ उनीहरूको, अनि तपाईँको अब पानी अनि अलिअलि खानेकुराहरू बोकेर चाहिँ लगभग लगभग एप्रोक्स 10 kg जस्तो हुन्छ। सो हिँड्नुपर्ने चाहिँ तपाईँको 54 miles हो, तर तपाईँको किलोमिटरमा हेर्दाखेरि एप्रोक्स 90 kilometer जति चाहिँ हुन्छ दाइ।
0: ओके, अनि तपाईँहरूले चाहिँ यो 54 miles चाहिँ कति टाइममा कम्प्लिट गर्नुभयो त नि?
1: हामीले दाइ यो हामीलाई चाहिँ 20 hours जस्तो लाग्यो दाइ यो कम्प्लिट गर्नुको लागि। हाम्रो बटालियनबाट चाहिँ फर्स्ट टाइम थियो त्यता चाहिँ, त्यही भएर चाहिँ हाम्रो चाहिँ एज अ ट्रायल पनि अनि लुक एन्ड लाइक अब कस्तो हुँदो रहेछ त्यसको एक्सपिरियन्सको लागि पनि हाम्रो फर्स्ट टाइम थियो, त्यही भएर चाहिँ हामीले चाहिँ साह्रै टाइमलाई चाहिँ वरी गरेको थिएन। यसपालि चाहिँ हाम्रो मेन एम चाहिँ यसलाई चाहिँ एज अ टिम कम्प्लिट गर्ने एम थियो हाम्रो, विच इज हामीले राम्रोसँगले एचिभ गऱ्यौँ।
0: भनेपछि यो 54 miles चाहिँ 24 hours भित्र चाहिँ मस्ट कम्प्लिट गर्ने पर्ने हो कि कस्तो हो?
1: हजुर दाइ, यो चाहिँ 24 hours भित्र नै कम्प्लिट गर्नुपर्ने हुन्छ, किनकि अब त्यो 24 hours भित्र चाहिँ 54 miles कम्प्लिट भएन भने चाहिँ तपाईँको त्यो गोल डिस्टिङसन चाहिँ तपाईँले चाहिँ त्यो क्राइटेरिया चाहिँ मिट हुँदैन, त्यही भएर त्यो चाहिँ एचिभ हुन्छ। तपाईँले चाहिँ एज अ टिम चाहिँ कम्प्लिट गर्नुपर्ने नै हुन्छ।
0: हजुर, अरू सिभिलियन टिमहरूले पनि टेक पार्ट गर्न सक्नुहुन्छ यसमा?
1: म्याक्सिमम पार्टिसिपेन्ट चाहिँ हजुरको सिभिलियन नै हुन्छ दाइ, तर मिलिट्रीको पनि धेरै नै हुन्छ, तर सिभिलियनको पनि धेरै नै छ। अब यो हामीले अलिकति साउथमा चाहिँ त्यति फेमिलराइज छैन यो इभेन्टको बारेमा, तर तपाईँको मोर नर्थ स्कटल्यान्डमा चाहिँ अलिक फेमसै रहेछ यो इभेन्ट चाहिँ के दाइ।
0: राइट, अनि किन भाग लिने विचार भयो त तपाईँहरूलाई यो चाहिँ रेसमा अथवा यो जर्नीमा अथवा यो इभेन्टमा?
1: यसमा चाहिँ किन भयो भने हाम्रो क्याप्टन विक्रम थापा साहब हाम्रो 14th Squadron 2 ICS साहब हुनुहुन्छ, उहाँले चाहिँ रिसर्च गर्दाखेरि चाहिँ यो इभेन्टको बारेमा उहाँलाई थाहा भयो, अनि त्यही अनुसार चाहिँ उहाँले चाहिँ कपरोल विवेक राई उहाँको अब मिलाएर चाहिँ जस्ट उहाँहरूले चाहिँ एउटा टिम फर्म अप गर्यो नि त दाइ, अनि त्यसपछि चाहिँ अब लु बटालियनको टिम बनाएर चाहिँ हामी टेक पार्ट गर्नुपर्छ हामीले चाहिँ कस्तो छ, सो त्यही भएर चाहिँ बटालियन टिम अप फर्म गऱ्यौँ अनि हामीले चाहिँ जस्ट टेक पार्ट गर्यौँ।
0: यो आर्मी ब्यानर भेलन फन्डको लागि चाहिँ पैसा चाहिँ कसरी उठाउँदै हुनुहुन्छ तपाईँले? केही त्यस्तो पेज खोल्नु भएको छ?
1: यसको दाइ तपाईँको एन्ट्री फी छ, प्लस तपाईँको सिभिलियनको डिफ्रेन्स छ अनि मिलिट्रीको डिफ्रेन्स छ, अनि यसमा पार्ट गर्नेहरू चाहिँ प्राय च्यारिटीहरू चाहिँ उठाएर चाहिँ यो च्यारिटी फन्डमा चाहिँ जस्ट डोनेसनहरू गर्दो रहेछ, अनि हाम्रो चाहिँ अब फर्स्ट टाइम भएको कारणले चाहिँ हाम्रो बटालियनले चाहिँ साह्रै यसमा अहिले च्यारिटी चाहिँ गरेको थिएन, तर अब इन फ्युचर अब हामी फेरि पार्टिसिपेट गर्छ नै होला, तर त्यसमा चाहिँ अब हाम्रो पनि च्यारिटी एउटा इभेन्ट गर्ने प्लान छ दाइ।
0: अब यत्रो लामो डिस्टेन्स रहेछ, तपाईँले केही ट्रेनिङहरू पनि गर्नुभएको थियो एज अ टिम?
1: हजुर दाइ, हामीले प्रपर ट्रेनिङ प्लान नै थियो अनि त्यही अनुसार हामीले चाहिँ ट्रेनिङ गरेको थियो यसको लागि चाहिँ।
0: तपाईँहरूले त्यो अब हिँड्ने भन्दा पनि बिस्तारै नै हिँड्नु भयो होला कि कुद्नु पनि पर्ने हुन्छ यो टाइममा कम्प्लिट गर्नको लागि? अब 54 miles भनेको त धेरै नै हो।
1: हजुर दाइ, हामीले चाहिँ के गर्यौँ भने चाहिँ अब सोली हिँडेर चाहिँ अब अलिकति गाह्रो नै हुन्छ कि भनेर चाहिँ हाम्रो एस्टिमेसन पनि थियो। त्यही भएर चाहिँ अब सक्दो चाहिँ अब बिचबिचमा अब टेरेन अनुसार चाहिँ हामीले जग पनि गर्ने अनि उकालो अब ओह्रालो त्यसो भन्छ त्यही अनुसार अब हामीले हिँड्ने ठाउँमा हिँड्ने खालको चाहिँ हामीले त्यो प्लान गरेको थियौँ। यसरी
0: हजुर नसकेसम्म तपाईँ क्यारी अन गर्नुभयो कि बिचमा अलिअलि हेड डाउन गर्ने मौका पनि पाउनुभयो अथवा गर्नुभयो भनौँ न?
1: यसको चाहिँ तपाईँको मेन चाहिँ तिनवटा चेक पोइन्ट थियो है, जहाँ चाहिँ हाम्रो एडमिन टिमहरू पनि आउनु पाउने खालको चाहिँ त्यहाँ सुविधा थियो अनि विच इज तपाईँको एउटा चाहिँ स्टार्टिङको इनिसियल थियो, त्यसपछि एउटा चाहिँ 22 miles एउटा चेक पोइन्ट थियो अनि 36 miles चाहिँ एउटा चेक पोइन्ट थियो अनि हाम्रो एडमिन टिमहरू पनि आउनु पाउने हुन्थ्यो त्यसमा। अनि त्यो बाहेक चाहिँ तपाईँको चाहिँ 7 वाटर पोइन्ट चेक पोइन्ट थियो, त्यसमा चाहिँ एबिएफहरूले चाहिँ वाटर पोइन्ट स्ट्यान्डहरू राखिदिएको थियो अनि विच इज एकदमै उहाँहरूले राम्रोसँगले गर्नुभएको थियो अनि त्यसमा चाहिँ वाटरसँग तपाईँको खानुको लागि पनि डिफ्रेन्ट त्यहाँ फुड्सहरू पनि राखिदिएको थियो, फ्रुट्सहरू अनि फुडहरू राखिदिएको थियो, विच इज एकदम सजिलो हुन्थ्यो।
0: ट्यालेन्ट चाहिँ कस्तो रहेछ त, अप एन्ड डाउन नै थियो होला होइन?
1: हजुर, अब स्कटल्यान्ड हजुरलाई थाहा छ, अब त्यहाँ मिक्सचर अफ तपाईँको अपहिल डाउन हिल अनि अब तपाईँको त्यही अनुसारको तेर्सो भनौँ न अब त्यस्तो खालको नै ट्यालेन्ट थियो।
0: जस्तै ट्रेल वकरमा त प्रपर रुट नै हुन्छ, त्यहाँ चाहिँ कस्तो प्रपर रुट नै थियो कि तपाईँहरू म्याप रिडिङ गर्दै जानुपर्ने हो चेक पोइन्ट?
1: ट्रेल वकर जस्तै नै दाई, त्यहाँ पनि एकदमै प्रपर रुटै छ त्यसमा चाहिँ। त्यहाँ चाहिँ अब तपाईँको उहाँहरूले चाहिँ मजाले दिउँसोको लागि चाहिँ तपाईँको रोड मार्किङहरू गरिदिएको थियो अनि प्लस राति चाहिँ अब मान्छेहरूलाई गाह्रो नहोस् भनेर चाहिँ साइलुम चाहिँ राखिदिएको थियो बाटोभरिमा, सो द्याट तपाईँलाई चाहिँ रुट नेभिगेट गर्नुको लागि चाहिँ सजिलो होस् भनेर अनि म्याप पनि दिएको थियो अनि ट्र्याकर पनि थियो हामीसँग, जसले गर्दा सजिलै नै भयो।
0: तपाईँ अब कोअर्डिनेटर हुनुहुन्छ यो इभेन्टको लागि, कस्तो कस्तो कुरामा चाहिँ कोअर्डिनेट गर्नुपर्ने भयो भाइ यो इभेन्टको लागि चाहिँ?
1: अब मेन हाम्रो लिड त हाम्रो विक्रम साहब र विवेक गुरुजी हुनुहुन्थ्यो, त्यसमा चाहिँ अब मैले अलिअलि कोअर्डिनेट गर्नु भने उहाँहरूलाई चाहिँ म एज अ रेजी एकाउन्ट पनि काम गर्दैछु भाइ बटालियनमा अनि फाइनेन्सियली अब किनकि यसको एन्ट्री फीहरू यताउति जोइनिङको लागि अब यसो हेल्प गरिदिने अनि अब यो सोसियल मिडिया प्लेटफर्ममा अब अलिकति कोअर्डिनेट गर्ने हेल्प गरिदिने अनि एडमिन वाइजमा अब के हेल्प चाहिन्छ भने त्यो हेल्प गरिदिने मैले चाहिँ त्यो गरेको
0: थिएँ। ए राइट, कस्तो लाग्यो त तपाईँले यो पुण्य काममा भाग लिनुभयो, एउटा निकै एउटा इन्जुरेन्स पनि चाहियो यसमा चाहिँ, तपाईँलाई चाहिँ पर्सनली के फिल गर्नुभयो?
1: पर्सनली चाहिँ मलाई एकदमै राम्रै लाग्यो दाइ यो इभेन्ट चाहिँ, किनकि प्राय हाम्रो मिलिट्री इभेन्ट कुद्ने हुन्छ अनि प्लस यसमा चाहिँ हाम्रो प्लस कुद्ने प्लस हिँड्ने दुइटै थियो, त्यही भएर चाहिँ एकदमै गुड एक्सपिरियन्स भयो अनि यसमा चाहिँ मेन भनेको तपाईँको टिम एफोर्ट पनि छ दाइ, अनि किनकि अब त्यसमा चाहिँ कति ठाउँमा चाहिँ तपाईँको नर्मल 50-60 कटेपछि चाहिँ मान्छेको ब्रेकडाउनहरू सुरु हुन्छ, त्यसमा चाहिँ एकअर्कालाई मोटिभेट गर्दै हिँड्ने होइन, स्पेसली हाम्रो विक्रम साहब एकदमै उहाँ मोटिभेटेड हुनुहुन्छ हामीलाई, हामी सबै जुनियर रेन्जहरूलाई उहाँले एकदमै मोटिभेट गर्दै हामीलाई चाहिँ अगाडि बढाउनु भयो अनि त्यही कुराहरू चाहिँ जस्ट मेरो एक्सपिरियन्समा एकदम राम्रै भयो।
0: खाना चाहिँ तपाईँले बोकेर हिँड्नु भएको थियो?
1: हामीले चाहिँ नर्मल प्रोटिन बारहरू जस्तो अब नर्मल प्रोटिन बार अनि अब स्न्याक्स बाटोमा चाहिने स्न्याक्सहरू चाहिँ बोकेर हिँडेको थियौँ, तर इच अब तपाईँको 13 miles चाहिँ स्ट्यान्ड थियो नि त अनि त्यसमा चाहिँ अब लु खानेकुराहरू चाहिँ त्यहीँ हुन्थ्यो।
0: अब स्कटल्यान्ड भनेपछि सिनेरी आइहाल्यो, एकदमै राम्रो देख्नुभयो होला अनि वेदर चाहिँ कस्तो भएको थियो?
1: लक्कीली पानी चाहिँ परेको थिएन दाइ, तर अलिकति हल्का पानी चाहिँ परेको, तर म्यासिभली ठुलो पानी चाहिँ परेको थिएन अनि घाम थिएन, जस्ट क्लाउडी थियो, त्यसले गर्दाखेरि चाहिँ एकदमै हामीलाई चाहिँ वेदर वाइज चाहिँ सपोर्ट भयो दाइ इभेन्टमा चाहिँ।
0: हो, तपाईँ जिएसपीएसबाट ट्रेल वकर पनि कुद्नु भएको हो?
1: होइन दाइ, मैले क्यामरन पेट्रोल चाहिँ गरेको थिएँ जिएसपीएसबाट 23 miles।
0: ल त भाइ, एकदमै खुसी लाग्यो, त्यो फोटोहरू फेसबुक पेजमा पठाइदिनु भयो, त्यहाँ अपलोड भएका छन्, धेरै धेरै धन्यवाद। यस्तै पुण्य काममा काम गर्दै जानु होला। अब कति छ त्यहाँको तपाईँको टुर?
1: मेरो अझै 2 दाइ, गोर्खाहरूमा 2 बाँकी।
0: सबै ब्रिगेड युनिटतिर गइसक्नु भयो?
1: छैन दाइ, म आरजिएरमा थियो दाइ योभन्दा अगाडि, आरजिएरमा लगभग 5 बसेँ दाइ अनि त्यसपछि चाहिँ अब यता गोर्खाहरूमा।
0: राइट, ल त भाइ राम्रो गर्नु होला, तपाईँको टाइमको लागि थ्याङ्क यू भेरी मच है त।
1: थ्याङ्क यू सो मच दाइ हजुरलाई पनि।
0: उहाँ हुनुहुन्थ्यो कप्रोल लाक्पा इङनाम भाइ, र उहाँहरूले चाहिँ एक्सर्साइज क्याट्रन यम्ब स्कटल्यान्डमा भएको थियो, च्यारिटीको लागि रहेछ, मिल्नुभयो, उहाँ कोअर्डिनेटर हुनुहुन्थ्यो, र उहाँलाई धन्यवाद दिँदै बिदा मागे। हस्त, नमस्ते।
2: BFBS, गोर्खा रेडियो।

गोर्खा रेडियो कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी

BFBA scorecard video se ne runsa ra karyakram le hami chhau shruta diwako selima ra samay le hamro sanga 3 bajko lagi 12 minute isigari chautho यो मिडल्यान्ड नेपाली मेला हुन गइरहेको छ जानकारीको लागि र यसै 27th अफ जुलाईमा हुन गइरहेको छ दिउँसोको 12 बजे मेलबोर्न पार्क नटिङहममा हुनेछ र यस अनुसार अवश्य पनि तपाईँ पनि एटेन्ड गर्न सक्नुहुनेछ विभिन्न एक्टिभिटिजहरू रहेको छ र कार्यक्रममा आउनुसम्म पनि हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको माझसम्म अर्को एउटा मिठो गीत यो समय राख्नेछु खुसीका फुल बटुलेर रहेको छ खुसमा नेपाली चलचित्रबाट

PFP's Gorkha Radio र कार्यक्रम दिवक लिस्ट कसैलीकोबाट यो दोस्रो घण्टाबाट बिदा लिने समय आएको छ श्रोता र कार्यक्रमको अवश्य पनि तेस्रो घण्टामा पनि गीत सङ्गीतहरूको साथमा आज भरपूर मनोरञ्जन म तपाईँले गराउँदै गर्नेछु श्रोता मेरा मेरो गीत सङ्गीतको साथमा र साथै अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारी रहने नै छ सुन्दै गर्नुहोस् कार्यक्रम दिवक कसैली PFP's Gorkha Radio प्रस्तुति र समाचार पश्चात हामी भेट्नेछौँ अहिलेलाई पनि मखमली सृजन चापा गएर सुनिता थिगिम का

0: सभामुख डोलप्रसाद अर्याल आज पनि प्रतिपक्षका सांसदहरूको निशानामा बन्नुभएको छ। काँग्रेस सांसदले रासोपासँगको सम्बन्धमाथि प्रश्न उठाउँदा श्रम संस्कृतिका सांसदले सभामुखको आसन अगाडि बेल घेराउसम्म गरेका छन्।
1: मन्त्रालयगत बजेटमाथिको प्रश्नोत्तरमा उद्योग मन्त्री गौरी कुमारी यादवले श्रम संस्कृतिका सांसद हर्कराज राईले सोधेको प्रश्नको जवाफ नदिएपछि विवाद सुरु भएको हो।
2: म मन्त्रीज्यूलाई एउटै मात्रै प्रश्न राख्न चाहन्छु, संगीत खेलकुद र चलचित्रलाई पनि हामीले उद्योग मान्न सक्छौँ या सक्दैनौँ? मान्न सक्छौँ भने त्यस क्षेत्रमा हामीले बजेट विनियोजन के कति गरेका छौँ, यसको उत्तर दिनुहोला।
1: मन्त्री यादवले आफ्नो प्रश्नको जवाफ नदिएपछि सांसद हर्क साम्पाङले उठेर विरोध गर्न थाल्नु भएको हो। मन्त्रीले जवाफ दिने आश्वासन दिँदै अरियालले साम्पाङलाई मनाउने प्रयास पनि गर्नुभएको थियो।
3: मान्य सदस्य बस्नुहोस्, अहिले यहाँ वाद विवाद नगरौं। मान्य सदस्य, स्पष्टीकरण माथि फेरि स्पष्टीकरण हुँदैन। आगामी दिनमा मान्य मन्त्रीले फेरि यहाँको प्रश्न उत्तर दिनुहुनेछ। मान्य सदस्य बस्नुहोस्।
1: यही बीचमा रासोपा सांसद मनिष झाले नियमावलीको नियम 54 गलत व्याख्या गर्दै सांसद साम्पाङमाथि घोषपेच समेत गर्नुभएको थियो।
4: 54 नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ। मन्त्रीज्यूले उत्तर दिइसकेर मेरो उत्तर यही हो भनेर भन्न पाउनुहुन्छ। सम्बन्धित माननीय सांसदज्यूलाई यो पटक पटक बालहट नगर्न सभामुख मार्फत अनुरोध गर्छु।
1: प्रतिनिधि सभा नियमावलीको नियम 54 कुनै प्रश्नको उत्तर दिँदा राष्ट्रिय वा सार्वजनिक हित विपरीत हुने देखिएमा त्यस्तो प्रश्नको उत्तर दिन इन्कार गर्न सकिने व्यवस्था छ।

0: जवाब मागेपछि सभामुखले बस्न आदेश दिँदै बैठक अगाडि बढाउनु भएको हो।
1: मान्य सदस्यलाई म बस्न आदेश गर्छु।
0: केही बेर बसेका साम्पाङले फेरि उठेर विरोध गरेसँगै श्रम संस्कृतिका सांसदले वेल घेराउ गरेका थिए। वेल घेराउ गरेका सांसदहरूलाई सभामुखले चेतावनी समेत दिनुभएको छ।
1: सभामुखको आदेशको पालना गर्नुपर्ने सबै मान्य सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई सचेत गराउँछु।
0: सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै श्रम संस्कृतिका सांसदले वेल घेराउ गरेकै बैठकमा कांग्रेस सांसदले समेत सभामुखमाथि प्रहार गरेका छन्। सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति नहटाएको भन्दै कांग्रेस सांसद डाक्टर चन्द्रमोहन यादव,
2: सभामुख महोदय, हाम्रो गरिमामा जो सामने कुर्सीमा बस्नुभन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो, के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको जो पार्टी थियो रासोपा यहाँको त्योसँगको नाभि काट्न सक्नु भएको छैन कि क्या हो?
0: सांसद यादवको यो अभिव्यक्तिलाई लिएर रासोपा सांसद गणेश कार्कीले नियमापत्ति गर्नुभएको थियो। विपक्षी सांसदले आफ्नो आचरणमाथि प्रश्न उठाएपछि सभामुख हरियाले ध्यान आकर्षण भएको भन्दै बैठक चलाउनु भएको थियो।
3: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो सातादेखि सुकुम्बासीहरूलाई लाल पूर्जा वितरण कार्य शुरू गरिने बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले राज्य कोषबाट सहकारी पीड़ितको रकम फिर्ता नगरिएको पनि प्रष्ट पार्नु भएको हो।
4: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट एक पैसा पनि खर्च गरिएको छैन। त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्य ज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो 3 महिनामा मात्रै विभिन्न 8 समस्याग्रस्त सहकारीका रुजु भएका 10,000 वा सो भन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको 59,04,600 बचत फिर्ता गरिएको छ। साथै 3 महिनाभित्र 3,54,49,000 रुपियाँ ऋण असुली भइसकेको छ। उक्त रकम सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा निजहरूको एकाघर परिवारका सदस्यहरूको सम्पत्ति र ब्याङ्क खाता रोक्का र सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएको हो।
3: नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधव नेपालको राजीनामा माग्नु भएको छ। 36 बुँदे असन्तुष्टि पत्र पठाउँदै उहाँले प्रचण्ड माधवले पार्टी हाँक्न नसकेको आरोप लगाउनु भएको हो। पत्रमा संयोजक र सह संयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्न र नयाँ योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटिलाई अधिकार दिन भनिएको छ। विगतमा ओली र प्रचण्डको 2 पाइलट मोडलले पार्टी दुर्घटनामा परेको स्मरण गराउँदै खनालले अहिले फेरि त्यस्तै गल्ती दोहोर्याएको बताउनु भएको छ। उहाँले पार्टी अब बल्छीमा परेको माछा जस्तै भएको टिप्पणी गर्दै प्रचण्ड र माधव कुमार नेपाल दुवैलाई मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको हो। कृषि मन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन सरकारले प्रयास गरिरहेको बताउनु भएको छ। आज प्रतिनिधि सभामा विनियोजन विधेयकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथि उठेका विषयको उत्तर दिँदै मन्त्री चौधरी,
5: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदान का लागि संघमा 35 करोड र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्षमा रासायनिक मल आपूर्तिका लागि 32,46,00,000,000 रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यज्यूहरूलाई जानकारी गराउन चाहन्छु।
3: अब खबर फटाफट।
0: कैलालीको धनगढी एक जोकैयाका मंगल चौधरीलाई च्याउ खेतीले फलिफाप। 15 टनलमा च्याउ लगाउँदा वार्षिक 20,00,000 बिक्री, कामदार र अरू खर्च कटाएर 10,00,000 बचत गर्दै। धनकुटाको हिले चोक्रोक भिरगाउँ मधुगंगा सड़क खण्डमा ट्र्याक खोलेको 26 वर्षपछि कालोपत्रेको काम शुरू। विश्व बैंकको 36 करोड़ अनुदान सहयोगमा धनकुटा एक हिले चोकरोक र भिरगाउँ हुँदै मधुगंगासम्म धमाधम कालोपत्रेको काम हुँदैछ।

0: कैलालीको टिकापुर नगरपालिका क्षयरोगका बिरामी पहिचान गर्दै नगरभित्र क्षयरोगी भए नभएको पत्ता लगाउन शिविर आयोजना र समूह समूह बनाएर नमुना संकलन गरिँदै टिकापुरका 174 जना क्षयरोगको औषधि खाँदै बागमती सरकारले प्रदेशभित्रका अति विपन्न 1,000 परिवारलाई सुरक्षित आवास बनाइदिने, विपन्न आवास निर्माणका लागि 20 करोडको बजेट। पर्वतको बिहादी गाउँपालिका दूध किसानलाई लिटरमा 7.5 रुपियाँको दरले अनुदान दिँदै गाउँपालिकाभित्रका दूध संकलन, ढुवानी र बिक्री वितरण गर्ने सहकारी र व्यावसायिक फार्मलाई पनि अनुदान कार्यक्रममा सहभागी हुन सूचना। भोजपुर पवादुङमा छ ठुलो दुम्बामा पिखुवा भेडाबारी सिंचाई कुलो निर्माण, आयोजनापछि 500 रोपनी भन्दा बढी जग्गामा सिंचाई पुग्ने।
1: एकजना रसियाली युद्ध विज्ञले रसियाको अर्को निशाना बेलायत भन्ने चेतावनी दिएकी छन्। क्षेप्यास्त्र आक्रमणबाट जोगिएका र युक्रेन युद्धको अग्रमोर्चामा 3 वर्ष खटिएकी एलिजाबेथ बुलकले अझै पनि बेलायतको चुनौती बुझ्न नसकेको टिप्पणी गर्नुभएको हो। बीएफए संवाददाता रोजी लेडनसँग कुरा गर्दै युद्ध विज्ञ बुलक,
2: जस्ट वीक्स आफ्टर रशियाज फुल स्केल इन्भेजन अफ युक्रेन, एलिजाबेथ बुलक ड्रोव इन टु अ कन्ट्री अन्डर अट्याक।
3: इन द अर्ली डेज इट वाज जस्ट फियर. There was so much fear. I remember crossing the border for the first time and you felt the air change. Kyiv was like a ghost city. Just soldiers, a few civilians, very different.
2: She spent time in the city of Mykolaiv, where she and her team came under direct Russian attack.
3: If we had been asleep at the other end of the building, we would have been dead because we would have been closer to the impact.
4: What do you take away from that?
3: How much Russia weaponizes civilians. Which may sound very obvious, we all know about the strikes on the power grids, but living it is something different.
2: And Elizabeth says Moscow is not afraid to use those tactics against the UK.
3: We are framed as the greatest external threat. I learned from watching Russia Today, their main propaganda channel, the amount they talk about us after Ukraine, I would say it's mostly the UK.
1: बेलायती फुटबल मुख्य प्रशिक्षक थोमस टुहलले अङ्ग्रेज समर्थकलाई आज राति गौरवान्वित बनाउने दावी गर्नुभएको छ। आज इङ्ल्याण्डले डालासमा क्रोएसियाको सामना गर्दैछ। 2018 रसिया विश्वकपमा ग्यारेथ साउथगेटको प्रशिक्षणमा इङ्ल्याण्ड सेमी फाइनलमा पुगेको थियो। इङ्ल्याण्डले सन् 1966 विश्वकप जितेको थियो। समका खबर यति नै। नमस्कार।

BFBS गोर्खा रेडियो कार्यक्रमलाई हामी छौँ श्रोता. यो समय दिवाकुसेलीको थर्ड यानि कि फाइनल आवरमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु फेरि पनि म सेनेको तर्फबाट. र समय हामीहरूसँग अहिले 3:16 गएको छ र यो मेरो गीत एन्जो गरिसक्नु भएको छ. कार्यक्रम हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम 1:00 to 4:00 सुन्न सक्नुहुन्छ. र अहिले पनि 105.4 MHz ट्युनिङ गर्नुहोला फोक्सटोन बासी. तपाईँको एरियामा एउटा एक्सेस छैन भने बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ. र भने कार्यक्रममा अगाडि बढ्ने क्रममा भने पूर्ण राईको आवाजमा तिमीलाई यो गीत एन्जोय गर्नुहोला.

0: गोरखा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.ukमा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
2: यो BFBS गोरखा रेडियो हो

0: गोरखा रेडियो
1: पीएफएस गोरखा रेडियो कार्यक्रम दिवाको सिनेमा हुनुहुन्छ र समय हामीहरूसँग पनि चार बजेको लागि 25 मिनट बाँकी रहेको छ र यस समयमा हामीलाई विभिन्न ठाउँबाट श्रोताले सुनिरहनु भएको छ। विष्णु गुरुङ दाजुले पनि गुड आफ्टरनुन सुनिया पनि भन्नुभएको छ, गुड आफ्टरनुन दाजु, र यसरी अवश्य पनि उहाँहरूको प्रेजेन्सहरू जनाइरहनु भएको छ। र यसै क्रममा अपकमिङ इभेन्टको बारेमा पनि म तपाईँको माझमा यो समय जानकारी राख्ने नै छु। निकै नै हुन गइरहेको छ श्रोता, 15 अगस्तमा पनि अब हुनेछ यो शङ्कु सभा सोसाइटी युकेले आयोजना गर्न रहेको यो इभेन्ट एम्पायर हल अल्ट्रासाउन्डमा हुनेछ र चाहिँ बिहानको 10 बजेदेखि बेलुकी 10 बजेसम्म हुन गइरहेको छ। यसअनुसार जानकारी तपाईँको माझमा राख्न चाहन्छु। र पनि फेरि पनि आउनुहोस् लागौँ अर्को एउटा मिठो गीत सुन्ने क्रम आइसकेको छ र तपाईँको माझमा यो मिठो गीत राख्नेछु, थाहा छैन रहेको छ, दि एज ब्यान्ड, एन्जोय गर्नुहोला।

0: रेडियो हो।
1: होइन तर कत्तिको सचेत हुनुहुन्छ त, मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ। ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

पीएफपी का रेडियो कार्यक्रम अहिले हामी छौँ दिवाको सिनेमा श्रोता र समय हामीहरूसँग अहिले चार बजेको लागि सात मिनट बाँकी रहेको छ र भने यसको साथमा कार्यक्रमबाट पनि बिदा लिने समय आइसकेको छ। र अहिले केही क्षणमा चार बजे समाचार पश्चात तपाईँले पाउन सक्नुहुन्छ कार्यक्रम गोधुली योगदायको साथमा, पक्कै पनि सुन्न नबिर्सनुहोला। र फेरि पनि भोलिको दिनमा तपाईँले कार्यक्रममा शिरीष दिदीलाई ब्याक पाउन सक्नुहुनेछ। र यसैको साथमा श्रोता जाँदा जाँदै यो एउटा मिठो गीत पनि म तपाईँको माझमा राख्ने नै छु, श्रोता इन्जोय गर्न सक्नुहुनेछ। र कार्यक्रम यो दिवाकुसेली चाहिँ तपाईँले हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ र सदा चाहिँ एक बजेदेखि चाहिँ चार बजीसम्म रहेको छ यो समर पिरियड अफ टाइममा चाहिँ। र कार्यक्रममा जाँदा जाँदै एउटा मिठो गीत पनि राखिहालौँ तपाईँको माझमा श्रोता प्रकाश तुजराज, र यसै गरी मिलिना राईको आवाजमा छ रेसम, इन्जोय गर्नुहोस्। भन्दै म सुनिया पनि बिदा लिनेछु आजको लागि, नमस्ते, बाई।

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एकै दिन प्रतिनिधि सभामा उपस्थित भएर 8 मन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ?
2: असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने जानकारी गराउन चाहन्छु।
0: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला?
3: पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूको केही इस्युहरू चाहिँ छन्।
0: र तेहरानले आफ्ना दायित्व पुरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कारवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्यान्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अंतिम दिन उनले भने, होइन, यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौँ, उनीहरूमाथि बम खसाल्नेछौँ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौँ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलोपटक 3 इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले OECD आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेसनल इनर्जी एजेन्सीले मे महिनामा खाडी क्षेत्रको द्वन्द्वका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार बिस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूले उत्तर किवु प्रान्तको एउटा उपचार

0: तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलङ्काको भ्रष्टाचार विरुद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरुद्ध सरकारको खर्चमा युकेमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न सङ्घर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टोफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन 8 मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। 8 मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
2: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ, यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौँ, उहाँहरूले कहिले पाउनुहुन्छ?
1: जवाफमा मन्त्री रावलले भनिन्,
3: अब हामीले काम सुरुवात गरिसकेका छौँ। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने कुरा मैले यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौँ र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौँ।
1: त्यस्तै नेपाली काङ्ग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
4: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
1: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
5: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैँची लगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
1: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
6: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्या सबहरूलाई पोलिसी डिपार्चर दिन जरुरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढाइरहेको छ।
1: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठुला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी दावी गरिन्। बजेटमा सरकारले 2 करोड रुपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पाइलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रुपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि

0: भइरहेको बताइन्।
1: हाम्रो मन्त्रालयले अल्पकालीन बिमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बिमा सेवा स्थगित, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बिमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बिमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बिमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बिमालाई साबिकको स्वास्थ्य बिमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
0: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाइबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौँ।
2: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अलि अगाडि पनि हामीले 2 हप्ता जतिलाई व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार हुन्छ, जहाँ त्यस्तो औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ। यो तत्कालीन व्यवस्था हो।
0: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौँ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
2: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडै ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको 1 हप्ता अगाडि मात्रै औषधि ल्याएको, त्यो केही समयका लागि पुग्छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध,
0: केही समय भनेको चाहिँ 1-2 साता,
2: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
0: यो पुरै सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
2: यो पुरै सहज भएर जानका लागि चाहिँ विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ, हामी त्यो गर्छ।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसङ्ग संक्षेपमा, सडक विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी बर्खायाममा अवरुद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सडक कार्यालयहरूलाई डोजर र एक्सकभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक बर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरुद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सडकहरूमा बर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कारवाही सुरु गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
3: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने, यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौ, टाउकोमा बम खसालिदिनेछौ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबुत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्यपूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जित नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको सङ्कटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर अमर राई र मेलिना राईले गाउनु भएको यो गीत सुनाउँदै कार्यक्रम गोधुलीको सुरुवात हामीले गर्यौँ। आरामै हुनुहुन्छ होला होइन, र वेदर पनि नट ब्याड, राम्रो वेदर छ। हजुर 4:26 गइसकेको छ। योभन्दा अगाडि पनि एउटा गीत सुन्नुभयो, त्योभन्दा अगाडि चाहिँ बिबिसी नेपाली सेवाको कार्यक्रम ताजा न्युजहरू पक्का पनि तपाईँहरूले अपडेट हुनुभयो होला। हुन त हाम्रो बिबिसीको न्युज पनि तपाईँले 24 आवर्स नै सुन्दै आउनुभएको छ, र त्यहाँबाट पनि धेरै न्युजहरू चाहिँ तपाईँहरूले थाहा चाहिँ पाउनुहुन्छ। अब आजभोलि त होइन प्रत्येक व्यक्तिको मोबाइलमा होइन न्युजहरू भइरहेको छ, गर्दा पहिला जस्तो छैन, धेरै माध्यमहरू छन्, प्लेटफर्महरू छन्, गर्दा त्यहाँबाट न्युजहरू, इन्टरटेनमेन्टहरू, तपाईँले के चाहेको छ एनिथिङ चाहिँ अहिले पाउन सकिन्छ। होइन तपाईँहरू अब टिकटकतिर जानुहुन्छ, इन्स्टातिर जानुहुन्छ, यु नेम इट, युट्युबतिर जानुहुन्छ, होइन गर्दा चाहिँ प्लेन्टी अफ हामीलाई चोइसहरू चाहिँ छ। एनिवे म योगराज भाइ कार्यक्रम गोधुलीको साथमा उपस्थित भएको छु, र आज चाहिँ 2026 नेपाल कपको फाइनल पनि सकियो, फाइनल भन्नाले सेमी फाइनल चाहिँ सकियो, र सेमी फाइनलमा क्विन्स गोर्खा सिग्नल्स भर्सेस गोर्खा आग सपोर्ट बटालियन पहिलो म्याच भएको थियो 9:30, र क्विन्स गोर्खा सिग्नल्सको चाहिँ 4 अनि गोर्खा आग सपोर्ट बटालियनको 0 रहेको छ। र क्युजिएस चाहिँ गत वर्षको डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ, र उहाँले आफ्नो टाइटल जोगाउन चाहिँ यसपटक अब हेरौँ फाइनलमा के गर्नुहुन्छ। यसो हेर्दा उहाँहरूको चाहिँ अब रोड टु चाहिँ फाइनल एकदमै राम्रो जर्नी भएको देख्न सकिन्छ। 1RGR भर्सेस जिएसपिएस भएको खेलमा चाहिँ त्यो सकेको छ, 1RGRको 1 गोल अनि जिएसपिएसले राम्रो चाहिँ खेल्नु भएको थियो, तर उहाँहरू ब्याटलक हुनुभयो, यसपटकको नेपाल कपबाट चाहिँ बाहिरिनु भएको छ। यो चाहिँ म्याच चाहिँ 2 किकअप भएको थियो, र फाइनलको लागि चाहिँ क्विन्स गोर्खा सिग्नल्स र 1RGRलाई चाहिँ गुड लक भन्न चाहिँ चाहन्छु है त। हजुर आज चाहिँ र यो डिफेन्स अपरेसन र सुटिङ कम्पिटिसन पनि भएको थियो, र 1RGRले चाहिँ यो ओभरअल जित्नुभयो जस्तो मलाई लाग्यो, र पुरा आधिकारिक न्युज यहाँ आएको छैन, हामी पनि त्यहाँ जानुपर्ने, तर यो आर्मीको क्लियरेन्स नभएको कारणले त्यो गर्दा त्यहाँ जान सकिएन। हाम्रो सुजित साँप लगायत उहाँको भाइहरूसँग कुराकानी गर्ने पनि आज चाहिँ टाइम अलिकति मिलेन, उहाँ पनि व्यस्त हुनुभयो, गर्दा केजिए किङ्स मेडल पनि चाहिँ हाम्रो 1RGRको भाइले जित्यो भन्दै हुनुहुन्थ्यो, उहाँको नाम छक्क मैले यहाँ सम्झिन सकिनँ। एनिवे उहाँहरूलाई पनि बधाई छ जसले चाहिँ यो बिजले सुटिङमा भाग लिनुभयो, र खास खास चाहिँ डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसन हो, र इन्टर युनिट ब्रिटिस आर्मीको एउटा ठुलो कम्पिटिसन सधैँ बिजलेमा हुन्थ्यो, यसपटक चाहिँ हाइट तर लिड्समा भएको थियो, आज चाहिँ त्यहाँ हाइटमा थियो। हजुर यहाँहरू सबै सबैलाई वेलकम भन्न चाहन्छु। आजको कार्यक्रममा चाहिँ 5 समाचारपछि हामी क्याट्रिकतिर जानेछौँ, र हाम्रो चाहिँ आशा दिदी र हाम्रो शेष बहिनी त्यहाँ जानुभएको थियो केही दिन अगाडि। आज चाहिँ एडभेन्चर ट्रेनिङको चाहिँ 3 कुराकानी सुन्न चाहिँ सक्नुहुन्छ, हुन त 5 हो, तर आज म 3 चाहिँ तपाईँहरूको सेवा प्रस्तुत गर्नेछु 5 समाचारपछि है त। अनि 6:28 जाँदा टिपन टापन आज म अनि दिदी रूपा राणाको साथमा तपाईँहरूले सुन्न सक्नुहुन्छ, अनि बिचबिचमा चाहिँ कार्यक्रम सम्बन्धी थुप्रै थुप्रै जानकारी हामीलाई प्राप्त भएका छन्, त्यो जानकारीहरू सुनाउँदै म तपाईँलाई इन्टरटेन गराउनेछु है त। हजुर यति भन्दै रिकेश गुरुङले गाउनुभएको गीत तपाईँलाई सुनाउन चाहन्छु, र तपाईँहरू पनि गीतहरू सुन्न चाहनुहुन्छ भने मलाई यसो जानकारी गराउनु होला है त।

0: एसबीएस गोर्खा रेडियो कार्यक्रम छड्के सलाम।
1: मेरो चाहना त विवाह गर्ने चाहनै थिएन भाइ, होइन भन्नुपर्दा एकदमै कहानी छ होइन। गर्दाखेरि चाहिँ मलाई चाहिँ अब हाम्रो पालादेखि चाहिँ बाबाले चाहिँ पढाउनु पर्छ होइन छोरीहरूलाई भन्ने सुरुवात भयो।
2: तपाईँ त भान्जी कसरी यस्तो पौरखी बन्नुभयो कि नेपाल गएपछि खेतीपाती गर्नुभयो?
1: होइन होइन होइन भाइ, त्यस्तो होइन, त्यो चाहिँ बुढ्नेमै गएर सिकेँ कि पार्सल पुर्याउने भन्ने न्यूले चाहिँ जानु भएछ होइन, फलानाको छोरी छ अरे भन्ने उसले चाहिँ जानु भएछ, छजना लाउरीहरू है भाइ त्यति बेला। हजुर, अनि फलानाको छोरी छ अरे भनेर हेर्न जानु भएछ अब लाउरीहरू है त्यति बेला त आमा टेप्री कोट बोकेर यत्रो क्यामेरा बोकेर
2: लाउरी वातावरण चाहिँ तपाईँलाई कस्तो लाग्थ्यो त्यो तपाईँ पढ्दै गर्दा चाहिँ?
1: मलाई त्यति वास्तव हुँदैन थियो भाइ त्यति बेला, हजुर, तर एकदम म प्राउड फिल गर्छु आर्मीमा होइन, मेरो ब्याक फ्यामिली नै एकदमै आर्मी नै भयो होइन, गर्दाखेरि चाहिँ प्राउड फिल त गर्छु तर त्यति साह्रो त्यो वास्तै नहुने कि।
2: अनि त्यो कहिले काहीँ हुन्छ नि पैसा माग्नेहरू हुन्छ नि होइन, तपाईँ चाहिँ बाबालाई माग्नुहुन्थ्यो कि आमालाई माग्नुहुन्थ्यो अलिक सहज?
1: बाबाले दिनुहुन्थ्यो मलाई चाहिँ, बाबाले नै ल खाजा खाऊ भने दिनुहुन्थ्यो, त्यो पनि अहिले छोरीले जम्मा गरेर राख्ने कि हामी कस्तो कि होइन, आमाले चाहिँ धेरै दिनु हुँदैन है भन्नुहुन्थ्यो बेचारा होइन।
0: कार्यक्रम छड्के सलाम।
3: हजुर, कार्यक्रम छड्के सलामको छोटो झलक सुन्दै हुनुहुन्थ्यो हाम्रो छवि माया पुन दिदी हुनुहुन्छ फानबाट बासी, र उहाँको चाहिँ श्रीमान फर्स्ट सेकेन्ड जियरको हुनुहुन्थ्यो 1994 उहाँ चाहिँ पेन्सन जानुभयो, र दिदीसँग गरेको कुराकानी यो दोस्रो एपिसोड हो, र भोलि चाहिँ बेलुकी 5:28 जाँदा चाहिँ पहिलो पार्ट अनि दोस्रो पार्ट चाहिँ 5:47 जाँदा सुन्ने प्रयास गर्नुहोला है त। दिदीलाई पनि समयको लागि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है त। कार्यक्रम गोधुली सुन्दै हुनुहुन्छ, केही बेरमा द अग्ली भ्यानको प्रस्तुतिमा तपाईँ गीत सुन्न चाहिँ सक्नुहुन्छ। वर्ल्ड कप अहिले ग्रुप स्टेज म्याच तपाईँहरूले पक्कै पनि हेर्दै हुनुहुन्छ होला। ग्रुप जेमा चाहिँ अर्जेन्टिना भर्सेस अल्जेरिया चाहिँ बिहान भएको थियो, र अर्जेन्टिनाले एकदमै गुड स्टार्ट गरेको थियो, र 4 अगाडि उहाँहरूको त्यति राम्रो सुरुवात थिएन, तर उहाँहरूले चाहिँ अब यस वर्ल्ड कपलाई जित्नुभयो। अर्जेन्टिनाले 3 गरेको छ, त्यसमा पनि लियोनेल मेस्सीले चाहिँ ह्याट्रिक गर्नुभएको छ 17 जाँदा, त्यसपछि 60 जाँदा अनि 67 जाँदा चाहिँ 3 गोल गरेर उहाँले चाहिँ जस अब रेकर्ड नै राख्नु भएको छ, त्यसले गर्दा अर्जेन्टिनाको चाहिँ जस गुड स्टार्ट भएको छ। अब हेर उहाँहरू कति चाहिँ जस टाढासम्म पुग्नुहुन्छ, र उहाँ चाहिँ डिफेन्डिङ च्याम्पियन हो, र यसपटक जित्नुभयो भने 4 उहाँले अर्जेन्टिनाले जित्नुहुन्छ। अनि सेकेन्ड म्याच चाहिँ अस्ट्रिया भर्सेस जोर्डन भएको थियो, अस्ट्रियाको 3 अनि जोर्डनको चाहिँ 1 रहेको छ। अनि ग्रुप केमा आज पोर्चुगल भर्सेस कङ्गो डिआर खेल्दै हुनुहुन्छ, यो चाहिँ 6 युके टाइम चाहिँ खेल्दै हुनुहुन्छ। अनि अर्को बिग म्याच ग्रुप एलमा चाहिँ इङ्ल्यान्ड भर्सेस क्रोएसिया खेल्दै हुनुहुन्छ 9 हो, र यसो फेसबुकतिर लेख्नु होला है त इङ्ल्यान्डको कति हुन्छ अनि क्रोएसियाको कति हुन्छ अनि पोर्चुगल र कङ्गो डिआरको पनि कति हुन्छ प्रिडिक्सन यसो गर्नु होला, यसो रमाइलोको लागि पनि हो। गुड लक टु इङ्ल्यान्ड पनि भन्न चाहन्छु, हुन त सबै टिमलाई भनौँ, तैपनि अब यहाँ बसेको कारणले गर्दा र इङ्ल्यान्डलाई धेरै श्रोताले सपोर्ट गर्नुहुन्छ र गर्नु पनि पर्छ होइन, अब हामी यही देशमा छौँ र यो देशलाई सपोर्ट गर्नु आवश्यक पनि छ। हजुर, अब यति भन्दै अर्को गीततर्फ लागौँ, र आज चाहिँ 5 समाचारपछि 3 पार्ट्समा चाहिँ एडभेन्चर ट्रेनिङ RI-26 भाइहरूको चाहिँ क्याट्रिकमा भएको थियो, र हाम्रो शिरीष बहिनीले गर्नुभएको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। द अग्ली ब्यान्डको प्रस्तुतिमा यो गीत तपाईँहरूलाई सुनाउँदैछु, इन्जोय गर्नुहोला।

0: गोर्खा रेडियो
1: के तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो।

हजुर, निकै पुरानो तर कालजयी गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताहरू, र निकै मजा आयो। यही गीत नै रेडियो नेपालमा सुन्दै हुर्केको हो। प्रकाश श्रेष्ठ र आशा भोसले गाउँदै हुनुहुन्थ्यो, र तपाईँहरूलाई पनि पुरानो पुरानो गीतहरू सुन्दा तपाईँहरूको जमानाको त्यो एजको त्यति बेला के गर्दै हुनुहुन्थ्यो, हाइस्कुलतिर पढ्दै हुनुहुन्थ्यो, स्कुलतिर पढ्दै हुनुहुन्थ्यो त्यही भने गीतले त्योमा पुऱ्याउँदो रहेछ होइन। अब त्यति बेला त एउटा चाहिँ अब कम्युनिकेसनको माध्यम रेडियो नेपालमा त्यति, अहिले त थुप्रै एफएमहरू छन् होइन, अब यो नेम हिट होइन, अहिले निकै संस्था पनि भएको छ, र पुरानो पुरानो गीतहरू सुन्दा मलाई पनि त्यस्तै एकदम मजा आउँछ, आनन्द आउँछ, कहिलेकाहीँ सुनाउने गर्छौँ। हजुर, तपाईँहरूकै रिक्वेस्ट गीतहरूमा अब हाम्रो चाहिँ नि त कोही राई बहिनी हुनुहुन्छ ग्रेटर लन्डनबाट, उहाँको गीत, त्यसपछि मिनी कालीकोटे राई आसफोर्डबाट, अनि ताराप्रसाद चेमजङ दाजु हुनुहुन्छ, उहाँहरूको गीतहरू हामी क्रमशः सुन्नेछौँ। आज चाहिँ टिपन टापन 6:28 जाँदा म अनि दिदी रूपा राणाको साथमा सुन्ने प्रयास चाहिँ गर्नुहोला। त नेपाल कप सेमी फाइनल आज सकेको छ, नतिजा तपाईँले थाहा पाइसक्नुभयो होला। हाम्रो रूपा दिदीले त्यहाँ फेसबुक पेजमा फोटोहरू पनि जस अपडेट गरिसक्नु भएको छ, हेर्नुभयो होला। आज जिएसपिएसको 4 अनि गोर्खा आग सपोर्ट बटालियनको 0:09 किकअप भएको हो, अनि 1:00 अनि जिएसपिएसको 0 रहेको छ। यसपटकको नेपालको फाइनल 4 जुलाई चाहिँ क्विन्स एभेन्यूमा हुँदैछ। क्विन्स गोर्खा सिग्नल्स डिफेन्डिङ च्याम्पियन भर्सेस 1:00 बिच खेल्दै हुनुहुन्छ, र दुवै टिमलाई चाहिँ जस गुड लक भन्न चाहिँ चाहन्छौँ। हामी 2:00 त्यहाँ लाइभ चाहिँ हुनेछौँ, र तपाईँ आउनुभयो भने त्यहाँ हामी भेट्नेछौँ है। त तपाईँहरू यो चाहिँ आर्मीको मात्रै इभेन्ट नसम्झिनु, र तपाईँ जो कोही पनि त्यहाँ आउन सक्नुहुन्छ। अब टाढा टाढाबाट अलिक साह्रै पर्ला, तर नजिक यता फानबरो क्याम्बरली अल्डरसट भइहाल्नु भयो त्यो एरियाको हाम्रो चाहिँ श्रोताहरू आउन चाहिँ सक्नुहुन्छ है। त यो इस्ली गोर्खा नेपालीज एसोसिएसन इजिएनको चाहिँ नेपाली मेला हुन गइरहेको छ 11 जुलाईको दिन, स्याटरडेको दिन 12:00 सुरु हुन्छ। यो हिपरिज फार्म इस्ली ह्याम्सेमा है। त त्यहाँको पोस्ट कोड चाहिँ SO50 6HNमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ, र केही परे खण्डमा हाम्रो कमल बहादुर पूर्जाज्यू हुनुहुन्छ, र उहाँलाई कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुनेछ है। त अनि हाम्रो चाहिँ मद्दत समूहको जेनरल मिटिङ, र आज यो चाहिँ आउँदो 24 जुनमा हुँदैछ, वेडनेसडेको दिन 2:00-4:00 सन मार्क हल नर्थ क्याम्प फानबरोमा हुँदैछ है। त र त्यो दिन चाहिँ धेरै जानकारीहरू तपाईँलाई दिइन्छ, हाम्रो पुलिसबाट पनि त्यहाँ आएर चाहिँ तपाईँलाई जानकारी गराउनु हुनेछ, र विशेष चाहिँ 9 केसेसहरू त्यहाँ निकै जस कुराहरू चाहिँ त्यहाँ भएको रहेछ, इन्सिडेन्टहरू भएको रहेछ, त्यस सम्बन्धी हाम्रो भ्याट्रन्सहरू अनि उहाँको चाहिँ अब भनौँ न चाहिँ फ्यामिलीजहरूलाई अवेर गर्नु गराउनुहुनेछ है। त अनि पुलिसको ब्रिफिङहरू इन्क्लुडिङ हुन्छ त्यहाँनिर, अनि धेरै धेरै भेटरन्सहरू अनि लेडिजहरूलाई चाहिँ त्यहाँ उपस्थितिको लागि चाहिँ उहाँहरूले जस जानकारी गराउन चाहनु भएको छ। अनि XGRU ब्रुनाईको चाहिँ भेटघाट कार्यक्रम हुँदैछ, अहिले त GRU भन्दैन, अलिक नाम फेरेको जस्तो मलाई लाग्छ। Sunday 21 जुनको दिन है, त यो आउँदो सन्डेको दिन 11:00-8:00 हुँदैछ, ओजोन रेस्टुरेन्ट ओल्ड सर्टमा रामकृष्ण गुरुङ साहब हुनुहुन्छ। उहाँ पहिलो त गीत मगाइराख्नुहुन्थ्यो, र उहाँ नै जस्तो मलाई लाग्छ आज उसले आउनुहुन्न, के भयो 07380523477 है। त र जस तपाईँहरू जानुहोला अनि जस इन्जोय गर्नुहोला। नेपालबाट आउनुभएको कलाकार शर्मिला गुरुङ र मन्जु बिकेको साथमा तपाईँहरूले भरपूर मनोरञ्जन गर्न चाहिँ सक्नुहुनेछ। हजुर, यति नै गराउँला अब भने हाम्रो निता कोइ राई बहिनीको चाहिँ गीत म तपाईँहरूलाई सुनाउन चाहिँ चाहन्छु। प्रकाश श्रेष्ठ र आशा भोसले गाउँदै

प्रकाश श्रेष्ठ र आशा भोसले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। ग्रेस लन्डनमा हुनुहुने हाम्रो चाहिँ निता कोइ राई बहिनी हुनुहुन्छ र उहाँले अनुरोध गर्नुभएको गीत सबै सबैको लागि थियो अनि उहाँले पनि सुन्न चाहनुभएको थियो। बहिनीले सुनेर हामीलाई यस एक्नोलेज पनि गर्नुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु। र आजको फुटबल चाहिँ ग्रुप केमा चाहिँ पोर्चुगल भर्सेस कङ्गो डिआर खेल्दै हुनुहुन्छ। त्यो चाहिँ 6 बजे हो यहाँको चाहिँ बिएसटी टाइम म भन्दैछु। अनि अर्को बिग म्याच इङ्ल्यान्ड भर्सेस क्रोएसिया खेल्दै हुनुहुन्छ 9 बजे हो। र यो म्याच चाहिँ डेफिनेटली हेर्न त्यति साह्रो आजभोलि मैले हेरेको छुइनँ। अब ग्रुप स्टेजेसबाट मात्रै अलिकति मजा आउँछ होला भनेर अलिक टाइम पनि नभएको कारणले गर्दा डेफिनेटली यो म्याच चाहिँ म हेर्छु। अर्जेन्टिना भर्सेस अल्जेरियाको गेम पनि निकै राम्रो भएको थियो र मेसीले सुरुको गेममा ह्याट्रिक गर्नुभयो। माथि फाथि जानुभयो भने त जस उहाँले बेस्ट स्कोरर पनि पाउने सम्भावना हुन्छ। एउटै म्याचमा 3 स्कोर गर्नुभयो भने त अहिलेसम्म सोफा वर्ल्ड कपमा चाहिँ 8 गोलसम्म चाहिँ स्कोर गरेको, 6 गोल त अब धेरैले गर्नुभएको छ। र यसबाट हेरौँ चाहिँ बेस्ट टप स्कोरले कति स्कोर गर्नुहुन्छ गोल्डेन बुटको लागि। गर्दा चाहिँ 3 देश भइरहेको छ, यहाँ चाहिँ मेक्सिको अनि अमेरिका र क्यानाडामा भइरहेको छ। तर अमेरिकाको चाहिँ 11 सिटी जस्तो मलाई लाग्छ, तपाईँहरूले हेर्दै हुनुहुन्छ होला। हजुर, अलिकति टाइमको डिफ्रेन्टले गर्दा पनि हो यो अर्जेन्टिना र अल्जेरियाको म्याच त हेर्ने विचार थियो, तर राति भएको कारणले, रातिभन्दा पनि बिहान भएको कारणले गर्दा, आज बिहान 2 बजी थियो त्यसले गर्दा बिहान 2 बजी उठेर वर्ल्ड कप हेर्नु, फेरि काममा आउनुपर्ने भयो, गर्दा अलिकति साह्रै पर्दछ। फेरि म जस्तो अलिकति सुत्ने मान्छेलाई होइन। हजुर, यति भन्दै अब चाहिँ यो गीततर्फ लागौँ। र यो गीत चाहिँ हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ आसपोर्टबाट, उहाँले अनुरोध गर्नुभएको। र यो गीत सुन्दै हामी समाचारतर्फ लागौँ र समाचारपछि चाहिँ एउटा गीत सुन्नेछौँ। त्यो गीत चाहिँ हाम्रो दाजुको ताराप्रसाद चेन्जोङको हुनेछ है।

अन्जु पन्तले गाउनु भएको गीत छ। राम्रो धनवीर पुन दाजु हुनुहुन्छ बिग्राव गोर्खाजकै प्रतिभा, उहाँले लेख्नु भएको गीत रहेछ। टिका भण्डारीको कम्पोजमा हामीले यो गीत सुन्दैछौँ।

0: साथे लाइव भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: सभामुख डोलप्रसाद अर्याल आज पनि प्रतिपक्षका सांसदहरूको निशानामा पर्नु भएको छ। काँग्रेस सांसदले रासोपासँगको सम्बन्धमाथि प्रश्न उठाउँदा श्रम संस्कृतिका सांसदले सभामुखको आसन अगाडि वेलघेराउसम्म गरेका छन्।
4: मन्त्रालयगत बजेटमाथिको प्रश्नोत्तरमा उद्योग मन्त्री गौरी कुमारी यादवले श्रम संस्कृतिका सांसद हर्कराज राईले सोधेको प्रश्नको जवाफ नदिएपछि विवाद शुरू भएको हो।
5: म मन्त्रीज्यूलाई एउटै मात्रै प्रश्न राख्न चाहन्छु, सङ्गीत खेलकुद र चलचित्रलाई पनि हामीले उद्योग मान्न सक्छौँ या सक्दैनौँ? मान्न सक्छौँ भने त्यस क्षेत्रमा हामीले बजेट विनियोजन के कति गरेका छौँ, यसको उत्तर दिनुहोला।
4: मन्त्री यादवले आफ्नो प्रश्नको जवाफ नदिएपछि सांसद हर्क साम्पाङले उठेर विरोध गर्न थाल्नु भएको हो। मन्त्रीले जवाफ दिने आश्वासन दिँदै अरियालले साम्पाङलाई मनाउने प्रयास पनि गर्नु भएको थियो।
6: मान्य सदस्य बस्नुहोस्, अहिले यहाँ वाद विवाद नगरौं। मान्य सदस्य, स्पष्टीकरण माथि फेरि स्पष्टीकरण हुँदैन। आगामी दिनमा मान्य मन्त्रीले फेरि यहाँको प्रश्न उत्तर दिनुहुनेछ। मान्य सदस्य बस्नुहोस्।
4: यही बीचमा रासोपा सांसद मनिष झाले नियमावलीको नियम 54 को गलत व्याख्या गर्दै सांसद साम्पाङमाथि घोषपेच समेत गर्नु भएको थियो।
7: 54 नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ। भन्द्रीज्यूले उत्तर दिइसकेर मेरो उत्तर यही हो भनेर भन्न पाउनुहुन्छ। सम्बन्धित माननीय सांसदज्यूलाई यो पटक पटक बालहट नगर्न सभामुख मार्फत अनुरोध गर्छु।
4: प्रतिनिधि सभा नियमावलीको नियम 54 मा कुनै प्रश्नको उत्तर दिँदा राष्ट्रिय वा सार्वजनिक हित विपरीत हुने देखिएमा त्यस्तो प्रश्नको उत्तर दिन इन्कार गर्न सकिने व्यवस्था छ। सांसद साम्पाङले राष्ट्रिय र सार्वजनिक हित विपरीतको प्रश्न नसोधेको भन्दै श्रम संस्कृतिकै अर्का सांसद ध्रुवराज राईले रासोपा सांसद झालाई जवाफ फर्काउनु भएको थियो।
8: यो अहिले नियमावलीको 54 को उत्तर दिने स्वीकार गर्न नसक्ने भन्ने कुरा चाहिँ अहिले उठेको विषयमा होइन, राष्ट्रियताको विषयमा चाहिँ हाम्रो राष्ट्रलाई हित विपरीत हुन्छ भन्ने विषयवस्तु बुझिन्छ यहाँको आशय। त्यसो हुँदाखेरि नियमावलीको यो विषयमा पनि अध्ययन गर्नको लागि सम्बन्धित मानवज्यूलाई अनुरोध गर्न चाहन्छु।
4: मन्त्रीले आउँदा दिनमा पनि जवाफ दिन सक्ने भन्दै सभामुखले पटक पटक थुम्थुम्याउने प्रयास गरे पनि सांसद साम्पाङले उभिएरै जवाफ मागेपछि सभामुखले बस्न आदेश दिँदै बैठक अगाडि बढाउनु भएको हो।
6: मान्य सदस्यलाई म बस्न आदेश गर्छु।
4: केही बेर बसेका साम्पाङले फेरि उठेर विरोध गरेसँगै श्रम संस्कृतिका सांसदले वेल घेराउ गरेका थिए। वेल घेराउ गरेका सांसदहरूलाई सभामुखले चेतावनी समेत दिनुभएको छ।
6: सभामुखको आदेशको पालना गर्नुपर्ने सबै मान्य सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई सचेत गराउँछु।

0: गर्नुभएको थियो। विपक्षी सांसदले आफ्नो आचरणमाथि प्रश्न उठाएपछि सभामा खरियाले ध्यान आकर्षण भएको भन्दै बैठक चलाउनु भएको थियो।
1: विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवैजनालाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। आदेशमा अग्रवालको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि भनिएको छ। भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको थियो। मुद्दाको सुनवाई गर्दै विशेष अदालतले पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% सकिएको छ। एक वर्ष अघि शुरू भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म 12.85% भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार बन्दरगाहमा भन्सार, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायतका संरचना निर्माण भइरहेको छ। अहिले बन्दरगाहमा टर्मिनल, भन्सार भवन र अन्य आवासीय संरचना निर्माण भइरहेका छन्। तोकेको अवधिमै सम्पन्न गर्ने लक्ष्यका साथ अघि सारिएको परियोजनाको निर्माण

0: हजुर, सत्यकला राईले गाउनुभयो कि यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। शब्द सङ्गीत सबै उहाँकै रहेको थियो। धेरै लामो समयमा यो गीत सुन्ने मौका पाइयो र यो गीत चाहिँ हाम्रो दाजु हुनुहुन्छ ननिटनबाट, हाम्रो चाहिँ ताराप्रसाद चेम्जोङ दाजु, उहाँले सुन्ने मौका दिनुभयो, सुनाउने मौका दिनुभयो। दाईलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद गीत सुन्दैछु है भनेर भन्नुभएको छ। दाईलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है। त 5:10 गइसकेको छ। ओपनिङ सङ हामीले सुन्दै थियौँ र यो बिचमा हाम्रो अञ्जना बहिनी त हराउनु भएको थियो केही दिन केही हप्ता। आज फेरि टेक्स्ट लेख्नु भएको रहेछ, खुसी लाग्यो र मैले पनि सोच्दै थिएँ बहिनी कता जानुभएछ, अब यता भुल्नु भएछ भनेर मैले पनि सोच्दै थिएँ। अब जुनै ठाउँमा गए पनि एक दुई दिन त सम्झिन्छ, अब नयाँ पुरानो ठाउँको याद आउँछ, त्यसपछि बिस्तारै बिस्तारै भुल्दै गइन्छ नि त होइन। सायद बहिनीलाई पनि त्यस्तै भयो कि जस्तो लागिरहेको थियो। र उहाँले एउटा गीत मगाउनु भएको छ, गीत अलिक पछि सुनाउँछु। अब समय नेपालमा त अहिले 9:55 गएको छ, सुत्ने बेला पनि भोलि एउटा अन्तर्वार्ता प्ले गर्छु, त्यसपछि बहिनीको यो टेक्स्ट पनि म पढेर सुनाउनेछु अनि त्यसपछि बहिनीको गीत पनि म सुनाउनेछु है त। र अनि हाम्रो खेलमती लिम्बू दिदी, कैलाश लिम्बू भाइको गीत पनि सधैँछ। अन्जना बहिनी एकछिन त सुत्नुहुन्न होला, तपाईँको मेल पनि म पढेर सुनाउँछु, टेक्स्ट भनौँ न, त्यसपछि हजुरको गीत पनि प्रायोरिटीको साथमा सुनाउँछु है। तर त्योभन्दा अगाडि चाहिँ एउटा अन्तर्वार्ता यो सुनाउनै पर्ने भएर, नत्र भने अघि नै म सुनाउँथेँ। एनिवे, यो गीतभन्दा पनि एडभेन्चर ट्रेनिङ सम्बन्धी हाम्रो सिरिज बहिनीले गर्नुभएको RA-26 भाइहरूको एडभेन्चर ट्रेनिङ अनि एक्सर्साइज फाइनल फ्लिङमा जानुभएको थियो केही दिन अगाडि क्याट्रिकमा, त्यहाँ रेकर्ड गरेर ल्याउनु भएको कुराकानी।
1: आदरणीय श्रोतावृन्द, बिएफएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर, र यो बेलामा हाल्टन ट्रेनिङ क्याम्प ल्याङ्कास्टरमा छु म। रिक्रुट इन्टेक 2026 भाइहरूको लागि यहाँ एडभेन्चर ट्रेनिङ भइरहेको छ र यही सिलसिलामा अब केही जानकारी सहित आएकी छु आज तपाईँहरूको लागि हाल्टन ट्रेनिङ क्याम्प ल्याङ्कास्टरबाट। र सर्वप्रथम म यहाँ स्वागत गर्न चाहन्छु हाम्रो भाइ साजन नितन गुरुङ भाइलाई, र उहाँ चाहिँ एडभेन्चर ट्रेनिङ रन गर्ने टिममा हुनुहुन्छ। उहाँको पनि एकदमै एक्टिभ रोल रहेको छ अहिलेसम्म, के कस्तो प्रकारले चाहिँ एडभेन्चर ट्रेनिङमा चाहिँ भाइहरूले ट्रेनिङहरू लिइसक्नुभयो अथवा गरिराख्नु भएको छ भन्ने विषयवस्तुमा थप जानकारीको लागि मैले उहाँलाई स्वागत गरेको छु आज रेडियोमा। भाइ नितन नमस्ते, अनि तपाईँलाई एकदमै स्वागत छ रेडियोमा।
2: दिदी नमस्ते। हजुर, जस मेरो सुरुमा इन्ट्रोडक्सन गर्नुको पर्दा चाहिँ म चाहिँ नितन साजु नितन गुरुङ फ्रम गोर्खा ट्रेनिङ कम्पनी। मेरो प्यारेन्ट युनिट चाहिँ QOJLR हो दिदी। अनि अघि हजुरले भने जस्तै म चाहिँ गोर्खा कम्पनीको सिन्डिकेट लिडर हो एज अ सिनियर फिजिकल ट्रेनिङ इन्स्ट्रक्टर। मेरो रोल चाहिँ सबै PD प्रोग्राम प्लान गर्ने, कोअर्डिनेट एन्ड एजुकेसन फर RA-26, त्यो मेरो जब रोल हो दिदी। अनि अहिले यो JSMT हल्टनमा चाहिँ यो RA-26 एडभेन्चर ट्रेनिङको चाहिँ म ओभरअल OIC, अनि जस मेरो 2IC चाहिँ कपडा बिक्री भाइ छ। हाम्रो एज अ टिमले चाहिँ हामीले फुल RA-26 रिक्रुट प्लस हाम्रो पर्मनेन्ट स्टाफलाई चाहिँ एडभेन्चर ट्रेनिङ हामीले एक्जिक्युट गरिरहेको छ दिदी।
1: अनि भाइ, अब एडभेन्चर ट्रेनिङको बारेमा त अहिले एकछिनमा म कुरा गरि नै हाल्छु, तपाईँसँग अलिकति जानकारी लिइहाल्छु। त्योभन्दा अगाडि मैले तपाईँको अब क्याट्रिकको एक्सपिरियन्स अलिकति सेयर गरिदिनुहोस् न भन्न चाहे, किनभने क्याट्रिक त म बारम्बार आइरहन्छु तर तपाईँसँग पहिलोपटक कुरा भइरहेछ है। QOJLR-बाट हुनुहुँदो रहेछ तपाईँ, क्याट्रिक तपाईँको यो फर्स्ट टाइम हो कि योभन्दा पहिला पनि सर्भ गरिसक्नु भएको छ? अनि यदि फर्स्ट टाइम हो भने कति समय भयो, सो फार एक्सपिरियन्स कस्तो भएको छ, स्पेसली यो नयाँ रिक्रुट भाइहरूसँगको एक्सपिरियन्सको कुरा गर्नुपर्दा अलिकति सर्टमा बताइदिनुहोस् न पहिला है तपाईँ।
2: हस् दिदी। दिदी म जस्ट लास्ट अगस्तमा आएँ क्याट्रिक चाहिँ, अनि अक्टोबरदेखि चाहिँ म एक्टिभली इन्गेज भयो 2025 ट्रेनीहरूसँग, प्लस अनि 26 त म Phase 3 लास्ट सेलेक्सन नेप पोखराबाट रिक्रुटिङ गरेर उनीहरूलाई जस नेपालबाट ल्याएर अहिले ट्रेनिङ गराइरहेको छु। जस अलिकति बिजी छ, तर जस भाइहरू फुल मोटिभेट, फुल एनर्जी उनीहरूले जस, विच इज गुड टु सी। अनि लाइफ बिजी भयो भने दिदी पक्का जस इट्स काइन्ड अफ ड्रिम दिदी होइन। अब 14 ब्याक म रिक्रुट थिएँ, अनि फेरि आफ्टर 14 त्यो ठाउँमा आउनु पाउँदा एज अ सिनियर सिन्डिकेट लिडर आउनु पाउँदा जस्ट आई एम ह्याप्पी। अनि जस वक्क इमोसनल पनि हुन्छ, प्लस टाइम टाइममा फेरि अब त्यही अनुसार अब आफ्नो रोल बिजी छ दिदी होइन। त्यसमा जस ट्रेनिङ भाइहरूको फेरि डिफ्रेन्ट प्रब्लम, डिफ्रेन्ट सिनारीहरू आउँछ होइन। अब जस्तै अब फिजिकल साइडमा उनीहरू इन्जुरी हुन्छ होइन, उनीहरूको रिकभरी, फेरि PD प्रोग्राम प्लानिङहरूदेखि लिएर धेरै कुराहरू हुन्छ। अनि जस्ट सो फार गोइङ वेल दिदी, ओभरअलमा भन्नुपर्दाखेरि
1: त भाइ, अब हामी अब यो एडभेन्चर ट्रेनिङको कुरा गरौँ, अब 323 हाम्रो नयाँ रिक्रुट भाइहरूलाई तपाईँहरूले अब यो एडभेन्चर ट्रेनिङ गराइराख्नु भएको छ। त्योभन्दा पहिला त्यो एडभेन्चर ट्रेनिङको प्याकेजको कुरा गरिदिनुहोस्, के एडभेन्चर्सहरू चाहिँ यस ट्रेनिङ अन्तर्गत हुन्छन् अनि हाम्रो भाइहरूको सोफार कस्तो भइरहेछ त्यो पनि भनिदिनुहोस्।
2: हुन्छ दिदी, यो हाम्रो प्याकेज चाहिँ हाम्रो रक क्लाइम्बिङ, काइकिङ, केभिङ, हिल वकिङ छ, चारवटा एक्टिभिटीहरू हाम्रो ट्रेनीहरू जो जसले एमएसटी मिलिट्री स्विमिङ टेस्ट पास गरेको छ उनीहरूले चाहिँ काइकिङ अनि केभिङहरू वाटर एक्टिभिटीहरू गर्छ। जो जो एमएसटी पास हुनुभएको छैन भाइहरू, ट्रेनी भाइहरूले, उनीहरूले चाहिँ हिल वकिङ र रक क्लाइम्बिङ गर्छ दिदी। अनि अघि हजुरलाई भन्दाखेरि लास्ट विक पनि हामीले चाहिँ मलायविङलाई गरेको थियो। मलायविङको सबै ट्रेनी, सबै पर्मनेन्ट स्टाफ गुरुजीहरूले चाहिँ यो स्टार्ट एक्टिभिटी गरेर जानुभयो। त्यसमा चाहिँ अब 149 ट्रेनी, 19 चाहिँ पर्मनेन्ट स्टाफहरू हुनुहुन्थ्यो। तर यो हप्ता चाहिँ हाम्रो हङकङ विङ छ दिदी। हङकङ विङमा चाहिँ 5, 6, 7, 8 प्लट हुन्छ। लास्ट विक चाहिँ 1, 2, 3, 4 चारवटा प्लट हुन्थ्यो, अहिले पनि चारवटा प्लट हुन् तर 5, 6, 7, 8। तर अलिकति नम्बर चाहिँ चेन्ज, नम्बर डिफ्रेन्ट छ, विच 164 ट्रेनी, 20 पर्मनेन्ट स्टाफ। तर लास्ट विक र यो विक कम्पेयर गर्दा, दुइटै मर्ज गर्दा चाहिँ हामीले 323 रेक्रुट्स प्लस 49 पर्मनेन्ट स्टाफहरूलाई चाहिँ एडभेन्चर ट्रेनिङ होल प्याकेज हामीले चाहिँ यो चारवटा एक्टिभिटीहरू कन्डक्ट गरिरहेछ दिदी।
1: अब यो चारवटा एक्टिभिटी भनिसकेपछि अब तपाईँहरू हुनु त हेल्थन क्याम्पमा हुनुहुन्छ अहिले होइन, त्यो तपाईँहरूको बेस भए पनि यो विभिन्न एक्टिभिटिजहरू विभिन्न ठाउँमा हुन्छ, त्यसको चाहिँ लजिस्टिक्स आदि इत्यादि अलिकति कठिनै होला, कसरी तपाईँहरूले मिलाउनु भएको छ भाइ?
2: दिदी भन्नुपर्दा हामी आइटिसी क्याट्रिकबाट यहाँ आउँदाखेरि चाहिँ हामीसँग चारवटा पर्टन, चारवटा कोचहरू हामीले उता क्याट्रिकबाट नै हो। जब हामी यहाँ हल्टनमा आएपछि चाहिँ जस्तो अब हामीसँग सबै सिभिलियन इन्स्ट्रक्टर हुनुहुन्छ, हामीसँग रफली जस्ट 24 सिभिलियन इन्स्ट्रक्टर अनि 4 स्टोर स्टाफ हुनुहुन्छ, उनीहरू सबै सिभिलियन हुनुहुन्छ। अनि प्लस हामीसँग चाहिँ जति पनि ट्रान्सपोर्टहरू चाहिँ हर्टन क्याम्पले नै प्रोभाइड गरेको छ हामीलाई, जति इन्स्ट्रक्टरहरूलाई हाम्रो ट्रेनीहरूलाई ए टु बी लानु चाहिँ अब जुन पक्का हिल वकिङ लोकेसन भयो, जस्ट रक क्लाइम्बिङ लोकेसन अनि प्लस काइकिङ लोकेसनहरू चाहिँ यो क्याम्पदेखि चाहिँ ए टु बी टो ठाउँसम्म चाहिँ उनीहरूको मिनी बसले चाहिँ इन्स्ट्रक्टरहरूले आफै ड्राइभ गरेर उनीहरू लगेर चाहिँ पक्का ट्रेनिङ एक्टिभिटीहरू पक्का उनीहरूले ब्रिफ गरेर प्लान गरेर चाहिँ एक्जिक्युट गर्छ दिदी।
1: अब यो वेदरको पनि कुरा गर्नुभयो, किनभने करेन्टली हामी यहाँ कुरा गर्न आउँदाखेरि अब एकैछिन अघि घाम लागिरहेको थियो, अहिले पानी परिरहेछ, यस्तो प्रकारको वेदरले चाहिँ हाम्रो यो एडभेन्चर ट्रेनिङ गरिरहने भाइहरूलाई अथवा यो सम्पूर्ण ट्रेनिङ जुन प्याकेज छ यसो कस्तो खालको असर पुऱ्याएको तपाईँले भेट्नु भएको छ?
2: दिदी लास्ट विक पनि होइन, लास्ट विक हामीलाई होल विकै पानी जस्तो वेदर वेट थियो, तर जस्ट हाम्रो काइकिङलाई होइन अनि केभिङलाई प्रब्लम भएन दिदी, यस्तो वाटर एक्टिभिटी भयो। हिल वकिङलाई पनि हामीसँग जस्ट उनीहरूलाई वाटर प्रुफ ज्याकेट ट्राउजर सबै इस्यु हुन्छ अनि सुजहरू, तर अब रक क्लाइम्बिङलाई चाहिँ एफेक्ट परेर चाहिँ हामीले फेरि इन्डोर रक क्लाइम्बिङ मुभ गरेर चाहिँ उनीहरूले आउटडोर नगरेर इन्डोर रक क्लाइम्बिङ जस्ट इन्डोर ह्याङ्गरहरू छ दिदी, अनि उनीहरूलाई त्यही इन्डोरमा ट्रेन गरेर छ दिदी।
1: अनि अब यो काइकिङ, केभिङ, हाइकिङ र तपाईँले रक क्लाइम्बिङ भन्नुभयो, अब हाइकिङ त प्रायः अब नेपालमा प्रायः अब हिल रिजनतिर बस्नु हुने भाइहरूको लागि त सजिलै होला, किनभने अब हिँड्ने ओर्ने नै त्यो काम त भइ नै हाल्छ। अब यो बाँकी रहेको 3 एक्टिभिटिजमा चाहिँ भाइहरू कति त उहाँहरूलाई नवीन एउटा चाहिँ एक्सपिरियन्स पनि होला, उहाँहरूको पर्फर्मेन्स कस्तो पाउनु भएको छ सोफार?
2: हजुर दिदी धन्यवाद। एज अ ओआइसी म इभन लास्ट विक म कपाल अफ स्ट्यान्डमा आफै भिजिट गएको थिएँ, अनि मेरो उस साहब साजमेर साहब आउनुभएको थियो, साहबहरू लिएर गएको थिएँ, अनि बेलुका ट्रेनियर भाइहरू आउँछ अनि मैले उनीहरूसँग इन्डिभिजुअल कुरा गर्दा अघि हजुरलाई भन्नुहोस् त्यही नेपालमा उनीहरू हाइकिङ हिल वकिङ चाहिँ गरेको हुन्छ, तर स्टिल म्याप बिल्डिङहरू अब कम्पासहरू उनीहरूसँग नभएको कारण त्यो नलेज हुँदैन थियो, अनि प्लस अब केभिङ, काइकिङ अनि हाम्रो यो रक क्लाइम्बिङ उनीहरूले गरेको थिएन, अनि जस उनीहरू चाहिँ यति एक्साइटेड अनि उनीहरूको किन टु लर्न होइन त्यो पोजिटिभ मोटिभेसन अनि विथ त्यो पोजिटिभ फिडब्याक मैले इन्स्ट्रक्टरहरूबाट एभ्री बेलुका मिटिङमा मैले त्यो पाउँछु अनि इट्स गुड टु हियर। अनि इभन आई वाज अ विटनेस, अनि म रक क्लाइम्बिङ हिजो गएको थियो, रक क्लाइम्बिङमा चाहिँ त्यो इन्डोर बोर्डरिङमा चाहिँ लाइक नम्बर हुन्छ क्या दिदी, B0, B0, B1, B2, B3, B4 अनि जति पनि हाम्रो अहिले इन्स्ट्रक्टरहरू चाहिँ उनीहरू लेभलै B3, B4 बिचमा हो होइन, तर हाम्रो कपाल अफ भाइहरूले फर्स्ट टाइम रक क्लाइम्बिङ बोर्डरिङ इन्डोर रक क्लाइम्बिङ गरेको, तर उनीहरूले B4 इन्स्ट्रक्टरको भन्दा एडभान्स लेभल उनीहरूले गर्नु सक्यो अनि इभन इन्स्ट्रक्टर देवर सक होइन, अनि वाट देवर ट्राइङ टु सेमी भने दिदी उनीहरूले चाहिँ हाम्रो ट्रेनीहरू चाहिँ यति साह्रो पोजिटिभ र यति साह्रो किन टु लर्न हुन्छ. उहाँ चाहिँ उनीहरूलाई एउटा आइडिया टेक्निक सिकाएपछि चाहिँ उनीहरूले त्यो गर्छ अनि विच इज उनीहरूले चाहिँ मलाई एकजना लास्ट विक एउटा इन्स्ट्रक्टरले भन्यो क्या, आई थिङ्क यस्टरडे मैले भन्नुपर्छ तपाईँलाई, ऊ चाहिँ यहाँ होटलमा काम गरेको लाइक 8 इयर्स भयो होइन, अनि एभ्री इयर्स चाहिँ हाम्रो गोर्खा ट्रेनी उनीहरू चाहिँ कहिले आउँछ यो उनीहरूको यो टाइम हुन्छ नि उनीहरूले पर्खिरहेको छ अरे क्या. किन पर्खिन्छ भन्दाखेरि चाहिँ हाम्रो गोर्खा ट्रेनीहरू चाहिँ कम्पेयरिङ टु अरू ट्रेनीहरू अरू सोल्जरहरूमा कम्पेयरमा चाहिँ देवर सो पोजिटिभ टु लर्न, अनि उनीहरूले चाहिँ जस्ट सिक्ने उयो जस्ट धेरै ट्राई गर्छ अनि त्यो हम्बल डिसिप्लिन, अनि उनीहरू चाहिँ हामीलाई चाहिँ पक्का पर्खेर बस्ने रहेछ दिदी. अनि 2024 हाम्रो जस्ट अब समथिङ रिजनले हामीले चाहिँ यहाँ गरेको थिएन क्या दिदी, अनि त्यो इयर सबै इन्स्ट्रक्टरहरू यति साह्रो स्याड भयो अरे दिदी होइन, अनि यस गुड जस्तो सुन्नु पाउँदा दिदी होइन जस्ट खुसी लाग्यो. अनि हामीले लास्ट वेनेसडे हामीले बार्बिक्यु गरेको थियो अनि सर्टेन एन्टरटेनमेन्ट गरेको थियो हामी सबै इन्स्ट्रक्टरहरू अनि ओसी जेएसएमटी हल्टन अनि हाम्रो स्टाफ साथ मेरो स्टाफ गोर्खा ट्रेनिङ कम्पनी सबै आउनुभएको थियो, हामीले रमाइलो गरेको थियो दिदी होइन, अनि त्यतिखेर इन्स्ट्रक्टरहरूले हामीले सेयर गरेको थियो क्या दिदी, अनि उनीहरूले चाहिँ दे वन्ट एभ्री इयर होइन हामी गोर्खा ट्रेनी होइन, अनि उनीहरू चाहिँ पर्खेर बस्दो रहेछ क्या दिदी, अनि त्यो सुन्नु पाउँदा खुसी लाग्यो दिदी मलाई पनि है.
1: डेफिनेटली इट्स अ भेरी गुड थिङ भाइ, होइन खुसी लाग्यो यो हाम्रो भाइहरूको कुराहरू सुन्न पाउँदा. तपाईँहरू सबजना हामीहरू सबजना भनौँ न, इनफ्याक्ट वी सुड बी भेरी प्राउड अफ आवर सेल्भ्स होइन. र भाइ धेरै धेरै धन्यवाद, तपाईँले एडभेन्चर ट्रेनिङहरूको बारेमा धेरै जानकारी गराइदिनु भयो, समय दिनुभयो मलाई, त्यसको लागि थ्याङ्क यू सो मच. अब हामी अगाडि फिल्डहरूतिर जहाँ जहाँ हाम्रो यो एडभेन्चर ट्रेनिङ भइरहेका छन् एक्टिभिटिजहरू त्यहाँ त्यहाँ जाँदैछौँ. तपाईँलाई मैले अगाडि नै तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहे, एडभान्समा नै हामीलाई तपाईँले त्यहाँनिर लिड गरेर लगिराख्नु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद. बिएपिएसलाई फेसिलिटेट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै भाइ अब अन्त्यमा छुट्टिनुभन्दा अगाडि नितन भाइ केही भन्न चाहनुहुन्छ भने भनिदिनुहोस् न है
2: दिदी. हजुर जस्ट सायद मैले दिदी यो थ्याङ्क यू मेरो कपाल अफ टिमलाई भनेर भने आई थिङ्क मलाई फेयर हुँदैन दिदी. जस्ट सर्वप्रथम आई लाइक टु थ्याङ्क मेरो ट्रेनिङ अफिसर साहब भविन्द्र साहब अनि टिडब्ल्यु साहब जस साहबलाई, उनीहरूले चाहिँ मलाई ट्रेनिङ यो एडभेन्चर ट्रेनिङ लिड गर्नु भनेर उनीहरूले मलाई दिनुभयो, अनि उस आइ एम एक्जिक्युटिङ नाउ एज ओभरअल ओआइसी, अनि प्लस मेरो गोर्खा कम्पनी उस साहब साजमेश साहबहरूलाई पनि अनि ट्वेस साहबलाई थ्याङ्क यू भन्न चाहन्छु, अनि होल गोर्खा ट्रेनिङ कम्पनी फ्यामिली एन्ड पर्मनेन्ट स्टाफ होइन हु आर सपोर्टिङ मी, अनि एज वेल एज मेरो प्यारेन्ट युनिट क्युएजलआरको फ्यामिलीहरूलाई पनि म सम्झिन चाहन्छु अनि जस्ट थ्याङ्क यू भन्न चाहन्छु. मेरो प्यारेन्ट युनिटले मलाई एउटा जस्ट एउटा क्याब ब्याचको रिप्रेजेन्ट गोर्खा ट्रेनिङ कम्पनीमा पठाउनु भएको छ, त्यही भएर मैले उनीहरूलाई थ्याङ्क यू भन्नुपर्छ. अनि सबैजना मेरो बाजे बोजू अनि मेरो ठुलो बाउ ठुल्यामा हुनुहुन्छ यहाँ युकेमा, उनीहरू जस्तै बिएफ सुन्नुहुन्छ दिदी है, ठुलो बाउ ठुल्यामाहरूलाई पनि जस्ट नमस्कार सम्झना भन्न चाहन्छु, अनि सबै महामाइजीहरू बिएफएस लिस्नरहरूलाई सबैजनालाई वेट एभर युआर स्टे सेफ स्टे हेल्दी एन्ड किप स्माइलिङ भन्न चाहन्छु दिदी, अनि या थ्याङ्क यू धन्यवाद दिदी मेरो तर्फबाट.
1: थ्याङ्क यू भाइ.
0: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ र सेकेन्ड पार्ट केही बेरमा तपाईँले सुन्न सक्नुहुन्छ. यो बिचमा अल द वे नेपाल धमकबाट हाम्रो राङप्रसाद लिङ्गदेन दाजु हुनुहुन्छ र उहाँले फोन गर्नुभएको थियो, बोल्दा बोल्दै काटिन गयो के भयो पक्का थाहा भएन. उहाँले चाहिँ बिएफएसको म्यासेन्जरमा म्यासेज पठाउन सक्दिनँ भनेर भन्नुभएको छ. मैले यसो हेर्दा उहाँको पहिला हामी करेस्पोन्डेन्समै थियौँ, मैले यहाँ चाहिँ उहाँलाई म्यासेज पठाउन खोज्दा चाहिँ यु आर नो लङ्गर एबल टु सेन्ड म्यासेज टु दिस पर्सन भनेको छ. यो चाहिँ सायद तपाईँको एनबाट यस्तो भयो कि हाम्रो एनबाट यस्तो भयो, तपाईँलाई चाहिँ मैले म्यासेज गर्न चाहिँ मिल्दैन, तर तपाईँले चाहिँ मिल्नुपर्ने है हजुर, तपाईँले एकताल ट्राई गर्नुहोस्, किनकि एक दुईवटा यस्तो अर्को पनि एकजना हाम्रो लिसनरको त्यस्तो भएको छ, गर्दा तपाईँले अहिले हेर्दै हुनुहुन्छ भने तपाईँको नाममा गएर हामीले म्यासेज पठाउनु होला, म यहाँ आउँछ कि आउँदैन म चाहिँ तपाईँले जानकारी गराउँछु, तर यताबाट चाहिँ पठाउनु नमिल्दो रहेछ, यो चाहिँ कसरी यस्तो हो मलाई पनि थाहा भएन. एनिवे जस हाम्रो अन्जना बहिनी नेपालबाट चाहिँ उहाँले मगाउनु भएको गीत पनि म सुनाउनेछु र उहाँको चाहिँ म्यासेज यस्तो छ, यो म्यासेज म पढेर सुनाउनेछु है. त योग दाजु नमस्कार, उहाँ चाहिँ नेपाल काठमाडौँबाट लेख्दै हुनुहुन्छ. धेरै धेरै समयपछि आज फेरि तपाईँको कार्यक्रम सुन्ने मौका पाउँदा निकै खुसी लागेको छ, तर म हराएको छुइनँ है दाजु भनेर भन्नुभएको छ. हराउँदै हुनुहुन्छ है बिस्तारै. अस्ति गएको कति हप्तासम्म त निकै एक्टिभ हुनुहुन्थ्यो र त्यसपछि अलिकति पातलिँदै गएको छ तपाईँको म्यासेज, टाढा टाढा हुँदै गएको छ. एनिवे तर बिहानतिर दिउँसोतिर आउनुहुन्छ कि आउँदैन मौका थाहा भएन, आज मलाई चाहिँ धेरै लामो समयबाट सम्झिनु भयो. एनिवे सम्झिनु भएको रहेछ, थ्याङ्क यू. आजको यस विशेष अवसरमा हाम्रो हेलिङ्टन हस्पिटलमा कार्यरत सम्पूर्ण साथीहरूलाई धेरै सम्झिरहेको छु. विगतका वर्षहरूमा हामीले नेपाली कला संस्कृति र विभिन्न वेशभूषालाई प्रस्तुत गर्दै हरेक वर्ष कार्यक्रम आयोजना गरेर नेपाल र नेपालीको पहिचान चिनाउने सानो प्रयास गर्दै आएका थियौँ। यो वर्ष भने सबैको सहमतिमा कार्यक्रम नगर्ने निर्णय भएछ, तर पनि कुनै दुःख छैन किनकि आफ्नो इमान्दारी मेहनत र कर्मठले नै हामी नेपाली हौँ भन्ने राम्रो छाप छोड्न सफल भएका छौँ भनेर भन्नुभएको रहेछ। यसपटक चाहिँ मनाउनु भएन रहेछ। ल है, तपाईँहरू बहिनीहरू को को हुनुहुन्छ र अर्को वर्ष चाहिँ गर्ने प्रयास गर्नुहोला। आज साथीहरूले पठाएको शुभकामना सन्देश र पुराना तस्विरहरू हेर्दा बितेका ती रमाइला पलहरू सकि नसकी कम्बर कसेर नाचेको हाँसेको र रमाएको सबै झलझली सम्झना आइरहेका छन् भनेर भन्नुभएको छ। र बिएबिएस रेडियो मार्फत मेरो सम्पूर्ण साथीहरूलाई मिठो सम्झना र धेरै धेरै माया व्यक्त गर्न चाहन्छु। अन्त्यमा मेरी प्राण प्यारी सबैकी मायालु साथी शशी देवन गुरुङलाई गेट वेल सुन भन्दै मुटुभरिको माया र शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि हजुरको कार्यक्रम मार्फत पुर्याउन चाहन्छु। र शशी देवनजीलाई मेरो व्यक्तिगत तर्फबाट अनि बिएबिएस परिवारको तर्फबाट पनि गेट वेल सुन भन्न चाहिँ चाहन्छु। समय मिलेमा मलाई चिन्नुहुने सबैमा मिठो सम्झनासहित यो गीत सुनाइदिनु भए आभारी हुनेछु। आज्ञेले बहिनी अञ्जना नेपाल भनेर लेख्नु भएको छ। बहिनी थ्याङ्क यू भेरी मच, ल धेरै समय बाद आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नु होला है। तपाईँ यहाँ युकेमा हुँदा एकदमै रेडियो नै उज्यालो हुन्थ्यो, युके नै उज्यालो भयो जस्तो लाग्थ्यो। तपाईँ गएपछि युके मात्र होइन संसारै अँध्यारो अनि बेबेस नै अँध्यारो भयो जस्तो मलाई लागेको छ। आशा छ आउनुहुन्छ होला। हजुर, हाम्रो नूतन भूषालजीले पनि एउटा गीत मगाउनु भएको छ। हाम्रो ललित साहब र सती दिदीको पनि एउटा ब्युटिफुल लभली यहाँ टेक्स्ट म्यासेज पठाउनु भएको छ, त्यो म्यासेज पनि म पढेर सुनाउनेछु। अहिलेलाई भने अञ्जना बहिनीको गीत चाहिँ सुनाउन चाहन्छु। बप्पी लहरी गाउँदै हुनुहुन्छ गीतलाई। ल त बहिनी थ्याङ्क यू भेरी मच, खुसी लाग्यो आउनुभयो। नेपालतिर सबै ठिकै छ होला, बेलायत त बिस्तारै बिस्तारै भुल्दै जानु भएको छैन होला होइन।

0: SBS गोर्खा रेडियो
1: चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: यो BFBS गोर्खा रेडियो हो।
2: भने म यो क्लाइम्बिङ सेन्टरमा छु, जहाँ चाहिँ हाम्रो रेक्रुटमेन्ट 2026 भाइहरूको चाहिँ क्लाइम्बिङ हुँदैछ र हाम्रो भाइहरू थुप्रै हुनुहुन्छ जसले चाहिँ यहाँनिर क्लाइम्बिङ सिक्दै हुनुहुन्छ। अनि यसमा आई थिङ्क उहाँहरूको अब कस्तो पर्फर्म गर्नुहुन्छ त्यसले पनि केही न केही उहाँहरूको आफ्नो फाइनल रेटिङमा उहाँहरूको अलिकति त्यसले फरक पार्छ पनि होला। सबैभन्दा पहिला मैले मेरो लेफ्टतिर हुनुभएको एकजना भाइसँग कुरा गर्न चाहन्छु। हेलो भाइ, नमस्ते।
3: नमस्ते दिदी, मेरो नाम चाहिँ तपेन्द्र तामाङ हो र आज चाहिँ म यस अहिले क्लाइम्बिङ गर्ने ठाउँमा आइरहेको छु र हाम्रो चाहिँ यो अब एडभेन्चर ट्रेनिङमा छौँ अहिले चाहिँ। अहिले चाहिँ हामी अब दुई दिन तिन दिन भयौँ यहाँ एडभेन्चर ट्रेनिङमा आएको चाहिँ, र हिजो चाहिँ हाम्रो चाहिँ हिल क्लाइम्बिङ थियो, त्यसमा चाहिँ एकदमै रमाइलो राम्रो भयो र आज चाहिँ हामी एटीमा यहाँ अहिले क्लाइम्बिङको नयाँ एक्सपिरियन्स लिँदैछौँ दिदी।
2: त भाइ, अब यो अहिलेको जुन तपाईँहरूको एडभेन्चर ट्रेनिङको विक त चलिरहेको छ, यसमा अब यो क्लाइम्बिङ रक क्लाइम्बिङ इन्डोर आउटडोर बोथ अनि प्लस तपाईँहरूको कायाकिङदेखि लिएर अन्य हाइकिङ दिस एन्ड द्याट तपाईँहरूको डिफ्रेन्ट खालको चाहिँ नि यहाँ प्याकेज रहेछ भन्ने मैले बुझाएको छु, त्यो गर्दै हुनुहुन्छ। त्यसलाई साइडमा राखेर अहिलेसम्मको भनौँ न तपाईँको रिक्रुट ट्रेनिङको ओभरअल एक्सपिरियन्स अलिकति सबैभन्दा पहिला सेयर गर्नुहोस् न तपाईँ।
3: ए हजुर दिदी, अब मैले अब मेरो एक्सपिरियन्स सेयर गर्नुपर्दा चाहिँ अब म चाहिँ जब भर्ती भएर आएपछि चाहिँ म चाहिँ अलिकति नयाँ एक्सपिरियन्सहरू गर्नु पाएँ, धेरै नयाँ नयाँ कुराहरू सिक्नु पाएँ र अलिकति अब हार्ड त अलिकति हल्का हुन्छ ट्रेनिङ गर्दा, तर पनि हार्डलाई त्यो हार्ड नलिगन हामीले चाहिँ अब राम्रोसँग ट्रेनिङ गरेपछि सजिलो हुँदो रहेछ र हामीले अब गुरुजीहरूले भनेको अब डिसिप्लिनहरूलाई फलो गर्दै हामीले निरन्तर गर्दै आयौँ भने चाहिँ हामीले राम्रोसँग हामीले यो टाइमहरू कटाउन सक्ने रहेछ र अहिलेसम्म चाहिँ हामीले त्यस्तो हार्डेस्ट मुभमेन्ट केही पाएको छैनौँ, किनकि गुरुजीहरूले पनि बुझ्नुहुन्छ हामीलाई कति गाह्रो हुन्छ र उहाँहरूले नि भोगेर आउनुभएको हुन्छ, त्यही भएर अनि उहाँहरूले हामीलाई नि सजिलो पारेर हामीले चाहिँ ट्रेनिङ गराउनुहुन्छ र हामीलाई एकदमै फेसिलिटेटहरू फेसिलिटी छ जसमा हामीले चाहिँ अब धेरै खालको एक्सपिरियन्सहरू लिन सकिरहेछौँ र हामीले चाहिँ नयाँ नयाँ कुराहरू सिकिरहेछौँ। यो चाहिँ हाम्रो लागि एकदमै नयाँ नयाँ कुराहरू छ र यसमा चाहिँ हामी एकदमै खुसी छौँ दिदी अहिलेसम्म चाहिँ।
2: घरको याद चाहिँ कति आइरहेको छ तपाईँ?
3: हजुर दिदी, घरको याद पनि दिदी अहिले चाहिँ अब हामीले मोबाइलहरू चलाउनु पाइरहेछौँ र हामीले चाहिँ अब दिन अब डेली नभए नि विकमा एकचोटि दुईचोटि नत्र अलिकति अब राम्रैसँग घरमा नि कन्ट्याक्ट भइरहेको हुन्छ र हामीलाई गुरुजीहरूले अब अनुमति दिनुभएको छ घरमा बोल्ने पनि, त्यही भएर घरको याद त आइरहेछ दिदी, तर पनि घरको याद त्यस्तो धेरै छैन दिदी, अब बोलिरहेको हुन्छ त्यही भएर हल्का नर्मलै छ दिदी अहिलेसम्म चाहिँ राम्रैसँग चलिरहेछ दिदी। हजुर
2: भाइ, तपाईँको आफ्नो घर परिवारलाई केही सम्झना केही सन्देश छ भने रेडियो मार्फत सुनाइदिनुहोस् न त।
3: हजुर दिदी, फर्स्ट अफ अल त मेरो घर परिवारको सबै सदस्यहरूलाई हार्दिक मनबाट नै नमस्कार गर्न चाहन्छु र उहाँहरूले अब यो रेडियो सुन्दै हुनुहुन्छ भने चाहिँ अब म चाहिँ एकदम के भन्न चाहन्छु भने चाहिँ सबैजना एकदम हाँसी खुसी रहनु होला, म चाहिँ यहाँ एकदम सेफ र एकदम खुसी छु, म चाहिँ आफ्नो ट्रेनिङमा इन्जोय गरिरहेको छु र म चाहिँ अब 9 महिनापछि अवश्य नेपाल फर्किन्छु र राम्रो टाइम बिताउनेछु भन्नु। थ्याङ्क यू
2: भेरी मच भाइ।
3: हस् हुन्छ दिदी, थ्याङ्क यू।
2: त अब अर्को भाइसँग कुरा गर्न चाहन्छु। हेलो भाइ, नमस्ते।
4: हेलो, नमस्ते दिदी, मेरो नाम चाहिँ लक्ष्य सती मगर हो र अहिले भन्नुपर्दा हामी अहिले एटीको लागि यहाँ हेल्टन भन्ने ठाउँमा आएको छौँ र हाम्रो यो जो एक्सपिरियन्स चाहिँ एकदमै राम्रो भइरहेको छ, पहिलो दिनदेखि नै हामीले धेरै कुराहरू नयाँ कुराहरू गुरुजीहरूको तर्फबाट सिक्न पाइरहेको छौँ र हामीले धेरै विभिन्न क्रियाकलापहरू जस्तै ऱ्याफ्टिङहरू भयो, हाइकिङ भयो, केबिङ अनि अहिले हामी के भन्दा माउन्टेन रक क्लाइम्बिङ गर्न आइरहेको छौँ, हो यो सबै कुरा हाम्रो लागि नयाँ हो र हामी यो सब गर्नमा हामी आफूलाई धेरै भाग्यशाली ठान्छौँ र यो सबै एउटा ट्रेनिङको हिस्सा पनि हो जुन चाहिँ हामी सबलाई चाहिने गर्छ र हामी यो सब पाउँदा चाहिँ अहिलेलाई धेरै गर्वशाली ठान्छु दिदी।
2: अब भाइ यो रक क्लाइम्बिङको कुरा गर्नुभयो तपाईँले, अब यहाँनिर अहिले तपाईँहरू इन्डोर गरिराख्नु भएको छ, आउटडोर रक क्लाइम्बिङ चाहिँ अब यो वेदरले गर्दाखेरि अलिकति नभएको हो कि भन्ने मैले बुझिरहेको छु, तपाईँहरूले गर्ने मौका पाउनुभयो भएन बाहिर?
4: अहिले वेदरले गर्दा नि हामी खास नभएको भनौँ, किनभने अब वेदर अब यहाँ युकेमा जहिले नै पानी परेर हुन्छ र पानी पर्ने भन्ने बित्तिकै रक क्लाइम्बिङ चाहिँ अब खासै सुटेबल हुँदैन, किनकि पानी पर्ने भन्ने बित्तिकै अब रकहरू स्लिपी भइहाल्छ, सेफ्टी प्रिकसनको अब कुरो पनि आइहाल्छ त्यहाँ, त्यसैले गर्दा अब जस्तै अब यसले गर्दा हामीलाई नै पछि केही नराम्रो हुनसक्छ भन्ने त्यही कुरालाई मध्यनजर गर्दै उहाँहरूले हामीलाई पोस्टपोन गरेर इन्डोरमा ल्याउनु भएको छ दिदी।
2: तपाईँले अब यो आज त अब सेकेन्ड डे भयो, इनफ्याक्ट हिजोबाट आई थिङ्क तपाईँहरूको सुरु भएको होला होइन मन्डेबाट, र तपाईँले रक क्लाइम्बिङ चाहिँ तपाईँको फर्स्ट हो कि योभन्दा अगाडि हिजो तपाईँको अर्को कुनै एडभेन्चर ट्रेनिङको केही अर्को एलिमेन्ट गर्नुभएको थियो?
4: हजुर दिदी, अब हाम्रो यहाँ 15-16 ग्रुप छुट्याएको छ, जहाँ चाहिँ पालै पालो आदि ग्रुपलाई कुनैलाई हाइकिङ, कुनैलाई केभिङ, कुनैलाई रक क्लाइम्बिङ, कुनैलाई त्यस्तै अब ऱ्याफ्टिङहरू काइकिङ लगेको थियो, र हिजो पनि हाम्रो 4 ग्रुपको नम्बरीहरूले चाहिँ रक क्लाइम्बिङ गर्न आएको थियो दिदी।
2: तपाईँले चाहिँ हिजो के गर्नुभयो त?
4: हामी चाहिँ हाम्रो ग्रुप चाहिँ हिजो हाइकिङ गएको थियौँ र हाइकिङमा धेरै नै रमाइलो भयो हामीलाई, त्यो चाहिँ दियोस् नेपालमा नि नेपालको नि याद आयो मलाई, किनभने जियोस् अब यहाँ चाहिँ हाइकिङ गर्दा हामीले नेचरसँग जियोस् इन्ट्रोड्युस भयो नि त, हामी हरियाली देख्न पायो, जियोस् नेपालमा जस्तै अलिकति फिल आयो कि मलाई चाहिँ, हरियाली देख्दाखेरि अब यसो गाउँघर टाइपको गाईहरू जनावरहरू देख्दा नि त्यस्तो फिल आएको थियो दिदी।
2: र भाइ अब तपाईँ पनि आफ्नो घर परिवारलाई के सन्देश दिन चाहनुहुन्छ कि भाइ?
4: हजुर, सर्वप्रथम धन्यवाद तपाईँहरूले म माथि विश्वास गर्नुभयो र म यहाँसम्म पुगेको छु, चिन्ता नगर्नु होला, म यहाँ राम्रै गरिरहेको छु, अब मलाई हामीलाई हामी सबै नम्बरहरूलाई गुरुजीहरूको गाइडेन्समा हामी राम्रोसँग अगाडि हिँड्न सकिरहेको छौँ, त्यसैले त्यो कुरामा चाहिँ चिन्ता नगर्नु होला, हामीले राम्रो गर्दैछौँ र आत्तिनु पर्दैन भन्छु म चाहिँ, र छिटै भेट्नेछौँ हामी त्यही ल मम्मी बाबा ल ठिकै छ सम्झना छ मेरो भाइलाई पनि ल हजुर
2: थ्याङ्क यू भाइ। अब म अर्को भाइसँग कुरा गर्छु, हेलो भाइ नमस्ते।
5: नमस्ते दिदी, मेरो नाम चाहिँ खेमराज थारू, अहिले हाम्रो चाहिँ अब यो एटीको चाहिँ हाम्रो एडभेन्चर ट्रेनिङ चाहिँ चलिरहेको छ र हामी चाहिँ यति ट्रेनिङमा चाहिँ अब सहभागी हुन पाएकोमा एकदम खुसी छौँ दिदी, किनभने यो चाहिँ एकदम आफ्नो यो आर्मीको पेसा साथसाथै यस्तो एडभेन्चर ट्रेनिङ गर्नु एकदम हाम्रो लागि चाहिँ महत्त्वपूर्ण हुन्छ, त्यस कारण हामी चाहिँ एकदम धेरै खुसी छौँ र हामी चाहिँ 2 भयो अहिले चाहिँ आफ्नो एडभेन्चर ट्रेनिङहरू चाहिँ इन्जोय गरिरहेको छौँ दिदी, र हिजो हामी चाहिँ हाइकिङ गएको थियौँ र जुन चाहिँ एकदम राम्रो ठाउँ थियो जसले अब मेरो नम्बरले भनेअनुसार चाहिँ हामीले त्यो डाँडा काँडा देख्दाखेरि चाहिँ आफ्नै गाउँघरको सम्झना आयो र एकदमै रमाइलो रह्यो हिजो, अनि आज नि हाम्रो चाहिँ रक क्लाइम्बिङ छ र अब हाम्रो यो इन्जोय गर्दैछौँ।
2: अनि भाइ अब हाइकिङ त अब हाम्रो अघि भाइले भन्नुभयो जस्तै अब नेपालमा पनि हिँडेर आएको, अब त्यो डाँडा काँडा चढिरहेको हुन त अब टेक्निक अनि अब सेफ्टी गियर्सहरू अनि अलिकति कम्पासहरूको तपाईँहरूको प्रयोग नेभिगेसनको त्यो आफ्नो ठाउँमा छ, त्यो नयाँ टेक्निक्सहरू नयाँ अब टुल्सहरू लर्न त गर्नुभएको छ, तर पनि इन जनरल हाइकिङ भनेको अब इन जनरल जे हो त्यो त नेपालमा पनि गरिएको, तर यो क्लाइम्बिङ चाहिँ तपाईँले गर्नुभएको थियो कि थिएन? अब नर्मल बाहिरको क्लाइम्बिङ भन्दाखेरि पनि यस प्रकारको चाहिँ एउटा विथ टुल्स एन्ड टेक्निक्स यस्तो चाहिँ तपाईँको एक्सपिरियन्स थियो कि थिए?
5: दिदी यो चाहिँ यस्तो एक्सपिरियन्स चाहिँ थिएन, एकदम हामीलाई एकदम नयाँ हो र हामी चाहिँ एकदम एक्साइटेड थियौँ जस्तै कसरी हुन्छ भन्ने कुरा चाहिँ बुझ्नलाई, र हाम्रो यहाँ ट्रेनी हाम्रो गार्डहरूले चाहिँ हामीलाई एकदम राम्रोसँग ट्रेन गर्नुभएछ, लाइक अब गाइड गरिराख्नुभएछ कसरी गर्ने भनेर, र हामी चाहिँ अब यो नयाँ नयाँ कुराहरू चाहिँ सिक्न पाउँदा चाहिँ एकदम धेरै खुसी लाग्छ, किनभने आफ्नो लाइफमा चाहिँ नयाँ नयाँ कुराहरू सिकिराख्नुपर्छ र हरेक खुसी कुराहरू सिक्दाखेरि चाहिँ धेरै खुसी नै छौँ दिदी।
2: अनि अब आफ्नो घर परिवारको सम्झना त पक्कै पनि आउँछ होला, आफ्नो घर परिवारलाई अहिले रेडियो मार्फत केही भन्न चाहनुहुन्छ भाइ?
5: घर परिवारको सम्झना धेरै आएको छ, मैले धेरै सम्झेछु भन्न चाहन्छु र म चाँडै भेट्नेछु भन्ने कुरा अब नातिनु भन्छु घरको मान्छेलाई, म चाँडै नै फर्केर आउँछु र भेट्नेछु र एउटा राम्रो समय चाहिँ स्पेन्ड गर्नेछु भन्ने कुरा गर्न चाहन्छु
2: भाइ।
6: हजुर, हर्का साम्पाङ गाउँदै हुनुहुन्छ आफ्नै शब्द र सङ्गीतमा, खेलमती लिम्बुदी दिनुहुन्छ ग्रेज लन्डनबाट, उहाँको रिक्वेस्टको गीत सुन्नतर्फ लागौँ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए
1: म यतिकै आफ्नो बारेमा थुप्रै समस्याहरूले थिएँ
2: अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तो प्रिय श्रोता बिन अब भने म लेक विन्डमियरको अगाडि छु, जहाँ चाहिँ हाम्रो भाइहरूले आज कायाकिङको चाहिँ लेसन लिनुभयो अथवा यो एडभेन्चर ट्रेनिङको एउटा एलिमेन्टमा भाग लिनुभएको छ। भर्खरै मात्र उहाँहरूले चाहिँ वाटर पोलो पनि खेल्नुभयो, होइन, सानो स्केलमा भए पनि। र उहाँहरूको एक्सपिरियन्स सेयर गर्नको लागि मेरो भाइहरू मेरो अगाडि हुनुहुन्छ, रिक्रुटिङ टेक 2026 केही भाइहरूसँग अब कुरा गर्छु आजको दिनको बारेमा। हेलो भाइ, नमस्ते।
2: हजुर नमस्ते दिदी।
1: भाइको शुभ नाम?
2: मेरो नाम शमशेर चन्दारा।
1: अनि भाइ, तपाईँको आजको एक्सपिरियन्सको बारेमा अलिकति बताइदिनुहोस् न, कस्तो भयो आजको स्पेसली?
2: यो चाहिँ एकदमै मलाई एकदमै रमाइलो लाग्यो, किनकि मेरो फर्स्ट टाइम हो कायाकिङ। मैले नेपालमा पोखरामा गर्न खोजेको थिएँ, तर मैले त्यो टाइमले गर्दा मैले गर्न पाइनँ, यहाँ आएर गर्न पाएँ। थ्याङ्क यू फर्स्ट अफ अल गोर्खा कम्पनीलाई एकदमै, किनभने हामीलाई यो एकदमै रमाइलो पनि हो, सँगसँगै हामीले धेरै कुराहरू सिक्ने अवसर पनि हो। मैले आज धेरै कुराहरू सिकेँ, जस्तै अब रेस्क्यु कसरी गर्ने वाटरमा, बोटिङ गर्दाखेरि बोटिङ पनि अब कसरी गर्ने भन्ने कुराहरू सिकेँ, एकदमै रमाइलो लाग्यो।
1: अनि भाइ, तपाईँले हिजो चाहिँ के गर्नुभयो, तपाईँहरूको हिजोदेखि सुरु भएको?
2: हजुर, हिजो हाम्रो केभिङ थियो, केभिङ पनि एकदमै रमाइलो भयो, मैले अहिलेसम्म गरेको थिएँ केभिङ पनि। अनि एकदमै भित्र फेरि एकदमै डर लाग्दो पनि थियो, सँगसँगै हामी धेरै साथीहरू गुरुजीहरू भएको इन्स्ट्रक्टरहरू भएको कारणले हामीले राम्रो गयो, रमाइलो भयो, धेरै मेमोरीहरू बनायो, फोटो खिच्यो, एकदमै रमाइलो भयो।
1: अब नेपालमा त यस्तो एक्सपिरियन्स त तपाईँले गर्नुभएको थिएन, अभियसली पोखरामा ट्राई त गरेँ भनेर भन्नुभयो, पोखरामा फेरि तालमा हो भाइ?
2: हजुर
1: हजुर। अनि तपाईँको सोफार तपाईँको यो रिक्रुट ट्रेनिङ जुन गइरहेछ फ्यु मन्थ भइसकेको छ, कस्तो कस्तो अनुभव भएको छ तपाईँको?
2: एकदमै मलाई रमाइलो भइरहेको छ, साथसाथै मलाई त्यस्तो अब प्रेसर फिल भएको छैन, किनभने सबै गुरुजीहरूले एकदमै माया, सँगसँगै आज उहाँहरूले एकदमै गाइडेन्स राम्रो गाइडेन्स दिइरहनु भएको छ। हामीलाई त्यस्तो अब आफ्नो नेपाल छोडेर टाढा गए जस्तो त्यस्तो महसुस भएको छैन, हरेक कुराहरू हामीले घर फ्यामिली जस्तै पाएको छौँ, र सँगसँगै ट्रेनिङ पनि राम्रो भइरहेको छ, धेरै कुराहरू नयाँ सिकिरहेका छौँ, भर्खर 2-3 महिना भयो, स्टिल धेरै कुराहरू सिक्न पाएको छ, पोजिटिभ छौँ र राम्रो हुन्छ भन्ने आशा छ।
1: अब अन्त्यमा घर परिवारलाई केही सन्देश छ भाइ?
2: घर परिवारलाई तपाईँको छोरो एकदम ह्याप्पी छ, केही चिन्ता गर्नु पर्दैन, एकदमै राम्रो फ्यामिली पाएको छ। थ्याङ्क यू,
1: थ्याङ्क यू भाइ। अब अर्को भाइसँग कुरा गर्छु। हेलो भाइ, नमस्ते।
3: नमस्ते दिदी।
1: भाइको शुभ नाम?
3: मेरो नाम चेतन रुचाले।
1: अनि भाइ, कस्तो भइरहेको छ त तपाईँको ओभरअल ट्रेनिङ छ भन्दा पहिला त्यो कुरा गरौँ।
3: ओभरअल ट्रेनिङहरू सबै राम्रो भइरहेको छ, अब राम्रो एक्सपिरियन्सहरू गरेको छौँ। अब हिजो हामीले अब एडभेन्चर ट्रेनिङ सुरु गऱ्यौँ, जसमा अब केभिङ थियो, अब आज चाहिँ अब यो के भन्छ कायाकिङ हजुर गऱ्यौँ, अब राम्रो एक्सपिरियन्स भयो, जसले यसले गर्दा हाम्रो अब पर्सनल डेभलपमेन्टहरू जस्तै करेज अब बढाउने भयो, अनि लिडरसिप स्किल्स टिमवर्कहरू एकदम बढाउने मद्दत गर्ने भयो।
1: अनि भाइ, अब यो कायाकिङको एक्सपिरियन्स तपाईँको पहिलो पटक हो कि नेपालमा पहिला पनि गर्ने मौका पाउनु भएको थियो यस्तो?
3: होइन, यो मेरो फर्स्ट टाइम एक्सपिरियन्स हो, जसमा मैले धेरै कुरा सिकेँ आज, रेस्क्यु गर्नेदेखि लिएर हामी गेम पनि राम्रो खेल्यौँ, अब राम्रो एक्सपिरियन्स भयो दिदी।
1: सिक्न कति गाह्रो हुँदो रहेछ अथवा सजिलो हुँदो रहेछ त?
3: हजुर, सुरुमा त एकदमै गाह्रो भयो, फर्स्ट टाइम गर्दा अब गाह्रो नै हुन्छ, अब सिक्दै सिक्दै गर्दा अलिअलि बुझ्दै गयौँ, अब अहिले चाहिँ अब अलिअलि एक्सपिरियन्स भयो दिदी।
1: जस अब चाहिँ तपाईँको अलिअलि भए पनि आत्मविश्वास बढ्यो, यदि यस्तो सिचुएसन परिहाल्नु भयो भने यु क्यान सर्भाइभ।
3: हजुर हजुर, एकदमै हजुर।
1: ल भाइ, थ्याङ्क यू सो मच। अनि तपाईँको अब बाँकी रहेको एडभेन्चर ट्रेनिङको विकको जति पनि छ एलिमेन्ट्सहरू राम्रोसँगले सम्पन्न गर्नुहोस्, मेरो शुभकामना हुनु पर्यो। अनि छुट्टिनुभन्दा अगाडि तपाईँको नेपालमा हुनुभएको आफ्नो घर परिवारलाई रेडियो मार्फत केही सन्देश दिन चाहनुहुन्छ?
3: हजुर, एकदमै माया छ, एकदमै सम्झिरहेको छु, अब चिन्ता नलिनु होला, म यहाँ एकदमै कुशल छु, त्यही भन्न चाहन्छु।
1: थ्याङ्क यू। हेलो भाइ, नमस्ते।
4: नमस्ते दिदी।
1: भाइको शुभ नाम?
4: मेरो नाम साम्यक लिङ्देन।
1: अनि भाइ, तपाईँको पनि अब तपाईँको नम्बरीहरूले भन्नुभयो जस्तै आजको यो जुन कायाकिङ सेसन छ राम्रै भयो होला, के सिक्नुभयो त?
4: हजुर, मेरो पनि यो कायाकिङ फर्स्ट एक्सपिरियन्स नै हो, र मैले चाहिँ यहाँनिर धेरै नयाँ कुराहरू सिकेँ, जस्तै प्याडलिङहरू मैले पहिले कहिले गरेको थिइनँ, र आफै सेल्फ रेस्क्यु कसरी गर्ने हो त्यो पनि सिक्यौँ। हाम्रो इन्स्ट्रक्टरहरूले राम्रो इन्स्ट्रक्ट गर्नुभयो हामीलाई, र गुरुजीले पनि राम्रो डाइरेक्सन दिनुभयो, र मैले धेरै नयाँ कुराहरू सिकेँ।
1: कतिचोटि क्याप्साइज हुनुभयो तपाईँ?
4: हजुर, म 3-4 लगभग भएँ।
1: अनि त्यो हुँदाखेरि कस्तो हुँदो रहेछ यसो हेर्दाखेरि? तपाईँहरूको जुन एउटा बोट छ होइन, यहाँ त खुट्टा सुट्टा सबै भित्र हाल्नु पर्ने रहेछ, हुन त तपाईँहरूले अब सेफ्टी गियरहरू त लाउनु भएको छ, त्यही पनि एउटा भनौँ न बिच लेकको बिचतिर जब क्याप्चर हुँदाखेरि चाहिँ नि त्यस्तो अलिकति डर लाग्ने अथवा अलिकति आँतिने त्यस्तो केही भयो भाइ?
4: त्यस्तो डर लाग्ने आँतिने त भएन, किनकि हामी सब सेफ र कन्ट्रोल इन्भाइरोमेन्टमा थियौँ, र हाम्रो इन्स्ट्रक्टरहरूले पनि सुरुमा डाइरेक्ट गरिसक्नु भयो थियो र त्यही अनुसार चाहिँ मैले फलो गरेँ र मलाई त्यस्तो डर चाहिँ लागेन. हजुर,
1: गुड भाइ, गुड. त्यसैको लागि तपाईँहरूको यो ट्रेनिङ हो होइन. अनि अब तपाईँको ओभरअल ट्रेनिङ अब कस्तो हुँदैछ? अब जुन रेक्टर ट्रेनिङ गर्दै हुनुहुन्छ, अझै पनि फ्यु मन्थ त बाँकी नै छ, आज उदी आइपुग्नु भयो, कस्तो रह्यो त? तपाईँले सोचे जस्तै भइरहेछ भाइ?
4: हजुर, यो रिक्रुट कम्पनी चाहिँ मलाई ट्रेनिङ चाहिँ अहिले सोचे जस्तै भइरहेछ, मैले एक्सपेक्ट गरेको जस्तो भइरहेछ. हाम्रो गुरुजीहरू राम्रो हुनुहुन्छ, हामीलाई राम्रो डाइरेक्सन दिइराख्नु भएको छ र हामीलाई जतिसम्म सक्दो राम्रो बनाउने र राम्रो एउटा सोल्जर बनाउने प्रयास गरिदिनु हुन्छ र हामी पनि उत्तिकै हाम्रो 100% एफोर्ट दिँदैछौँ र एज एक्सपेक्टेडै मेरो ट्रेनिङ प्रोग्रामहरू जाँदैछ.
1: ल भाइ, थ्याङ्क यू सो मच. तपाईँलाई पनि अब छुट्टी हुँदा अगाडि तपाईँको नेपालमा फ्यामिली हुनुहुन्छ होला, रेडियो सुन्दै हुनुहुन्छ भने उहाँहरूलाई पनि केही सन्देश छ कि?
4: मेरो नेपालमा भएको मम्मी बाबालाई चाहिँ म एकदम धेरै सम्झिरहेको छु र मेरो धेरै चिन्ता नगर्नुहोला, म यहाँनिर सबै राम्रै भइरहेछ मेरो ट्रेनिङहरू र धेरै आफ्नो मेरो बारेमा चिन्ता नलिनु र यति भन्न चाहन्छु म.
1: हेलो भाइ, नमस्ते.
5: नमस्ते दिदी.
1: भाइको शुभ नाम?
5: मेरो नाम चाहिँ प्रदीप राणा दिदी.
1: अनि प्रदीप भाइ, तपाईँको पनि अब एक्सपिरियन्स सेयर गर्नुहोस् हामीसँग. तपाईँको नम्बरहरूले त एकदमै रमाइलो भइरहेछ, ट्रेनिङ सोफार हुनुभएको छ. ओभरअल मिलिट्री ट्रेनिङ भनौँ न, रिक्रुट ट्रेनिङ कस्तो गइरहेछ?
5: हजुर दिदी, यो ओभरअल मिलिट्री अहिलेको मेरो रिक्रुट ट्रेनिङ चाहिँ एकदमै राम्रो भइरहेको छ. अब सुरुदेखि बेसिक ट्रेनिङ नै अब एभ्रिथिङ, एभ्री डे चाहिँ मेरो लर्निङ कुराहरू हो, सबै हरेक दिन नै सिक्न पाइराखेको छु. अनि यो अहिले चाहिँ हामीले एडभेन्चर ट्रेनिङ गर्ने पनि राम्रो अवसर दिनुभएको छ, स्पेसल्ली थ्याङ्क यू गोर्खा कम्पनी अनि ब्रिगेड अफ गोर्खासलाई धन्यवाद दिन चाहन्छु हामीलाई चाहिँ यो मौका दिनुभएको छ. अनि हामीले चाहिँ आफ्नो पर्सनल डेभलपमेन्ट पनि डेभलप गरिराखेका छौँ दिदी.
1: अनि भाइ, अब आजको स्पेसिफिकली यो कुरा गर्नुपर्दाखेरि यो कायाकिङको एक्सपिरियन्स कस्तो रह्यो, लेसन कस्तो रह्यो?
5: हजुर, यो कायाकिङ चाहिँ अब मेरो पनि फर्स्ट टाइम नै हो दिदी. मलाई चाहिँ एकदम राम्रो लाग्यो, अब बेसिक कुरादेखि सिकियो, त्यसपछि बेसिक अलिअलि राम्रो भएपछि चाहिँ हामीलाई चाहिँ रेस्क्यु गर्ने कुराहरू पनि सिकाउनु भयो, जुन कुराले चाहिँ अहिले चाहिँ कन्फिडेन्स छ अलिकति. म चाहिँ काइकिङमा केही भयो हाल्यो भने पनि केही गर्न सक्छु भन्ने चाहिँ कन्फिडेन्स बिल्डअप भएको छ दिदी.
1: अनि तपाईँले वाटर पोलो पनि खेल्दै हुनुहुन्थ्यो होइन आफ्नो ग्रुपसँग, कस्तो रमाइलो भयो भाइ, कस्तो भयो त्यो एक्सपिरियन्स?
5: हजुर, रमाइलो पनि भयो, अलिकति अब गोर्खाली भएपछि च्यालेन्ज गर्न पनि मन लागिहाल्छ. हजुर, रमाइलो भइहाल्यो त्यति.
1: हजुर, ल भाइ, तपाईँलाई पनि एकदमै बाँकी रहेको तपाईँको अब समय एडभेन्चर ट्रेनिङको, अब यो विक भर्खर सुरु भएको छ होइन, अल द भेरी बेस्ट. जे जस्तो तपाईँको बाँकी रहेको, घर परिवारमा केही सन्देश छ त?
5: हजुर, मेरो घर परिवारले सुन्दै हुनुहुन्छ भने चाहिँ मेरो चाहिँ अब अवस्था राम्रै छ, ट्रेनिङ राम्रै भइरहेको छ, आमा बुवा चिन्ता नगर्नु होला र मेरो बाँकी अझै ट्रेनिङ पनि राम्रो गर्नेछु, मैले चाहिँ राम्रोसँग पास गर्नेछु भन्ने आशा गर्दैछु. धन्यवाद,
1: थ्याङ्क यू भेरी मच भाइ, एन्ड अल द बेस्ट है त. हेलो भाइ, नमस्ते.
6: नमस्ते दिदी.
1: भाइको शुभ नाम?
6: मेरो दिवाङ राई दिदी.
1: अनि भाइ, तपाईँको पनि अब मैले यही सोध्न चाहेँ, तपाईँको नम्बरहरूले कति मजाले उहाँहरूको एक्सपिरियन्स सेयर गर्नुभयो होइन, तपाईँको पनि एक्सपिरियन्स सुनौ न त, सोफार कस्तो हुँदैछ?
6: हजुर दिदी, अहिले चाहिँ सोफार राम्रै भइरहेछ दिदी, अनि अब नयाँ ठाउँ, अब मैले अघि पनि भनिहालेँ, नयाँ मान्छे र नयाँ कुराहरू सिक्ने मौका पाइरहेछ दिदी. अनि सुरु आज हाम्रो काइकिङ थियो, सुरुमा चाहिँ मलाई अब विशेष आएको थिएन, तर हाम्रो इन्स्ट्रक्टरहरूले राम्रो इन्स्ट्रक्टर गरेर मैले सिकेँ, त्यसपछि चाहिँ सोफार म राम्रै गर्दै अहिले पनि सिकेँ दिदी, अनि अहिलेसम्म चाहिँ राम्रै भइरहेछ दिदी.
1: हजुर, र तपाईँले हिजो केबिङ गर्नु होला, तपाईँको नम्बर हेरेर जस्तै कस्तो भयो त्यो एक्सपिरियन्स सेयर गर्नुहोस् न.
6: हिजोको केबिङ चाहिँ अलिक दिदी रमाइलो भयो दिदी, जस्तै कि अब नयाँ अब जस्तै केबिङको हामीलाई खासै बारे थाहा थिएन विशेष गरी, अनि तर जब त्यो हामी टनलभित्र फिल्म छिर्यौँ त, त्यस बेला चाहिँ हामी चाहिँ म चाहिँ त्यहाँको अब जस्तै अँध्यारो पन्ध्र त्यो ढुङ्गाको बनावट देखेर एकदम अचम्म परेँ, तर पनि अनि त्यहाँ हामीलाई इन्स्ट्रक्टरहरूले सुनाउनु भयो यो ढुङ्गा कसरी बन्यो, केबिङ कसरी बन्यो, केप कसरी बन्यो भन्ने बारेमा, अनि त्यसको बारेमा पनि सुन्दै र अनि बुझ्दाखेरि राम्रै लाग्यो दिदी.
1: हजुर, र अब आज काकिङ, अब बाँकी के छ यो सप्ताहमा तपाईँहरू?
6: अब हाम्रो त्यसपछि दिदी अब दुई दिन चाहिँ पर्सनल डेभलपमेन्ट छ, अब जस्तै अब हामी म खासै पहिला बोल्नु सक्थिनँ दिदी अगाडि आएर, तर अब अहिले गोर्खा कम्पनीमा हाम्रो गुरुजीहरूले अगाडि लिएर कन्फिडेन्ट बनाउनु भएर अहिले यस्तै अब भोलि पनि त्यही कुरा छ, जस्तो अगाडि आएर बोल्ने यताउति सिकाउने भन्नुभएको छ दिदी लगभग, अनि त्यही कारणले गर्दा चाहिँ अहिले म मेरो कन्फिडेन्ट लेभल चाहिँ एकदम हाई भइरहेको छ दिदी.
1: होइन भाइ, तपाईँले बोल्न सक्दिनँ थिएँ भन्नुभयो, होइन होला, यति राम्रो बोलिराख्नु भएको छ त.
6: होइन दिदी, सुरु सुरुमा मलाई अब सुरुमा चाहिँ अलिक अप्ठ्यारै लाग्थ्यो दिदी, तर अहिले अब अगाडि गएर बोल्दा बोल्दा बानी भएर चाहिँ दिदी एकदम सजिलो लाग्न थालिरहेछ दिदी.
1: त्यो पनि पार्ट अफ ट्रेनिङ नै हो नि भाइ, होइन?
6: हजुर दिदी, यो पार्ट अफ ट्रेनिङले गर्दै हो दिदी, एकदम पर्सनल डेभलपमेन्ट चाहिँ हाम्रो राम्रो भइरहेछ दिदी.
1: ओके, गुड टु हियर द्याट भाइ. र अब अन्त्यमा तपाईँको पनि परिवारलाई नेपालमा केही सन्देश छ भने राखिदिनुहोस् न.
6: हजुर परिवारलाई चाहिँ मेरो त धेरै धेरै माया अनि सम्झना छ अनि म यहाँ आराम कुशलै छु र तपाईँहरू पनि आफ्नो म कामहरू मजाले गर्नु म पनि आफ्नो काम मजाले गरिरहेको छु भन्न चाहन्छु दिदी
1: थ्याङ्क यू भेरी मच भाइ अल द बेस्ट है त
6: हुन्छ दिदी थ्याङ्क यू दिदी

परराष्ट्र मन्त्री श्री शेख खनाल चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता एवं संवेदनशीलताप्रति रहिआएको प्रतिबद्धता दोहोऱ्याइएको पनि मन्त्रालयले उल्लेख गरेको छ। द्विपक्षीयबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण जस्ता विषयमा छलफल भएको थियो। भेटवार्ता पश्चात मन्त्री खनाल चिनिया विदेश मन्त्री वाङ येले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो। कञ्चनपुरमा बनिरहेको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको छ। एक वर्ष अघि सुरु भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म 12.85% भौतिक प्रगति भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो। उहाँका अनुसार बन्दरगाहमा भन्सार, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायत संरचना निर्माणको काम भइरहेको छ। अहिले बन्दरगाहमा टर्मिनल, भन्सार भवन र अन्य आवश्यक संरचना निर्माण भइरहेका छन्। तोकिएका अवधि 30 महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढिरहेको परियोजना निर्माण लागत भारतीय रुपियाँमा 2.37 अर्ब रहेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ। भारतीय चिया बोर्डले मे 1 लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसेस र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने व्यावहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा अवरोध पैदा भएको महासङ्घले जनाएको छ। नेपालको चिया क्षेत्र कृषि, उद्योग, निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्त्वपूर्ण र रणनीतिक रहेको उल्लेख गर्दै महासङ्घले तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार समक्ष माग गरेको छ। चिया क्षेत्रमा आश्रित किसान, मजदुर र उद्यमीको भविष्यसँग जोडिएको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी समाधान गर्न सरकारसँग माग गरिएको छ। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको छ। विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवैजनालाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। आदेशमा अग्रवालको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि भनिएको छ। भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको थियो। मुद्दाको सुनवाई गर्दै विशेष अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि सेवामा नफर्किएका प्राध्यापक कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। सार्वजनिक सूचना जारी गर्दै त्रिभुवनले अध्ययन विदा सकेपछि सेवामा नफर्केका र तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई सम्पर्क राख्न भनेको हो। तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा र नियमअनुसार कानुनी कारवाही गर्ने चेतावनी समेत दिएको छ। विश्वविद्यालयका अनुसार अध्ययन विदापछि काममा नफर्किएका 50 जना प्राध्यापकबाट 11.84 करोड फिर्ता गराइएको छ। कालीकोटका 3 स्थानीय तहमा दुर्लभ वन्यजन्तु रातो हाब्रे रेडपाण्डा भेटिएको छ। तिला गुफा, महाबै र शुभकावलीका गाउँपालिकामा रेडपाण्डा भेटिएको हुरान्डेक नेपालका कालीकोट

0: नेपाली समेत बोल्न नआउने भन्दै अङ्ग्रेजीमा बोल्ने र बिहे गरेर अमेरिका लैजाने भन्दै एक युवतीबाट पत्रलाई लिएको खुलेको छ। प्रिन्स तामाङ नाम गरेका व्यक्तिले आफ्नो बहिनीसँग बोल्नु भन्दै सरगम तामाङ नाम गरेका व्यक्तिसँग समेत कुराकानी गराएका थिए। एकजना रसियाली युद्ध विज्ञले रसियाको अर्को निशाना बेलायत बन्ने चेतावनी दिएका छन्। क्षेपस्त्र आक्रमणबाट जोगिएका र युक्रेन युद्धको अग्रमोर्चामा 3 वर्ष खटिएकी एलिजाबेथ ब्लकले अझै पनि बेलायतले चुनौती बुझ्न नसकेको टिप्पणी गर्नुभएको हो। बिएपीएस संवाददाता रोजी ल्यान्डरसँग कुरा गर्दै युद्ध विज्ञ ब्लक:
1: Just weeks after Russia's full-scale invasion of Ukraine, Elizabeth Bullock drove into a country under attack.
2: In the early days, it was just fear. There was so much fear. I remember crossing the border for the first time in Ukraine.
3: Yo, BFBS, Gorkha Radio Home.

0: हजुर, मिलन नेहरले गाउनुभएको यो मिठो गीत थर्ड आवरको पहिलो ओपनिङ सङ्गको रूपमा तपाईँले सुन्दै हुनुहुन्थ्यो। मिलन लामाले गाउनुभएको, मिलन नेहरले मिलन लामा बनाएछु। हाम्रो कैलाश भाइ हुनुहुन्छ ननिटनमा, उहाँको लागि राखिदिएको थिएँ। आशा छ भाइले सुन्ने पक्का पनि मौका पाउनुभयो होला। 6:09 गइसकेको छ। आजको अन्तिम कार्यक्रम टिपन टापन म अनि हाम्रो रूपा दिदीको साथमा सुन्न सक्नुहुन्छ। र भोलि चाहिँ, अब आज 17 जुन हो, भोलि चाहिँ 18 जुन, र आज चाहिँ नेपाल कपको सेमी फाइनल भइसकेको छ स्यान्डर्समा, र भोलि चाहिँ विग्रव गोर्खास को चाहिँ इन्टर युनिट गल्फ च्याम्पियनसिप हुँदैछ बेजिङ स्ट्रोकमा, र त्यहाँबाट रेकर्ड गरेको कुराहरू पछि तपाईँहरूको सेवा हामी प्रस्तुत गर्नेछौँ। फोटोहरूको लागि चाहिँ तपाईँले यसो बिएफ स्पेसमा भिजिट गर्दै रहनु होला है। त भोलि म पनि त्यतातिर जाँदैछु। 12 बजी चाहिँ टी अफ छ भन्दै हुनुहुन्थ्यो, तर अलिकति त टाइमहरू तलमाथि हुन सक्दछ। हजुर, हाम्रो ललित साहब र सती दिदीको टेक्स्ट पढेर सुनाउँछु, त्यसपछि हाम्रो चाहिँ समष्टि तुलाचन दिदीको पनि एउटा भोइस म्यासेज छ, त्यो पहिले प्ले गर्नेछु, र त्यसपछि पनि उहाँले अनुरोध गर्नुभएको गीत सुन्नेछु है। त हाम्रो नूतन ज्यूको पनि गीतको लिङ्क यहाँ आएको छ, अनि चण्डिका बहिनी हुनुहुन्छ र उहाँको पनि गीत सुनाउन बाँकी नै छ है। त हाम्रो ललित साहब र सती दिदी लेख्नुहुन्छ, डियर भाइ नमस्कार भन्नुभएको छ, हजुरलाई पनि नमस्कार। हामी पनि हजुरको मिठो प्रस्तुति सुनेर अत्यन्तै आनन्दित भएका छौँ। थ्याङ्क यू साहब अनि दिदी, कार्यक्रम साँच्चै नै रमाइलो भइरहेको छ। तपाईँको लोकप्रिय कार्यक्रममा एउटा सानो कोसेली लिएर आएका छौँ र स्थान दिनु हुनेछ भन्ने आशा राखेका छौँ। स्थान नदिने त कुरै भएन, तपाईँ जस्तै एकदमै भ्यालुड हाम्रो चाहिँ लिसनर्सहरू हुनुहुन्छ, तपाईँलाई नदिने त कुरै भएन भाइ। हामी पुरानो पुस्तादेखि लिएर जेन्जी पुस्ताको सबै वर्गले बिएबेस गोर्खा रेडियोबाट निरन्तर मनोरञ्जन लिइरहेका कुरा श्रोताहरूको सक्रिय सहभागिताले स्पष्ट पारेको छ। अझ भन्नुपर्दा प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने असङ्ख्य श्रोताहरूको माया र विश्वासले बिएफएस गोर्खा रेडियोको यात्रा अर्थपूर्ण, प्रेरणादायी र असफल बनेको छ भन्दा फरक नपर्ला जस्तो लाग्छ। सही कुरा हो साहब, थ्याङ्क यू भेरी मच। र तपाईँहरू जस्तो एकदमै पोजिटिभ चाहिँ एकदमै सकारात्मक सोच भएको श्रोताहरू कम्ती मात्रामै हुनुहुन्छ होला, हुन्न भन्नेको कुरा त होइन, तर तपाईँहरू प्रत्यक्ष रूपमा आएर सहभागिता जनाउनु हुनुहुन्छ अनि यस्तो इन्करेज गर्नुहुन्छ, त्यो गर्दा चाहिँ अझै अझै केही गरौँ भन्ने चाहिँ त्यो प्रोत्साहन मिल्दो रहेछ। हाम्रो प्यासिभ लिसनर्सहरू पनि थुप्रै हुनुहुन्छ होइन, अनि एक्टिभ हाम्रो श्रोताहरू पनि थुप्रै हुनुहुन्छ। यसै रेडियोको माध्यमबाट भौतिक रूपमा भेट हुन नपाए पनि हामीले आत्मीयता र सद्भावको साथ धेरै साथीहरू बनाउन सफल भएका छौँ। साथै प्रत्यक्ष रूपमा भेट भएका साथीहरूसँगको माया, सद्भाव र सम्बन्ध अझ मजबुत र गहिरो बन्दै गएको छ। यो रेडियोले हामीलाई एक अर्कासँग जोड्ने सुन्दर पुलको काम गरेको छ भन्नेमा दुईमत छैन भन्ने विश्वास लिएका छौँ। साहब डेफिनेटली हो, तपाईँहरू अब कार्यक्रमतिर जानुहुन्छ र कार्यक्रमतिर जाँदा पक्का पनि तपाईँहरूको तारिफ गर्नुहुन्छ होला, तपाईँको चाहिँ टेक्स्ट सुनेको थियो भनेर, यसरी तपाईँहरूले एकदमै राम्रो कुराहरू लेख्नुहुन्छ भनेर सायद तपाईँलाई पनि धेरैले भन्नुभएको होला, अनि जस त्यो सुन्दा अब हामीलाई पनि खुसी लाग्छ। साहब र दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु है। त र तपाईँ लगायत तपाईँको सम्पूर्ण टिमले सबै वर्गका चाहिँ वर्गलाई समेटेर माया, ज्ञान, मनोरञ्जन र सकारात्मक ऊर्जा प्रदान गर्दै सबैको दैनिकलाई सहज र रमाइलो बनाइदिनु भएकोमा शब्दले वर्णन गर्न नसक्ने कृतज्ञता व्यक्त गर्दछौँ। वाउ, योभन्दा ठुलो चाहिँ अब यो त मिलियन डलर्सले किन नसक्ने चाहिँ तपाईँले हामीलाई यस्तो प्रोत्साहन दिनुभएको छ। थ्याङ्क यू भेरी मच साहब अनि दिदीलाई। तपाईँको प्रोत्साहन सेवा सुन्दै गर्दा साथीभाइसँग भलाकुसारी चाहिँ आत्मीय अनुभूति गर्छौँ र साहब थ्याङ्क यू। तपाईँका कहिलेकाहीँ त हामी कुनै रङ्गमा चाहिँ बसेर प्रत्यक्ष कार्यक्रम गरेका छौँ जस्तो लाग्छ। साहब थ्याङ्क यू भेरी मच। र दिदीलाई पनि हाम्रो विगतका सम्झनाहरू पनि फेरि ताजा बनाइदिन्छ। भविष्यमा पनि यो रेडियोले यस्तै सफलता र उचाइ हासिल गर्दै निरन्तर अघि बढिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। यसमा म पनि जोडेँ, अब यो बिएबेसँग काम गरियो अनि ब्रिगेड अफ गोर्खासमा काम गरियो, पहिला ब्रिगेड अफ गोर्खासले गर्दा यहाँ आयो, त्यसले गर्दा चाहिँ यो ब्रिगेड अफ गोर्खा छ, यो रेडियो चाहिँ अब हामी त यहाँ चाहिँ क्षणिक समय रहन्छौँ, कति वर्ष रहन्छौँ, त्यसपछि फेरि हामी छोडेर जान्छौँ, नयाँ पुस्ता हुन्छ, र यो रेडियो चाहिँ यसरी नै चाहिँ भइरहोस्, हामी पनि यसरी नै भइरहोस्, बढ्दै जाओस् भन्न चाहन्छौँ, ताकि हामी पेन्सन गएर पनि यस यो हाम्रो रेडियो र हाम्रो वीरताका हाम्रो भाइहरूले राम्रो गर्नुभएको छ ब्रिगेड अफ गोर्खासमा र ग्रोइङ भइरहेको छ भन्ने चाहिँ त्यो सुन्न पाउनु अनि त्यो गर्व लाग्छ हामीलाई होइन भाइ। अन्तमा हामी लाहुरे परिवेशमा हुर्केको मान्छे जे अनुभूति गर्यो त्यही सरल रूपमा लेखेको हो, कुनै बढाइ चढाइ होइन र हाम्रो साँचो भावना हो। पुनः तपाईँ लगायत बेबेसका सम्पूर्ण टिमप्रति हामीहरू हृदयदेखि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। हस् त सबैको पल सुख रहोस्। धन्यवाद ललित साथी भनेर लेख्नु भएको छ दाई साहब, र दिदीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यस्तै ऊर्जा हामीलाई प्रदान गरिराख्नु होला, हामी यही नै आशा गर्छौँ, अपेक्षा गर्छौँ। थ्याङ्क यू भेरी मच। अब भने हाम्रो समष्टि तुलाचन दिदीको म्यासेज सुनाउन चाहन्छु, र साँच्चै अन्जना बहिनीले पनि धेरै दिनबाद सम्झिनु भयो र उहाँले आफ्नो म्यासेजमा के भन्नुहुन्छ त यो म्यासेज म पढेर सुनाउन चाहन्छु। हुन त अन्जना बहिनी अहिले सुतिसक्नु भयो कि सुन्नु भएको छ थाहा भएन, र दिदीको म्यासेज।
1: हेलो योग भाइ, नमस्ते। म समष्टि दिदी कोलचेस्टरबाट तपाईँको प्रोग्राम सुन्दैछु, सधैँ सुनिरहन्छु। यति मात्र फरक हो कि कहिले म आफ्नो उपस्थिति जनाउँछु, कहिले चाहिँ साइलेन्टली नै लिसनर भएर नै बस्छु। भर्खरै तपाईँले अन्जना बहिनीको मिठो सन्देशहरू सुनाउनु भयो, अनि तपाईँले बिएफबिएसबाट उहाँको अनुपस्थितिमा कस्तो भयो भन्ने कुरा पनि बताउनु भयो। त्यस कारणले मलाई त ला भाइले मलाई पनि दिदी कहाँ हराउनु भयो भनेर भन्नुहुन्छ कि भनेर मैले तुरुन्तै मेसेज पठाइहालेँ। मेसेज नपठाउँदैमा यो होइन कि मैले तपाईँलाई बिर्सेको छु अथवा बिएफबिएसलाई बिर्सेकी छु, त्यो त कदापि हुन सक्दैन। हामीले उपस्थिति नजनाए पनि तपाईँको बिएफबिएस बिहानदेखि बेलुकीसम्म भ्याएसम्म सधैँ गुन्जी नै रहन्छ है। त्यो चाहिँ एकदमै विश्वासका साथ दिदीले सुनेछ भनेर चाहिँ सम्झिनु होला। समटाइम्स नसुन्नेको चाहिँ आफ्नै कारणवशहरू हुन सक्लान्। अहिले पनि म खानाहरू पकाउँदै तपाईँको मिठो मिठो कुराहरू सुन्दै बिएफबिएस सुनिरहेको छु। अहिले त यति साह्रै भयो कि मैले मेसेज नपठाएको देखेर मेरो बुढोले तपाईँको प्रोग्राममा आए कि के हो तिमीले त आजकल केही मेसेज पठाउँदैन, कहिले पो बोलेको बोले गर्छ, कहिले चाहिँ केही पठाउँदैन, पठाउन भनेर पनि भन्नुभएको थियो कि उहाँले। सो मेरो मिठो सम्झना तपाईँहरू सबैजनालाई अनि बिएफबिएसको सम्पूर्ण अन एयरबाट चिन्नुभएको मेरो साथी भाइ माया गर्ने मायालुहरूलाई है त, अनि अन्जना बहिनीलाई मैले सधैँ फेसबुकको मार्फत देखिराख्छु, यति साह्रै एक्टिभ हुनुहुन्छ। मैले उहाँलाई भन्न पनि भनेको थिएँ, ए बाबा कहिले त अलिकति रेस्ट पनि गर न हो, कति जोस जाँगर आएको, एकछिन नन स्टप दौडेको दौडे नै हुनुहुन्छ कि उहाँ पनि। सो सी इज अलवेज अन्जना, एकदमै ब्राइट एन्ड साइनिङ मेरो बहिनी। तिमीलाई पनि धेरै धेरै मिठो माया अनि सम्झना है यो बिएफबिएसको मार्फत। यति भन्दै मलाई एउटा आज गीत सुनाइदिनुहोस् न भ्यायो भने, एक प्यारका नगमा हे भन्ने थुप्रै सिङ्गरले गाउनु भएको छ, विच एभर अभाइलेबल त्यो सुनाइदिनुहोस् ल योग भाइ। धेरै सम्झना तपाईँलाई मायासहित समष्टि दिदीको। स्टे ह्याप्पी हेल्थी एन्ड वाइज। थ्याङ्क यू बाई।
0: वा, व्हाट अ लवली मेसेज दिदी, थ्याङ्क यू भेरी मच। एकदमै खुसी लाग्यो, आज चाहिँ पक्का एकदमै मलाई पनि जाँगर चलिरहेको छ प्रोग्राम गरे जस्तो त्यो फिल, त्यो भाइब्स आएको छ। हाम्रो अन्जना बहिनी, हाम्रो ललित साहब, सती दिदी र तपाईँले त्यो भाइब्स दिनुभएको छ, गर्दा आइ एम भेरी ह्याप्पी टुडे। थ्याङ्क यू भेरी मच। र दिदीको गीत सायद यो हो कि होइन, सही परेको परेन, गल्ती परेमा माफी पाऊँ है हजुर। दिदी थ्याङ्क यू भेरी मच।

मिठो गीत सुन्दै हुनुहुन्छ, त्यसपछि एउटा प्रोमो ब्रेक यो गीत पछि, अनि हाम्रो चाहिँ चण्डिका राईज्यू हुनुहुन्छ बुलफोर्डमा र उहाँले अनुरोध गर्नुभएको गीत सुन्नेछौँ, अनि टिपन्टा पनि सुन्नेछौँ है। त हाम्रो चाहिँ नूतन भूषालज्यूले आज टिटी छ कि छैन भनेर जिज्ञासा राख्नु भएको छ, आउँदैछ है हजुर।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर, ब्युटिफुल गीत. यो गीत तपाईँले सुनिराख्नु भएको छ एलिना चौहानले गाउनु भएको, र हाम्रो चन्डिका राईज्यूलाई धेरै धेरै धन्यवाद. यो गीतपछि कार्यक्रम टिपन टापन हुनेछ एलिना चौहान र साथीहरूले भनौँ न.

0: हजुर ब्युटिफुल गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो, पक्का पनि तपाईँहरूले इन्जोय गर्नुभयो होला। अहिले 6 बजेर चाहिँ 27 मिनट गएको छ हाम्रो स्टुडियोको घडीमा, अब केही बेलामै तपाईँहरूले टिपन टापन सुन्न चाहिँ सक्नुहुनेछ। र अघि हाम्रो समष्टि तुलाचन्द दिदीको हामीले भोइस म्यासेज पनि सुन्यौँ, त्यसपछि उहाँको गीत पनि हामीले सुन्यौँ, र त्यो चाहिँ सुनेपछि दिदीले लेख्नु भएको छ कोलचेस्टरबाट, उहाँ चाहिँ कोलचेस्टरवासी हुनुहुन्छ। थ्याङ्क यू योग भाइ, वी आर रियली ब्लेस टु ह्याभ बिएबिएस इन आवर डे टु डे लाइफ। बिएबिएस एउटा शीतल चौतारी हो एन्ड ओएमजी आई कान्ट एक्सप्लेन हाउ गुड आवर लिस ललित दाई र सती दिदी भन्नुभएको छ, ललिसात सती दिदी ललित कपाल भन्नुभएको छ। आई एम बिग फ्यान अफ देयर राइटिङ, किप राइटिङ दाई एन्ड दिदी, एन्ड थ्याङ्क यू फर प्लेइङ माई सङ भाइ भन्नुभएको छ। दिदी धेरै धेरै धन्यवाद, पर्टिकुलरली हाम्रो चाहिँ ललित साहब र सती दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहनु भएको छ। उहाँले जुन तरिकाले लेख्नुहुन्छ, जो एउटा पोजिटिभ कुराहरू लेख्नुहुन्छ अनि लभली राइटिङको चाहिँ उहाँले एप्रिसिएट गर्नु भएको छ। र साहबलाई पनि तपाईँको म्यासेज हुबहु मैले फरवर्ड गरेको छु, आशा छ साहब र दिदीले सुन्दै हुनुहुन्छ होला अनि हेर्नु पनि हुन्छ होला। हजुर, यति भन्दै अब हामी टिपन टापनतर्फ लागौँ, त्यसपछि हाम्रो समष्टि तुलाचन्दज्यूले चाहिँ एउटा गीत मगाउनु भएको छ हिन्दी गीत, त्यो गीत हामी सुन्नेछौँ है त। हजुर नमस्ते, साप्ताहिक कार्यक्रम टिपन टापनबाट म योगराज राईको यो कार्यक्रमको साथमा आज उपस्थित भएका छौँ म अनि दिदी रूपा राणा। यहाँ सबैलाई नमस्कार, अनि रूपा दिदीलाई पनि नमस्कार है त।
1: नमस्कार भाइ, साथै सम्पूर्ण श्रोताहरूमा पनि नमस्कार, म रूपा राणाको।
0: हजुर दिदी, वर्ल्ड कप त सुरु भयो, कतिको हेर्दै हुनुहुन्छ?
1: सही कुरा, वर्ल्ड कप त हेरिरहेको छु, एकदमै राम्रो गरिरहेका छन् एसियनहरूले पनि अनि अरू कन्ट्रीले पनि एकदमै के अब नजर अन्दाज गरेका कतिपय कन्ट्रीहरू छन्, अब सजिलै अर्को अपोनेन्टले जित्छ भन्नेहरू, त्यो पनि अहिले राम्रो भइरहेको छ यो सुरुको स्टेजहरूमा।
0: कसले जित्ला त केही प्रेडिक्सन छ? हुन त अलिक टु अर्ली होइन?
1: हजुर, यो चाहिँ न्युट्रल नै बस्यो भने ठिकै हुन्छ होला भाइ, भनिन्छ नि फुटबलको आँखा हुँदैन होइन, त्यस कारण अब जसले जिते पनि एउटा टिमले त जित्छ अवश्य, तर अलि क्वार्टर फाइनल अझ सेमी फाइनलतिर आउँदा अझ मजा आउँछ।
0: हजुर, श्रोताले पनि हेर्दै हुनुहुन्छ होला तपाईँको प्रिडिक्सन कुन छ, एनिवे अब पछि नकआउट फेज भयो भने अलिकति थाहा हुन्छ होला। ल त दिदी, सदा चाहिँ अब कार्यक्रमलाई अगाडि बढाउँ है त।
1: अवश्य।
0: हजुर, रातोपाटी.com आजको सबै सामग्री अहिले लिएका छौँ। गर्मीमा तातो कफी पिउनुको चाहिँ फाइदाहरू के रहेछन् त्यस सम्बन्धी कुराकानी गर्नेछौँ पहिलोमा, अनि प्रोटिन कमी छ भने चनासँग के खाने कुरा खाँदा चाहिँ राम्रो हुँदो रहेछ त्यो पनि आजको अर्को विषय हुनेछ, भने चियासँग खानै नहुने कुराहरूको बारेमा पनि हामी चर्चा गर्नेछौँ, अनि एयर फ्रायर प्रायः सबैले तपाईँले प्रयोग गर्नुहुन्छ होला घरमा, र यो प्रयोग गर्दा कस्तो हुँदो रहेछ त्यस सम्बन्धी चर्चा गर्नेछौँ, भने कति दिनमा सफा गर्नुपर्छ त फ्रिज त्यस सम्बन्धी पनि अर्को विषय हुनेछ। ल दिदी, अब गर्मी तातो कफीको रहेछ कुरा।
1: गर्मी मौसममा तातो कफी पिउनु पनि स्वास्थ्यको लागि लाभदायक हुन सक्ने विज्ञहरू बताउँछन्। धेरैले त गर्मीमा तातो कफी पिउँदा शरीर झन तातो हुन्छ भन्ने लागे पनि सही अवस्थामा यसले शरीरलाई चिसो महसुस गराउन मद्दत गर्छ। विज्ञहरूका अनुसार तातो पिय पदार्थ सेवन गर्दा शरीरका रक्त नलीहरू फराकिलो हुँदै जान्छ,
0: यसले छालासम्म रक्त सञ्चार बढाउँछ र शरीरभित्रको ताप बाहिर निस्कन सहयोग पुग्दछ। साथै तातो कफी पिएपछि हल्का पसिना आउँछ, पसिना सुक्दै बाष्पीकरण हुँदा शरीरले स्वाभाविक रूपमा चिसोपन महसुस गर्दछ। ओटावा विश्वविद्यालयको एउटा अध्ययन अनुसार तातो कफीको यस्तो प्रभाव वातावरणले पसिनालाई सजिलै सुक्न मद्दत गर्ने बेलामा मात्रै प्रभावकारी हुन्छ।
1: मौसम अत्याधिक गर्मी छ भने पसिना छिट्टै सुक्दैन र शरीरलाई राहत मिल्नुको सट्टा अझ बढी गर्मी महसुस हुन सक्छ, त्यसैले तातो कफीको लाभ मौसम र शरीरको अवस्थामाथि निर्भर हुन्छ। सुक्खा मौसममा तातो कफी बढी उपयोगी हुन सक्छ भने अत्याधिक गर्मी भएको अवस्थामा सावधानी अपनाउनु पर्ने उपयुक्त त छँदैछ। कफी पिउने समयमा पनि महत्त्वपूर्ण मानिने ताजा बनाइएको तातो कफीमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ र स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ।
0: कफी खाली पेटमा पिउनुभन्दा बिहानको खाजा खाइसकेपछि वा केही समयपछि सेवन गर्नु राम्रो मानिन्छ, यसले अम्लपित्त तथा तनावसँग सम्बन्धित हर्मोनको प्रभाव कम गर्न सहयोग पुर्याउन सक्दछ। गर्मी मौसममा कफी सीमित मात्रामा सेवन गर्नु राम्रो हुन्छ, दिनभरमा 1-2 कप कफी पर्याप्त मानिन्छ, साथै शरीरमा पानीको कमी हुन नदिन प्रशस्त पानी पिउनु र सन्तुलित जीवनशैली अपनाउनु पनि उत्तिकै आवश्यक हुन्छ। हजुर, पहिलो विषय तपाईँले सुन्दै हुनुहुन्थ्यो। पहिला पहिला हामी यो अफगानिस्तानतिर इराकतिर त्यहाँ जाँदा के दिदी गुरुजीहरूले कफी पिउनुपर्छ, गर्मी हुन्छ नि त्यतातिर, अनि किन तातो कफी पिउने भन्दा चाहिँ यो बाहिरको र भित्रको टेम्परेचर मिलाउनको लागि कफी पिउँदा राम्रै हुन्छ भन्ने गर्नुहुन्थ्यो कि उहाँहरूले।
1: सही कुरा। र पहिले पहिलेका योगीहरू भनिन्छ नि, ऋषि मुनिहरू, उनीहरूले पनि गर्मीमा अत्याधिक मात्रामा आगो ताप्ने के त्यस्तो अब, तर जाडोमा चाहिँ फेरि चिसोमा बसेको त्यस्तो पनि देखिन्थ्यो कि, त्यस्तो पनि कसरी शरीरलाई ब्यालेन्स हुन्छ भन्दा अब उहाँहरूले फिल गर्ने कुरा हो नि
0: है। ओके, ल दिदी प्रोटिनको कुरा गरौँ।
1: ओके आउनुहोस्, अब प्रोटिनको कमी छ भने चनासँग खानुहोस्। प्रोटिनले शरीरको मांसपेशीलाई बलियो बनाउँछ र मरमत गर्छ। यसबाट दिनभर शरीरले ऊर्जा पाउँछ। प्रोटिनको आवश्यकतामा पूरा गर्न कैयौँ मांसाहारी र शाकाहारी खानाहरू खान सकिन्छ। र शाकाहारी हुनुहुन्छ भने पनि तपाईँको लागि कालो चना प्रोटिनको राम्रो स्रोत बन्न सक्छ। तर यसको लागि तपाईँले चनाको साथमा अन्य उच्च प्रोटिन युक्त खाना पनि खान सक्नुहुन्छ।
0: कालो चना वनस्पति प्रोटिनले भरिपूर्ण हुन्छ। यसमा फलाम, फाइबर, फोलेट, पोटासियम, क्याल्सियम र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ। कालो चनाको नियमित सेवनले मांसपेशीहरूलाई बलियो बनाउँछ र मरमत गर्दछ। फलामले रक्त अल्पता कम गर्न पनि मदत गर्दछ। प्रोटिनको कमी भएकाहरूले चनालाई अन्य प्रोटिन युक्त खानेकुराहरूसँग मिसाएर खान सकिन्छ।
1: कालो चना आफै पनि अत्याधिक पौष्टिक र शक्तिशाली अनाज हो। यसको पोषण मूल्य र शक्ति बढाउन अन्य प्रोटिन युक्त खानासँग मिसाउन सकिन्छ। र अतिरिक्त प्रोटिन चाहिन्छ भने पनि आफ्नो शक्ति बढाउनको लागि तपाईँहरूले कालो चना अन्य खानासँग मिसाउन सक्नुहुन्छ।
0: टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्ट अनुसार अतिरिक्त प्रोटिनको लागि पनिरलाई कालो चनासँग मिसाएर खान सकिन्छ। माछा मासु नखाने र उच्च प्रोटिनको आवश्यकता भएकाहरूको लागि यो संयोजन उत्तम हुन सक्दछ। पनिरलाई मिचेर वा काटेर भुटेको वा उमालेको कालो चनामा गोलभेडा, प्याज, खुर्सानी, कागतीको रस र नुन हालेर खान सकिन्छ।
1: कालो चना दहीसँग पनि खान सकिन्छ। प्राय गरेर दिनको समयमा खानु राम्रो मानिन्छ। दहीमा प्रोबायोटिक्स हुन्छ र पाचनमा मद्दत गर्छ। कहिलेकाहीँ दाल, सिमी वा सम्पूर्ण अन्न पचाउन गाह्रो भएको अवस्थामा पनि एक बोल कालो चनाको चाटमा दही राखेर खान सकिन्छ। यी दुईलाई एकसाथ खाँदा भरपूर मात्रामा प्रोटिन र क्याल्सियम पाइन्छ।
0: तपाईँ उमालेको वा भिजाइएको कालो चनामा अन्य अङ्कुरित अन्नहरू पनि थप्न सक्नुहुन्छ। यो पनि अत्याधिक पौष्टिक संयोजन हो। तिनीहरूलाई सलाद वा चाटको रूपमा खाँदा प्रशस्त प्रोटिन र फलाम प्राप्त हुन्छ। अङ्कुरित मुखको दाल कालो चनासँग खानु राम्रो हुन्छ। यो एक अत्याधिक पौष्टिक र स्वास्थ्य संयोजन हो।
1: कालो चनासँग अन्डा पनि खान सकिन्छ। यी दुईलाई एकसाथ खानु अलि अनौठो पनि लाग्न सक्छ, तर यो एक धेरै स्वस्थ र पौष्टिक संयोजन पनि हो। कालो चना जस्तै अन्डामा पनि प्रोटिन प्रशस्त मात्रामा पाइन्छ। कालो चनाको स्यालड बनाउनुहोस् र त्यसमा उमालेको अन्डालाई काटेर राख्नुहोस्। तपाईँको शरीरले प्रोटिनको दोब्बर मात्रामा प्राप्त गर्छ।
0: प्रोटिनको गम्भीर कमी भएकाहरूले स्वस्थ र पौष्टिक ब्रेकफास्टको लागि कालो चनामा क्विनोवा मिसाएर खान सक्छन् र अन्य अन्नहरूभन्दा क्विनोवामा प्रोटिनको मात्रा बढी हुन्छ। यी दुईमा तपाईँ प्याज, गोलभेडा, हरियो खुर्सानी, कागती र नुन थपेर सलाद बनाउन पनि सकिन्छ।
1: चना मासु नखानेहरूको लागि पनि वनस्पति प्रोटिनको लागि एक उत्कृष्ट संयोजन हो। कालो चनामा बदाम मिसाएर खाँदा तपाईँले प्रोटिन र स्वस्थ बोसो पनि प्राप्त गर्न सक्नुहुन्छ, अथवा फ्याट। दुवैले लामो समयसम्म पेट भर्न पर्याप्त हुन्छ। भुटेको बदामलाई मसलादार कालो चनासँग मिसाएर खानुहोस्। यो एउटा स्मार्ट र स्वस्थ विकल्प बन्न सक्छ।
0: अब कालो चनाको फाइदाको बारेमा, दिनभरि शरीरलाई ऊर्जावान राख्दछ, शरीरलाई मांसपेशीहरू बनाउँछ र मरमत गर्दछ। फाइबरको मात्राको कारणले कब्जियतबाट राहत दिन्छ र स्वस्थ पाचन प्रणाली कायम राख्दछ। आइरनको कमी छ भने कालो चना खाँदा यो कमीलाई हटाउन सकिन्छ।
1: कालो चना हड्डी र दाँत बलियो बनाउन पनि मद्दत गर्छ। फाइबरले पेटलाई लामो समयसम्म भरिएको जस्तो महसुस हुन्छ र तौल नियन्त्रण गर्न मद्दत गर्छ। कालो चना खाएपछि रगतमा चिनीको मात्रा छिटो बढ्दैन। यो मधुमेहको लागि पनि उत्कृष्ट हुन सक्छ।
0: हजुर, कालो चनाको कुरा तपाईँले सुन्दै हुनुहुन्थ्यो। अबीचमा यो दुईटा गीता सुनौ र त्यसपछि प्रोटिनको कमी के छ त कार्यक्रम टिपन टापनमा अर्को विषय हामी प्रस्तुत गर्नेछौ।
2: यो BFBS गोर्खा रेडियो हो।
3: आईना देख के बोले ये संवरने वाले अब तो बेमौत मरेंगे मेरे मरने वाले।

0: रेडियो BFBS गोरखा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर BSD हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFBS गोरखा रेडियो।

0: हजुर, थुप्तेन भुटिया गाउँदै हुनुहुन्थ्यो कर्णप्रिय गीत, अलिकति छोटाएँ, 6:47 गइसकेको छ। अहिले चाहिँ वर्ल्ड कप 2026 ग्रुप केको चाहिँ पोर्चुगल भर्सेस कङ्गो डिआर भइरहेको छ। त्यसमा पोर्चुगलको एक अनि कङ्गो डिआरको शून्य रहेको छ। लेटर दिस इभिनिङ ग्रुप एलमा चाहिँ इङ्ल्यान्ड भर्सेस क्रोएसिया खेल्दै हुनुहुन्छ, 9 किकअप छ है। भन्दै अब लागौँ कार्यक्रम टिपन टापनको दोस्रो पार्टतर्फ। हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ, टिपन टापन सुन्दै हुनुहुन्छ, म अनि दिदी रूपा राणाको साथमा यो कार्यक्रममा चाहिँ हेल्थ रिलेटेड विषयवस्तुहरूलाई सुन्दै आउनु भएको छ। प्रत्येक बुधबार बेलुकी 6:28 जाँदा दुईवटा पार्ट्समा, अनि बिहान आइतबार चाहिँ प्रत्येक हप्ता 8:28 जाँदा दुईवटा पार्टमा सुन्दै आउनु भएको छ। ल दिदी, प्रोटिनको कमी रहेछ, अब यसैबाट सुरु गरौँ है त।
1: हजुर,
0: चियासँग गलत खाना खाँदा पाचन सम्बन्धी समस्याहरू बढाउन सक्दछ र तपाईँको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्दछ। चियामा क्याफिन, ट्यानिन र पोलिफेनोल जस्ता यौगिकहरू हुन्छन् जसले शरीरमा विभिन्न प्रभाव पार्दछन्। यसले निश्चित पोषक तत्त्वहरूको अवशोषणलाई असर गर्न सक्दछ।
1: र केही खानाहरूसँग मिलाउँदा भने ग्यास, एसिडिटी र भारीपन जस्तो पेटमा समस्याहरू हुन सक्छ। र चियासँग वा तुरुन्तै पछि धेरै मसलादार वा तिखा भनौँ न पिरो अमिलो खानाहरू खाँदा पनि छाती जलन बढ्न सक्छ। लसुन, हरियो खुर्सानी, प्याज र मसलामा पाइने सक्रिय तत्त्वहरूले ग्यास्ट्रिक एसिड उत्पादन बढाउन सक्छ र चियामा रहेको क्याफिनले पनि यो प्रभावलाई अझ बढाउन सक्छ, यसैले एसिडिटी र अपच निम्त्याउन सक्छ।
0: कागती र चिया सबैको लागि राम्रो होइन, यो कागती चियाको कुरा त छ। कागतीमा रहेको साइट्रिक एसिड र चियामा रहेको ट्यानिनले केही मानिसहरूको पाचन प्रणालीमा प्रतिकूल असर पार्न सक्दछ। यी सबलाई एकसाथ सेवन गर्नाले ग्यास, एसिडिटी वा पेट फुल्ने समस्या हुन सक्दछ। चिया र कागती युक्त खानाहरू बीचको समय अन्तराल कायम राख्नु राम्रो हुन्छ।
1: कसै कसैले त लेमन टी बनाएर खान्छन् होइन। ओके, यो बडो आफ्नो आफ्नो शरीर हो अनि इच्छा हो, अनि कुनै कुनै खानाहरू आफ्नो शरीरले कसरी एक्सेप्ट गर्छ त्यसमा भर
0: पर्छ। हजुर, सही कुरा।
1: अब चकलेटको साथमा पनि चिया पिउनु हुँदैन। चकलेटमा पाइने क्याफिन अनि थियोब्रोमाइन फ्याट र चिनी हुन्छ। चियासँग सेवन गर्दा केही मानिसलाई पेटमा भारी महसुस हुन सक्छ, क्यालोरीको मात्रा बढ्न सक्छ र चकलेटको अत्याधिक सेवन विशेष गरी दुध चियासँग पाचनमा थप तनाव दिन सक्छ। यहाँको लोकल मानिसहरूले यो भाइ देख्नु भएको छ होइन, हामी क्याफेहरूमा देख्छौँ कि एकदमै स्विटहरूसँग के जस्तो कि यो विभिन्न किसिमको क्रिमहरूसँग होइन ब्रेडहरूसँग उहाँहरूले खाने गर्नुहुन्छ।
0: यो यहाँको चाहिँ के भनौँ बानी भनौँ न। अब बेसार भएको खाना खाएपछि के गर्ने त? बेसारमा रहेको कर्क्युमिन शरीरको लागि फाइदाजनक मानिन्छ, तर चियामा रहेको ट्यानिन र क्याफिनले यसको अवशोषण बाधा पुर्याउन सक्दछ। यसबाहेक यो संयोजन खाएपछि केही मानिसहरूले ग्यास वा पेट दुखाइ अनुभव गर्न सक्दछन्। त्यसैले बेसार भएको खाना र चिया बीचको सानो अन्तराल कायम राख्नु राम्रो हुन्छ।
1: धेरै मानिसहरू तातो चिया पिएपछि तुरुन्तै चिसो पानी वा चिसो पिय पदार्थ पिउँछन्। अचानक हुने तापक्रम परिवर्तनले दाँतको इनामेललाई असर गर्न सक्छ, यसले पाचन प्रणालीमा पनि नकारात्मक असर पार्न सक्छ र पेट दुख्ने, ग्यास बढ्ने अनि पेटमा असुविधा पनि हुन सक्छ।
0: अब चिया पिउँदा ध्यान दिनुपर्ने कुराहरूमा, चियासँग अत्याधिक मसलादार वा भुटेको खाना नखानुहोस्। कागती र चिया बीच कम्तीमा 20-30 अन्तराल राख्नुहोस्। चकलेट वा गुलियो खाजा सीमित गर्नुहोस्। बेसार भएको खाना खाएपछि तुरुन्तै चिया नपिउनुहोस्। तातो चियापछि तुरुन्तै चिसो पानी वा बरफ चिसो वस्तुहरू नपिउनुहोस्। यो त सायद तपाईँहरूलाई थाहा भएकै कुरा हो, गर्दा चाहिँ यो कुराहरू चाहिँ अपनायो भने अलिकति स्वास्थ्यलाई राम्रो हुन सक्छ भन्ने कुरा हो। हजुर, यो छोटो जानकारी थियो। अब अर्को प्रोटिनको कुरा रहेछ है दिदी।
1: पछिल्लो समयमा एयर फ्रायरको प्रयोग व्यापक बनेको छ। ग्यास र तेलको आवश्यकता कम हुने भएकोले पनि एयर फ्रायरलाई खाना पकाउने उत्तम विकल्प मानिन्छ, किनभने यो सजिलो पनि हुन्छ होइन, र यसमा धेरै छिटो खाना पाक्छ र तेल पनि कम चाहिन्छ, अथवा तेल नराखेर पनि पकाउन सकिन्छ। यसको स्वाद ग्यासमा पकाएको खाना भन्दा धेरै फरक हुन्छ।
0: हजुर, प्रोटिन भन्दा पनि यो एयर फ्रायरको शीर्षक रहेछ, अलिकति तलमाथि भएछ, क्षमा चाहन्छौँ। र अब यसलाई अगाडि बढाउँ। कहिले काहीँ यसमा पकाइएको खाना स्वास्थ्यको लागि हानिकारक पनि हुन सक्दछ। यसमा पकाइएको खानाले क्यान्सर निम्त्याउँछ भनेर धेरै विज्ञहरूले दावी गर्दछन्। एयर फ्रायरमा खाना तातो हावा प्रयोग गरेर पकाइन्छ र यो प्रविधिले खानालाई क्रिस्पी बनाउँछ।
1: यस खानामा पकाउने निकै कम तेल भए पनि पुग्छ। मानिसहरूले डिप फ्राई गर्ने खाना पकाउन एयर फ्रायरहरू प्रयोग गर्छन् र स्वास्थ्य विज्ञहरूका अनुसार पनि एयर फ्रायरहरू क्यान्सरको प्रत्यक्ष कारण होइन, यो भन्दा त डिप फ्राई गरेर बनाएको खाना बढी हानिकारक हुन्छ भनिन्छ।
0: किनभने यस क्रममा एक प्रकारको एग्रिलामाइट निस्कन्छ जसले क्यान्सरको जोखिम बढाउँदछ। यो सबै फ्राई गरेको खानेकुराहरूबाट निस्कन्छ, तर एयर फ्रायरहरूले कम तेल प्रयोग गर्छन् र डिप फ्राईको आवश्यकता पर्दैन।
1: एयर फ्रायरले पनि एक्रिलामाइड उत्पादन गर्छ, तर यो डिप फ्राइङ, बेकिङ र रोस्टिङ जस्ता सबै उच्च तापमानको खाना पकाउने ठाउँमा भेटिन्छ। तर चिन्ता लिनु पर्दैन, खानालाई सही तरिकाले पकाउन जरुरी हुन्छ।
0: एयर फ्रायर प्रयोग गर्नुका फाइदाहरू के के छन् त? कम तेलमा खाना बन्द रहेछ अनि क्यालोरीको मात्रा कम हुन्छ, खाना छिटो पाक्दछ र खाना कुरकुरे हुन्छ,
1: क्रिस्पी हुन्छ होइन। र क्यान्सरको जोखिम कम गर्न के गर्न सकिन्छ त? पकाउँदा धेरै तेल प्रयोग नगर्नुहोस्, धेरै लामो समयसम्म एयर फ्रायरको प्रयोग गर्दै नगर्नुहोस्, धेरै उच्च तापक्रमको प्रयोग पनि नगर्नुहोस्, जलेको खाना नखानुहोस् अनि हेल्दी चिज कम पकाउनुहोस्।
0: हजुर, एयर फ्रायरको प्रसङ्ग छोटो तपाईँले सुन्दै हुनुहुन्थ्यो, अब अलि बिजी चाहिँ अब जीवनशैलीमा एयर फ्रायर प्रयोग नगर्ने त कमै हुनुहुन्छ। तपाईँले स्विन्डनमा एउटा एयर फ्रायर किन्नु भएको थियो नि दिदी, अझै चल्दैछ?
1: हजुर, त्यही मैले त्यही प्रयोग गरिरहेको छु। त्यो यस्तो सजिलो पनि छ होइन, स्विन्डनमा मैले हामी एकचोटि केमा भिजिट जाँदा मैले त्यो एकदमै हेभी सेल भएको रहेछ क्या यो भाइ, त्यो
0: मलाई थाहा छ
1: हजुर,
0: लास्ट इयर
1: 150 किनेको, एकदमै राम्रो छ।
0: ओके, आदरणीय श्रोता, यो एयर फ्रायरको कुराकानी हामीले सुन्दै थियौँ। अब कति दिनमा चाहिँ सफा गर्ने त फ्रिज, त्यस सम्बन्धी जानकारी सुन्नुहोस्। फ्रिजमा केही पोखियो वा जमेको छ भने यसलाई तुरुन्तै सफा गर्नुपर्दछ, यसले ब्याक्टेरिया फैलनबाट रोक्छ र गन्ध आउँदैन। यसबाहेक प्रत्येक 3-4 महिनामा सम्पूर्ण फ्रिजको गहिरो सफाई गर्नुपर्दछ। सफाई गर्दा पहिले फ्रिज अनलक गर्नुहोस्,
1: सबै ट्रे, ड्रायर, सेल्फहरू हटाउनुहोस् र तिनीहरूलाई तातो पानी र साबुनले धुनुहोस्। बेकिङ सोडा र मनतातो पानीले रेफ्रिजरेटरको भित्री भाग सफा गर्नुहोस्, यसले सजिलै फोहोर र गन्ध हटाउँछ। रेफ्रिजरेटरको तापक्रम 35 डिग्री फरेनहाइटदेखि 38 डिग्री फरेनहाइट वा लगभग 1.5 डिग्री सेल्सियसदेखि 3 डिग्री सेल्सियससम्म हुनुपर्छ।
0: फ्रिजको तापक्रम 0 डिग्री सेल्सियस वा लगभग 18 डिग्री सेल्सियस राख्नुलाई इष्टतम मानिन्छ। यसले खाना सुरक्षित राख्दछ र रेफ्रिजरेटरले राम्रोसँग काम गर्दछ। हिजो आज धेरै जसो रेफ्रिजरेटरमा विभिन्न प्रकारका बटन र मोटर हुन्छन्, तिनीहरूलाई सही रूपमा प्रयोग गर्नाले रेफ्रिजरेटरको कार्य सम्पादनमा सुधार हुन्छ र बिजुली पनि बचत हुन्छ।
1: ताप नियन्त्रण र रेफ्रिजरेटरको बटन, यो बटनले रेफ्रिजरेटरको चिसो तापक्रम नियन्त्रण गर्छ, यसलाई कम अनि मिडियम अथवा हाई जति पनि बनाउन सकिन्छ र गर्मीमा यसलाई मध्यमदेखि उच्चमा राख्नु नै राम्रो हुन्छ, जाडोमा कम वा मध्यममा राख्नुपर्छ। र फ्रिजर नियन्त्रणमा पनि यसले फ्रिजरको चिसो शक्ति नियन्त्रण गर्छ, यदि तपाईँलाई थप चिसो अथवा बरफ आइसक्रिम बनाउँदै हुनुहुन्छ भने पनि यसलाई थोरै बढाउन सक्नुहुन्छ।
0: हजुर, रेफ्रिजरेटरमा धेरै मात्रामा बरफ भण्डारण गरिएको बेला यो मोडले छिटो चिसोपन प्रदान गर्दछ। यो पावर कुल र क्विक कुलको म कुराकानी गर्दैछु। उदाहरणको लागि यदि तपाईँ घरमा पार्टी गर्दै हुनुहुन्छ र धेरै पानी वा चिसो पेय पदार्थ चिसो पार्न आवश्यक छ भने तपाईँ पावर कुल बटन प्रयोग गर्न सक्नुहुन्छ।
1: त्यसै गरी फ्रिजरमा पनि धेरै बरफ जम्मा भयो भने बरफ पगाल्न मद्दत गर्छ र यदि बरफ जम्मा भयो भने तपाईँले देख्नु भएको त्यो डिफ्रोस्ट बटन थिच्न सक्नुहुनेछ अनि इको मोडमा पनि राख्न सक्नुहुन्छ। यो इको मोड पावर बचत अथवा सेभिङ मोड हो। फ्रिज धेरै प्रयोग नभएको बेला यसलाई खोल्न सकिन्छ। यदि तपाईँ धेरै दिनको लागि बाहिर जाँदै हुनुहुन्छ भने यो मोडले पनि बिजुली सेभ गर्न मद्दत गर्छ।
0: अब फ्रिजमा धेरै बरफ भएमा के गर्ने त? कहिलेकाहीँ फ्रिजरले चाहिने भन्दा बढी बरफ जम्मा गर्न थाल्दछ, यसले फ्रिजरबाट वस्तुहरू हटाउन गाह्रो बनाउन सक्दछ। यसबाहेक यदि धेरै बरफ जम्मा भयो भने फ्रिजको चिसो क्षमता कम हुन्छ र बिजुली खपत बढ्दछ। यस्तो अवस्थामा तपाईँ डिफ्रोस्ट बटन प्रयोग गर्न सक्नुहुन्छ। हजुर, तपाईँले तिनजेलसम्म टिपन टापन सुन्दै हुनुहुन्थ्यो। आज चाहिँ समय यति नै रह्यो र सामग्री करिब करिब सकेको नै जानकारी गराउन चाहन्छु। ल दिदी, यति नै गराउँला है। अब
1: नमस्ते। आजको टिपन टापनबाट पनि हाम्रा आदरणीय श्रोताहरूले जस्तो कि यो फ्रिजको कुराकानी गर्नुपर्दा योग भाइ, अब कुनै कुनै चाहिँ एन्टी डिफ्रोस्ट हुने अथवा यस्ता थुप्रै किसिमको फ्रिजहरू आएको छ कि अहिले बजारमा, होइन? र तपाईँलाई कति खानाहरू त तपाईँसँग एउटा त्यो भनौँ न स्मार्टफोनमा जस्तै त्यहाँ डिजिटल सबै कुरा, आज के खाने कसरी खाने सबै त्यहाँ स्क्रिनमा देख्न सकिन्छ। अहिले त यस्तो राम्रो छ, होइन? भोलि भोलि अझ पछि पछि के आउँछ होला कि बुढो, अचम्मको कुरा छ। एकदमै एकदमै आदरणीय श्रोताहरू, हवस् त अब यही रमाइलो कुराकानी सँगसँगै आजको टिपन टापनबाट हामी दुवैजना छुटिन्छौँ। नमस्ते, बाई।
0: हजुर, मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

हजुर, यो गीत तपाईँले सुन्दै हुनुहुन्छ, अनुज हमाल र साथीहरूले गाउनुभएको। यसको साथसाथै समय सकिएको छ र भोलि चाहिँ इभिनिङ कार्यक्रम लिएर हाम्रो रूपा राणा दिदी आउनुहुन्छ र भोलि चाहिँ बिगर अफ गखासको चाहिँ एनुअल गल्फ कम्पिटिसन छ बेजिङ स्टोकमा। म चाहिँ त्यतातिर जानेछु र एकैचोटि हाम्रो भेटघाट चाहिँ फ्राइडे हुन्छ। हस् त, हेभ अ लभली इभिनिङ भन्दै बिदा मागे। बाई बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: विश्वकप फुटबलमा अहिले पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र कङ्गो भिडिरहेका छन्। अमेरिकाको ह्युस्टनमा भइरहेको खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी भएको छ। छैटौँ मिनटमा पोर्चुगलका जुआउ नेभेसले गरेको गोल कङ्गोका युआन विसाले इन्जुरी समयमा फर्काउनु भएको छ। अहिले खेबरमा इङ्ल्यान्डले क्रोएसिया विरुद्ध खेल्नेछ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश ईश्वर प्रसाद खतिवडाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण पेश नगर्ने घोषणा गर्नुभएको छ। आयोगको सट्टा आम सञ्चार माध्यम मार्फत विवरण सार्वजनिक गर्न उचित देखेको भन्दै उहाँले आयोगलाई अस्वीकार गर्नुभएको हो। केही समय अघि पूर्व न्यायाधीश फोरमले पनि अवकाश प्राप्त न्यायाधीशहरूलाई सम्पत्ति विवरण नबुझाउन भनेको थियो। पूर्व न्यायाधीश खतिवडाले आम जनताका लागि आफ्नो वैयक्तिक तथा सम्पत्ति विवरण सार्वजनिक गर्ने भन्दै आफ्नो अभिलेखमा उहाँले केही संवैधानिक, केही कानुनी, केही विधिशास्त्रीय र केही व्यवहारिक कुराहरू सन्दर्भ अनुसार समेटेको उल्लेख गर्नुभएको छ। उहाँले सम्पत्ति विवरण पेश नगर्नेबारे 17 बुन्दामा व्याख्या गरेर टिप्पणी गर्नुभएको छ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा समातिएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेललाई साधारण तारिकमा राख्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले पौडेललाई साधारण तारिकमा राख्न आदेश दिएको हो। पौडेलले अदालतमा उपस्थित हुन दिएको निवेदनमाथि सुनवाई भएपछि साधारण तारिकमा राख्न आदेश दिइएको छ। अख्तियारले निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा 8,95,00,000 रुपियाँ बिगो माग दावी गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद सम्झौताभित्र रहेको कार्य सम्झौताका शर्त र प्रावधान अनुरूप 28,00,000 अमेरिकी डलरमा परामर्शदाता नियुक्त नगरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। अस्वाभाविक लागत अनुमान बढाई 50,34,00,000 पुर्याई प्राधिकरण सम्पत्तिबाट अतिरिक्त र दोहोरो बजेट खर्च गरिएको पनि अख्तियारको दावी छ। ताप्लेजुङको पाथिभरा मन्दिरमा जेट महिनामा 46,60,600 रुपियाँ भेटी सङ्कलन भएको छ। पाथिभरा क्षेत्र विकास समितिका अनुसार दर्शनार्थीले चढाएको भेटी तथा दान बापत 16 रकम सङ्कलन गरिएको हो। पाथिभरामा सङ्कलित भेटी रकम प्रत्येक महिना सार्वजनिक गर्ने गरिएको छ। गत वैशाख महिनामा भने 1,06,28,000 रुपियाँ सङ्कलन भएको थियो। पर्वतको जलचला गाउँपालिका 8 लुप्राङमा अङ्गुर खेतीको परीक्षण सफल भएको छ। समुद्र सतहबाट 1,800 मिटर उचाइमा रहेको लुप्राङमा श्रीहरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक तारा कुमारी रेग्मीले थम्सन सिटलेस जातको अङ्गुर खेतीको परीक्षण गर्नुभएको हो।
4: ए अङ्गुर लगायौँ 2-3 वर्ष अगाडि, पोहोर फल्यो, अहिले नै फलेको छ, अति नै बाक्लो, पोहोरभन्दा अहिले बढी फलेको छ सर। गर्नुपर्छ जसरी पनि गरौँ, परीक्षणको लागि अङ्गुर ल्याएर रोपौँ, भयो भने अरू बढी पनि गरौँला भन्ने सोचले 2 अङ्गुरको बिरुवा भारतबाट मगाइयो सर, अनि त्यसपछि ल्याएर लगाइयो, 2 वर्षमा फल दियो यसले। अङ्गुरलाई त यहीँबाटै बेचियो सर, 35,000 अङ्गुर बेचेको पोहोर, यहीँ आएर लाने मान्छेले यहीँ आएर खुसी भएर 450 रुपियाँ किलो 500 रुपियाँ किलो त्यसरी टनेलबाटै बेचियो सर पोहोर साल।
3: अब खबर फटाफट।
5: कैलालीको धनगढी एक जोकैयाका मङ्गल चौधरीलाई च्याउ खेतीले फलिफाप, 15 टनलमा च्याउ लगाउँदा वार्षिक 20,00,000 बिक्री, कामदार र अरू खर्च कटाएर 10,00,000 बचत गर्दे। धनकुटाको हिले चोक्रोक भेरगाउँ मधुगङ्गा सडक खण्डमा ट्र्याक खोलेको 26 वर्षपछि कालो पत्रेको काम सुरु, विश्व बैङ्कको 36 करोड अनुदान सहयोगमा धनकुटा एक हिले चोक्रोक र भेरगाउँ हुँदै मधुगङ्गासम्म धमाधम कालो पत्रेको काम हुँदै। कैलालीको टिकापुर नगरपालिका क्षयरोगका बिरामी पहिचान गर्दै नगरभित्र क्षयरोगी भए नभएको पत्ता लगाउन शिविर आयोजना र समूह समूह बनाएर नमुना सङ्कलन गरिँदै टिकापुरका 174 जना क्षयरोगको औषधि खाँदै बागमती सरकारले प्रदेशभित्रका

कृषि स्नातकोत्तरमा 888 र कृषि विद्या वाणिज्यमा 54 उत्तीर्ण भएको विश्वविद्यालयको।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असार महिनाको 3 गते तदनुसार जुन महिनाको 17 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज तृतीया पनि परेको छ र विश्व खडेरी रोकथाम दिवस पनि र बुधबारको कार्यक्रम सधैँ तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भमा तपाईँले सुन्नुभयो स्वर्गीय सम्राट नारायण गोपालको आवाजमा रहेको सदाबहार गीत नै तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई मैले उठान गरिसकेको छु भने आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् लागौं विषयवस्तुतर्फ।

कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे अन्तर्गत आज भने पोखराबाट प्राप्त भएको रिपोर्ट र त्यसै गरी नेपालगञ्जबाट पनि एउटा छोटो रिपोर्ट प्राप्त भएको छ। दिलकेशी हाम्रा संवाददाता हुनुहुन्छ र पोखराबाट कृष्ण दवाडी उहाँले पठाउनु भएको यो रिपोर्टलाई आजको बसाइमा समावेश गरेका छौँ भने इस्यु अफ द डे अन्तर्गत त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीयलाई सदैव हामीले स्थान दिने नै गर्छौँ र आजको सम्पादकीय भने गोर्खापत्र राष्ट्रिय दैनिकको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयलाई स्थान दिएका छौँ भने साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ।

0: कृष्ण विक्रम थापाको आवाजमा रहेको यस गीतमा शब्द पनि कृष्ण विक्रम थापाकै रहेको छ र सङ्गीत पनि कृष्ण विक्रम थापाकै। कुनै समय निकै नै लोकप्रिय भएको यो लोकभाकामा आधारित गीतबाटै मैले कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब भने लागौँ। सधैँ त हामीले कार्यक्रम समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ आजको सम्पादकीय भने लिएका छौँ गोर्खापत्र राष्ट्रिय दैनिकको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयलाई स्थान दिएका छौँ। शीर्षक छ सात प्रदेशको बजेट। संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ। संघीय सरकार सँगै सात प्रदेश र 753 स्थानीय सरकारको अभ्यास दोस्रो दशकमा अगाडि बढ्दैछ। संविधानले सबै सरकारलाई कामको जिम्मेवारी दिएको छ। तीनै तहका सरकारले नीति तथा कार्यक्रमका साथै बजेट सम्बद्ध विधायिकामा प्रस्तुत गरी पारित गर्नुपर्ने व्यवस्था छ। संघीय सरकारका अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ 15 गते नयाँ आर्थिक वर्षको बजेट संघीय विधायिकाको संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसै अनुरूप आगामी आर्थिक वर्ष 2083-84 बजेट निर्धारित समयमै प्रस्तुत भई अहिले विधायकी प्रक्रियामा छ। संघीय बजेटले प्रदेश र स्थानीय तहलाई ठूलो हिस्सा स्रोतको व्यवस्था गरेको छ। त्यस्तै स्रोत समेतका आधारमा प्रदेश र स्थानीय सरकारले नीति तथा कार्यक्रम बजेट तयार गर्छन्। विधि अनुसार देशका साथै प्रदेशले असार 1 गते बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार सबै प्रदेशले सोमबार प्रदेशको बजेट प्रस्तुत गरेका छन्। प्रदेश सरकारले आन्तरिक स्रोतको ठूलो जोरजाम गर्न भने सकेका छैनन्। अझै पनि केन्द्र सरकार समक्ष नै स्रोत साधनमा बढी निर्भरता छ। यसो भए पनि समग्रमा चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष 5 अर्ब रुपियाँ भन्दा बढी अर्थात् 2,92 अर्ब रुपियाँ हाराहारीको बजेट ल्याएका छन् भनेर गोर्खापत्र राष्ट्रिय दैनिकले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, आर्थिक वर्षको 11 महिना लाग्दा पनि पुँजीगत बजेट खर्चको राम्रो प्रगति देखिएको छैन। चालु आर्थिक वर्ष 2082-83 कुल 2,87,98 करोड रुपियाँको बजेट ल्याएको थियो। संघीय सरकार सामुन्ने सामाजिक दायित्व धेरै छ। सामाजिक सुरक्षाका कार्यक्रम, कर्मचारीको तलब र भत्ता तथा ऋणको समाव्याज भुक्तानी जस्ता नियमित दायित्वका कारण बजेटको आकार ठूलो हुन्छ। प्रदेश सरकार सामु यस्ता दायित्व न्यून हुने हुँदा पुँजीगत खर्चको तुलनात्मक आकार बढी भए पनि खर्च गर्ने प्रवृत्तिमा भने ठूलो सुधार आउन सकेको छैन। सबै प्रदेश राजस्व परिचालनमा कमजोर नै देखिएका छन्। सबै प्रदेश संघीय बजेटबाटै ठूलो अंशको वित्तमा निर्भर छन्। आगामी आर्थिक वर्षका निम्ति पनि अन्तर सरकारी वित्तीय हस्तान्तरण बापत प्राप्त कुल 1,09,65 करोड रुपियाँ प्रदेश बजेटमा समावेश गरिएको छ। सबैजसो प्रदेशले पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेका छन्। त्यसै गरी कृषिको आधुनिकरणमा पनि बजेट राम्रै गरी विनियोजन गरिएको छ। स्वास्थ्य सेवामा सुधार र रोजगारी सृजनालाई समेत मुख्य प्राथमिकतामा राखिएको छ। सात प्रदेश मध्ये बागमती प्रदेशले सबैभन्दा बढी र गण्डकी प्रदेशले सबैभन्दा सानो आकारको बजेट ल्याएका छन्। बागमती प्रदेशले 66,93 करोडको बजेट ल्याएको छ भने गण्डकी प्रदेशले 32,89,99,00,000 रुपियाँको मात्र कार्यमूलक बजेट ल्याएको छ भने गोर्खापत्र राष्ट्रिय दैनिकले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण, कोशी प्रदेशले कुल 40,44 करोड रुपियाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षको भन्दा 12.74% बढी हो। कोशीको बजेटमा पुँजीगत तर्फ 20,75 करोड र चालु खर्चतर्फ 13,97 करोड रुपियाँ विनियोजन गरिएको छ। चालु खर्च कटौती गर्दै विकास बजेटमा 21.5% वृद्धि गरिएको छ। मध्य प्रदेशले भने बजेटको आकार घटाएको छ। चालु आर्थिक वर्षको तुलनामा 13% घटाएर 41,13,86,00,000 रुपियाँको बजेट ल्याएको छ। बजेटमा पुँजीगत तर्फ 64.36% अर्थात् 26,47 करोड र चालु तर्फ 35.64% अर्थात् 14,66 करोड छ। लुम्बिनी प्रदेशले 37,38 करोड रुपियाँको बजेट ल्याएको छ। यसै गरी कर्णाली प्रदेशले 35,39 करोड रुपियाँको बजेट ल्याएको छ। सुदूरपश्चिमले आन्तरिक विवादका कारण मध्यरातमा विरोधकै बीच बजेट ल्यायो। सो प्रदेशको कुल बजेट 37,70 करोड रुपियाँको छ। साथै प्रदेशले ल्याएको बजेट प्रदेश सभामा छलफल भई विधायकी प्रक्रियामा जानेछ र राजनीतिक अस्थिरताको भुमारीमा परेका छन्। प्रदेशको समग्र आर्थिक तथा सामाजिक विकासमा कम र बढी सत्ताको खेलमा लागेको आलोचना पनि भइरहेको छ। परिवर्तित जनआकांक्षा अनुरूप सबै प्रदेश सरकारले आर्थिक विकासमा अझ दृष्टि दिए बजेट सार्थक हुनेछ भन्दै गोर्खापत्र राष्ट्रिय दैनिकले सम्पादकीयमा लेख्दछ सात प्रदेशको बजेट। अब यो सम्पादकीय पछि भने लागौ छोटो विश्रामतर्फ।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: यो छोटो विश्राम सँगसँगै अब भने लागौँ सन्देश त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा। इसु अफ द डे अन्तर्गत आज भने पोखराबाट प्राप्त भएको यो छोटो कुराकानी रहेको छ। कुराकानीमा हुनुहुन्छ कृष्ण धवाडे, हाम्रो पोखराका संवाददाता हुनुहुन्छ। भारतीय पर्यटकहरूले गरेको फोहोर र भारतीय पर्यटकहरू यतिखेर नेपालमा निकै नै चाहिँ घुम्न आउनुभएको छ र सँगसँगै मानसरोवर जानको लागि पनि नेपालको भूमि भएरै जाने भएकोले यसपटक भने निकै नै आएको कुरा समाचारमा हामीले सुनिसकेका छौँ र यसै विषयमा केन्द्रित रहेर कुराकानी गर्नुभएको छ। लागौँ उक्त कुराकानीतर्फ।
1: पोखराको पर्यटन क्षेत्र अहिले चलायमान बनेको छ। मध्य पूर्वको तनावका कारण तेस्रो मुलुकबाट पर्यटन आगमन घटे पनि छिमेकी मुलुक भारतीय पर्यटकका कारण पोखरा र यस क्षेत्रमा पर्यटकीय गतिविधि बढेको हो। पोखरामा यस वर्ष अहिलेसम्मकै धेरै भारतीय पर्यटक घुम्न आएका छन्। पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्मको पर्यटकीय गन्तव्यहरू भरिभराउ हुने गरेको छ। भारतका विभिन्न सहरमा बढ्दो गर्मीबाट राहत खोज्दै नेपाली पहाडी गन्तव्यतर्फ पर्यटकको आकर्षण बढेको छ। त्यसको प्रत्यक्ष प्रभाव पोखराको लेकसाइड क्षेत्रमा देखिएको हो, जहाँ पछिल्ला दिनहरूमा भारतीय पर्यटकको बाक्लो उपस्थितिले पर्यटन बजार फेरि एकपटक चलायमान बनेको छ। होटल रेस्टुरेन्टदेखि पर्यटनसँग सम्बन्धित व्यवसायमा उत्साह थपिएको छ। भारतीय सरकारले समेत छिमेकी देशमा भ्रमणका लागि आफ्ना नागरिकलाई प्रोत्साहित गरेको छ। भारतीय पर्यटकले पोखरा शीतल भएको र यहाँको सुन्दरताले आफूहरू लोभिएको बताउने गरेका छन्। नेपाल र भारतबीच धार्मिक हिसाबले समेत एकरूपता रहेकाले धार्मिक पर्यटक समेत आकर्षित भएको उनीहरूको भनाइ छ।
2: हम गुजरात से आए भावनगर और ये नेपाल के लोग है अच्छे। यहाँ से 5 दिन हो गए, आज निकलने वाले हैं। साथ में हमारा 20 का ग्रुप है, 12 लेडीज है, 6 जेंट्स है।
3: कहाँ कहाँ घूमे?
2: काठमांडू आए, यहाँ पोखरा देखा है, अयोध्या सब देखे है। लेकिन यहाँ का सिटी अच्छा है,
3: यहाँ का खास मौसम हो रहा है,
2: मौसम बहुत अच्छा है, पानी बहुत शुद्ध है।
4: घूम रहे हैं अभी तो, निकले हैं अभी, लेकिन अभी तो बहुत अच्छा लगा। बहुत जब उसमें घुसे हैं, कौन सा जगह है, अरे पोखरा ना, तो उसी में तभी से अच्छा लग रहा है, बहुत अच्छा लग रहा है। पहाड़ वहाड़ देख के और मतलब इतना खूबसूरत लग रहा है कि क्या बताएं। जो इंडिया तो मतलब है, लेकिन इधर का जो खूबसूरती है वो उधर नहीं है, इंडिया में नहीं है। बहुत खूबसूरत जगह है और जब उसमें से धुआं जैसे बादल का वो उठ रहा था, वो सब देख के बहुत अच्छा लग रहा था। बारिश हो रही थी, हर जगह जगह जगह पानी गिर रहा था, वो सब देख के बहुत अच्छा लग रहा था। पहले तो थोड़ा डर भी लग रहा था कि एक तरफ खाई है, एक तरफ पहाड़ है, लेकिन बाद में फिर धीरे धीरे ठीक लगने लगा, बहुत अच्छा लगा। अभी तो घूमना है, अब निकले हैं घूमने के लिए।
5: कितना धूप है?
4: बहुत तेज धूप है, एकदम जैसे लग रहा है सूरज एकदम नीचे आ गया, इस तरह से तप रहा है वहाँ। वहाँ बारिश होने के बावजूद भी कुछ नहीं फर्क पड़ रहा है, और यहाँ यहाँ तो बहुत अच्छा लग रहा है। बहुत मौसम ही बदला हुआ है यहाँ का।
6: से आए हैं और हमें काफ़ी यहाँ अच्छा लग रहा है, यहाँ का मौसम काफ़ी अच्छा है। मेरे वहाँ तो काफ़ी ज़्यादा टेम्परेचर, लेकिन हम लोग को यहाँ आके कल शाम को यहाँ पोखरा लेक के पास हम लोग आए तो यहाँ बारिश का आनंद लिए और मौसम काफ़ी सुहावना रहा, बहुत अच्छा लगा। और बाकी लोगों से भी रिक्वेस्ट करेंगे, आप लोग भी आएँ घूमें, मौसम यहाँ का बहुत अच्छा है, टूरिस्ट प्लेस बहुत अच्छी है, मार्केट भी बहुत अच्छा है। शाम का यहाँ जो मार्केट है, नाइट लाइफ काफ़ी अच्छा है, आप लोग भी आ सकते हैं।
1: पर्यटनका लागि जेठदेखि साउन महिनालाई अफ सिजन मानिन्छ, तर यही अफ सिजनमा समेत उल्लेख्य पर्यटक आगमन हुँदा पर्यटन व्यवसायी उत्साहित भएका छन्। पछिल्लो समय पोखराको होटलको अकुपेन्सी 90% पुगेको छ। पर्यटकलाई होटलमा कोठा पाउन समेत मुस्किल हुने गरेको छ। पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेलले पोखराको धेरै प्रवर्धन भएका कारणले पर्यटक आगमन बढेको बताउनुहुन्छ।
7: अहिले पोखरामा भारतीय पर्यटकहरू जुन हामीले कल्पना गरेका छौँ, अपेक्षा गरेका छौँ, त्यो अनुसार भारतीय पर्यटकहरू एकदम धेरै आइदिनु भएको छ। पक्कै पनि यसको लागि चाहिँ हाम्रो पूर्वाधारहरू, बाटोघाटोहरूदेखि लिएर हाम्रो मठ मन्दिरहरू, हाम्रा चाहिँ यो पूर्वाधार साइट सिइङ स्पोर्ट्सहरूको विषयमा डिजिटल्ली धेरै प्रवर्धन भएर पनि हो जस्तो लाग्छ। र अहिले धेरै भारतीयहरू गर्मी छल्न पनि इन्डियाबाट पोखरा आउनुभएको छ भने भारतीय सरकारले पनि डलर सञ्चित गर्ने हिसाबले चाहिँ डलर खर्च हुने देशमा नजाऊ भन्ने तरिकाले पनि छिमेकी राष्ट्र नेपालमा जहाँ भारतीय पैसा पनि यहाँ चलन चल्तीमा आएको हिसाबले पनि उहाँहरू चाहिँ धेरै नेपालप्रति आकर्षित भएको भन्ने हामीले चाहिँ विश्वास लिएका छौँ। यो हिसाबले नै भोलि भारतीय पर्यटकहरू बढ्दै गयो भने नेपालको पर्यटनको भविष्य चाहिँ हामीले चाहिँ राम्रो देखेका छौँ। र सँगसँगै अहिले भारतीय पर्यटकहरू धेरै आइराख्दा भारतीय पर्यटकका गतिविधिहरूमाथि पनि धेरै टिका टिप्पणीहरू भएका छन्। पक्कै पनि आफ्नो देशको धर्म संस्कृति कल्चर यहाँको सामाजिक सरसफाइदेखि लिएर हरेक कुरामा सजग हुनु हामी नेपालीहरूको दायित्व पनि हो र गराउनु पनि पर्छ। तर भनिराख्दा चाहिँ अलिकति त्यसलाई चाहिँ नेगेटिभ मेसेज जाने तरिकाले पनि धेरै कुराहरू चाहिँ त्यहाँ प्रसारण भएको कि भन्ने पनि मलाई मेरो एउटा व्यक्तिगत धारणा र हामी पर्यटन व्यवसायहरू पनि बस्दा कता कता त्यो फिल पनि हामीलाई भएको छ। यस्ता कुराहरू पनि हामीले चाहिँ अलिकति बेलामा सचेत गरेर त्यसलाई राम्रो तरिकाले पस्किएर प्रेजेन्ट गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ। र अहिले नेपाल सरकारले पनि यो विषयमा एउटा ठोस कदम बनाएर निकै नियमहरू बोर्डरबाट छिर्ने बिना नै रेगुलेसन अफिसरहरू राखेर हुन्छ कि कसरी हुन्छ, नेपालभित्र के गर्न पाइने के गर्न नपाइने भन्ने कुराहरू नीति नियमहरू बनाएर भारतीय पर्यटकहरूलाई चाहिँ बोर्डरबाट छिर्ने गाडीहरूलाई चाहिँ सबै सचेत गराएर हिँडायो भने पक्कै पनि यो कुराहरू हामीले निर्मूल पार्न सक्छौँ भन्ने मैले विश्वास लिएको छु।
1: पर्यटक आगमन बढेसँगै यहाँ केही चुनौती समेत थपिएको छ। पर्यटकले बाटोमा नै खाना पकाउने गरेको र फोहोर गरेको गुनासा समेत आएका छन्। लेकसाइड क्षेत्रमा पार्किङको समेत समस्या बढेको छ, तर पर्यटन व्यवसायी भने धार्मिक पर्यटनलाई व्यवस्थित गर्नुपर्ने बताउँछन्। यस्ता पर्यटकलाई निश्चित स्थान तोकेर र खानेर बस्ने व्यवस्था मिलाउनु पर्ने होटल संघ पोखराका कोषाध्यक्ष समेत रहनुभएका पर्यटन व्यवसायी रमेश पहारी बताउनुहुन्छ।
5: पर्यटक आउनुको उहाँहरूलाई चाहिँ बाटोमा बाथरुमहरूको व्यवस्था हुनु पर्यो, अनि तपाईँको चाहिँ अब ठाउँ ठाउँमा चाहिँ यसो ठिक छ धार्मिक पर्यटक आउनुभयो उहाँहरूलाई हामीले ठाउँ दिन सक्नु पर्यो नि त, यो ठाउँमा तपाईँहरू पकाएर खानुहोस् अनि यो चाहिँ फोहोर मैलाहरू नगरिदिनुहोस् भनेर त्यो किसिमको हामीले सचेतना दिने कर्तव्य फेरि हाम्रै होला नि त, हाम्रै राज्य चाहिँ संरचनाको होला अथवा हामी व्यवसायीहरूको पनि त्यसमा केही चाहिँ हामीले त्यो किसिमको अवेरनेस उहाँहरूलाई गराउनुपर्छ जस्तो लाग्छ। अनि अर्को कुरा भनेको अहिले भारतीयहरू आउनुभयो मैले एउटा फिलिङ गरेको कुरा तपाईँको मुक्तिनाथ जानुहुन्छ नि उहाँहरू, कतिपय पर्यटकहरू अलिकति अब ज्ञानको अभावले अब उहाँलाई त्यो इन्फर्मेसन नपुगेर हो कि उहाँहरू सिधै चाहिँ मुक्तिनाथ पुग्नु भएको छ। अनि मुक्तिनाथ पुग्दाखेरि उहाँलाई चाहिँ हाई अल्टिच्युड जुन उचाइको कारणले चाहिँ त्यो बिमार हुन्छ हाई अल्टिच्युड सिकनेस त्यो अलिकति भएको अवस्था छ। अब त्यसलाई चाहिँ हामीले एउटा इन्फर्मेटिभ अब कसरी गर्न सकिन्छ हामीले महानगर या नेपाल टुरिज्म बोर्ड सहकार्य गरेर या चाहिँ हामीले बोर्डरबाटै इन्फर्मेसन दिने हो कि तपाईँहरू चाहिँ एकचोटि गएर चाहिँ कुनै पोखरा अथवा बेनी कतै गएर बस्नुहोस् अनि त्यसपछि मात्रै मुक्तिनाथ जानुहोस् होइन तपाईँहरूलाई अनि त्यसपछि समस्या आउँदैन भन्ने किसिमको त्यो किसिमको अवेरनेस पनि दिनुपर्ने देखिन्छ। र मैले अर्को देखेको चाहिँ अब यो पर्यटकै सन्दर्भमा हामीले अब पर्यटक त हाम्रो पाहुना हो होइन अतिथि देवो भव भन्छौँ अनि मुक्तिनाथमा छ नि तपाईँको चाहिँ त्यहाँ कुनै स्वास्थ्य केन्द्रहरू छैन होइन, मुक्तिनाथमा त्यहाँ हाई अल्टिच्युड सिकनेस भयो भने त्यो पर्यटकले उपचार कहाँ पाउँछ त, एउटा प्रारम्भिक उपचार त पाउनु पऱ्यो नि त्यो मुक्तिनाथ अथवा तल चाहिँ मुक्तिनाथभन्दा तल चाहिँ बसपाकमा मन्दिरभन्दा तल त्यो ठाउँहरूमा चाहिँ त्यो व्यवस्थापन भएको देखिँदैन, यो चाहिँ एकदम जरुरी देख्छु मैले एउटा व्यक्तिगत तवरले, म पनि अस्ति भर्खर मुक्तिनाथ पुगेर आएको हुनाले यो कुरा मैले देखेको छु होइन। यो कुरा चाहिँ हामीले हाम्रो सरकारलाई घचघचाउनु पर्ने विषय छ। र अर्को एउटा त्यही मुक्तिनाथको सन्दर्भमा अहिले पर्यटक आएको भनेको धेरै मुक्तिनाथ दर्शनकै लागि आएको देखिन्छ, त्यो सन्दर्भमा चाहिँ एउटा अर्को कुरा के छ भने मुक्तिनाथ मन्दिरको व्यवस्थापन अब यति धेरै पर्यटकहरू त्यहाँ जानुभएको छ यति धेरै चाहिँ त्यहाँ दानहरू जम्मा भएको छ अथवा उहाँहरूले चिट काटेरै त्यहाँ चाहिँ सहयोग गर्नुभएको छ, त्यत्रो रकमहरू जम्मा हुँदा पनि त्यहाँको व्यवस्थापन मन्दिरको त्यो चाहिँ डेकोरेसनहरू छ नि अब केही पनि छैन, त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकार लगायत हाम्रो चाहिँ प्रदेश सरकार र त्यहाँको स्थानीय सरकार त्यसले चाहिँ हेर्नुपर्ने देखिन्छ। यो विषय एकदम गम्भीर छ किनकि त्यहाँ चाहिँ आठ धारा सर घुम्दाखेरि तपाईँको त्यो खाली खुट्टा हिँडेको हुन्छ, खाली खुट्टा हिँडेको मान्छे चाहिँ त्यो बालुवामा लटपट गरेर उसको खुट्टाहरू लटपटिराखेको अवस्था छ। त्यसलाई त हामीले एटलिस्ट ढुङ्गाहरू बिछ्याएर होइन त्यसलाई राम्रो बनाउन सकिन्छ नि।
8: Gorkha Radio.

सुकमित गुरुङको आवाजमा रहेको यस गीतमा संगीत रहेको थियो बुलुमुकारुङको र शब्द भने नरेन्द्र राज प्रसाईको रहेको थियो र यो निकै नै लोकप्रिय भएको कुनै समयमा निकै धेरै श्रोताले सुन्न रुचाइएको गीत पनि हो र अहिले पनि त्यतिकै नै सुमधुर रहेको छ सुकमित गुरुङको आवाजमा रहेको यो सांगीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा लागौ अर्को एउटा सांगीतिक विश्रामतर्फ। प्रकाश श्रेष्ठको आवाजमा रहेको यो गीतबाटै कार्यक्रमलाई अगाडि बढाऊ।

0: प्रकाश श्रेष्ठको आवाजमा रहेको यस गीतमा शब्द पनि दिनेश सुब्बाको रहेको थियो र सङ्गीत सम्बोजित बासकोटाको। लागौँ छोटो विश्रामतर्फ। तपाईँ अहिले गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा लागौँ छोटो विश्रामतर्फ।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरण लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: रुकुम, रोल्पा र बागलुङ जिल्लामा बसोबास गर्ने मगर खाम भाषीहरूले नयाँ वर्षको रूपमा मनाइने भूमिया पर्वलाई धुमधामका साथ मनाउँछन्। पूर्वी रुकुमको भूमिया गाउँपालिका कि सुरबिरा खाम्सा पनि अहिले भूमिया पर्वको रौनकमा हुनुहुन्छ। भूमिया शब्दको अर्थ भूमि वा धरतीसँग सम्बन्धित मानिन्छ। भूमिया पूजा प्रकृति प्रति सम्मान, उर्वर भूमि र राम्रो खेतीपातीको कामना गर्दै गरिने परम्परागत पूजा हो। यो पूजा विशेष गरी बर्खायाम शुरू हुनु अघि वा खेतीपातीको मौसम प्रारम्भ हुने समयमा गरिन्छ। रुद्र काउसा।
1: यो भूमि पर्व भन्छ, भूमि भनेको नै भूमि हो, भूमि भनेको नै जमिन हो, जमिन भनेको नै पृथ्वी हो। त्यसैले हामी एक प्रकार प्रकृतिका पृथ्वीका दिनहरू, त्यसैले हामीले चाहिँ पृथ्वीलाई नै मनाउनलाई हामीले दिनहरूले यसको चाहिँ हर्ष उल्लास साथ चाहिँ मनाउने गरिरहेका हौँ।
0: मगर समुदायले भूमिलाई माटो मात्र होइन जीवनको आधार ठान्छन्। अन्न पानी वनस्पति र जीव जन्तुको संरक्षणमा भूमिको महत्वपूर्ण भूमिका हुने भएकाले भूमिलाई देवत्वको रूपमा उनीहरू सम्मान गर्छन्। अर्का स्थानीय अगुवा प्रेम खाम्चा र सुजन मगर।
2: प्रकृतिसँग पहिले आश्रित भएको अवस्थामा, मान्छे पूर्ण रूपमा चाहिँ प्रकृतिमा आश्रित भएको अवस्थामा, यो प्रकृतिले चाहिँ हामी मानव समुदायलाई, समाजलाई यो विपत्ति र दैवी प्रकोपहरू, जुन अनावृष्टि र अकालहरू, यस्तो कुराहरू चाहिँ कुनै त्यस्तो शक्ति छ जसले चाहिँ हामीलाई

मानसिकता जुन सोच भयो त्यो समयदेखि नै हाम्रो समाज समुदाय पुर्खाहरूले यो भूमि नाचको सिर्जना गरे। नामक भन्ना मतलब नै के हो भने उसको वास्तविक नाम नामक हो।

0: फरक भए पनि भूमि पूजा र भूमिनाथ नाच्ने चाहिँ यो संस्कार आदिम कालदेखि रहिआएको छ।
1: मगरहरू आफैमा प्रकृति पूजक हुन्। प्रकृतिलाई चाहिँ पूजा गरियो भने हुन सक्ने खालको चाहिँ त्यो दैवी प्रकोपहरूबाट चाहिँ बस्न सहज होस् भनेर भन्नको लागि चाहिँ प्रकृतिलाई चाहिँ पूजा गर्ने अन्तर्गतको चाहिँ यो भूमि अर्थात् चाहिँ उत्पादन क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण मानिने भूमि जमिन हो, त्यो चाहिँ जमिनलाई चाहिँ पूजा पाठ गरेर चाहिँ मगरहरूलाई चाहिँ मान्ने एक खालको चाहिँ चलन परम्परा छ। अनि यसो गर्दाखेरि चाहिँ उब्जनी अलिक बढी होस् अर्थात् हामीले चाहिँ बाली नाली जुन चाहिँ हामीले चाहिँ लगाएका छौँ त्यसमा त्यस्तो खालको चाहिँ त्यो दैवी प्रकोपहरू नपरोस्, असिनाहरू नआओस्, किरा फटेङ्ग्रा नलागोस्, राम्रो उत्पन्न होस् र राम्रोसँग उब्जनी होस् भनेर नै प्रकृति प्रति समर्पित भएर चाहिँ गरिने पूजा हो यो के भन्छ प्रकृति पूजा नै हो यो।
2: भूमिया पूजामा गाउँका अग्रज पुजारी वा परम्परागत गुरुवाले पूजा सञ्चालन गर्छन्। पूजा स्थलमा धान, मकै, कोदो, फूल, अक्षता, दुध, दही तथा अन्य स्थानीय उत्पादन चढाइन्छ। कतिपय स्थानमा सामूहिक रूपमा पूजा गरी गाउँको सुख शान्ति समृद्धि र राम्रो उत्पादनको कामना गरिन्छ। वर्षभरिको योजना समेत बनाइन्छ। निर्वाण मगर
3: अब नयाँ वर्ष भन्ने बित्तिकै यो हर्ष उल्लासमय वातावरणमा सबैले चाहिँ अब हामी नयाँ सालको रूपमा चाहिँ मनाउने भएको कारणले सोटो स्फूर्ति रूपमा नै अब नयाँ सालको आगमनसँग नै हामी मनाउने गरेका छौँ। त्यसको अलावा प्राकृतिकलाई अब पूजा गरेर खुसी पारेर यो विपत्तिहरू बाढी पहिरोहरू नहोस्, बाली नाली सपुरियोस्, जनगणनाको रूपमा पनि एउटा दिइन्छ। अनि नयाँ कानुनहरू चाहिँ आज निर्माण हुन्छ, त्यो कानुनभित्र बाँधिएर चाहिँ आदिमकालमा हाम्रो पुर्खाहरूले चाहिँ त्यहाँको स्थानीय राज्य सत्ताहरू चाहिँ सञ्चालन गर्ने गरेको चाहिँ पाइन्छ। विशेष गरेर चाहिँ अब नाचगान बनेपछि नयाँ वर्ष नयाँ साल भएको नाताले कारणले सबै चाहिँ स्वतः स्फूर्त रूपमा नै नाचगान गरेर भूमिलाई पूजा गरेर मनाउने गरेको चाहिँ अब इतिहासदेखि अहिलेसम्म चाहिँ जीवित रहेको पाइन्छ यो पर्व।
2: पूजापछि समुदायका सदस्यहरू एक आपसमा शुभकामना आदान प्रदान गर्छन्। यस्तै सांस्कृतिक नाचगान, देउडा, झुम्रा वा स्थानीय लोक संस्कृतिसँग सम्बन्धित कार्यक्रम पनि आयोजना गरिन्छ। बर्खु खाम
4: यो ताल चाहिँ हामीले तपाईँहरूले चाहिँ हेर्दाखेरि त्यो कन्सेप्टमा एउटै मात्र गरिरहेको बुझिन्छ, तर चाहिँ यसको चाहिँ 22 ताला छ, 22 ताल छ, 22 नाच छ। उही ढ्याङ बजाएको उही खुट्टा बजाएको त्यो गरेछ, तर चाहिँ यसमा फरक छ। अब चाहिँ जस्तै कि हामीले प्रकृतिसँग नाच्नेहरू चाहिँ गाई दुने भनेको छ, कुखा काट्ने भनेको छ हाम्रोमा, जस्तो कि फुल टिप्ने भनेको छ, यसरी चाहिँ तालाहरू अलग अलग छन्। तर चाहिँ त्यही अनुसार चाहिँ यो जसले नाचेछ जसले बजाएको छ त्यसले मात्र यो ताला यो बाजा छुटाउँछ, अरूलाई छुटाउँछ।

0: कन्या पूजा धार्मिक आस्थामा मात्र सीमित छैन, यसले वातावरण संरक्षण, प्राकृतिक स्रोतको सम्मान र सामुदायिक एकताको सन्देश पनि दिएको छ। आधुनिक जीवन शैलीको प्रभाव बढ्दै गए पनि मगर समुदायले यो परम्परालाई जोगाइरहेका छन्। स्थानीय सरकारले पनि भूमिया प्रभुको संरक्षणमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठको भनाइ छ।
1: मौलिक पहिचान हो यो, मौलिक संस्कार संस्कृति हो, यसलाई हामी युगौँसम्म चाहिँ जगेर्ना गर्न चाहन्छौँ।
0: भूमिया पूजा मगर समुदायको सांस्कृतिक सम्पदा, प्रकृति प्रतिको सम्मान र सामुदायिक सहकार्यको प्रतीक हो। बदलिदो समयसँगै यस्ता मौलिक परम्पराको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी पनि हो।

BFBS गोर्खा रेडियो, गोर्खा रेडियो कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ। जहाँ जाँदै स्वर्गीय अरुण थापाको आवाजमा रहेको यस गीतलाई तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाइबाट म धनजङ गुरुङ पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार।

0: विश्वकप फुटबलमा अहिले पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको खेल भइरहेको छ। अहिले दोस्रो हाफको खेल जारी छ। अमेरिकाको ह्युस्टनमा भइरहेको खेलको दोस्रो हाफसम्म पनि एक एक गोलको बराबरी रहेको छ। छैठौँ मिनटमा पोर्चुगलका जुआओ नेभेसले गरेको गोल कङ्गोका युआन विसाले इन्जुरी समयमा फर्काउनु भएको छ। अहिले केही बेरमा इङ्ल्यान्डले क्रोसिया विरुद्ध खेल्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। पारस्परिक सम्मान तथा एक अर्काका प्राथमिकता एवं संवेदनशीलताप्रति रहिआएको प्रतिबद्धता दोहोऱ्याएको पनि मन्त्रालयले उल्लेख गरेको छ। द्विपक्षीयबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण जस्ता विषयमा छलफल भएको थियो। भेटवार्ता पश्चात मन्त्री खनाल चिनिया विदेश मन्त्री वाङ यीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो। नारायणगढ मुगलिन सडकमा दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार इच्छाकामना 5-3 खोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो। सडक सुपरभाइजर ईश्वर छेत्रीका अनुसार पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आएको छ। नारायणगढ मुगलिन सडक खण्डको 3 खोलामा पहिरो र ढुङ्गा खसिरहने हुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। बाजुराको हिमाली गाउँपालिका लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा बेसमा बन्दोबस्तीका सामान पुर्याइएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट पठाइएका ती सामग्री बाजुरा गुल्माबाट हेलिकप्टर मार्फत लाम्पाटा पुर्याइएको हो। ती स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा गएको जेठ 31 गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको थियो। नम्बर 7 वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीप्रति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुविदीले लाम्पाटा पुगेर तैनात सुरक्षा फौजको काम कारवाहीबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सशस्त्र मुख्यालयबाट परिचालन गरिएको सो टोलीलाई अनुगमन, निर्देशन र आवश्यक समन्वय समेत हेडक्वार्टरबाटै हुनेछ। सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सो टोली जेठ 27 गते त्यसतर्फ प्रस्थान गरेको थियो। केही दिन यता सो क्षेत्रमा बाजुरा र हुम्लाका नागरिकबीच सामान्य विवाद उत्पन्न भएको थियो। विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवैजनालाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। आदेशमा अग्रवालको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि भनिएको छ। भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको थियो। मुद्दाको सुनवाई गर्दै विशेष अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्रेको छ। स्याङ्जाको भिरकोट नगरपालिका 2 लुगाडाँडाका सञ्जीव नेपाली र काभ्रेको मण्डन देवपुर नगरपालिका 12 की 33 वर्षीय अनुष्का भन्ने सरिता पराजुलीलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो। टिकटकमा प्रिन्स तामाङ नाम राखी आफू अमेरिकामा रहेको, नेपाली समेत बोल्न नआउने भन्दै अङ्ग्रेजीमा बोल्ने र बिहे गरेर अमेरिका लैजाने भन्दै एक युवतीबाट 15 लाख लिएको खुलेको छ। प्रिन्स तामाङ नाम गरेका व्यक्तिले आफ्नो बहिनीसँग बोल्नु भन्दै सरगम तामाङ नाम गरेका व्यक्तिसँग समेत कुराकानी गराएका थिए। तर प्रहरी अनुसन्धानका क्रममा दाजु बहिनी बनेर कुराकानी गर्ने व्यक्ति अहिले पक्राउ परेका श्रीमान श्रीमती रहेको खुलेको छ। श्रीमान श्रीमती नै मिली योजनाबद्ध रूपमा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। दुवैजना विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको छ।
1: एक वर्ष अघि शुरू भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म 12.85% भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार बन्दरगाहमा भन्सार, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायतका संरचना निर्माण भइरहेको छ। अहिले बन्दरगाह

हजुर, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न गीत सङ्गीत र कुराकानी, र भर्खरै तपाईँले श्रवण गर्नुभयो मबिबी शाहको शब्द र वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको सङ्गीतमा रहेको गीतमा। सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको थियो यो गीत। सँगसँगै अब भने लागौँ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: માં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે BFBS યુ BFBS ગોઠા રેડિયો હો ગોઠા રેડિયો
1: इङ्ल्यान्ड र क्रोएसियाबीचको खेल सुरु हुनै लागेको छ। अमेरिकाको डालासमा सुरु भएको खेलमा समूह चरणको निकै ठूलो भिडान्तका रूपमा हेरिएको छ। यो खेल हेर्न 15,000 इङ्ल्यान्डका समर्थक मैदानमा पुगेका छन्।
2: I think it's going to be difficult. I think we're going to have to struggle through quite a few games.
3: I feel like Tuchel's got a good system going now.
2: I think it's going to be 2-0. 2-0 England. I think it's going to be quite an easy dispatch.
4: I think 4-0. I think Croatia will, I think Croatia will crumble in the second half.
1: यसअघि राति भएको अर्को खेलमा पोर्चुगललाई प्रजातान्त्रिक गणतन्त्र कङ्गोले बराबरीमा रोकेको छ। अमेरिकाको ह्युस्टनमा भएको खेलमा पोर्चुगल र कङ्गो बीचको खेल 1-1 बराबरीमा अङ्क बाँड्दै सकिएको छ। खेलको 6 मिनटमा पोर्चुगलका जोआ नेभेसले गरेको गोल कङ्गोका युआन विशाले पहिलो हाफ सकिने लाग्दा फर्काएपछि अर्को कुनै गोल भएन र खेल बराबरीमा टुङ्गिएको छ। लामो समयदेखि कानुनी दायित्व पूरा नगरेका कम्पनीहरूलाई नियमित प्रक्रियामा फर्काउन सरकारले विशेष सहुलियतको व्यवस्था गरेको छ। निर्धारित समयभित्र आवश्यक विवरण तथा राजस्व बुझाउने कम्पनीका विगतका कर शुल्क दस्तुर र जरिवाना मिना हुने व्यवस्था लागू गरिएको हो। कम्पनी रजिस्ट्रार कार्यालयका अन्सार आर्थिक विधेयक 2083 अन्तर्गत समावेश विशेष प्रावधान मार्फत यस्तो सुविधा प्रदान गरिएको छ। कार्यालयले जनाएअनुसार असोज मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गर्ने कम्पनीले आफ्नो व्यवसायलाई पुनः सक्रिय रूपमा सञ्चालन गर्न सक्नेछन्। व्यवसाय निरन्तरता दिन नचाहने कम्पनीले कानुनी प्रक्रिया अप्नाएर तर्ता खारेजीमा जान सक्ने पनि व्यवस्था गरिएको छ। कानुनी व्यवस्थाअनुसार चालु आर्थिक वर्षसँग सम्बन्धित सम्पूर्ण विवरण र राजस्व असोज मसान्तभित्र बुझाएमा अघिल्ला वर्षहरूमा बाँकी रहेका वा लाग्ने कर दस्तुर शुल्क तथा जरिवानाको दायित्व स्वत समाप्त हुनेछ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता प्रकरणमा समातिएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेललाई साधारण तारिकमा राख्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले पौडेललाई साधारण तारिकमा राख्न आदेश दिएको हो। पौडेलले अदालतमा उपस्थित हुन दिएको निवेदनमाथि सुनवाई भएपछि साधारण तारिकमा राख्न आदेश दिएको छ। अख्तियारले निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा 8,95,00,000 रुपियाँ बिगु माग दावी गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद सम्झौताभित्र रहेको कार्य सम्झौताका शर्त र प्रावधान अनुरूप 28,00,000 अमेरिकी डलरमा परामर्शदाता नियुक्त गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ। भारतीय चिया बोर्डले मे 1 लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर्स र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा अवरोध पैदा भएको महासङ्घले जनाएको छ। नेपालको चिया क्षेत्र कृषि उद्योग निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्त्वपूर्ण र रणनीतिक रहेकोले गर्दै महासङ्घले तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार समक्ष माग गरेको छ। चिया क्षेत्रमा आश्रित किसान मजदुर र उद्यमीको भविष्यसँग जोडिएको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी समाधान गर्न सरकारसँग माग गरेको छ। पर्वतको जलचला गाउँपालिका 8 लुप्राङमा अङ्गुर खेतीको परीक्षण सफल भएको छ। समुद्री सतहदेखि 1,800 मिटर उचाइमा रहेको लुप्राङमा श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक तारा कुमारी रेग्मीले थम्सन सिडलेस जातको अङ्गुर खेतीको परीक्षण गर्नुभएको हो।
5: ए अङ्गुर लगायौँ 2-3 वर्ष अगाडि, पोहोर फल्यो, अहिले नै फलेको छ, अति नै बाक्लो, पोहोरभन्दा अहिले बढी फलेको छ सर। गर्नुपर्छ जसरी पनि गरौँ, परीक्षणको लागि अङ्गुर ल्याएर रोपौँ, भयो भने अरू बढी

0: अङ्गुरलाई त यहीँबाटै बेचियो सर, 35,000 अङ्गुर बेचेको पोर, यहीँ आएर लाने मान्छेले यहीँ आएर खुसी भएर 350 रुपियाँ किलो 500 रुपियाँ किलो त्यसरी टणेलबाटै बेचियो सर पोहोर साल।
1: रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर चावलाखेल पुर्याइएको छ। वर्षा र सहकालका देवताका रूपमा बुझिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। रथ चावलाखेल पुरासँगै अब शनिबार भोटो जात्रा मनाइन्छ। त्यतिन्जेल चावलाखेलमा रथलाई पूजा गरिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता पालना नगरे इरानमाथि बम खसाल्ने चेतावनी दिनुभएको छ। अमेरिकी सरकारका वरिष्ठ अधिकारीले इरानले आणविक हतियार नबनाउने लगायत 14 बुँदे सम्झौताको जानकारी गराइरहँदा ट्रम्पको भनाइ आएको छ। सम्झौतामा 2 महिनाभित्र अन्तिम निचोड निकालिने विषय पनि समावेश गरिएको छ। G7 सम्मेलनका क्रममा ट्रम्पले उक्त कुरा बताउनु भएको हो। खबर नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: विश्वकप फुटबलमा अहिले इङ्ल्यान्ड र क्रोएसिया बीचको खेल चलिरहेको छ। अमेरिकाको डालासमा भइरहेको खेलको पहिलो हाफसम्म 2-2 गोलको बराबरी छ। यो खेलमा इङ्ल्यान्डका लागि ह्यारी केनले दुवै गोल गर्नुभएको हो। क्रोएसियाका मार्टिन बटोरिना र पिटर मुसाले गोल हान्नुभएको छ। यो खेल हेर्न 15,000 इङ्ल्यान्डका समर्थक मैदानमा पुगेका छन्। यसअघि राति भएको अर्को खेलमा पोर्चुगललाई प्रजातान्त्रिक गणतन्त्र कङ्गोले बराबरीमा रोकेको छ। अमेरिकाको ह्युस्टनमा भएको खेलमा पोर्चुगल र कङ्गो बीचको खेल 1-1 बराबरीमा अङ्क बाँड्दै सकिएको छ। खेलको 6 मिनटमै पोर्चुगलका जोआओ नेभेसले गरेको गोल कङ्गोका युआन हुइसाले पहिलो हाफ सकिनेलाई तफर्काएपछि कुनै गोल भएन र खेल बराबरीमा टुङ्गिएको छ। नारायणगढ मुगलिन सडकमा दुईतर्फी गाडी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार राति 9 बजे इच्छा कामना 5-3 खोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो। सडक सुपरभाइजर ईश्वर छेत्रीले पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो। सभामुख डोल प्रसाद अर्याल प्रतिपक्षी सांसदका निशानामा पर्नु भएको छ। कङ्ग्रेस सांसदले रासोपा सङ्घको सम्बन्धमाथि प्रश्न उठाउँदा श्रम संस्कृतिका सांसदले सभामुखको आसन अगाडि बेल घेराउसम्म गरेका छन्।
1: मन्त्रालयगत बजेटमाथिको प्रश्नोत्तरमा उद्योग मन्त्री गौरी कुमारी यादवले श्रम संस्कृतिका सांसद हर्कराज राईले सोधेको प्रश्नको जवाफ नदिएपछि विवाद सुरु भएको हो।
2: म मन्त्रीज्यूलाई एउटै मात्रै प्रश्न राख्न चाहन्छु, सङ्गीत खेलकुद र चलचित्रलाई पनि हामीले उद्योग मान्न सक्छौँ या सक्दैनौँ? मान्न सक्छौँ भने त्यस क्षेत्रमा हामीले बजेट विनियोजन के कति गरेका छौँ, यसको उत्तर दिनुहोला।
1: मन्त्री यादवले आफ्नो प्रश्नको जवाफ नदिएपछि सांसद हर्क साम्पाङले उठेर विरोध गर्न थाल्नु भएको हो। मन्त्रीले जवाफ दिने आश्वासन दिँदै हरियालले साम्पाङलाई मनाउने प्रयास पनि गर्नुभएको थियो।
3: मान्य सदस्य बस्नुहोस्, अहिले यहाँ वाद विवाद नगरौं। मान्य सदस्य, स्पष्टीकरण माथि फेरि स्पष्टीकरण हुँदैन। आगामी दिनमा मान्य मन्त्रीले फेरि यहाँको प्रश्न उत्तर दिनुहुनेछ। मान्य सदस्य बस्नुहोस्।
1: यही बीचमा रासोपा सांसद मनिष झाले नियमावलीको नियम 54 गलत व्याख्या गर्दै सांसद साम्पाङमाथि घोषपेच समेत गर्नुभएको थियो।
4: 54 उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ। मन्त्रीज्यूले उत्तर दिइसकेर मेरो उत्तर यही हो भनेर भन्न पाउनुहुन्छ। सम्बन्धित माननीय सांसदज्यूलाई यो पटक पटक बालहट नगर्न सभामुख मार्फत अनुरोध गर्छु।
1: प्रतिनिधि सभा नियमावलीको नियम 54 कुनै प्रश्नको उत्तर दिँदा राष्ट्रिय वा सार्वजनिक हित विपरीत हुने देखिएमा त्यस्तो प्रश्नको उत्तर दिन इन्कार गर्न सकिने व्यवस्था छ। सांसद साम्पाङले राष्ट्रिय र सार्वजनिक हित विपरीतको प्रश्न नसोधेको भन्दै श्रम संस्कृतिकै अर्का सांसद ध्रुवराज राईले रासोपा सांसद झालाई जवाफ फर्काउनु भएको थियो।
5: यो अहिले नियमावलीको 54 उत्तर दिने स्वीकार गर्न नसक्ने भन्ने कुरा चाहिँ अहिले उठेको विषयमा होइन, राष्ट्रियताको विषयमा चाहिँ हाम्रो राष्ट्रलाई हित विपरीत हुन्छ भन्ने विषयवस्तु बुझिन्छ यहाँको आशय। त्यसो हुँदाखेरि नियमावलीको यो विषयमा पनि अध्ययन गर्नका लागि सम्बन्धित मानवज्यूलाई अनुरोध गर्न चाहन्छु।
1: मन्त्रीले आउँदा दिनमा पनि जवाब दिन सक्ने भन्दै सभामुखले पटक पटक थुम्थुम्याउने प्रयास गरे पनि सांसद साम्पाङले उभिएरै जवाब मागेपछि सभामुखले बस्न आदेश दिँदै बैठक अगाडि बढाउनु भएको हो।
3: मान्य सदस्यलाई म बस्न आदेश गर्छु।
1: केही बेर बसेका साम्पाङले फेरि उठेर विरोध गरेसँगै श्रम संस्कृतिका सांसदले वेल घेराउ गरेका थिए। वेल घेराउ गरेका सांसदहरूलाई सभामुखले चेतावनी समेत दिनुभएको छ।
3: सभामुखको आदेशको पालना गर्नुपर्ने सबै मान्य सदस्यहरूको कर्तव्य हो। कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका मान्य सदस्यहरूलाई सचेत गराउँछु।
1: सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै श्रम संस्कृतिका सांसदले वेल घेराउ गरेकै बैठकमा काङ्ग्रेस सांसदले समेत सभामुखमाथि प्रहार गरेका छन्। सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति नहटाएको भन्दै काङ्ग्रेस सांसद डाक्टर चन्द्रमोहन यादव,
6: सभामुख महोदय, हाम्रो गरिमामा जो सामने कुर्सीमा बस्नुभन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो, के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको जो पार्टी थियो रासोपा यहाँको त्योसँगको नाभि काट्न सक्नु भएको छैन कि क्या हो?
1: सांसद यादवको यो अभिव्यक्तिलाई लिएर रासोपा सांसद गणेश कार्कीले नियमापत्ति गर्नुभएको थियो।
0: चलचित्र समीक्षक समाजले ASR 6 गते क्रिटिक्स फिल्म अवार्ड कार्यक्रम गर्ने भएको छ। समाजले वर्ष 2081 र 82 विजेतालाई एकैसाथ अवार्ड प्रदान गर्न लागि जानकारी दिएको छ। समाजका अध्यक्ष समीप राज तिमर सेनाले अवार्डका लागि सहभागी भएका चलचित्रको मूल्याङ्कनपछि विजेता घोषणा गरिएको जानकारी दिनुभयो। खबर यति नै, नमस्कार।
7: You. BFBS गोर्खा रेडियो हो।

0: विश्वकप फुटबलमा अहिले इङ्ल्यान्ड र क्रोएसिया बीचको खेल अन्तिम चरणमा आएको छ। अमेरिकाको डालासमा भइरहेको खेलको अन्तिम नतिजा आउने क्रममा इङ्ल्यान्ड 4-2 अगाडि रहेको छ। यो खेलमा इङ्ल्यान्डका लागि ह्यारी केनले 2 गोल गर्नुभएको हो। यो खेल हेर्न 15,000 इङ्ल्यान्डका समर्थक मैदानमा पुगेका छन्।
1: I think it's going to be difficult. I think we're going to have to struggle through quite a few games.
2: I feel like Tuchel's got a good system going now.
1: I think it's going to be 2-0. 2-0 England. I think it's going to be quite an easy dispatch.
3: I think 4-0. I think Croatia will, I think Croatia will crumble in the second half.
0: यसअघि राति भएको अर्को खेलमा पोर्चुगललाई प्रजातान्त्रिक गणतन्त्र कङ्गोले बराबरीमा रोकेको छ। अमेरिकाको ह्युस्टनमा भएको खेलमा पोर्चुगल र कङ्गो बीचको खेल 1-1 बराबरीमा अङ्क बाँड्दै सकिएको छ। खेलको 6 मिनटमा पोर्चुगलका जुआ नोभेसले गरेको गोल कङ्गोका युआन विशाले पहिलो हाफ सकिने लाग्दा फर्काएपछि कुनै गोल भएन र खेल बराबरीमा टुङ्गिएको छ। सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले 62 जिल्लामा हुलाक कार्यालय मार्फत सेवा दिन सुरु गरिएको बताउनु भएको छ। आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयहरूमा आधारभूत सूचना प्रविधि विस्तारको व्यवस्था गर्न 2.5 करोड विनियोजन गरिएको उहाँको भनाइ छ। प्रतिनिधि सभामा सांसदका प्रश्नको उत्तर दिने क्रममा उहाँले हुलाकको आधुनिकीकरणको लागि सरकारले नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टको बजेट पनि खर्च गर्ने जानकारी दिनुभयो। राहदानी सवारी चालक अनुमति पत्र लाल पूर्जा प्रयोगशालाका नमुना राष्ट्रिय वाणिज्य बैङ्कको एटिएम स्वास्थ्य बिमा बोर्डका सामग्री राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका सामग्री चिठी पत्र लगायत कागजात ढुवानी हुलाक मार्फत गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ। हाल विभिन्न 39 देशसँग वैदेशिक द्रुत डाक सेवा र 71 देशका 93 गन्तव्यमा पार्सल सेवा सञ्चालनमा छन्। बाजुराको हिमाली गाउँपालिका लामपाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा बेसमा बन्दोबस्तीका सामग्री पुर्याइएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट पठाइएका ती सामग्री बाजुराको गुल्माबाट हेलिकप्टर मार्फत लामपाटा पुर्याइएको हो। सो स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा गएको जेठ 31 सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको थियो। नम्बर 7 वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीप्रति डिआइजी दिग्विजय सुवेदीले लामपाटा पुगेर तैनात सुरक्षा फौजको काम कारवाहीबारे जानकारी लिनुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। केही दिन यता सो क्षेत्रमा बाजुरा र हुम्लाका नागरिकबीच विवाद उत्पन्न हुँदै आएको छ। ताप्लेजुङको पाथिबरा मन्दिरमा जेठ महिनामा 46,60,000 रुपियाँ भेटी सङ्कलन भएको छ। पाथिबारा क्षेत्र विकास समितिका अनुसार दर्शनार्थीले चढाएको भेटी तथा दान बापत रकम सङ्कलन गरिएको हो। पाथिबारामा सङ्कलित भेटी रकम प्रत्येक महिना सार्वजनिक गर्ने गरिएको छ। गत वैशाख महिनामा भने 1,06,28,000 रुपियाँ सङ्कलन भएको थियो। अब खबर फटाफट।
4: कैलालीको धनगढी 1 जोकैयाका मंगल चौधरीलाई च्याउ खेतीले फलिफाप। 15 टनलमा च्याउ लगाउँदा वार्षिक 20 लाखसम्मको बिक्री। कामदार र अरू खर्च कटाएर 10 लाख बचत गर्दै। धनकुटाको हिले चोकरोक भिरगाउँ मधुगङ्गा सडक खण्डमा ट्र्याक खोलेको 26 वर्षपछि कालो पत्रेको काम सुरु। विश्व बैङ्कको 36 करोड अनुदान सहयोगमा धनकुटा 1 हिले चोकरोक र भिरगाउँ हुँदै मधुगङ्गासम्म धमाधम कालो पत्रेको काम हुँदै। कैलालीको टिकापुर नगरपालिका क्षयरोगका बिरामी पहिचान गर्दै नगरभित्र क्षयरोगी भए नभएको पत्ता लगाउन शिविर आयोजना र समूह समूह बनाएर नमुना सङ्कलन गरिँदै टिकापुरका 174 क्षयरोगको औषधि खाँदै। बागमती सरकारले प्रदेशभित्रका अति विपन्न 1,000 परिवारलाई सुरक्षित आवास बनाइदिने। विपन्न आवास निर्माणका लागि 20 करोडको बजेट। पर्वतको बिहादी गाउँपालिका दुध किसानलाई लिटरमा 7.5 रुपियाँको दरले अनुदान दिँदै गाउँपालिकाभित्रका दुध सङ्कलन ढुवानी र बिक्री वितरण गर्ने सहकारी र व्यावसायिक फार्मलाई पनि अनुदान कार्यक्रममा सहभागी हुन सूचना। भोजपुर पवादुङमा छ ठुलो दुम्मामा पिखुवा भेडाबारी सिंचाई कुरो निर्माण। आयोजनापछि 500 रोपनी भन्दा बढी जग्गामा सिंचाई पुग्ने। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट 16 वर्षमा 5,900 विद्यार्थी उत्तीर्ण। कृषि स्नातकमा 3,000 कृषि स्नातकोत्तरमा 888 र कृषि विद्यावारिधिमा 54 उत्तीर्ण भएको विश्वविद्यालयको तथ्याङ्क। र झापामा लागू औषध प्रयोगकर्ता र कारोबारी विरुद्ध प्रहरीको स्विप अपरेसन। हिजो र अस्तिको स्विप अपरेसनमा 4 महिलासहित 83 लागू औषध सेवनकर्ता र 9 कारोबारी पक्राउ।
0: नमस्कार।
5: BFBS, Gorkha Radio.

0: विनियोजन विधेयकमा 20 जना सांसदले खर्च कटौतीका प्रस्ताव राख्ने भएका छन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा सो प्रस्ताव राखिने भएको हो। आज बस्ने तय भएको प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयका लागि छुट्याइएको बजेटका लागि सो प्रस्ताव आउने संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार ती प्रस्तावका साथै अर्थमन्त्री डाक्टर सोनी मुवागले विधेयक पारित गर्ने प्रस्ताव समेत ल्याउनुहुनेछ। त्यसअघि आज विभागीय मन्त्रीहरूले पनि सोधिएका प्रश्नको जवाब दिनेछन्। प्रतिनिधि सभामा प्रधानमन्त्रीको सिमाना सम्बन्धी अभिव्यक्ति फिर्ता लिन विपक्षी दलका सांसदले दैनिक जसो विरोध गर्दै आएका छन्। संसद बैठकपछि एमालेका गुरु बरालले अहिले भइरहेको संसदीय अभ्यासमा प्रश्न उठाउनु भएको छ।
1: डोकमा जसरी ओहिरो हालिन्छ जाँतोमा, त्यसरी नै हालेर उहाँहरूले रिखिता पुर्याउने प्रयास गर्नुभएको छ। यो रिखिताबाट न छलफल राम्रो हुन्छ, न रचनात्मक जवाफ आउँछ, न सरकार जिम्मेवार भन्छ। यो तिनटै प्रक्रियाबाट अहिले सरकारले आफूलाई लुज गरिरहेको छ। प्रतिपक्षले उठाएका सवालहरूको फकत जवाफ औपचारिकतामा सीमित छ। सरकार केही गर्छु भन्ने जो उसको आफ्नो सङ्कल्प थियो, त्यो सङ्कल्पबाट नीति र कार्यक्रमको कारणबाट ऊ पछाडि हटिरहेको अनुमान गरिन्छ र उत्तर जिम्मेवार र जवाबदेही छैन।
0: परराष्ट्र मन्त्री श्री शेर खनाल चीनको 4 दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता एवं संवेदनशीलताप्रति रहेको प्रतिबद्धता दोहोऱ्याएको पनि मन्त्रालयले उल्लेख गरेको छ। द्विपक्षीयबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण जस्ता विषयमा छलफल भएको थियो। भेटवार्ता पश्चात मन्त्री खनाल चिनिया विदेश मन्त्री वाङ यीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो। रातोमा चन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ। वर्षा र सहकालका देवताका रूपमा बुझिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। रथ जावलाखेल पुर्याएसँगै अब शनिबार भोटो जात्रा मनाइन्छ। त्यतिन्जेल जावलाखेलमा रथलाई पूजा गरिनेछ। रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबभन्दा लामो हो। मच्छिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चतुर्थीसम्म चल्छ। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित तुधारा चाँदनी चोखा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको छ।
2: एक वर्ष अघि शुरू भएको सुखा बन्दरगाह निर्माणको हालसम्म 12.85% भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार बन्दरगाहमा भन्सार, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायतका संरचना निर्माण भइरहेको छ। अहिले बन्दरगाहमा टर्मिनल, भन्सार भवन र अन्य आवासीय संरचना निर्माण भइरहेका छन्। तोकेको अवधिमै सम्पन्न गर्ने लक्ष्यका साथ अघि सारिएको परियोजनाको निर्माण लागत 2.37 अर्ब भारतीय रुपियाँ रहेको छ। नेपालतर्फ सुक्खा बन्दरगाहसम्म 6 लेनको पहुँच मार्ग र महाकाली नदीमा 4 लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ भने भारतले पहुँच मार्ग निर्माण गरिरहेको छ। सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिममा थप विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।
0: बीबीसीले 550 रोजगारी कटौती गर्ने भएको छ। वरिष्ठ समाचार वाचक पदमा समेत कटौती गरेर टिभी र रेडियो पुनः संरचना गरिने भएको हो। रोजगारी कटौतीपछि बीबीसीले आगामी 2 वर्षमा 50 करोड पाउन्ड बचत गर्ने ठानिएको छ। बीबीसी टेलिभिजन न्युजका पूर्व प्रमुख रोजर मौसी:
3: I think it's sad that the BBC is having to make these cuts. And to be honest, news would have been last on my list of the areas where there should be cuts because we live in uncertain times. There's a lot of misinformation and disinformation around. And therefore, getting rid of journalists is not what you really expect the BBC to do.
0: विश्वकप फुटबलमा अहिले घाना र बनामा भिडिरहेका छन्। यसअघि क्रोएसिया विरुद्धको खेलमा इङ्ल्यान्ड विजय भएको छ। अमेरिकाको डल्लासमा भएको खेलमा इङ्ल्यान्ड क्रोएसिया विरुद्ध 4-2 गोल अन्तरले विजयी भएको हो। यो खेलमा इङ्ल्यान्डका लागि ह्यारी केनले 2 गोल गर्नुभएको हो। मार्कस रेसफोर्ड र जोर्ड बेलिङ्ग्यामले पनि गोल हान्नुभयो। क्रोएसियाका मार्टिन पटुरिना र पिटर मुसाले गोल हान्नुभएको छ। यसअघि राति भएको अर्को खेलमा पोर्चुगललाई प्रजातान्त्रिक गणतन्त्र कङ्गोले बराबरीमा रोकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: SBS गोर्खा रेडियो हो।

0: iHeart Radio.
1: नमस्ते, स्वागत छ बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रममा। कार्यक्रम लिएर उपस्थित भइसकेको छु ब्रुनाईको स्टुडियोबाट। म लाल शाही, मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन। मेरो देश मेरो नेपाल, हजुर, अमन प्रधानको यो देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट आजको कार्यक्रमको उठान गरिसकेका छौँ। के छ तपाईँहरूको हाल खबर? कस्तो गर्दै हुनुहुन्छ? हुन त विकडेमा अहिले एकदमै व्यस्त नै रहन्छौँ हामी। अब भोलि त शुक्रबारको दिन हो, बिस्तारै फेरि अलिकति चिल आउट, अलिकति रिल्याक्स गर्ने समय आउँदैछ। त्यसै हिसाबले पनि हाम्रो दैनिकी चलिराखेको छ। र तपाईँ हामीसँग केही कुरा सेयर गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ, वा आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ भने सम्पर्क गर्दै गर्नुहोला। टेलिफोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ। हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। अब आजको थट फर द डेबाट कार्यक्रमलाई म अगाडि बढाइहाल्छु। एउटा बेनामी लेखक भन्नुहुन्छ, इफ यु वान्ट टु अचिभ समथिङ इन लाइफ, चेन्ज द वे नट द इन्टेन्सन। यदि तपाईँ जीवनमा केही प्राप्त गर्न चाहनुहुन्छ भने तपाईँको कामको तरिका बदल्नुहोस्, इरादा होइन। एकदमै सोझो र सठिक भनाइ छ यो। टुडे इन हिस्ट्री, सन 1991 साल 18 जुनमा एभ्रिथिङ आई डु इट फर यु भन्ने सिङ्गल ब्रायन एडम्सले रिलिज गरेका थिए र त्यो गीत बिलबोर्ड सङ अफ द इयर 1991 भएको थियो। अत्यन्तै चर्चित गीत। फेमस बर्थडे, आजको दिन सन् 1942 सालमा जन्मेका हुन् पोल मकार्टनी, बिटल्सका एक सदस्य, चर्चित सिङ्गर सङ राइटर, बेसिस्ट, पियानो प्लेयर आदि आदि। उनको जन्म इङ्ल्यान्डको लिभरपुलमा भएको हो सन् 1942 साल 18 जुनमा। अब हेल्थ टिप्स, मेन्टल हेल्थको नै कुरा गरौँ। कल्टिभेट कनेक्सन्स एन्ड हबिज, यो जरुरी छ तपाईँको मेन्टल हेल्थलाई एकदमै मजबुत राख्नका लागि। स्टे कनेक्टेड,

आफ्नो साथीभाइहरू आफन्तजन सँग तपाईँले राम्रो कनेक्सनमा रहिरहनुपर्छ र कम्युनिटी ग्रुप किन नहोस्, समय समयमा त्यसरी आफ्नो साथीभाइहरूसँग समय खर्च गर्ने गर्नुभयो भने त्यसले तपाईँको मेन्टल हेल्थमा टेवा पुर्याउँछ। डु वाट यु लभ, तपाईँको हबी के छ अनि त्यो हबीमा तपाईँले समय व्यतीत गर्नुभयो भने त्यसले तपाईँलाई एक हिसाबले भुलाउँछ अनि अर्को व्यस्त राख्छ अनि मेन्टल फिटनेस बढाउँछ भनेर भनिएको छ कुनै आफ्नो मनपर्ने काम गर्दाखेरि। अब मौसम,

of a Mosum. सेरिया ब्रुनाईबाट सुरु गरौँ. अहिले यहाँको तापक्रम 29 डिग्री सेल्सियस घाम देखा परिसकेको अवस्था हो र आज अधिकतम 30 डिग्री सेल्सियस मात्रै पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया सनी एन्ड लाइट विन्ड्स भनिएको छ. दिनभरि घमाइलो रहनेछ सेरिया. अब नेपाल. काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ आज र त्यहाँको मौसमी अवस्था सामान्यतया लाइट रेन एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिनभरि जसो नै हल्का पानी पर्ने सङ्केत छ. अब लागौँ युकेतिर. लन्डनको तापक्रम अहिले 17 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ. मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. दिनभरि आज घमाइलो रहनेछ लन्डन अनि मन्द गतिमा हावा बहनेछ त्यहाँ. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो. बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला. अब गीत सुन्छौँ हामी सुजन चापागाई र सलिना बिकेको चाइनेजो जिन्दगानीमा.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS गोर्खा रेडियो।

सेफ्टे सेफ्टे पेरुङ्गो राजन राज शिवाकोटी र अन्जु पन्तलाई सुन्दै हुनुहुन्थ्यो. ब्रिटिस फोर्सेस बनाइबासीका लागि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले अर्को मुभी सेसन राख्ने भएको छ. भोलि शुक्रबारको दिन दिनको 3 बजे सुरु हुने गरिकन चिटच्याट कम्युनिटी सेन्टरमा, स्मरण रहोस् चिटच्याट कम्युनिटी सेन्टरमा देखाइँदैछ चलचित्र सुपर मारियो ग्यालेक्सी. यो 3 बजे भोलि शुक्रबारको दिन चिटच्याट कम्युनिटी सेन्टरमा. पनागा क्लब ग्यारिसन ओपन डे. ब्रिटिस फोर्सेस बनाईवासीका लागि यो आयोजित कार्यक्रम हो. शनिबार 20 जुनका दिन बिहान 9 बजेदेखि रातको 10 बजेसम्म पनागा क्लबमा यो कार्यक्रम हुँदैछ, ग्यारिसन ओपन डे. र यसका लागि फ्री सटल बस सर्भिसको पनि आयोजना गरिएको छ. ग्यारिसन स्विमिङ पुल, चिटच्याट कम्युनिटी सेन्टर अनि J16 कार पार्कबाट यो बस छुट्नेछ र तपाईँ पनागा क्लबमा जान सक्नुहुन्छ ग्यारिसन ओपन डेका निमित्त. र उक्त कार्यक्रममा डान्स पर्फर्मेन्स हुनेछन्, फ्री गल्फ लेसन्स, फ्री टेनिस लेसन्स, फ्री स्विम ट्रायल लेसन, स्प्लास ब्यास फ्यामिली इभेन्ट एन्ड डाइनर भनिएको छ, क्यारिओके र ओपन ज्याम सेसन. एकदमै रमाइलो कार्यक्रम, तपाईँहरू सपरिवार पाल्नुहुनेछ अनि भरपूर मनोरञ्जन लिनुहुनेछ. ग्यारिसन ओपन डे शनिबार 20 जुनका दिन बिहान 9 बजेदेखि रातको 10 बजेसम्म पनागा क्लबमा.

맞아요. 그래. 천대원의 투 비백 스트레스터 쿠기 이드 BFS 고르카 라디오 순위라는 바이커사 요 프라밭 칼린 아와즈 가리그럼 호 레디카라 하미 브루나이코 스튜디오 바다 가리그럼 선사는 거리라가 성공하네 요 가리그럼 비서바리 비비드 마디엠 바다 순대원은 차 예디 타파이 가리그럼 하미 선조리나 사는 차바네 아무데 가르노와라 Block Party and Garage Sale आइतबार 21 तारीख बिहान 8 बजे देखि मध्यदिन 12 बजे सम्म F13 near Panaga Health Center त्यहाँ यो कार्यक्रम हुँदैछ Garage Sale Games Stalls Cake and Bake Sales Bouncy Castle DJ Set आदि आदि त्यहाँ राखिने छन् Garage Sale 21 तारीख बिहान 8 बजे त्यसै गरी आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले ब्रिटिस फोर्सेस बुनाईवासीका लागि एडल्ट आर्ट्स एन्ड क्राफ्ट्स कार्यक्रम सञ्चालन गर्दैछ चितच्याट कम्युनिटी सेन्टरमा मङ्गलबार 23 जुनका दिन बिहान 9:30 11 बजेसम्म र यसपल्टको आर्ट्स एन्ड क्राफ्ट्समा नोटबुक मेकिङ भनेर भनिएको छ र तपाईँ यदि इच्छुक हुनुहुन्छ भने क्युआर कोड स्क्यान गरेर आफ्नो नाम रेजिस्टर गर्नुपर्ने हुन्छ र उक्त कार्यक्रमका लागि प्रति व्यक्ति $6 लाग्ने गर्दछ नोटबुक मेकिङ यसपल्टको एडल्ट आर्ट्स एन्ड क्राफ्ट्स कार्यक्रममा 23 तारिक बिहान 9:30 बजे चिटच्याट कम्युनिटी सेन्टरमा

प्रणेशपुनले गाउनु भएको गीत कसले आई भरिदियो मेरो खाली कागत। बीएफपीएस च्यारिटी क्विज नाइट ब्रिटिस फोर्सेस बुर्नाईवासीका लागि यो कार्यक्रम आउँदो 24 जुनका दिन हुने भएको छ। बुधबार 24 जुनका दिन बेलुकी 7 बजे नाफीको चौतारीमा हो यसपल्टको यो गोर्खा क्विज नाइट। पूर्ण रूपले नेपालीमा हुनेछ र नेपाली स्पिकिङ हाम्रो अडियन्सलाई विशेष गरी यो कार्यक्रम आयोजना गरिएको हो। यसभन्दा अगाडिका बिएफपिएस क्विजमा इङ्ग्लिसबाट हुने गर्दथ्यो क्विज, र यसपल्ट भने यो गोर्खा रेडियोको प्रस्तुति हो, क्विज नाइट हुँदैछ बिएफपिएस बिग सल्युटका लागि। हजुर, वर्षेनी बिएफपिएस बिग सल्युट मार्फत मिलिट्री च्यारिटिजका लागि हामी अर्थ सङ्कलन गर्ने गर्दछौँ, त्यसैको एउटा यो पाटो हो। र 24 तारिक तपाईँहरू नाफीको चौतारीमा गएर यो क्विज नाइटमा सहभागी बन्न सक्नुहुनेछ र रमाइलो पनि गर्न सक्नुहुनेछ। एउटा टिममा 6 जनासम्म राख्न सकिन्छ र प्रति व्यक्ति $5 तोकिएको छ, अनि आकर्षक पुरस्कारहरू छन् हामी कहाँ, त्यो हामी यहाँहरूलाई दिन चाहन्छौँ। साथसाथमा तपाईँले यो च्यारिटी इभेन्टमा भाग लिएर हामीसँग हातेमालो गर्न सक्नुहुन्छ। अब सुनौ शीतल पुनको बाँधी मायाले।

0: BFPS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, खुलेर डल्लै नितेश जङ कुँवरको स्वरमा गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घन्टाको अन्त्यतिर आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि 6 मिनट बाँकी रहेको छ। अब एउटा क्लासिक लोक दोहोरी गीत सुनाउँछु। यो गीतले मिलन लामालाई आफ्नो परिचय दिलाएको थियो, माझी दाई पोखरा। हजुर, यो गीत अब मिलन लामाको स्वरमा साथमा बीमा कुमारी दुरा।

0: कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 122 झोलुङ्गी पुल निर्माण हुने भएका छन्। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले ट्विन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गी पुल निर्माण गर्न 65 करोड विनियोजन गरेको जनाएको छ। त्यस्तै रणनीतिक सडक आयोजना निर्माण गर्न 65 करोड रुपियाँ विनियोजन भएको छ। पर्यटकीय क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार गर्न सडक र पुल निर्माण गर्न लागि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो। पार्टीघरको मुखको क्यान्सरबाट बचाउन इङ्ल्यान्डमा दिएको एसपिभी खोपको प्रभावकारिता 100% पाइएको छ। लान्सेट जर्नलमा प्रकाशित 200 जनामा गरिएको अध्ययन प्रतिवेदनमा 18 वर्ष अघि स्कुले किशोरीहरूलाई दिएको खोप सफल भएको उल्लेख छ। खोप लगाइएपछि 2020-2024 पार्टीघरको मुखको क्यान्सरबाट इङ्ल्यान्डमा कसैको पनि मृत्यु नभएको तथ्याङ्क छ। खोप नलगाएको भए 23 जनासम्मको स्वरूपबाट मृत्यु हुने आशंका गरिएको थियो। बीबीसीसँग क्विन मेरी विश्वविद्यालयका प्राध्यापक पिटर ससैनीले एउटै खोपका कारण रोग नै निमिटान्य हुनु असाध्यै राम्रो भएको बताउनु भएको छ। 2008 इङ्ल्यान्डमा लगाइए जस्तो खोप अभियान गएको वर्षदेखि नेपालमा पनि सञ्चालनमा छ। धरान उपमहानगरपालिका 20 निर्माण गरिएको गोर्खा चौतारी पर्यटकको लागि नयाँ आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। गोर्खा सैनिकहरूको इतिहासलाई जोडेर बनाएको महत्वपूर्ण संरचना ब्रिटिस आर्मी, भारतीय सेना र सिङ्गापुर पुलिसबाट अवकाश पाएका भूपो सैनिकहरूले संयुक्त रूपमा चौतारीको निर्माण गरेका हुन्। पार्क घुम्न आएका एकजना पर्यटक
1: मान्छेले गर्यो भने गर्न सकिँदैछ भन्ने कुरा चाहिँ यहाँबाट चाहिँ प्रमाणित भयो जस्तो लाग्छ। होइन, धेरै राम्रो लाग्यो, खुसी लाग्यो। मैले आज मेरो आफ्नो परिवारलाई, मेरो सासूआमालाई, उहाँ चाहिँ काठमाडौँबाट आउनुभएको सालो, उहाँहरू पनि यसो घुम हेर्न जाउँ त। यो मिडियामा त धेरै आइरहेका हुन्छन् संस्कृति पार्क सम्बन्धीमा। अब र यहाँ आउँदाखेरि चाहिँ राम्रो लाग्यो।
0: सरदुखोला नजिकै बनाइएको चौतारीमा भिक्टोरिया क्रस विजेता सैनिकको शालिक समेत विभिन्न संरचना छन्। म्याग्दी नदीले गर्ने कटान, बाढी र पहिरोले पारेको क्षति घटाउन मङ्गला गाउँपालिकामा बजेट अभाव देखिएको छ। मङ्गला गाउँपालिकाको छिस्वाङ, कुर्सिम्ला, पिपलबोट, सेराफाँट लगायत क्षेत्रलाई नदी कटानको जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। म्याग्दी नदीको 10 किलोमिटर तटीय क्षेत्रमा स्थायी संरचना निर्माण गर्न मात्रै 2 अर्ब रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ। सङ्घीय सरकारको विशेष अनुदानमा चालु आर्थिक वर्षदेखि बाबियाचौर कासेबगर बस्ती संरक्षण योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनु भयो।
2: जुन भलर हो पहिरो, त्यो पहिरो समेत रोकथाम भएको छ। यसले यो चाहिँ एक प्रकारले भन्दा जुन पशुको औषधि भन्दा पनि केही फरक नपर्ने जस्तो त्यो महसुस भएको छ।
0: विपद जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले 5 वडामा हेलिप्याड निर्माण, राहत कोष व्यवस्था